0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हामी यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि

एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ, प्रभु यसको आँखा खोलिदिनुहोस्। यो भनाई अगमवक्ता एलिशाको हो। त्यहाँ एउटा घटनाहरू भइरहेको हुँदछ। घटनाक्रम यस प्रकारको छ, इजरायल देश र आरम देशको बीचमा युद्ध चलिरहेको छ। त्यो समयमा आरम देशको राजाले जुन जुन ठाउँमा उसले इजरायलमा आक्रमण गर्न चाहन्छन् त्यहाँ पहिला नै एलिशा अगमवक्ताले बताइसक्नु भएको हुँदछ। र त्यो कुरा यता आरम देशको राजाले थाहा पाउनु भएपछि उहाँले भन्नुहुन्छ कि हामीले इजरायल देशमा विभिन्न ठाउँहरूमा आक्रमण गर्नुको पहिला चाहिँ हामीले एलिशा अगमवक्तालाई क्याप्चर गर्नुपर्छ, उसलाई अपहरण गर्नुपर्छ, उसलाई बन्दी बनाउनुपर्छ भन्ने उहाँले भन्नुहुन्छ। र एलिशा अगमवक्ता र उहाँको सेवक जुन ठाउँमा बसिराख्नु भएको थियो त्यो ठाउँ उहाँहरूले पत्ता लगाउनु भएर त्यो ठाउँलाई उहाँहरूले घेर्नुहुन्छ। घेरिसक्नु भएको अवस्थामा एक बिहानै एलिशा अगमवक्ताको सेवकले गुरुलाई चिया पकाएर खुवाउनु पर्यो भन्ने हिसाबले बाहिर निक्लेर झिजा मिजा दाउराहरू खोज्दै गर्दाखेरि उहाँले अकस्मात त्यो आर्मी सेनाहरूले उहाँहरूलाई घेरेको देख्दछ र उसको साटो पुत्लो उड्दछ। उहाँ कुद्दै कुद्दै कोठाभित्र आएर गुरुलाई भन्नुहुन्छ कि गुरु, अब हामी खतम हुने पर्यौं, किनकि आरम देशको सेनाहरूले त हामीलाई घेरिसकेका छन् भनेर चाहिँ उहाँले त्यसरी भन्नुहुँदाखेरि एलिशा अगमवक्ताले प्रार्थना गर्नुहुन्छ परमप्रभु परमेश्वरमा र उहाँले भन्नुहुन्छ, हे परमप्रभु यसको आँखा खोलिदिनुहोस् र यसले देखोस् भनेर चाहिँ उहाँले यसरी प्रार्थना गर्नुहुन्छ। र परमप्रभु परमेश्वरले यता एलिशा अगमवक्ताको सेवकको आँखा खोलिदिनु भएपछि लु बाहिर गएर हेर भनेर चाहिँ उहाँले एलिशा अगमवक्ताले भन्न भएपछि उहाँ बाहिर गएर हेर्न हुँदाखेरि त्यो आरम्मी जो सेनाहरू छन् ती सेनाहरूलाई त स्वर्गीय सेनाहरूले ठूलो अग्निमय घोडा रथहरूले पूरा घेरिरहेको उहाँले देख्नुहुन्छ। यो खण्डलाई म पढ्दिएँ, दोस्रो राजाको पुस्तक 6:16-17। ती अगमवक्ताले जवाब दिए, नडरा, हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरू भन्दा धेरै छन्। 17, तब एलिशाले यसो भनेर प्रार्थना गरे, हे परमप्रभु यसको आँखा खोलिदिनुहोस् र यसले देखोस्। तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनुभयो र त्यसले एलिशाको वरिपरिका डाँडाहरू अग्निमय घोडाहरू र रथहरूले भरिएको देखियो। आजको वचनको शीर्षक रहेको छ, प्रभु यसको आँखा खोलिदिनुहोस् भन्ने छ। उहाँ सृष्टिकर्ता परमेश्वर मसीहा यीशुले तपाईँ र मेरो सुरक्षाको लागि उहाँले विभिन्न सुरक्षा कुराहरू उहाँले गर्नुभएको हुँदछ। हाम्रो स्वास्थ्यको लागि उहाँले चङ्गाईका कुराहरू गरिसकिदिनु भएको छ र त्यस्तै गरेर हाम्रो जो आशिषको लागि यी विभिन्न प्रकारको आशिषका कुराहरू हाम्रो वरिपरि नै लडिरहेको हुन सक्दछ। तर हामीले हाम्रो भित्री आँखा खुलेन भने हामीले ती कुराहरू देख्न सक्दैनौँ र ती कुराहरू नदेखेको कारणले गर्दाखेरि परमेश्वरको जनहरूलाई दुष्ट आत्माले नाश गरेर लगिरहेको छ भनिकन बाइबलले यसो भन्न खोजेको हो। उत्पत्तिको पुस्तकमा जब अब्राहमले यता हागर र हागरले जन्माएको छोरा इस्माएललाई निकालेर पठाइदिनु भयो घरबाट, उनीहरूले जो भाँडामा पानी अलिकति बोकेर लिएर गएको थिए त्यो पानी जब सकियो, हागरको मनमा के लाग्यो भने, ओहो म छोराले पानी पिउन नपाएर मर्दै गरेको म हेर्न सक्दिनँ भनेपछि एउटा काँड हान्दाखेरि जति टाढो जान्थ्यो त्यति नै टाढो गएर चाहिँ छोरा मरेको हेर्न म सक्दिनँ भन्ने हिसाबले तिनी त्यहाँ बसिन्, किनकि त्यहाँ उजाड स्थानमा पानी थिएन। तर पवित्र बाइबलको उत्पत्तिको पुस्तकमा त्यहाँ बताइएको छ, स्वर्गदूतले तिनको आँखा खोलिदिनुभयो र तिनको नजिकै भएको पोखरी तिनले देख्न सकिन् र फेरि त्यो सुरैमा पानी हाल्नुभयो र ल्याएर छोरालाई पानी पियाउनुभयो। र प्रियहरू कतिवटा आशिषहरू जो परमेश्वरले हाम्रो वरिपरि राखिदिनु भएको हुन्छ त्यो आशिषहरू हामी देख्दैनौँ। र नेपालीमा भन्ने एउटा चलन छ, अर्काकै बारी प्राय हरियो देखिन्छ, अर्काले गरेको काम नै प्राय राम्रो देखिन्छ भनेर चाहिँ भन्ने चलन छ। पवित्र बाइबलले उहाँमा विश्वास गर्ने छोराछोरीहरूको लागि उहाँले सबै प्रबन्ध मिलाइसक्नु भएको छ। जसरी उत्पत्तिको पुस्तकमा सृष्टिकर्ता परमेश्वरले आदम र हावालाई सृष्टि गर्नुभन्दा अगाडि नै उहाँले पृथ्वी सृष्टि गर्नुभयो, पानी सृष्टि गर्नुभयो, बोट बिरुवा सृष्टि गर्नुभयो, घाम जुनको उज्यालोदेखि लिएर बगैँचादेखि लिएर सबै कुराहरूको सृष्टि गर्नुभए जस्तो नै उहाँलाई मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गर्ने व्यक्तिको लागि उहाँले सुरक्षाको पनि उहाँले प्रावधान मिलाइसक्नु भएको छ। उहाँले खानपिनदेखि लिएर आशिषका सबै पक्षहरू पनि उहाँले मिलाइसक्नु भएको छ, देखि लिएर उहाँले सबै सबै कुराहरूको प्रबन्ध उहाँले गरिसक्नु भएको छ। अनिकन बाइबलले त्यसरी बताएको छ, प्रभु येशूले एकपटक भन्नुभयो, तिमीहरूको आँखा छ र पनि देख्दैनौ, तिमीहरूको कान छ र पनि सुन्दैनौ भनिकन प्रभु येशूले मर्कुसको पुस्तक 8:18 त्यसो भन्नुभयो। र प्रियहरू, हामीलाई जो परमेश्वरले राखिदिनु भएको आशिषका कुराहरू, सुरक्षाका कुराहरू, शान्तिका कुराहरू लगायत हाम्रो आवश्यकताको कुराहरू कति कुराहरू छन् ती कुराहरू हामीले देख्न सकिरहेका हुँदैनौ, तर त्यो हाम्रो भित्री आँखा चाहिँ खुलेको होस् भन्ने परमेश्वरको इच्छा छ। जो पावल प्रेरितले नयाँ करारमा एफिसीको पुस्तक 1 भित्री हाम्रो हृदयको आँखा खुलोस् भनेर चाहिँ उहाँले प्रार्थना गर्नुभएको हामी त्यहाँ देख्दछौ। र हामी बाहिरी संसारमा पनि धेरै घटनाहरूलाई हामीले हेर्दाखेरि धेरै मानिसहरूले देख्न पर्ने कुराहरू नदेखिराख्नु भएको हुँदछ। एउटा मैले अङ्ग्रेजीमा कथा पढेको थिएँ, हेफेज भन्ने एकजना व्यक्ति अफ्रिकामा बसोबास गर्नुहुँदो रहेछ, उहाँको घरमा एउटा पाहुना लाग्नु भएछ। त्यो पाहुनाले चाहिँ हेफेजलाई एकदमै हिराको विषयमा, हिरा यति महत्वपूर्ण छ भनेर चाहिँ वर्णन गर्नुभएछ। उहाँले भन्नुभएछ कि हेफेज भाइ, तपाईँले एउटा बुढी औँला जत्रो मात्रै चाहिँ प्योर हिरा चाहिँ पाउनुभयो भने तपाईँले यो सहरै किन्न सक्नुहुन्छ, एउटा मुड्की जत्रो चाहिँ प्योर हिरा पाउनुभयो भने त तपाईँले देशै किन्न सक्नुहुन्छ भनेर चाहिँ हेफेजलाई त्यो पाहुनाले चाहिँ यो प्रकारले वर्णन गरिदिनु भएछ। र यो प्रकारले वर्णन गर्नु भए पछाडि हेफेजको मन हिरातर्फ गएछ र अब हिरा कहाँ छ भनेर चाहिँ उहाँले घरहरू सबै सबै बिक्री गरेर परिवारलाई चाहिँ भाडामा राखेर उहाँ हिरा खोज्नको लागि हिँड्नु भएछ। कहीँ पाउनु भएन रहेछ, अफ्रिकाभरि घुम्नु भएछ, उहाँले हिरा भेट्नु भएन रहेछ। त्यस्तो हुँदा हुँदा युरोप हुँदै बार्सिलोना खोलाको माथि आउँदाखेरि त पैसा पनि सकेछ, निराश पनि हुनुभएछ, त्यहीँबाट हाम फालेर उहाँले आत्महत्या गर्नुभएछ। तर यतापट्टि हेफेजले आफ्नो घर पहिलाको जो एकजना नयाँ मानिसलाई बिक्री गर्नुभएको थियो, त्यो नयाँ मानिसले उठ लिएर एक बिहानी यसो घरको पूर्वतर्फ एउटा सानो खरे खोला रहेछ, त्यो खोलामा यसो उठलाई पानी खुवाउनु पर्यो भनेर जानुभएको त तिर्र घाम लागेको बेला त्यो खोलाको जो बगरमा त एउटा सानसानो ढुङ्गाहरू त तिर्र उज्यालो ज्योति दिँदै रिफ्लेक्ट गर्दै चाहिँ त्यसरी उ गरेछ। हेफेजले यसो सम्झेछन्, यो एक दुईवटा ढुङ्गा लगेर मैले बैठक कोठामा राखेँ भने बैठक कोठालाई निकै सुन्दरता दिएला भनेर चाहिँ उहाँले टिपेर ल्याएर त्यहाँ राख्नु भएछ। अस्ति हेफेजलाई आएर हिराको विषयमा बताउने मानिस फेरि एक दिन हेफेज खोज्दै आउनु भएछ र हेफेजले बेचेको जो घरको बाहिरीको आँगनमा हेफेज भाई भन्दै कराउँदै गर्नुहुँदाखेरि त्यो नयाँ घर किनेको व्यक्तिले चाहिँ घरको साउथ बाहिर निक्लेर चाहिँ हेफेज त हुनुहुन्न, उहाँ त गइसक्नु भयो, यो घर त अहिले मेरो हो भनेर भन्नुभएको छ। ए लु भनेर हिँड्न लाग्दाखेरि होइन नजानुहोस्, एक कप चिया खाएर त जानुहोस्, हेफेजको पाहुना मेरो पनि पाहुना हुनुहुन्छ भनेर चाहिँ उहाँलाई भित्र बैठक कोठामा ल्याउनु भएछ र एक कप चिया बनाएर दिनुभएछ। चिया बनाएर दिँदै गर्दाखेरि त उहाँले यसो बैठक कोठामा हेर्दाखेरि त्यो ढुङ्गा टिल टिल टिल टल्केको देख्दाखेरि यो त हिरा हुनुपर्छ भनेर चाहिँ उहाँले भन्नुभएछ। र यो नयाँ जो हेफेजको घर किन्ने व्यक्तिले कहाँ यो त मेरो बगरै भरि छ, यो त मैले यसो सुन्दर होला भनेर पो लिएर आएको भनेर चाहिँ भन्नुहुँदाखेरि होइन होइन यो हामी एक्सपेरिमेन्टको लागि ल्याबोरेटोरीमा पठाउँ भनेर चाहिँ भन्नुभएछ। परे ल्याबोरेटोरीमा जाँच गरेर आउँदा त प्योर हिरा चाहिँ त्यो ढुङ्गाहरू ठहरिएछन्। र हेफेजले एउटा जो हिराको खानी बेचेर हिरा खोज्नुको लागि हिँड्यो, किनकि उसले उहाँभित्र भएको परमेश्वरले राखिदिनु भएको जुन कुरा थियो त्यो कुरा उसको हृदयले देख्न सकेन। भने जस्तै यहाँ पवित्र बाइबलमा हामीले धेरैवटा घटनाहरू हामी देख्दछौँ, जसरी प्रभु येशु बौरी उठ्नु भएपछि इमाउसको बाटोमा दुईजना चेलाहरूसँग प्रभु गफ गरेर जाँदै गर्नुभएको हुन्छ। हुँदाखेरि यी दुईजना चेलाहरूले प्रभु बौरी उठ्नु भएको प्रभुलाई चिन्नुहुन्न, उहाँहरूको भित्र हृदयको आँखा खुलेको हुँदैन र पछि गएर मात्रै उहाँहरूले देख्न सक्नुहुन्छ। भने जस्तै प्रिय दाजुभाइ दिदीबहिनीहरू, प्रभु येशूलाई मुक्तिदाता भनेर तपाईँले विश्वास गर्न भएपछि त्यहाँ उहाँले अचम्मका कुराहरू, जो आशिषका कुराहरू, तपाईँलाई सुरक्षाका कुराहरू, तपाईँ भित्र जो पवित्र आत्मा परमेश्वर बस्नुहुन्छ भन्ने कुराहरूदेखि लिएर एउटा अचम्मका कुराहरू, अनन्त जीवनका कुराहरू पवित्र बाइबलमा लेखिएको छ र त्यो कुरा तपाईँ र मैले नदेखोस् भन्ने दुष्ट आत्माको चाहना छ र त्यो चाहिँ तपाईँ र मैले देख्न सक्नुपर्छ भनिकन बाइबलले बताएको हो। र त्यही कुराहरू सम्बन्धी यहाँ एलिसा अगमवक्ताले प्रार्थना गर्नुहुन्छ, मेरो सेवकको आँखा प्रभु खोलिदिनुहोस्। अनि जब सेवकको आँखा खुल्दछ त्यो समय एलिसाको सेवकले थाहा गर्छन् कि उहाँहरूसँग भएको त आरामी सेनाहरूभन्दा शक्तिशाली हुनुहुँदो रहेछ। अलिक पछि गएर हामीले त्यहाँ पढ्दै गएको खण्डमा एलिसा अगमवक्ताले ती सबै शत्रुका सेनाहरूलाई दृष्टिबिहीन बनाउनुहुन्छ र इजरायलको राजाको हातमा लगेर उहाँले सुम्पिदिनुहुन्छ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, हाम्रो हृदयको आँखा खुलोस् भनिकन हामीले प्रार्थना गर्नु जरुरत छ, किनकि प्रभु येशूलाई विश्वास गरिसक्नु भएपछि प्रभुले तपाईँलाई आशिषको कुन भागमा पुर्याउनु भएको छ त्यो हामीले देख्न सक्नुपर्छ र दुष्ट आत्माले नदेखोस् भन्ने उसले चाहन्छ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: यसको नाममा जय मसीह सबैजनालाई। मेरो नाम चाहिँ सन्जुमाया बोमजन, मेरो पुरानो घर सिन्धुपाल्चोक यामुना डाँडगाउँ हो अनि अहिले हाल चाहिँ म डोलेश्वरमा बस्छु। म चाहिँ पहिला प्रभुलाई कसरी चिने भने, म एकजना म कार्पेटमा काम गर्थे बालकोटमा अनि त्यतिखेर एकजना दिदी मार्फत प्रभुलाई चिन्ने मौका पाएँ। उहाँले सुसमाचार सुनाउनु भयो अनि मेरो जेठा माइली जेठानी र म अनि माथि कोडेश्वर डाँडामा थियो त्यतिखेर चर्च, अनि त्यहाँ गयौँ अनि प्रभुलाई ग्रहण गर्यो, विश्वास गर्यो अनि म धेरै वर्षसम्म पनि चर्चमा जान्थेँ गए पनि, तर मेरो जीवन चाहिँ परिवर्तन थिएन। म 20-22 वर्षसम्म चर्चमा जाँदा पनि प्रभु के हो कसो हो भन्ने कुरा नै मलाई केही पनि थाहा थिएन। एउटा सिरिप चाहिँ मलाई के आउँथ्यो भने मनमा, अनि प्रभुलाई त्याग्यो भने म नरक जान्छु होला, त्यस्तो मात्रै आउँथ्यो मनमा, त्यति मात्रै मलाई थाहा थियो। अनि सेवा संगतिमा पनि म टाइममा पनि जाँदैन थियौँ अनि मन लागेर पनि जाँदैन थियो, त्यतिखेर कहिले जाने कहिले नजाने त्यस्तो खालको थियो। अनि म सेवा संगति पनि अलिक ढिला ढिलै जाने, पछि बस्ने, त्यस्तो स्तुति प्रशंसातिर आइपुग्ने त्यस्तो गरी आउँथ्यो। मलाई लाजको आत्माहरू धेरै आउँथ्यो, म त्यसरी आउँथ्यो चर्चमा। अनि मेरो जीवन चाहिँ परिवर्तन नै थिएन, प्रभुलाई पाएर पनि म संसारमै अब संसारिक जस्तै त्यस्तो मन तन त्यस्तो आउँथ्यो। अनि म बिरामी भएर पनि म कति हस्पिटल गयो, तर मेरो जीवन चाहिँ परिवर्तन, प्रभुमा चाहिँ आशा भरोसै खासै नभएको मान्छे अनि त्यसरी बिरामी भयो। अनि बिरामी भएपछि म जचाउन जाँदाखेरि ढाड दुख्यो जचाउन जाँदा डाक्टरले हड्डी खिएछ भनेर भन्नुभयो, अनि त्यहाँदेखि थेरापी गर्नुपर्छ, औषधि खानुपर्छ, निको हुन्छ भनेर, निहुरेर काम नगर्नु भनेर भन्नुभएको थियो। तर पनि अब काम चाहिँ अब गर्नु पर्थ्यो, त्यतिखेर गर्यो, काम गर्यो अनि मलाई बिस्तारै दुख्दै गएपछि चाहिँ अनि त्यसरी अनि फेरि औषधि डाक्टरकोमा जाने, औषधि खाने, अनि अलिअलि मात्रै रोकथाम हुन्थ्यो, खासै औषधिहरू खाएर पनि थेरापीहरू गरेर पनि मलाई निको चाहिँ हुँदैन थियो। अनि एक्कासी अनि त्यस्तो हुँदा हुँदा हुँदा हुँदा पछि मलाई फेरि त्यस्तै भयो धेरै। त्यहाँदेखि चाहिँ ठुलो मलाई नसा च्याप्ने रोगै नसा च्याप्ने नै भएछ। अनि त्यहाँबाट म उठ्नु बस्नु खोक्नु नहुने अनि हस्पिटल जानु पनि नसक्ने। मलाई एकजना साथी छोराले डोराएर लानु पर्थ्यो हस्पिटल पनि, अनि थेरापी गर्नुलाई ऊ गर्नुलाई नसा च्याप्यो त्यस्तो भन्नुभयो। अनि त्यस्तो भनेर पनि म डेढ महिना कि दुई महिनासम्म मैले थेरापी गरी औषधि खायो। पाँच छ महिनामा निको चाहिँ अलिअलि मात्र रोकथाम हुन्थ्यो अनि हुँदैन थियो। अनि त्यसरी नै त्यसरी समय बित्दै गयो अनि एक्कासी अनि पछिबाट पनि म फेरि धेरै बिरामी भयो। अनि त्यस्तो कति मैले एक्सरे गर्ने, रगतहरू जचाउने, औषधि खाने, अनि अकुपञ्चर थेरापीहरू कति गरेँ, ढाड फिजियोथेरापीहरू पनि धेरै गरेँ, औषधि पनि मैले कन्टिन्यू कति खान्थ्यो र पनि मलाई हुँदैन थियो। अलिअलि मात्र रोकथाम मात्रै खुट्टा टेक्नु हुँदैन थियो। झन् पछिबाट त झन् म धेरै बिरामी भएर गयो। अनि पाँच मिनटको बाटो, दस मिनटको बाटो हिँड्नु सक्दैन थियो। खानाहरू मैले उभिएर खाना पकाउनु सक्दैन थियो। म बस्दै कुर्सी राख्दै खाना के अरे त्यसरी बनाउनु पर्थ्यो। खाना बनाउनु नसक्थ्यो, खुट्टा दुख्ने, टन टन खाने, पोल्ने त्यस्तो हुन्थ्यो मलाई। अनि टुक्रुको बस्नु नसक्ने, खालि सुत्नु पर्ने त्यसरी हुन्थ्यो। अनि मण्डली आउँदा पनि म तीन ठाउँमा त्यसरी तीन चार ठाउँमा बस्दै आउनु पर्थ्यो। अनि मनमा नै रुनु मन लाग्थ्यो, है म के भए यस्तो जस्तो हुन्थ्यो। अनि एकदम पीर चिन्ताहरू फिक्रीहरू हुन्थ्यो कहाँ गएर, अनि त्यस्तो हुन्थ्यो। त्यस्तो हुँदा हुँदै धेरै समय बित्यो। त्यसरी समयहरू बित्दै गयो। म दुई तीन ठाउँमा बस्दै मण्डली जान्थ्यो त्यस्तो हुँदा पनि। अनि डक्टरले मलाई चाहिँ अनि के भन्नुभएको थियो भने नसा च्यापेको छ दुई ठाउँमा, अब अपरेसन गर्नुपर्छ, अपरेसन गर्यो भने मात्रै तिमी सोझो सिधा गरी हिँड्न सक्छौ, बस्न सक्छौ, अनि आफूलाई के अरे ऊ गर्नु सजिलो हुन्छ, नभए त हुँदैन भनेर भन्नुभएको थियो। अनि म चाहिँ अब फेरि कतिजनाको मुखबाट चाहिँ फेरि अपरेसन गर्यो भने सुताउने उठाउने गर्नुपर्छ भन्ने सुनेको थिएँ, तर मैले गरेन। अनि हुन्छ हुन्छ चाहिँ भने मन के अरे मैले तर गरिनँ, अपरेसन गरिनँ। अनि त्यस्तो हुँदा हुँदा मेरो एकासी मेरो साइली दिदी घरबाट आउनु भयो। उहाँलाई पनि एकदमै बिरामी भएर आउनु भएको थियो, फोक्सोको रोगहरू थियो। अनि उहाँ हस्पिटल जचाउन आउनु भएको थियो। अनि हस्पिटल पनि मैले नै बिस्तारो नसकी लगेँ, आफू पनि नसक्ने ऊ पनि नसक्ने त्यसरी लगेँ। अनि एक दिन मेरो बुधबारको सेवामा आएँ म, अनि विश्वासी दिदी बहिनीहरूले बिनी प्रजाम न त दिदी पनि यस्तो बिरामी रहेछ, हामी पनि जान्छौँ भनेर भन्नुभयो। अनि त्यहाँदेखि अनि ल भनेर मलाई चाहिँ खासै जानु मन चाहिँ थिएन। अब पहिला पनि गएको हो, म निको भएकै थिएन। अब यहाँ के अरे मण्डली आउँदैन प्रभुमा चाहिँ मैले केही पनि आशा भरोसा पनि राखेको थिएन, खालि डक्टर अनि औषधिमा मात्रै राखेको थियो। अनि त्यसरी राख्दाखेरि अनि दिदीलाई लाने लु हुन्छ भनेर गएँ। अनि गएपछि त्यो दिन मलाई अनि एकासी अनि त्यो गुरुबाको मैले गवाई सुने, चेतबहादुर गुरुबाको मैले गवाई सुने, नौ वर्षसम्म एक डल्लो अनि पच्चिस वर्षसम्म हिँड्नु नसक्ने उठ्नु नसक्ने मान्छेलाई एकासी वक्ता आउनु भएपछि उहाँको जलखेलको सम्मेलनमा उहाँलाई चङ्गै भएको अनि जुर्क उठेको गवाई सुने। अनि मलाई पनि त्यस्तो मान्छेलाई त प्रभुले निको पार्नु भयो, मलाई पनि पार्नुहुन्छ होला नि प्रभुले भन्ने मनमा चाहिँ त्यो कता कता मनभित्र मलाई आयो। अनि मलाई के अरे स्तुति प्रशंसा थियो, तर अनि म स्तुति प्रशंसा आँखा मात्रै चिम्मा गरेको थियो। मलाई एक्कासी पवित्र आत्माले छुनु भएछ मलाई थाहा नै भएन। अनि म रुने कराउने चिचाउने गरेछ। अनि त्यो दिनदेखि म धेरै पीडा, पहिला चाहिँ धेरै पीडा अनि एकदमै के अरे कोही नभएको, अब कोही भएर पनि कोही नभएको, अब प्रभु त्यत्रो मेरो साथमा हुनुहुन्थ्यो तर पनि मैले साँचो रूपले प्रभुलाई नचिनेको कारणदेखि मैले प्रभुलाई पनि कहिले सम्झेको पनि थिएन त्यसरी। अनि मलाई कहाँ जाउँ, के गरौं, कहाँ गएर बसौं, त्यस्तो खालको एक्लो फिल हुने, जतिखेर पनि एक्लो फिल हुने, चिन्ता हुने, फिक्री हुने, कहाँ गएर मेरो मनको भारी बिसाउँ, रुनु मन लाग्ने, बेसरी रुनु आउँदैन थियो त्यतिखेर चाहिँ। अनि त्यहाँ गएपछि मलाई पवित्र आत्माले छुनु भयो त्यहाँ त्यो दिनदेखि चाहिँ। अनि मलाई त्यो पीर चिन्ता फिक्री मेरो बोझहरू मेरो सबै कुराहरू प्रभुले मलाई त्यो दिनदेखि मलाई छुटकारा दिनुभयो, मलाई विजय दिनुभयो। अनि मलाई त्यत्रो वर्षसम्म मैले यो मेरो हड्डीको यो हड्डीखिनी रोग चाहिँ मेरो 32 वर्षको उमेरदेखि मलाई त्यति वर्षको उमेरदेखि मलाई दुखेको, अनि त्यो म कति 42, 43, 44 वर्षसम्मै झन् धेरै दुखेको। अनि प्रभुलाई मैले त्यो दिनदेखि चाहिँ मुक्तिदाता परमेश्वर भनेर त्यो पवित्र आत्माको आत्माले छोएको दिनदेखि चाहिँ साँचो परमेश्वर चाहिँ उहाँ हुँदो रहेछ भन्ने चाहिँ मैले त्यतिखेर मात्रै फिल गरेँ। अनि त्यहाँदेखि चाहिँ मैले लगातार मेरो आशा भरोसा सबै कुरो मेरो दुखाइ मेरो पीडा मेरो चिन्ता सबै त्यो प्रभुमा राखेँ। अनि त्यहाँदेखि मलाई बिस्तारो अनि म सेवा संगतिहरू पनि म धेरै खोज्दै हिँडेँ जहाँ सेवा संगति हुन्छ त्यहाँ त्यहाँ त्यहाँ पनि पुगे अनि हाम्रो मण्डलीमा पनि ऊ बासमा दिदी बहिनी संगति शनिबार त्यहाँदेखि मैले कहिले टुटाएन, एक दिन पनि टुटाएन। अनि त्यसरी आउँदा आउँदा आउँदा अनि आउँदा आउँदा मलाई प्रभुले कतिखेर चङ्गाई गर्नुभयो मलाई केही थाहा भएन। अहिले म एकदमै स्वस्थ छु, एकदमै मलाई कतै पनि दुखाइ पोलाई मेरो खुट्टा टेक्नु हुँदैन थियो त्यति, अहिले कहीँ मलाई केही दुखाइ पनि छैन। उठ्नु बस्नु सबै कुरो सजिलो छ, प्रभुले मलाई निको पार्नुभयो, चङ्गाई दिनुभयो। तपाईँहरूलाई पनि यति त्यस्तो हुनुहुन्छ भने प्रभुमा आशा राख्नु, भरोसा राख्नु। डाक्टर भन्दा नि महा डाक्टर उहाँ हुनुहुन्छ, उहाँले एकदमै चङ्गाई उहाँमा चाहिँ आशा भरोसा राख्नु, विश्वास मनदेखि विश्वास गर्नुभयो भने तपाईँहरू पनि निको हुनुहुन्छ। यति नै हो मेरो गवाही।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाई बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन अब चिन्ता नलिनुहोस्
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बिटिएस र एमडिप का कक्षाहरू सञ्चालन गर्ने भएको छ
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 का लागि भर्ना खुलि सकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
1: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा स्थान
1: थेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com
1: सम्पर्क नम्बर
2: मोबाइल 9802484054 9802484054 र 9801326786 9801326786
1: र 9813941447 9813941447
3: लामा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि हो र होइन होला त्यस्तो त
4: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
3: केही होइन मिस
4: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
5: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
1: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ अब चिन्ता नलिनुहोस्
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर भिडियो उज्यालो रंग इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त
1: कम बिजुली खपत लामो आयु र भरपर्दो सेवा
2: चर्च सोरूम रेस्टुरेन्ट मल इभेन्ट जहाँ सुकै उत्कृष्ट प्रदर्शन
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.led.nepal.com।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40225444, 40225444
9: र 40225742, 40225742।
12: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।
0: जय
13: जयमसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
14: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
15: तपाईले आफ्नो येरियोमाथि विजय पाउनुहुनेछ। पहिलो भाग जयमसी आज शुक्रबार जुलाई 17 तारीक साउन 1 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 6:2 रहेको छ र यहाँ यसरी लेखेको छ। परमप्रभुले यहोशूलाई भन्नुभयो, हेर येरियो त्यहाँका राजा र वीर योद्धाहरू समेत मैले तेरो बसमा पारिदिएको छु। येरियोका पर्खालहरूको बारेमा तपाईँले जान्नुपर्ने कुरा यहाँ छ। तिनीहरू विशाल हुन्थे। जमीनबाट 40 फिट अग्ला कवच जस्तै तिनीहरूले शहरलाई घेरेका हुन्थे। तिनीहरू अभेद्य थिए। यहोशूको बारेमा तपाईँले जान्नुपर्ने कुरा यहाँ छ। उनले होइन तर परमेश्वरले ती पर्खालहरू ढाल्नुभयो अनि परमेश्वरले तपाईँको लागि पनि त्यसै गर्नुहुनेछ। तपाईँको येरियो तपाईँको डर क्रोध तितोपना वा पूर्वाग्रह हो। यो भविष्यको बारेमा तपाईँको असुरक्षाको भाव पनि हो। विगतको बारेमा तपाईँको दोषको भाव अनि तपाईँको नकारात्मकता चिन्ता र आलोचना गर्ने अत्याधिक विश्लेषण गर्ने वा विशिष्टीकरण गर्ने प्रवृत्ति। तपाईँको येरियो कुनै पनि परिस्थिति मनोवृत्ति वा मानसिकता हो जसले तपाईँलाई आनन्द शान्ति वा विश्रामबाट वञ्चित गर्छ। येरियोले तपाईँको बाटो रोक्छ। त्यसैले यसका पर्खालहरू ढल्नुपर्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न तिमीहरू यो यर्दन पारी जानुपर्छ। यो कुरा तपाईँले यहोशूको पुस्तक 1:11 हेर्न सक्नुहुन्छ। अधिकार गर्न भनेर अनुवाद गरिएको क्रियाको अर्थ भाडामा लिने अघिल्ला मानिसहरूलाई धपाएर तिनीहरूको स्थानमा अधिकार गरेर कब्जा गर्नु हो। तर शैतानले लडाई बिना छोड्ने छैन। त्यसले प्रतिरोध गर्नेछ। त्यसले पछाडि धकेल्नेछ तर त्यसले जित्ने छैन। किनभने परमेश्वरले पहिले नै घोषणा गरिसक्नु भएको छ कि विजेता त तपाईँ नै हुनुहुन्छ। परमप्रभुले यहोशूलाई भन्नुभयो, हेर येरियो मैले तेरो बसमा पारिदिएको छु। परमेश्वरले यहोशू त्यो सहर कब्जा गर भन्नुभएन। परमेश्वरले भन्नुभयो, यहोशू मैले लिएको सहर कब्जा गर। तपाईँ र तपाईँको चुनौतीको बारेमा पनि त्यस्तै भन्न सकिन्छ। तपाईँले भन्नुहोला, यदि परमेश्वरले मेरो लागि यो गर्नुभएको छ भने मैले चाहे के गर्नुपर्छ त? तपाईँले यसो गर्नुपर्छ। पहिलो, विश्वासद्वारा आफ्नो विजय ग्रहण गर्नुहोस् जसरी तपाईँले आफ्नो मुक्ति प्राप्त गर्नुभयो। दोस्रो, घोषणा गर्नुहोस्। निश्चित गर्नुहोस् कि तपाईँका शब्दहरू परमेश्वरका वचनहरूसँग मिल्छन्। तेस्रो, तिनहु एउटा एउटा क्षेत्रमा आफ्नो विजयमा चल्नुहोस्। यसरी ससाना बाधाहरूमाथि विजयमा चलेर तपाईँले आफ्नो येरियोमाथि विजय पाउनुहुनेछ। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जयमसी।
14: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
16: मोबाइल नम्बर 98082408470।
14: इमेल ठेगाना mos.radioministry@gmail.com।
16: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
14: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
17: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
18: 3 दिन भयो।
17: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
18: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
17: आ, जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
18: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
19: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
17: वो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
20: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: गुड न्यूज एफएम 105.1।
23: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
24: यो समय हो धन्यवाद बिहानी। बिहानी
25: प्रिय श्रोता, जयमसिंह तथा हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजेक राई, प्राविधिक मित्र सुजनसँगै गुड न्यूज एफएममा हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईंलाई साथ दिन उपस्थित भइसकेका छौं। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु यस संसारमा विद्यमान विभिन्न असहज र दुःख दिने कुराहरूले तपाईंलाई अशान्ति र निराश बनाउन हर कोशिश गरिरहेको भए तापनि यदि तपाईँ ख्रिस्ट येशूलाई साँचो रूपमा पाएको एक व्यक्ति हुनुहुन्छ भने अवश्य पनि तपाईँ यो सुन्दर बिहानीमा आनन्दित र खुसी हुनुहुन्छ। हामी पनि यहाँ सबैजना खुसी नै छौं र यो समयमा हाम्रो देश नेपाललाई नै परमेश्वरप्रति धन्यवादी हुनलाई प्रेरणा दिन हरेक श्रोताका घर घरमा उपस्थित भइसकेका छौं। श्रोता मित्र, अहिले यस क्षणमा हामी ख्रिस्ट विश्वासीहरूले एकैछिन यस विषयमा विचार गरौं न। नेपाल देशमा हामी ख्रिस्ट विश्वासीहरूको वृद्धिसँगै चर्चहरू त निर्माण भइरहेका छन्, तर के हामीहरू जो आफैलाई विश्वासीहरू भन्दछौ यस नेपाल देशमा रहेका जनसंख्या मध्ये करिब 90% मानिसहरू जसले ख्रिस्ट येशूलाई पाएका छैनन्, चिनेका छैनन्, उनीहरूका सामुन्ने ख्रिस्टको असल साक्षी भएर साँच्चै नै जिइरहेका छौं त? ख्रिस्ट येशूको शरीर चर्च निर्माणमा हाम्रो भूमिका के परमेश्वरको इच्छा अनुसारकै छ त? के तपाईँ यस नेपाल देशलाई प्रभु येशूमा जित्नका लागि अगाडि बढ़िरहनु भएको परमेश्वरको एक साँचो योद्धा हुनुहुन्छ? मित्र, यदि भर्खरै सोधिएको प्रश्नको जवाफ तपाईँको ख्रिस्टियन जीवनले सकारात्मक नै दिइरहेको छ भने हामी यस प्रसारण मार्फत तपाईँलाई अझ उत्साहित हुँदै यसरी नै अगाडि बढ्न उत्साह दिन्छौ र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। आज तपाईँले पनि ख्रिस्टको सेवामा यस तरिकाले लागिरहेका आफ्ना नजिकमा रहेका मित्रहरूलाई यस बिहानी धन्यवाद दिनुहोला भन्ने हाम्रो विनम्र अनुरोध छ। हामीले आजको यस बिहानीलाई ख्रिस्टका ती साँचो योद्धाहरूलाई भेट गरी धन्यवाद दिएर पनि आरम्भ गर्न सक्दछौ। तपाईँका पहुँचमा रहेका ती व्यक्तिहरूलाई धन्यवाद दिनुहोस् र उनीहरूका आत्मिक जीवनमा प्रोत्साहनका कुराहरू गरेर आत्मिक ऊर्जा थपिदिनुहोस्। तपाईँको हृदयमा रहेको आन्तरिक सुन्दरतालाई प्रकट गर्नुहोस् र ख्रिस्टको एक असल साक्षी बनेर मानिसहरूका बीचमा आज दिनभरि उपस्थित हुनुहोस्, ताकि तपाईँले जिइरहनु भएको जीवनद्वारा मानिसहरूलाई परमेश्वरप्रति धन्यवादी हुने प्रेरणा मिलेको होस्। मित्र, त्यसैको साथमा यस बिहानी तपाईँ हामीले यो पनि याद राख्न जरुरी छ कि हामीले बाइबल अध्ययन गर्दैमा, प्रार्थना गर्दैमा र अन्य विश्वासीहरूसँग संगतिमा हिँड्दैमा प्रभु येशूलाई हाम्रो इच्छा अनुसारको कार्य गर्न वा गराउन हामी बाध्य पार्न सक्दैनौ। हामीले गर्ने भर्खरै भनिएका ती क्रियाकलापहरूको उद्देश्य चाहिँ प्रभु येशूसँग हाम्रो सम्बन्ध बढाउन र हाम्रा वरिपरि संसारमा भएका मानिसहरू भन्दा भिन्न तरिकाले जीवनयापन गर्नलाई मात्र हो। त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिनमा हाम्रो जीवनदाता ख्रिस्ट येशू परमेश्वरलाई यो नेपाल देशमा जीवन जिउनलाई यो सुन्दर मौका दिनुभएकोमा हृदयदेखि नै धन्यवाद दिउँ भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै म आइजेक राई बिदा हुन्छु। जय मसीह। तपाईँको आजको दिन आशिषमय रहोस्।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

गुरुनीति एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। आदरणीय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाईंलाई प्रार्थना के हो र किन गर्नुपर्छ भन्ने विषयमा पनि कुराकानी गर्ने गर्दछौ र साथसाथै प्रार्थना गर्नको लागि हामी यहाँहरूलाई ऊर्जा थप्ने काम गर्दछौ। श्रोता, हाम्रो कार्यक्रमको उद्देश्य पनि यही हो कि हामी सँगै प्रार्थनामा सहकार्य गर्नको लागि र प्रार्थनामा सहयात्रा पनि गर्नको लागि एकसाथ उत्साहित बनौं र हामी तपाईँको साथमा प्रार्थनामा सहयात्रा गर्न चाहन्छौ, सहकार्य गर्न चाहन्छौ र तपाईँ पनि हामीसँग प्रार्थनामा सहयात्रा अथवा सहकार्य गर्नुहोस् भनेर आह्वान गर्नु पनि यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। यही उद्देश्य अनुरूप यस कार्यक्रम तपाईँको निम्ति तयार भएको छ र यो कार्यक्रम हरेक दिनहरूमा 7 बजेदेखि 7:30 बजेसम्म तपाईँको बीचमा आउने गर्दछ र आज पनि हामी त्यही उद्देश्य अनुरूप तपाईँको माझमा आइसकेका छौं र यदि तपाईँसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीले तपाईँको निम्ति हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01 यी दिनहरूमा 7 बजेदेखि 7:30 बजेसम्म तपाईँको बीचमा आउने गर्दछ र आज पनि हामी त्यही उद्देश्य अनुरूप तपाईँको माझमा आइसकेका छौं।

हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9778903446 यो हाम्रो वाट्सएप नम्बर हो भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 MHz। आदरणीय श्रोता, यदि तपाईँ फेसबुक अथवा वाट्सएप मार्फत हामीलाई तपाईँको आफ्नो प्रार्थनाका अनुरोधहरू टिपाउन चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर हामीसँग तपाईँले आफ्नो प्रार्थनाका अनुरोधहरू टिपाउन सक्नुहुनेछ। आदरणीय श्रोता, अब नै तपाईँ आफ्नो फोन उठाएर हामीलाई हाम्रो स्टुडियोको नम्बरहरूमा फोन गर्दै म्यासेज गर्दै आफ्नो प्रार्थनाको अनुरोध टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, प्रार्थना यस्तो एउटा हतियार हो जसले मानिसहरूले अर्थात कमजोर मान्छेहरूलाई सामर्थी मानिसहरूले दमन र शोषण गर्छन् भने तिनीहरूको दमन र शोषणलाई रोक्ने एउटा हतियार पनि हो। आज हामी हाम्रो समाजमा हेर्छौं भने शक्तिशाली मानिसहरूले, धनाढ्य मानिसहरूले असहाय, गरीब अनि कमजोर मानिसहरूलाई हेप्ने अनि साथसाथै उनीहरूको श्रम शोषण गर्ने र उनीहरूलाई उचित ज्याला मजदूरी पनि नदिने यस्तो परिपाटी हाम्रो सिङ्गो विश्व संसारमा परिरहेको छ। यस्तो प्रकारको एउटा चलन नै अहिले बसेको छ। यदि हामीले राष्ट्रगत रूपमा अथवा अन्तर्देशीय मामलाको विषयमा हेर्ने हो भने पनि ठूला शक्ति राष्ट्रहरूले कमजोर राष्ट्रहरूलाई दमन गर्ने, उनीहरूको देशको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्ने यस्ता प्रकारका कामहरू गरिरहेको हामी पाउँछौ। अझै भनौं, ती कमजोर देशको स्वामित्वमा रहेको प्राकृतिक स्रोत साधनहरू जबरजस्ती आएर खोसेर लाने यस्ता प्रकारका कामहरू अन्तर्राष्ट्रिय अन्तर्देशीय रूपमा पनि भइरहेको छ भने हाम्रो मानिसको सानो सानो गाउँ र समाजमा पनि यही परिपाटी विकास भइरहेको छ। हामी देख्छौ, हाम्रो काठमाडौँकै कुरा गरौं, दिनभरि अरूको भारी बोकेर यताउता गर्ने श्रमिक वर्ग हाम्रो समाजमा, हाम्रो शहरमा यत्रतत्र देखिन्छन् जसको आफ्नो बस्ने ठाउँ पनि हुँदैन र खाने ठाउँको पनि ठेगाना हुँदैन। मानिसहरूले उनीहरूलाई आफ्ना भारीहरू यताबाट उता, एक ठाउँबाट अर्को ठाउँमा लिएर जान लगाउँछन् अनि लगाइसकेपछि उनीहरूको ज्यालामा लिएर विभिन्न प्रकारका सौदाबाजी त्यहाँ शुरू हुन्छ। यो एउटा तितो यथार्थ हो। साथसाथै कोही पनि मानिसले कुनै पनि श्रमको काम गर्छ, कहीँ गएर शरीरको पसिनाको काम गर्छ, अझै भनौं आफ्नो जीव ज्यानकै जोखिममा हालेर परिश्रम गर्छ, तर अन्तमा उसको परिश्रमको फल दिने बेलामा उसँग सौदाबाजी गर्न थालिन्छ र उसलाई नपुग्ने गरी उसलाई थोरै मात्र पैसा दिइन्छ भने अब हामी विचार गरौं त्यो व्यक्तिको मन कसरी दुख्ला, कस्तो होला। र यही कार्यहरू हाम्रा सरकारी अड्डाहरूमा मात्र नभएर निजी कम्पनीहरूमा पनि यी परिपाटी रहेको हुनाले गर्दा यसलाई निवारण गर्न र

यस्ता परिपाटीहरूलाई रोक्ने उद्देश्यको साथ विभिन्न ट्रेड युनियनहरू खुलेर आएका छन् र जसले यस्ता कुराहरूको निम्ति आवाज उठाउँछन् र विरोध गर्दछन्। र यही क्रममा विभिन्न हिंसात्मक झडप पनि हुने गर्दछन्। तर पनि हामी देख्न सक्छौं संसारबाट यस्ता प्रकारका शोषक प्रवृत्तिहरू, श्रमजीवी वर्गलाई शोषण गर्ने प्रवृत्तिहरू रोकिएर गएको छैन। अहिले पनि हामी देख्न सक्छौं खोलाको किनारमा बसेर दिनभरि गिटी कोर्दा उनीहरूको बेलुका र बिहान चुलो बल्न गाह्रो अवस्था रहेको हामी देख्न सक्छौं। यो तितो यथार्थ हो। आदरणीय श्रोता, राज्यले जतिसुकै सुशासनको कुरा गरे तापनि यो तितो यथार्थसम्म ध्यान पुग्न सकेको जस्तो देखिँदैन। र आज मैले अलिकति फरक प्रसंग उठाए भनेर डराउनुहोला अथवा सोच्दै हुनुहुन्छ होला, तर होइन। यहाँ यो प्रवृत्ति हाम्रो देशमा अथवा आज मात्रै भएको घटनाहरू होइन, यो चाहिँ सदियौंदेखि चल्दै आएको कुरा हो। र यस कुरामा यसको नियन्त्रण र निवारणको लागि यस्तो समस्यालाई स्वयं सृष्टिकर्ता परमेश्वरले पनि सम्बोधन गर्नुभएको कुरा हामी देख्न सक्छौं। हामी उदाहरणको लागि आज म तपाईँको बीचमा प्रस्थान 22 अध्यायको 22 देखि 24 पदसम्मको कुरालाई तपाईँको बीचमा प्रस्तुत गर्न गइरहेको छु। श्रोता, प्रस्थानको पुस्तक 22 अध्यायको 22 पददेखि 24 पदमा सृष्टिकर्ता परमेश्वरले सिनाईको उजाड स्थानमा यही आज्ञा दिँदै हुनुहुन्छ। उहाँले भन्दै हुनुहुन्छ, विधवा अथवा टुहराबाट फाइदा नल्यौ, फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने म निश्चय नै तिनीहरूको पुकारा सुन्नेछु। मेरो क्रोध दन्कने छ र म तिमीहरूलाई, अर्थात जसले ती विधवा र असहाय टुहरा टुहरीहरूलाई दमन गर्छ तिनीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्नीहरू विधवा हुनेछन् र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन् भनेर कडा आज्ञा दिनुभयो। यहाँ हामी देख्छौं सृष्टिकर्ता परमेश्वर आफैले यदि यस्ता मानिसहरूसँग निर्मम तरिकाले श्रम शोषण गरेर उनीहरूलाई दुःख दिएको खण्डमा परमेश्वरलाई यदि उनीहरूले पुकारा गरे भने चाहे ती जुनसुकै धर्म आस्थाका व्यक्ति किन नहुन्, सृष्टिकर्ता परमेश्वरले सबैलाई प्रेम गर्नुहुन्छ र सबैलाई समान व्यवहार गर्नुहुन्छ। त्यसै कारणले गर्दा यहाँ यो कुराहरू उहाँले बताउनुभएको हामी पाउँदछौं। र तत्कालीन समयमा कुनै यहुदी धनाढ्य परिवारको मानिसले यहुदी समुदायभित्रकै गरीब र टुहराहरूको लागि शोषण गर्यो अथवा यहुदी समुदायभन्दा बाहिरको समुदाय जसलाई गैर यहुदी भनिन्छ ती समुदायका मानिसहरूलाई पनि यसरी नै शोषण गर्यो भने उहाँले त्यो शोषण गर्ने व्यक्ति जो यहुदी हो उसमाथि यस्तो न्याय ल्याउनुहुने थियो। आदरणीय श्रोता, उहाँले यतिसम्म पनि अझ भन्नुभयो कि श्रमिकलाई उसको ज्याला घाम अस्ताउनुभन्दा अगाडि नै दिनु भनेर आज्ञा गर्नुभएको हामी पाउँदछौं। आदरणीय श्रोता, यस्तो सृष्टिकर्ता परमेश्वर जसले मानिसहरूलाई कुनै ट्रेड युनियन खोल अथवा आन्दोलन गर या नाराबाजी गर भनेर भन्नु भएन। यदि कोही व्यक्ति यसरी श्रम शोषणको अन्यायमा पर्यो भने उहाँले सिधै उहाँसँग पुकारा गर्न र पुकारा गर्दा तुरुन्तै
तिनीहरूको पुकारालाई सुनेर त्यो शोषण गर्ने मानिस अथवा समुदायसँग उहाँले हिसाब लिनुहुने कुरा बताउनुभएको हामी पाउँदछौं। प्रेसवता अनि उहाँले

अनि उहाँले न्याय त्यसको हिसाब किताब कसरी गर्नुहुन्छ भन्ने विषयमा पनि उहाँले स्पष्ट रूपले भन्नुभयो। उहाँले भन्नुभयो, मेरो क्रोध म दन्कने छ र म तिमीहरूलाई तरवारले मार्नेछु र तिमीहरूका पत्नीहरू विधवा हुनेछन् र तिमीहरूका छोराछोरी पितृहीन हुनेछौ भनेर उहाँले भन्नुभयो। र उहाँले यो कुरा केवल श्रममा ठग्ने मात्रै होइन, श्रममा शोषण गर्नेहरूको लागि मात्रै होइन, ऋण दिएर गरीबहरूसँग चर्को ब्याज असुल्ने मानिसहरूको विरूद्धमा पनि उहाँले यो कुरा भन्नुभएको हामी पाउँदछौं। 25-27 कुरा लेखिएको छ, तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसहरूलाई ऋण दियौ भने त्यसप्रति साहुकार जस्तो नहौ, त्यससित ब्याज पनि नल्याऊ। तिमीहरूका छिमेकीको खास्टो बन्धकमा लिएका छौ भने सूर्यास्त हुनु अघि नै त्यो त्यसलाई फर्काइदियो, किनकि त्यो त्यसको एउटै मात्र ओढ्ने हो, त्यसबाहेक त्यो केमा सुत्छ। त्यसले मेरो पुकारा गर्यो भने म त्यसको पुकारा सुन्नेछु, किनकि म कृपालु छु भनेर उहाँले जो मानिसहरूले आफ्नो रुपियाँ पैसा ब्याजमा लगाएर चर्को ब्याज असुल छन् र यसबाट पनि शोषण गर्छन् तिनीहरूको निम्ति पनि उहाँले यो कुरा भन्नुभएको हामी देख्न सक्छौ। आदरणीय श्रोता, हामी ख्रिष्टीय समुदायलाई अब परमेश्वरले यो घटनाद्वारा के आज्ञा दिनुहुन्छ त, अथवा हामीले के गर्नुपर्ने रहेछ भन्ने कुरा स्पष्ट रूपले हामी सुन्न सक्छौ र देख्न सक्दछौ। स्मरण रहोस्, यो आज्ञा इसरायलीहरूलाई पहिला दिएको, फेरि अब हामी प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्छौ र प्रभु यीशु ख्रीष्टलाई पछ्याउँदैछौ भने यो आज्ञा अब हाम्रो निम्ति पनि हो। हामी प्रभु यीशुलाई पछ्याउने जनहरू हुनुहुन्छ, हामी त्यो जनहरू हौं। अब एकछिन विचार गरौं, सृष्टिकर्ता परमेश्वर यीशु ख्रीष्टद्वारा जो यहुदीहरूका परमेश्वर हुनुहुन्थ्यो र आज हाम्रो पनि परमेश्वर हुनुभएको छ, अनि अब उनीहरूलाई गरिएको हरेक असल प्रतिज्ञाहरू र आज्ञाहरू जो प्रत्यक्ष रूपमा मानव समुदायको जीवनशैलीसँग सम्बन्धित छ, त्यो तपाईँ र मेरो निम्ति पनि हो भनेर विश्वास गर्नुपर्छ र त्यसलाई पछ्याउनु पर्दछ। श्रोता, हामीलाई कसैले तपाईँ र मलाई अथवा हामीलाई कसैले श्रम शोषण गर्छ, कसैले हामीलाई अन्यायपूर्वक तरिकाले मोलमोलाइ गरेर सौदाबाजी गरेर हामीले पाउनुपर्ने कुराहरू भन्दा कम लिन्छ, अथवा तपाईँ हामी जो बाध्यतामा ऋण लिन बाध्य छौं तर सरकारले तोके भन्दा बढ़ी चर्को ब्याज असुल छ भने तपाईँ र हामीले कुनै पनि आन्दोलन अथवा कुनै पनि नाराबाजी गर्नुभन्दा राम्रो स्वयं हाम्रो सृष्टिकर्ता परमेश्वरलाई पुकार्नलाई चाहिँ उहाँले हामीलाई भन्दै हुनुहुन्छ। यदि तपाईँलाई यस्ता प्रकारका कुनै अन्याय भएको छ, तपाईँले कहीँ श्रम गर्नुभएको छ र तपाईँलाई श्रममा लाउने मानिसले आजसम्म तपाईँको मजदुरीलाई रोकेर राखेको छ भने तपाईँ त्यो श्रममा लगाउने मानिससँग झगडा गर्न अथवा कोर्ट कचहरी गर्नुभन्दा पहिला सर्वशक्तिमान परमेश्वरसँग तपाईँले आफ्नो मुद्दालाई पेश गर्नुहोस्, कुरामा जानुहोस् र प्रार्थना गर्नुहोस्। आदरणीय श्रोता, अनि त्यसपछि त्यस मानिसको हृदयमा परमप्रभु परमेश्वरले हलचल ल्याउनुहुनेछ र उहाँले उसलाई ती कुराहरू फर्काउन लगाउनुहुनेछ। यदि उसले फेरि पनि इन्कार गर्दछ भने सर्वशक्तिमान परमेश्वरले प्रस्थान 22:24 भन्नुभए चाहिँ त्यसमाथि आफ्नो छडी अथवा दण्ड चलाउनुहुनेछ।
यहाँलाई स्मरण रहोस् कि सृष्टिकर्ता परमेश्वर हिजो आज र भोलि एक समान रहनुहुने परमेश्वर हुनुहुन्छ र उहाँका आज्ञाहरू र विधि विधानहरू समय र परिस्थिति अनुसार परिमार्जन हुँदैनन् र उहाँ कहिले परिवर्तन नहुने परमेश्वर हुनुहुन्छ। उहाँ हिजो जस्तो हुनुहुन्थ्यो आज त्यस्तै हुनुहुन्छ र भोलि पनि त्यस्तै रहनुहुने परमेश्वर उहाँ हुनुहुन्छ र उहाँले बोल्नुभएका हरेक वचनमा कुनै पनि त्रुटि हुँदैन र शत प्रतिशत सत्यता र पूर्णता हुन्छ। यसकारणले गर्दा उहाँले यो आज्ञा दिनुभएको छ भने अवश्य पनि यस आज्ञालाई हामीले पालन गर्छौं भने हामी बिना दुःख बिना विरोध बिना मानिसहरूसँगको मनमुटाव नै हामीले हाम्रा कुराहरूबाट छुटकारा पाउँछौं र हाम्रा फसेका पैसाहरू र हामीलाई हाम्रो पारिश्रमिक नदिकन बसेका मानिसहरूले पारिश्रमिक दिन बाध्य हुनुपर्दछ। आदरणीय श्रोता, यदि हामीले यसो गर्नुको सट्टा हामी विरोध गर्नतिर उत्रन्छौं भनेदेखि हामी यो समस्याहरूको समाधान कहिले पनि गर्न सक्ने छैनौं। तसर्थ हामीलाई थाहा छ कि सदियौंदेखि यस्ता कुराहरूको विरूद्धमा सड़क आन्दोलनहरू हुँदै आएका छन् र पनि पूर्ण समाधान भएको छैन र हुँदा पनि हुँदैन। तर त्यसको साटो हामी विश्वासी जन यी कुराहरूको विरूद्धमा सड़क आन्दोलन अथवा धरना अथवा जुलुस अथवा हड़तालमा उत्रनु साटो सृष्टिकर्ता परमेश्वरमा उहाँसँग हामीले यो कुरा बतायौं भने अवश्य पनि आज पनि उहाँले यो काम गर्न सक्नुहुन्छ। एकचोटि गरेर हेरौं। आदरणीय श्रोता, हाम्रो परमेश्वर चाहिँ प्रार्थना सुन्नुहुने परमेश्वर हुनुहुन्छ र याकुब 5:4 भनिएको छ, जुन खेतालाहरूले तिमीहरूका खेतमा बाली काटेका छन् तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्याला नै कराउँछ र ती बाले काट्नेहरूको पुकारा सेनाहरूका परमप्रभुका कानसम्मै पुगेको छ भनेर उल्लेख गरिएको छ। श्रोता, तपाईँलाई लाग्छ होला यो त पुरानो करारका कुरा हो, तर यहाँ नयाँ करारका एकजना प्रेरित याकुबले पनि यही कुरा भन्दैछन्। श्रोता, अनि 5 भन्नुहुन्छ, तिमीहरू यस पृथ्वीका सुख विलास र मोज मज्जामा मस्त भएर बसेका छौ, बलिका दिनको निम्ति तिमीहरूले आफैलाई पुष्टाइराखेका छौ, तिमीहरूको विरोध नगर्ने धर्मात्मालाई दोषी ठहराएर तिमीहरूले मारेका छौ। यसकारण भाइयो, प्रभुको आगमन नहुन्जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्य फसलको आशा राखेर किसानले अघिल्लो र पछिल्लो वर्षा नहुन्जेल धैर्य धारण गरेर पर्खिराख्छ र तिमीहरूले पनि धैर्य धारण गर र आफ्नो हृदयलाई स्थिर गराऊ र एउटाले अर्काको विरूद्धमा गनगन नगर, नत्र त तिमीहरू दोषी ठहरिनेछौ भनेर यसरी बताइएको हामी पाउँदछौं। यसको अर्थ हो, हाम्रो मुद्दा सृष्टिकर्ता परमेश्वरको साथमा लिएर जाने हो। हुन सक्छ आज भर्खरै हामीले प्रार्थना गर्यौं र आजै त्यस व्यक्तिलाई परमेश्वरले न्याय नगर्न पनि सक्नुहुन्छ, तर एक दिन उसको न्याय अवश्य पनि हुनेछ र यदि ऊ साँच्चै आफ्नो आत्माप्रति संयमित छ र ऊ सृष्टिकर्ता परमेश्वरको न्यायदेखि डराउँछ भने उसले अवश्य पनि तपाईँको हिस्साको तपाईँको परिश्रमको फल उसले दिनै पर्छ र दिनेछ। त्यसकारणले गर्दा आजको यो बसाईमा म तपाईँसँग यही कुरामा गर्दै उत्साह दिन चाहन्छु कि हामी सबै कुराको निम्ति सृष्टिकर्ता परमेश्वरसँग प्रार्थना गरौं र अवश्य पनि हाम्रो प्रार्थनालाई पनि नम्रतासँग गरिएको विश्वास साथ गरिएको प्रार्थनालाई उहाँले सुन्नुहुनेछ र फरक यति नै हो कि हामीले अलिक प्रतीक्षा गर्नुपर्ने हुन सक्छ। तदनि श्रोता, यतिभन्दा अब पनि आजको कार्यक्रममा एउटा मिठो गीतको साथ दिन चाहन्छौ र गीतपछि पुनः आउने नै छौ। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा, र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी, भनी प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन किमिरे ज्यू। आदरणीय श्रोता, अब भने कार्यक्रममा अर्को यो भागमा तपाईँ श्रोताले टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ, र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध आएको छ। र सबैभन्दा पहिला प्रार्थनाको अनुरोध टिपाउनु हुने हाम्रो आदरणीय श्रोता, जो नियमित श्रोता हुनुहुन्छ, पम्फा रोक्का ज्यू, र उहाँको प्रार्थनाको अनुरोध यस प्रकार रहेको छ। भोलि नेपाल देशभरि हुने विश्राम दिनको सेवा संगतिमा आशिषमय सेवा हुन सकेको होस्, र धेरै नयाँ आत्माहरू सेवामा आउन सक्नु भएको होस्। साथै मैले जतिजनालाई सुसमाचार सुनाएको छु उहाँहरूले प्रभुलाई पाउन सक्नु भएको होस् भनेर उहाँले प्रार्थनाको अनुरोध टिपाउनु भएको छ। भने अर्को हाम्रा आदरणीय अर्को एकजना श्रोता हुनुहुन्छ, जो उहाँ पनि नियमित रूपमा हामीलाई सुन्दै हुनुहुन्छ, उहाँ हुनुहुन्छ उत्तम सेवाकोटी ज्यू, र उहाँको पनि प्रार्थनाको अनुरोध रहेको छ। आज मेरो काठमाडौँबाट धादिङतर्फ यात्रा छ, र यात्रा सुरक्षित भएको होस् र साथै भोलिको सेवाकाई आशिषमै हुन सकेको होस् भनेर उहाँले पनि प्रार्थनाको अनुरोध टिपाउनु भएको छ। आदरणीय श्रोता, आउनुहोस् हामी उहाँहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी केही समय प्रार्थना गर्नेछौ, अनि त्यसपछि हामी आजको कार्यक्रमको बीट मार्नेछौ। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ, र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ, र तपाईँ परमेश्वर, महिमाका परमेश्वर, जसले हाम्रा हरेक प्रार्थनालाई सुनेर जवाफ दिनुहुने परमेश्वर हुनुहुन्छ, र हाम्रो हरेक प्रार्थना, हरेक परिस्थितिमा गरिएका प्रार्थनालाई सोही अनुरूप जवाफ दिइराख्नु भएको छ। पिता, हामी प्रार्थना गर्दछौ पम्फा रोक्का ज्यूले राख्नुभएका प्रार्थनाको अनुरोधको लागि, र उहाँले प्रार्थनाको विषय राख्नुभएको छ, प्रभु तपाईँले सुन्नुहोस्, र भोलि नेपाल देशभरि हुने विश्राम दिनको सेवा संगति सबै मण्डलीहरूमा आशिषमय हुन सकेको होस्, र भोलिको वचनको सेवकाई, आराधनाको सेवकाई लगायत सम्पूर्ण सेवकाईहरूमा तपाईँको जिउँदो उपस्थिति रहन सकेको होस्, र मानिसहरूको आत्माको खाँचो अनुसार तपाईँ ती वचन अनुसार बातचित गर्नुभएको होस्, र ती वचनबाट बोल्नु भएको होस् हामी प्रार्थना गर्दछौ। र साथै भोलिका दिनहरूमा धेरै नयाँ आत्माहरू मण्डलीहरूमा आएर तपाईँको सेवामा जोडिन सक्नु भएको होस् हामी प्रार्थना गर्छौ, र उहाँले जतिजनालाई सुसमाचार सुनाउनु भएको छ उहाँले ती व्यक्तिहरूले तपाईँलाई चिन्न जान्न सक्नु भएको होस् हामी प्रार्थना गर्दछौ। साथै उत्तम शिवाकोटी ज्यूको लागि पनि हामी प्रार्थना गर्छौ, र प्रभु उहाँ तपाईँको सेवक हुनुहुन्छ, र उहाँले तपाईँको मण्डलीलाई हेरचाह गरिराख्नु भएको छ। पिता, उहाँलाई आशिष दिनुहोस्, र उहाँको आज पनि फेरि धादिङ तर्फको यात्रा छ, र तपाईँ परमेश्वरले उहाँलाई उहाँको यात्रामा सुरक्षा दिनुभएको र आशिष दिनुभएको, आउँदा जाँदा बाटोमा तपाईँको साथ र सहयोग रहन सकेको, र उहाँले प्रयोग गर्ने सम्पूर्ण यात्राको साधनहरूमा तपाईँको सुरक्षा रहन सकेस् हामी प्रार्थना गर्दछौ। र भोलि हुने सेवकाई जो छ काठमाडौँ र धादिङमा, प्रभु उहाँको सेवकाईमा पनि तपाईँले भोलिको दिनमा विशेष आशिष दिनुभएको हामी प्रार्थना गर्छौ। धन्यवाद छ पिता परमेश्वर, र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ, र हामी धन्यवाद दिन्छ, किनभने तपाईँ परमेश्वरले हाम्रा प्रार्थनाहरूलाई सुनेर तपाईँले जवाब दिइसक्नु भएको छ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ, र सबै कुराहरू तपाईँ परमेश्वरको आत्माको सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौ येशु प्रभुको नाउँमा, आमेन। हवस् त श्रोता, अब भने यिनै प्रार्थनाको अनुरोधहरूको साथसाथै अब भने आजको कार्यक्रम प्रेयर टावरको बीट मार्ने सेवा समय भइसकेको छ, र यतिखेरसम्म हामीसँग जोडिनु भएकोमा हामी यहाँहरूलाई धन्यवाद दिँदै प्रविधिमा सुजन किमिरेका साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्, र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस्, र तपाईँको आजको दिन
आशिषमय होस्। अवस्था जयमसी।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आज हप्ताको पहिलो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौ तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। तपाईँसँग पनि प्रार्थना गर्नुपर्ने कुनै विषयले हामी लेखी पठाउन सक्नुहुनेछ। हामी तपाईँको प्रार्थना विषय उप परमेश्वर पितासँग प्रार्थना गर्नेछौ। श्रोता, लौ त अब लागौं आजको विषयतर्फ। आज पास्टर विनय ब्यानर्जी तपाईँ समक्ष अर्थपूर्ण वचन लिएर आउँदै हुनुहुन्छ। आजको वचनको शीर्षक छ, येशु ख्रीष्टको रगतमा शक्ति छ। येशु ख्रीष्टको रगतमा कसरी शक्ति छ त? येशुले तपाईँ हामी मानव जातिको लागि कल्भरी क्रुसमा बहाउनु भएको त्यो रगत कति मूल्यवान छ, कति शक्तिशाली छ। आउनुहोस् हामी यो विषयमा पास्टर विनय ब्यानर्जीबाट अर्थपूर्ण वचन सुन्नेछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: यो क्रुस भन्ने कुरो चाहिँ कति गाह्रो रहेछ भने नि, इभन धेरै बाइबल स्कलर्सहरू के भन्छन् भने, क्रुस भन्ने कुरो चाहिँ इभन पाउललाई पनि बुझ्न गाह्रो पर्यो। किनभने एउटा क्रुसमा टाँगेको एकजना व्यक्तिबाट चाहिँ कसरी उद्धार हुन्छ बुझ्नै गाह्रो पर्यो। है, म धेरै पटक भन्ने गर्ने गर्छु, हाम्रो कविराज सङ्घले भन्नुभएको कुरो, उहाँ सुसमाचार प्रचार गर्दै जानु हुँदाखेरि चाहिँ, अब सुनले बनेकोले सकेन, चाँदीले बनेको पनि सकेन, अब काठमा टाँगेको इस्युले गर्दाखेरि चाहिँ हाम्रो उद्धार हुन्छ। तर कोही कोही बेला कस्तो हुन्छ भने, यो परमेश्वरको महान योजनालाई बुझ्नका लागिलाई मानवीय अन्डरस्ट्यान्डिङले हामी बुझ्न सक्दैनौ। समटाइम द मेसेज अफ क्रस वी क्यानट एबल टु अन्डरस्ट्यान्ड फ्रम आवर फिजिकल अन्डरस्ट्यान्डिङ, आवर ओन अन्डरस्ट्यान्डिङ। वी निड द अन्डरस्ट्यान्डिङ फ्रम होली स्पिरिट सो द्याट वी क्यान एबल टु, इभन द पोल, द ग्रेट म्यान अफ गड, हि वाज नट एबल टु अन्डरस्ट्यान्ड वाट वाज द रिजन, what was the plan behind all the cross. Hai cross ko pachadi ke yojana thyo parmeshwar ko, ani malai lagcha aaja ko din ma hami Yesu ko balidan ko bare ma ajhai bujhna gairheka chhau. Cross bhanne kuro, Yesu ko balidan bhanne kuro sabaile bujhdaina mandali, yaad garnus hai, sabaile bujhdaina. Saitanle ke garcha bujhnai didaina, tara tapai ra ma chai भाग्यमानी होइन, आशिषित व्यक्ति हो। हाम्रो अन्डरस्ट्यान्डिङ, हाम्रो समशक्ति खोलिएको छ। सो वी आर द प्रिभिलेज, वी आर द ब्लेस्ड पिपल बिकज आवर अन्डरस्ट्यान्डिङ हेज बिन इनलाइटेन्ड सो द्याट वी क्यान एबल टु नो हु जिजस इज। है, येशु ख्रीष्ट को हुनुहुन्छ भन्ने कुरो हामी बुझ्न सकेका छौँ। कतिजनालाई गुड फ्राइडे एउटा फेस्टिभल जस्तो लाग्छ, तर गुड फ्राइडे चाहिँ फेस्टिभल होइन, परमेश्वरको योजना हो। आमेन। किनभने येशु क्रुसमा मारिनु भयो, अनि यसलाई कसरी गुड भन्न सक्छौ? कोही व्यक्ति मर्यो, कसरी हामी गुड भन्न सक्छौ यसलाई? तर तपाईँ र मेरो लागि यो गुड हो। असल शुक्रबार किन हो भन्दाखेरि चाहिँ, किनभने यो दिन चाहिँ परमेश्वरले मानिसको पाप उठाइ लानका लागि थुमा पठाउन भयो। उहाँ येशु पुत्र पनि हुनुहुन्छ, त्रिएकको एक भाग पनि हुनुहुन्छ, तर परमेश्वरले उहाँको पुत्रलाई पठाउनु हुँदाखेरि बाइबलले के भन्दछ, उहाँ चाहिँ थुमा पनि भएर पठाउन भयो। आमेन। सबैले भन्नु न आमेन। अनि आज यो अप्रेल 3 जो छ, येशु जुन दिन मारिनु भएको नि, अहिले नासाले पत्ता लगाएर चाहिँ के गरेछ, जुन दिन येशु मारिनु भएको त्यही दिन चाहिँ आजसँग चाहिँ एकदम मिल्दो, जस्तो तपाईँको बर्थडे पनि कोही बेला हुन्छ नि, सोमबार जन्मिएको सोमबारै आइपुग्छ नि। जुन दिन येशु मारिनु भएको त्यही दिन चाहिँ आज नासाले पत्ता लगाएको रहेछ। अनि इभन द साइन्स प्रुभ द्याट द डेथ अफ जिजस क्राइस्ट, है, इभन द नासा दे प्रुभ। योना 1:29 अलरेडी आएको छ स्लाइडमा, हामी पढ्नेछौ। सबैले मसँग भन्नु त, आजको दिन, कमन मण्डली, आजको दिन मानिसको पाप उठाइ लानका निम्ति परमेश्वरले उहाँको पुत्रलाई थुमाको रूपमा पठाउन भयो। थुमा चाहिँ किन चाहिन्थ्यो भन्दाखेरि चाहिँ पाप चाहिँ रगत नबगाए बेगर चाहिँ मोचन या रिमिसन हुनै हुँदैन थियो। त्यही भएर यहाँ हामी के देख्दछौ, योनाले यीशुलाई चाहिँ नि केद्वारा पोर्ट्रेट गर्दैछ, यीशुलाई केसँग दर्शाउँदैछ भन्ने कुरो चाहिँ योनाले यहाँ लेखेका छन्। तपाईँले माथि पनि आएको छ, माथि पढ्न सक्नुहुनेछ, हामी एकसाथ पढौँ न, माथि आएको छ, हामी एकसाथ पढौँ, रेडी 1 2 3 गो। भोलिपल्ट उनले यीशुलाई आफूतिर आइरहनु भएको देखेर भने, हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा। यीशु चाहिँ नि मानिसले प्रबन्ध गरेको थुमा होइन है। जिजस वाज नट म्यानेज इज नट द ल्याम म्यानेज बाई अ प्रोभाइडेड बाई म्यान, इज प्रोभाइडेड बाई गड, परमेश्वरले जुटाउन भएको। आमेन, सबैले भन्नु न आमेन। किनभने नि हामीलाई चाहिँ नि पापले परमेश्वरबाट सेपरेट गरेको थियो, अनि पापलाई रिमुभ गर्नका लागि यहाँ राम्रो शब्द के चलाएको छ भने नि पाप उठाइ लैजानलाई, पाप ढाक्नलाई यीशु आउनु भएन। किनभने त्यो त व्यवस्थाले पनि गर्दैथ्यो, पुरानो नियमको बलिदानले पनि गर्दैथ्यो। हेर्नुहोस् है, त्यो योनाले के चलाउँदैछ, जिजस इज द ल्याम अफ गड द्याट विल टेक अवे द सिन्स अफ द वर्ल्ड। द बाइबल डिड नॉट से ही इज हियर टु कभर आवर सिन, किनभने द्याट the law used to do, the Old Testament sacrifice used to do, that covers the sin. Tara jati paap lai dhake ta pani paap ta tyai chha ni ta, jasto udaharan ko lagi lai koi ke bela ke manche le afno sharir ke anuhar ma kehi dag lagaye pani, dag bhaye pani unhale makeup sekup garera ke garcha, tela purno koshish garcha, ani bhare belka ta makeup sanga sutnu bhayena, त्यसलाई सबै उयो गर्दाखेरि त जहाँको ती हुन्छ नि, एक्ज्याक्टली त्यस्तै हो। व्यवस्थाले पनि अनि पुरानो नियमको बलिदानले पनि के गर्थ्यो, ढाक्न चाहिँ ढाक्थ्यो, तर केही समयको बादमा त्यो पाप चाहिँ फुत्त बाहिर निस्किएर आउँथ्यो। त्यही भएर बाइबलले के भनेको छ, पापकै कारणले गर्दाखेरि नि परमेश्वर र मानिसको बीचमा चाहिँ के भएको थियो, अलग भएको थियो। यसाया 59:2 बाइबलले के भन्दछ, पढौँ हामी एकसाथ पढौँ, यहाँ माथि आएको छ, रेडी 1 2 3 गो। तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्। केद्वारा अरे, अधर्मद्वारा, पापद्वारा, कोसँग, परमेश्वरसँग अलग गरिएका छन्। अनि यहाँ बाइबलले के भन्दछ, र तिमीहरूको पापले गर्दा नै उहाँको मुहार तिमीहरूबाट छेकिएको या लुकिएको छ, र तिमीहरूको कुरा उहाँले सुन्नु हुने छैन। त्यसको मतलब के हो भने नि आदमले जुन दिन पाप गर्यो परमेश्वरको नजर चाहिँ नि हामीबाट के भयो भने नि छेकिएको छ, लुकिएको छ। तपाईँ भन्नुहुन्छ होला किन परमेश्वरले, किनभने नि पाप पी स्वभाव लिएर पापको नेचर बोकेर चाहिँ नि त्यो परमेश्वरसँग मान्छे जम्का भेट हुनै सक्दैन थियो। तपाईँले याद गर्नुभयो भने नि मोसा सेनाइ पर्वतमा गएर ऊ जाँदाखेरि नि ऊ फर्केर आउँदाखेरि नि परमेश्वरको अलिअलि महिमा मात्रै बोकेर आउँदाखेरि पनि तलको मान्छेले नि मोसाको महिमालाई हेर्न सकेन, अनि उसलाई के हुन्छ, एउटा भेल लगाउन पर्यो, एउटा अनुहारै छोप्न पर्यो। पापको अगाडि नि पापको त्यो नेचरलाई बोकेर स्वभावलाई बोकेर चाहिँ नि परमेश्वर कहाँ पुग्न सक्दैन थियो। जति नै मेहनत गर्दा, जति नै परिश्रम गर्दा पनि मान्छे चाहिँ परमेश्वर कहाँ पुग्न सक्दैन थियो। सबैले भन्छ के को कारणले भन्नुहोस् त, पापको कारणले। के को कारणले अरे, पापको कारणले गर्दाखेरि, पापको कारणले गर्दाखेरि हामी अलग भएको छ। त्यति मात्र होइन, सृष्टिकर्ताको मुहार हामीबाट छेकिएको छ। The face of God has been hidden from us. Why? Because we have a sin nature and he has a righteous nature. And the righteous and sin nature cannot be in one place at one time. Tapaile ke dekhnu hudacha bhane ni aba manish chha ani parmeshwar chha ani yo khalta lai nagera janaka lagi la manche le dharma banayo, karma banayo, afno jat ansar ko riti riwaj banayo, riti thiti banayo, तर उनीहरूले जति नै जम गरे तापनि, जति नै के अरे धर्म कर्म गरे तापनि, उनीहरूले त्यो कुरोलाई के गर्न सक्दैन थियो, परमेश्वर कहाँ पुग्न सक्दैन थियो। सबैले भन्छ किन भन्नुहोस् न, किनभने अदमलाई नै परमेश्वरले के भन्नु, तेरो कारणले गर्दा नि भूमि चाहिँ श्रापित भएको छ। अब यो भूमिको पशुलाई बलिदान गरे तापनि त्यो त श्रापित हो नि त, श्रापित कुरोले हामीलाई कसरी चाहिँ अर्को ठेट भाषाले बुझ्ने भाषाले पनि कसरी पार तराउने, कसरी परमेश्वर कहाँ पुर्याउने। त्यही भएर पुरानो नियमको बलिदान चाहिँ परमेश्वरले टेम्परेरी रूपमा मात्रै राखिदिनु भएको थियो, त्यो सधैँको लागि होइन। त्यही भएर यो उनीहरूले के भन्दैछ भने नि, परमेश्वरको थुमा यीशु चाहिँ हाम्रो पाप उठाइ लानका लागि लाई। हेर्नुहोस् है, जति नै परिश्रम गरे तापनि नि यो खाल्टालाई नाङ्न सक्दैन। त्यही भएर हामी यीशुलाई के पनि भन्छौँ थाहा छ, हि बिकम अ ब्रिज बिट्विन गॉड एन्ड द ह्युमन बीइङ। सबैले फेरि पनि सुन्नुहोस् ल, परमेश्वर यीशु ख्रिस्ट के बनिनु भयो थाहा छ, त्यो पुल बनिनु भयो।
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने, आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु, मलाई क्षमा दिनुहोस्। प्रभु, मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाउँमा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडीका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
1: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
2: प्रोपाइटर सानु सापकोटा, 01-5208854, 01-5208854 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
3: गाउन भाडामा,
4: गाउन भाडामा,
3: हे गाउन भाडामा।
1: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841867602, 9841867602
2: र 98-18-25-12-40, 98-18-25

0: भाई साथी
1: हेर न
0: क्या खतरा समाचार आइसक्यो
2: बाप रे
0: अब चाहिँ के हुने हो
3: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्यारो भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
3: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
6: नेपाल सरकार

0: गुड न्यूज एफएम 105.1
1: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
2: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
1: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
2: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
1: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
1: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
3: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
6: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग्छु।

0: सचेत नागरिकको भूमिका निर्वाह गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
2: कहाँ छ?
3: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
2: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
2: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
4: ज्ञानका कुरा,
5: जीवनका कुरा,
4: सफलताका कुरा
5: अनि दर्शनका कुरा, कार्यक्रम
4: ज्ञान दर्पण।
6: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खटियोडाको साथमा सुन्न नभुल्नुहोला।
7: किन आँखा मिचेको मिचे गरेको
8: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाइसिक्या हो
8: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए, त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
8: बुझे।
7: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउँ।

0: आज म अति नै खुसी भएको छु किनभने परमेश्वरले आजको दिन हाम्रो निम्ति दिनुभएको छ। आदरणीय श्रोता मित्र, म आज फेरि पनि तपाईँको बीचमा परमेश्वरको पवित्र वचन बाइबल लिएर आएको छु अनि हामी तपाईँहरूसँग बाइबललाई खोल्नेछौ र फेरि तपाईँसँग बोल्न दिनेछौ। मलाई प्रभुमा विश्वास छ कि परमेश्वरले तपाईँहरू सबैलाई उहाँको वचनद्वारा आशिष दिनुहुनेछ, उत्साहित गराउनुहुनेछ। आज म तपाईँको बीचमा हिब्रूको पुस्तक 11 अध्यायको 27 पदलाई विचार गर्न चाहन्छु। यहाँ यस्तो लेखिएको छ, राजाको क्रोधसँग न डराएर विश्वासद्वारा तिनले मिश्र देश छोडे, किनकि अदृश्य हुनुहुनेलाई देखे जाने गरी तिनले स्थिर बन्न सके। मूसाले यस समयमा मिश्र देश छोडेको कुराहरू भनिएको छ। विभिन्न विचारहरूलाई हामीले याद गर्नुपर्छ, थाहा गर्नुपर्छ। जब मूसा 40 वर्षका थिए, तिनले मिश्र देश छोडेर मिद्यान भन्ने देशमा आए। तिनी मिद्यान देशमा 40 वर्ष बिताए, तब तिनले परमेश्वरको बोलावट पाए। तिनले मिश्र देशमा एकजना मिश्रीलाई हत्या गरेको कुरा हामी थाहा गर्न सक्छौ। तिनले विचार गरे कि मैले हत्या गरेको मिद्यानमा गए भने फारो राजाले थाहा पाउने छैन। जब तिनी 80 वर्षका थिए, तिनी इजरायलीहरूलाई छुटकारा दिन भनी मिश्र देशमा गए। तिनले मिश्र देश विश्वासद्वारा छोडेको कुरा हामीले देख्न सक्छौ। तिनले पहिलो पटक मिश्र देश छोडेको कुराहरू त्यहाँ उल्लेख गरिएको छ। मोसाले पहिलो पटक मिश्र देशलाई विदाई गर्दै थिए। तिनले एकजना मिश्रीलाई मारेको कारणले गर्दा मिश्र देश छोड्नु परेको हो। तिनी राजाको क्रोधसँग डराएनन्। यो हिब्रू 11 अध्यायको 27 पदमा हामीले पढ्न सक्छौ। तिनी राजाको क्रोधसँग डराएनन्, यो तिनले मिश्र देशमा दोस्रो पटक मिश्र देश छोडेको समयमा भएको थियो। पहिलो पटक जब तिनी 40 वर्षका थिए, त्यस समयमा मिश्र देश राजासँग डराएर मिद्यान देशमा गएका थिए। हामी प्रस्थान 2 अध्यायको 14 पदमा पढ्न सक्छौ। तब मूसाले डराएर मनमनै भने, अवश्य यो कुरा फिजिन लागेछ। हामी प्रस्थान 2 अध्यायको 15 पदमा यसरी पढ्न सक्छौ, फारोलाई यो कुरा थाहा भयो र उनले मूसालाई मार्ने विचार गरे। तब मूसा फारोदेखि भागेर मिद्यान देशमा गए। हिब्रू 11 अध्यायको 27 पदमा उल्लेख गरिएको छ, त्यस समयमा मूसा 80 वर्षका थिए। यो तिनको मिश्र देशबाट दोस्रो पटकको भगाई अर्थात् उनी दोस्रो पटक मिश्र देशबाट बाहिरिएका थिए। तसर्थ हामीले ऐतिहासिक मर्यादालाई ख्याल गर्नुपर्ने हुन्छ। जब तिनी 40 वर्षका थिए, तिनले परमेश्वरमा भरोसा राखेका थिएनन्। तिनीसँग जीवित विश्वास परमेश्वरमा भएको थिएन। तिनले परमेश्वरमा विश्वासको जग मिद्यान देशमा बसालेका थिए। जब तिनी 80 वर्षका थिए, तिनले परमेश्वरका मानिसहरूको कष्टको विषयमा राम्ररी परिचित भए हामी मूसाको जीवनमा आत्मिकी वृद्धिलाई देख्न सक्छौ। जब तिनी मिश्र देशमा 40 वर्षका थिए, तिनको आत्मिकी जीवन कमजोर थियो। तिनी राजासित साह्रै डराए। विश्वास आवश्यकता पर्दछ। तिनको हृदयमा राजा सँगैको डर थियो। सायद हामी यस कुरालाई प्रस्थान 2 अध्यायको 14 पदमा प्रमाणित गर्न सक्दछौ। जब तिनले मिश्रीलाई मारे, तब फारो राजासँग डराए। तिनको हृदयमा डरको आत्मा थियो। तिनले परमेश्वरबाट धेरै कुरा सिक्न बाँकी नै थियो। तिनले इजरायलीहरूलाई आफ्नै बल र आफ्नै समयमा छुटकारा दिन चाहन्थे। पछिबाट तिनले परमेश्वरबाट धेरै पाठ सिके कि परमेश्वरले उहाँको तरिका उहाँको आफ्नै समयमा गर्नुहुनेछ। हामी मूसालाई अर्को 40 वर्ष मिद्यान देशमा गएर बसेको देख्न सक्छौ। हामीले मूसाको आत्मिकी तालिम मरूभूमि भएको छ। यहाँनिर हामीलाई कुनै शंका छैन कि परमेश्वरले मूसालाई लिएर अर्को 40 वर्ष सेवकाईको लागि तयार गर्न आत्मिकी तालिम दिनुभयो। तिनले इजरायलीहरूलाई मरूभूमिमा नेतृत्व गर्नु पर्दथ्यो। तिनले आफ्ना जातिहरूलाई प्रतिज्ञा गरेको भूमिमा लैजानु पर्दथ्यो। तिनले आफ्ना ससुराको भेडा बाख्रा उजाड स्थानमा चराए। तिनलाई परमेश्वरका मानिसहरूलाई बोर्याउन तालिम दिएको थियो। यो तिनको आत्मिकी तालिम परमेश्वरबाट दिएको थियो। परमेश्वरले मूसाको विश्वासलाई उजाड स्थानमा मल जल र बलियो बनाउँदै हुनुहुन्थ्यो। तिनको विश्वासलाई राजाको क्रोधसँग न डराउने प्रकारको बनाउँदै हुनुहुन्थ्यो। तिनी शुरूमा डरफोक मानिस थिए। फारो राजा दुष्ट घमण्डी राजा थिए। तिनी मूर्ख राजा थिए। तिनले इजरायलीहरूलाई सान्त्वना दिन सकेका थिएनन्, तर दासत्वमा राखिरहेका थिए। तिनले ईश्वर निन्दा गर्दथे, तिनी निर्दयी पनि थिए। तसर्थ मोसा पहिला तिनीसित डराएका थिए, तर पछि हामी देख्दछौ तिनले डरको आत्माबाट छुटकारा पाए। हामी यहाँबाट केही आत्मिकी महत्वपूर्ण कुराहरू सिक्न सक्छौ। आदरणीय श्रोता मित्र, विश्वासीहरू डरको आत्माबाट विश्वासद्वारा छुटकारा पाउनु पर्दछ। तिनले पनि डरबाट छुटकारा पाउनु आवश्यक थियो। शैतानले परमेश्वरका मानिसहरूलाई तर्साउने, डर देखाउने गर्दछ। हामीले प्रस्थानको पुस्तकबाट के चाल पाउँदछौ भने, फारो राजाले मोसालाई तर्साउन, डर देखाउन र मार्न चाहन्थे। शैतानले परमेश्वरका मानिसको विरुद्धमा लडाई गर्दछ। हामीलाई थाहा छ, यो धर्मशास्त्र बाइबलले भनिरहेको छ। परमेश्वरको काम रोक्न शैतानले बाधा अडचनहरू, बाधा अनि विरोध ल्याउँदछ, डर उत्पन्न गराउँदछ। परमेश्वरको निम्ति तिनीहरूको काम रोक्न मण्डलीको शत्रुले भाँजो ल्याउँदछ। हामीले डर सम्बन्धी केही तथ्यहरूलाई बुझ्नु आवश्यक छ। परमेश्वरको डर विश्वासीहरूमा हुनुपर्दछ। हामीसँग शैतानको डर हुनु हुँदैन, तर परमेश्वरीय डर भने हरेक विश्वासीहरूमा हुनुपर्दछ। ईश्वरीय डर मुक्तिसँग सम्बन्धित छ। हामीले हितोपदेश 1:7 पढ्न सक्छौ, परमप्रभुको भय नै ज्ञानको शुरू हो। हितोपदेश 9:10 पनि तपाईँले पढ्न सक्नुहुन्छ, परमप्रभुको भय मान्नु नै बुद्धिको शुरूआत हो भन्ने कुरा लेखिएको छ। हामीले सैतानिक डरलाई पनि देख्दछौ। जब मानिस पापमा फस्यो तब उसमा डर छायो, तर डर पापबाटै शुरू हुँदछ। हामीले पापबाटै डरको शुरूआत आदमको बगैँचामा भइरहेको देख्न सक्छौ। उत्पत्ति 3:10 हामीले पढ्न सक्छौ, तिनले भने, मैले परमेश्वरको स्वर बगैँचामा सुने र म डराए, किनभने म नाङ्गै थिएँ र म लुके। हामी डरको विषयमा बाइबलमा पहिलो पटक उल्लेख गरेको देख्दछौ। जब हामीले परमेश्वरको वचनलाई उल्लङ्घन गर्छौ तब हाम्रो हृदयमा डर उत्पन्न हुन्छ। डर भन्ने कुरा डर लाग्दो आत्मिकी बन्धन हो। शैतानले हाम्रो जीवनमा विभिन्न प्रकारको डर हालिदिन्छ। हामीले यो संसारमा मानिसहरूको डरलाई देख्न सक्छौ। तिनीहरू मृत्युसँग डराउँछन्। हिब्रूको पुस्तकमा 2:14-15 मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्ति गरिदिउ। साधारणतया मानिसहरू मृत्युदेखि डराउँछन्। पापीहरू मृत्युको समयमा प्राय जसो डराउने गर्दछन्। मृत्यु नदेखिएको अनुभव हो। तसर्थ पापी मानिसहरू जसले उद्धार पाएका छैनन् तिनीहरू डर विभिन्न प्रकारले उत्पन्न हुन्छ। जब हामी अलौकिक शक्ति देख्दछौ भने हामी डराउँछौ। अर्को कुरा, डर मृत्युसँग सम्बन्धित पनि छ। हामी लुका 2:9 देख्न सक्छौ, जब प्रभुका एउटा स्वर्गदूत बेलदहेम गाउँमा गोठालाहरूसँग देखा परे र प्रभुको तेज वरिपरि चम्कियो, तब गोठालाहरू साह्रै डराए। नराम्रोसँग डरले मानिसहरूलाई आतंकित बनाउँछ, यसले तिनीहरूलाई केही सोच्ने बनाउँछ। हामीले बाइबलमा प्रभु येशूले भूत आत्मा लागेको मानिसलाई निको पार्नुभयो। जोहरू अशुद्ध आत्माबाट सताइएका थिए तिनीहरूले छुटकारा पाए। प्रभु येशूले तिनीहरूबाट अशुद्ध आत्माहरू निकाल्नुभयो। तब मानिसहरू डराए। जब हामी मानिसहरूलाई सुसमाचार प्रचार गर्दछौ तब तिनीहरू सुसमाचार देखि डराउँछन्। डरले मानिसहरूको आँखालाई अन्धो बनाउँछ। प्रिय मित्र, जब सुसमाचार प्रचार गरिन्छ तब तिनीहरू प्रवचनसँग डराउँछन्। तसर्थ तिनीहरूले इसाईहरू प्रति नराम्रा व्यवहारहरू देखाएका हुन्छन्। शत्रुले वास्तविक सत्य तथ्यलाई थाहा नपाउन् भन्ने हेतुले तिनीहरूले समाजलाई अँध्यारो बनाउँदछन्। तिनीहरूले सत्य बुझ्न सक्दैनन्। बाइबलले बताउँदछ कि शैतानले परमेश्वरको सन्तानलाई विरोध गर्दछ। शैतानले सत्यलाई भ्रष्ट र नाश गर्दछ। तर हामी दियावलससँग डराउनु हुँदैन। हामी सत्य परमेश्वरसँग डराउनु पर्दछ। हामी आदमको बगैँचामा देख्दछौ, आदम परमेश्वरसँग डराए किनभने तिनले परमेश्वरको वचन उल्लङ्घन गरेका थिए। जब हामी परमेश्वरसँग डराउँछौ तब परमेश्वरले हाम्रो जीवनमा आशिष ल्याउनुहुन्छ। परमेश्वर कृपालु हुनुहुन्छ, दयालु हुनुहुन्छ, प्रेमिलो हुनुहुन्छ अनि अनुग्रही हुनुहुन्छ। उहाँले हाम्रो आत्मा बचाउन चाहनुहुन्छ, तर शैतानले तपाईँहरू र मेरो आत्मालाई विनाश गर्न चाहन्छ। हामी मोसाको जीवनमा पनि डरलाई देखिराखेका छौ। तिनले अदृश्य परमेश्वरमाथि विश्वास गरे। जब तिनले परमेश्वरमा विश्वास गरे तब परमेश्वरले तिनलाई डरको आत्माबाट छुटकारा गर्नुभयो। तिनले विश्वास गरे कि परमेश्वर अदृश्य हुनुहुन्छ, परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वरले मात्र मानिसहरूलाई बचाउनुहुन्छ, परमेश्वरमा मात्र छुटकारा छ। तिनले परमेश्वरमा विश्वास गरे। तिनले परमेश्वरको प्रतिज्ञामा पनि विश्वास गरे। तिनले उहाँमा विश्वास गरे कि परमेश्वरमा मात्र हाम्रो पापको छुटकारा छ, पापको क्षमा छ, उहाँमा सबै कुरा सम्भव छ। उहाँले इजरायलीहरूलाई छुटकारा दिन मिस्र देशको बन्धनबाट ल्याउनु भयो। उहाँले हरेक इजरायलीहरूलाई छुटकारा गर्नुभयो। तिनले एकमात्र परमेश्वरमा विश्वास गरेको कुरा हामीले पढ्न सक्छौ। मोसाले राजाको क्रोधसँग डराएनन् किनभने राजा फारो भन्दा परमेश्वर शक्तिशाली हुनुहुन्छ। परमेश्वरले मात्र जीवन दिन सक्नुहुन्छ र लिन सक्नुहुन्छ। यसकारण हामी सबैले प्रभु येशूमा विश्वास गर्नु पर्दछ। उहाँ हाम्रो जीवनदाता हुनुहुन्छ। उहाँमा मात्र हाम्रो आत्माको छुटकारा छ। हामीले येशू प्रभुमा मुक्ति पाउन सक्छौ। भजन लेखकले भन्दछन्, मैले परमेश्वरलाई पुकारा गरे र उहाँले मलाई डरबाट छुटकारा गर्नुभयो। परमेश्वरले मात्र हामीलाई हाम्रो डरबाट मुक्त गर्न सक्नुहुन्छ। विश्वासद्वारा प्रभु येशूमा हामीले उद्धार पाउन सक्छौ। आज म तपाईँहरूले येशूमा विश्वास गर्नुभयो भन्ने कुरामा निश्चित गराउन चाहन्छु। यदि तपाईँले विश्वास गर्नुभएको छ भने तपाईँले आफ्नो जीवनमा मुक्ति पाउनुहुनेछ। परमेश्वरले तपाईँको आत्मामा आशिष दिनुहुनेछ।
1: आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस्त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते। दुवै हात जोडेर तपाईँलाई म यस कार्यक्रममा स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई यस कार्यक्रममा मेरो हार्दिक अभिवादन छ। मानिसको जीवनमा निर्णयहरू महत्वपूर्ण हुन्छन्। तपाईँको जीवनमा मेरो जीवनमा सफलता र खुशीहरू हामीले हरेक दिन गर्ने निर्णयहरूमा भर पर्दछ। मानिसलाई उसको निर्णयले अघि बढाउँदछ अनि कतिपय निर्णयले मानिसलाई पछि पनि घचेट्दछ। जीवनमा सही निर्णयहरू हामी कसरी लिन सक्छौ? आज यही महत्वपूर्ण विषयलाई लिएर म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र तपाईँ अहिले सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

धेरै धन्यवाद आदरणीय श्रोता, तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति अगाडि आएर बस्नु भएको छ। परमेश्वर तपाईँसित बोल्नुहुनेछ, उहाँको वचनलाई तपाईँले ध्यान लगाएर सुन्नुहोस्। आउनुहोस् सधैँभरि आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

0: प्रभु येशूले भन्नुभयो, मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले पनि एकअर्कालाई त्यसरी नै प्रेम गर। मलाई तिमीहरूले चुनेनौ तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। भर्खरै पाठ गरेको खण्ड बाइबलबाट यूहन्ना रचित सुसमाचार 15 अध्यायको 13 अनि 16 खण्ड। येशू परमेश्वर हुनुहुन्छ, उहाँले हामीलाई जीवन दिनुभयो, हामीलाई चुन्नुभयो, उहाँले मानिसलाई कसरी प्रेम प्रकट गर्नुभयो, उहाँले आफ्नो प्राण दिएर मानिस प्रतिको उहाँको प्रेमको प्रमाण दिनुभयो अनि उहाँ मानिसहरूले पनि एकअर्कालाई त्यसरी नै मूल्य चुकाएर प्रेम गरून् भन्ने चाहना राख्नुहुन्छ। उहाँले त्यही कुरा सबै मानिसबाट चाहनुहुन्छ। हामी परमेश्वरलाई प्रेम गर्ने मानिसहरू मात्र नभएर संसारमा जिउने मानिसहरूलाई पनि प्रेम गर्ने हुनुपर्दछ। परमेश्वरको प्रेमले भरिएका मानिसहरूबाट यही नै सेवा अन्य मानिसहरूप्रति हुन्छ। त्यसै कारण तपाईँले धेरै अस्पतालहरू देख्नुहुन्छ, सेवा गर्ने मान्छेहरू देख्नुहुन्छ, दिन गरीबका ढोका ढोकामा पुगेर खानेकुराहरू बाँड्दै गरेको, कपडा लत्ता बाँड्दै गरेको, दुःख कष्टमा परेका मानिसहरूलाई उठाउँदै गरेको हातहरू, प्रभुको प्रेमले भरिएका मानिसहरूको जीवन तपाईँले आफ्नै आँखाले देख्नुहुन्छ। परमेश्वरलाई मात्र प्रेम गरेर मानिसहरूलाई चाहिँ घृणा गर्ने व्यक्तिलाई परमेश्वरले कहिले पनि स्वीकार गर्नुहुन्न। जसरी परमेश्वरले सबै मानिसलाई प्रेम गर्नुहुन्छ, हामीले पनि त्यसरी नै सबैलाई प्रेम गर्ने निर्णय गर्नुपर्छ। हामीले आफ्ना मित्रहरूका निम्ति प्राण त दिनु पर्दैन, तर साँचो भलाइ गर्न चाहने प्रेमले हाम्रा मित्रहरूलाई प्रेम गर्नुपर्छ भनी येशूले भन्नुभएको छ। मित्रहरूलाई मात्र होइन, सबै मानिसहरूलाई हामीले उहाँले चाहिँ प्रेम साँचो रूपमा गरौं भन्ने इच्छा येशू राख्नुहुन्छ। हामीले उहाँलाई चुन्नुपर्छ, उहाँको जीवन शैलीलाई रोज्नुपर्छ, उहाँको शिक्षा र मार्गलाई आफ्नो जीवनमा अप्नाउनुपर्छ। तर यसका निम्ति हामीले के गर्नुपर्छ त, मानिसलाई आफ्नो जीवनको वास्तविक अवस्था थाहा हुनुपर्छ। परमेश्वरको दृष्टिमा हामी कस्ता छौं सो कुरा हामीले बुझ्नुपर्छ, किनकि जस्तो सुके अवस्थामा हामी परमेश्वर कहाँ जान उहाँलाई पाउन सक्दैनौ। बाइबलले के भन्छ सुनौ त, रोमी 3 अध्यायको 23 पद बाइबलले भन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। फेरि बाइबलले यो पनि भन्छ रोमी 6 23मा, पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान येशू ख्रिष्ट हाम्रा प्रभुमा अनन्त जीवन हो। यो संसारमा जन्मने हरेक व्यक्तिले आफ्नो स्वभावमा पाप बोकेर जन्मेको हुन्छ, यो पापले मृत्यु ल्याउँछ। यो सत्यता प्रत्येक व्यक्तिले जान्नुपर्छ, बुझ्नुपर्छ। मानिसले यो पनि जान्नु र बुझ्नु जरूरी छ कि परमेश्वर अति पवित्र हुनुहुन्छ। मानिस आफै पवित्र नभई परमेश्वरलाई बुझ्न सक्दैन, थाहा पाउन सक्दैन। मानिस परमेश्वरले तोकिदिनु भएको पवित्रताको मापदण्डसम्म पुग्न सकेको छैन अनि कहिले पनि पुग्न सक्दैन। तर येशू ख्रिष्ट यही विषयमा मानिसलाई सहायता गर्न संसारमा आउनुभयो। उहाँले निष्पाप र पवित्र जीवन जिउनुभयो अनि अन्तमा पापी मानिसहरूको पापको मूल्य चुकाउन येशूले क्रूसमा रगत बगाएर आफ्नो प्राण अर्पण गर्नुभयो। मानिसलाई जबसम्म आफ्नो यो लाचार अवस्थाको ज्ञान हुँदैन, तबसम्म उसले परमेश्वरलाई खोज्न पनि सक्दैन, चिन्न पनि सक्दै सक्दैन। मानिसले आफ्नै प्रयास र विचार अनुसार गरेका कार्यहरूले, धर्म कर्मले उसलाई धर्मी ठहराउँदैन। कुनै पनि मानिसमा आफूलाई धर्मी र पवित्र पार्न सक्ने योग्यता क्षमता छँदै छैन। मानिसलाई परमेश्वरले मात्र धर्मी ठहराउन सक्नुहुन्छ अनि परमेश्वरले यसको प्रबन्ध गरिदिनु भएको छ। परमेश्वरले हाम्रो निम्ति जे गरिदिनु भएको छ त्यसलाई स्वीकार गर्ने निर्णय हामीले गर्नुपर्छ। बाइबलको वचनले भन्दछ, पहिलो तिमोथी 2 अध्यायको 4 र 6 खण्ड, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। उहाँले सबैका छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो, जुन कुराको गवाही ठिक समयमा दिइयो। मानिसले यही पापबाट छुटकारा पाउन जरूरी छ, जुन पापले उहाँलाई परमेश्वरदेखि टाढा लैजान्छ। उसलाई परमेश्वरको नजिक आउन दिँदैन। पापको कालो अन्ध्यारो यति गाढा हुन्छ कि मानिसले केही पनि बुझ्न र सम्झन सक्दै सक्दैन। यसै कारण मानिसहरू साँचो र जीवित परमेश्वरका कुराहरूलाई ठट्ठामा उडाइदिन्छन् अनि नास्तिक बन्दछन् अनि मानिसहरूले बनाएका कुराहरूको पछि पछि पछि पछि लागेर आफ्नो आत्मिक भोक र प्यास तृष्णा मेटाउने प्रयास प्रयास प्रयास कोशिश गर्दछन्। कति मानिसहरू आफ्नो पापको बारेमा जानेर पनि नजाने जस्तो गरेर हिँड्छन्। उनीहरू परमेश्वरमा विश्वास गर्न चाहँदैनन्। यीशु ख्रीष्टमा पाइने पापको छुटकारालाई ग्रहण गर्न चाहँदैनन्। किन? किनकि उनीहरू परमेश्वरको भयमा जिउन चाहँदैनन्। आफूलाई जे मन लाग्यो त्यही गर्न चाहन्छन्, जसरी मन लाग्यो त्यसरी गर्न चाहन्छन्। तर यीशु ख्रीष्टले उहाँको असीम कृपामा यो इच्छा गर्नुहुन्छ कि सबै मानिसहरूले पापबाट छुटकारा पाउन्। तपाईँको जीवनका पाप र अधर्महरू पनि उहाँले मेटाउन चाहनुहुन्छ। हामीले पापदेखि छुटकारा पाउने इच्छा र निर्णय गर्नुपर्छ। यीशुले भन्नुभयो लुका 10:27, तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर र आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर। हामी आफ्नो परिवारका सदस्य मित्रहरू आफन्तहरू सहपाठीहरूलाई प्रेम गर्छौं। यो राम्रो कुरा हो, अति राम्रो। समाजमा परिवारमा बसेपछि हामीले एकअर्कालाई प्रेम र वास्ता गर्नुपर्छ। तर मानिसहरूको प्रेममा भुलेर कतिपल्ट हामी उहाँलाई प्रेम गर्न भुल्छौं जसले हामीलाई हदभन्दा बढी माया प्रेम गर्नुभएको छ। हामीले परमेश्वरलाई प्रेम गर्नुपर्छ। जुन व्यक्तिले परमेश्वरलाई प्रेम गर्छ उसले परमेश्वरको आज्ञा मान्छ, उहाँलाई दुखी बनाउने कुनै पनि कार्य गर्दैन। के यो कुरा सत्य होइन र? एउटा परिवारमा पनि यदि छोराछोरीले आफ्ना आमा बाउलाई माया गर्छन् भने उनीहरूले आफ्ना आमा बुवाको हरेक कुरालाई मान्दछन्, अट्ठेरी बनेर उनीहरूको मन दुखाउँदैनन्। परमेश्वरको सम्बन्धमा पनि यस्तै हो। परमेश्वरका आज्ञाहरू पवित्र बाइबलमा लेखिएका छन्। मानिसले ती पढ्नुपर्छ। परमेश्वरले जे भन्नुभएको छ ती गर्नुपर्छ। उहाँले मानिसलाई गाह्रो कार्यहरू गर्न लाउनुहुन्न। बाइबलले भन्दछ यूहन्ना 5:3, उहाँका आज्ञाहरू भारपूर्ण छैनन्। साँचो आराधना भक्ति गर्न चाहने व्यक्तिले आफ्नो शरीरलाई पनि ठिक प्रकारले प्रयोग गरेको हुनुपर्छ। यो शरीरले नै हो मानिसलाई अनेक किसिमका गलत कार्यहरू गर्नलाई बाध्य बनाउँछ। पेट भर्नका निम्ति मानिसले झुटो बोल्छ, झुटो र गलत तरिका अपनाएर व्यापार चलाउनु पर्छ। पेट भर्नका निम्ति हात गोडालाई अनुचित कार्यमा लगाउनु पर्छ। कति दुःखको कुरा, शरीरको आवश्यकताहरू पूरा गर्नको निम्ति कति मानिसले आफ्नै शरीरलाई नै बेच्ने गर्दछन्। शरीरलाई गलत प्रयोग गरेकै कारण कति व्यक्तिहरूको त ज्यानै पनि गइसकेको छ। शरीरले मानिसलाई हदै दुःख दिएको छ। मानिसलाई हर किसिमको पाप र अधर्म गर्न लाउने यही शरीर हो। हामीले आफ्नो शरीरलाई के काममा लाउने, शरीरलाई कुन प्रकारले प्रयोग गर्ने, सो कुराको निर्णय गर्नुपर्छ। हामीले आफ्नो शरीरलाई परमेश्वरमा समर्पण गर्नुपर्छ भनी बाइबलले बताएको छ। मानिसले आफ्नो शरीरलाई पवित्र राख्नुपर्छ अनि परमेश्वरको अघि ग्रहण योग्य हुनुपर्छ। ओठे भक्ति, बाहिरी देखावटी, नाटकीय धर्म कर्मलाई परमेश्वरले स्वीकार गर्नुहुन्न। हामीले जीवनमा आफ्नो शरीरलाई पवित्र राख्ने निर्णय गर्नुपर्छ, प्रयास गर्नुपर्छ। आफ्नो जीवन पनि क्रियाशील राख्नुपर्छ, मेहनत गर्नुपर्छ। सधैँ सिरानीमा अडेस नलाग्नु र कम्बलभित्र नलुक्नु। नेपालीमा एउटा उखान छ, जाँगरना साँगर खानेवाला आँगर। कस्तो हँसाउने हँसाउने कुराहरू छन् भने याद गर्नुहोस्, यो जीवन तपाईँको हो, यो शरीर तपाईँको हो। तपाईँ र मैले आफै अठोट गर्नुपर्छ, तपाईँ र मैले निर्णय गर्नुपर्छ। आज तपाईँको निर्णय कस्तो छ? तपाईँले आफ्नो आत्माको बारेमा कस्तो निर्णय लिनुभएको छ? विचार गर्नुहोस्। परमेश्वरका यी शिक्षाहरूले तपाईँको मेरो जीवनलाई परिवर्तन गर्न सक्छ। एउटा नयाँ जीवन, नयाँ आशा र व्यवहारमा तपाईँ र मेरो जीवनले एउटा नयाँ सुरुवात पाउन सक्छ। त्यो सबै कुरा तपाईँको निर्णयबाट नै शुरू हुन्छ। जीवन तपाईँको, निर्णय पनि तपाईँकै हुनुपर्छ। कुराकानी गर्दा गर्दै समयले मलाई विदाई दिइसकेको छ। म विश्वस्त छु तपाईँले आजको कार्यक्रम नजिकबाट सुन्नु भएको छ, हृदयमा यी कुराहरू राख्नु भएको छ। यदि बुझ्नु भएन भने तपाईँ फेरि पनि सुन्नुहुनेछ, मलाई थाहा छ। परमेश्वरले तपाईँमाथि निरन्तर अनुग्रह गरून्, आशिष दिउन्। धेरै धेरै मानिसहरूले यी कार्यक्रम र सन्देशहरू सुनेर आफ्नो जीवनमा ठूलो परिवर्तनको आभास पाएका छन्। मैले आफै बनाएको कथा होइन, यी कथाहरू तपाईँले धेरै मानिसहरूको मुखबाट र उनीहरूले लेखेका टिप्पणी र उनीहरूको सन्देशमा तपाईँले पाउन सक्नुहुनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउ।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: जीवनमा पीड़ा निम्त्याउने क्षेत्रमा ध्यान केन्द्रित गर्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अंक 7 यहाँलाई स्वागत छ। प्रिय श्रोता, आज म तपाईँको जीवनमा भइरहेको पीड़ालाई सम्बोधन गर्न चाहन्छु। यो शारीरिक पीड़ा हुन सक्छ वा यो भावनात्मक पीड़ा हुन सक्छ। धेरै पटक विगतमा हामीलाई दुर्व्यवहार गर्ने व्यक्तिहरूबाट हामीले बोकेका भावनात्मक घाउहरू पीड़ाको सबैभन्दा गहिरो स्रोत हुन सक्छ। हामी शारीरिक पीड़ालाई सधैँ नराम्रो कुराको रूपमा सोच्छौ, तर वास्तवमा धेरै परिस्थितिहरू छन् जहाँ पीड़ा हाम्रो लागि आशीर्वादको रूपमा काम गर्न सक्छ। तर वास्तवमा धेरै परिस्थितिहरू छन् जहाँ पीड़ाले हाम्रो लागि आशीर्वादको रूपमा काम गर्दछ। किनभने पीड़ाले हामीलाई थाहा दिन्छ कि हाम्रो भौतिक शरीर भित्र केही भइरहेको छ जुन हाम्रो कल्याणको लागि खतरनाक छ, केही चीज जुन हामीले जानी जानी कदम चाल्नु आवश्यक छ ताकि पीड़ाको संकेत गर्ने क्षेत्र निको हुन सकोस्। उदाहरणका लागि, यदि तपाईँले आफ्नो हात बढ़िरहेको तातो आगोको नजिक राख्नुभयो भने तपाईँले तुरन्तै आफ्नो हात त्यो आगोबाट टाढा लैजानुहुनेछ। तपाईँ किन त्यस्तो गर्नुहुन्छ? किनभने आगोले तपाईँको हात पोल्न थाल्छ। यदि तपाईँले बढ़िरहेको आगोबाट कुनै पीड़ा महसुस गर्नु भएन भने तपाईँले आफ्नो हात आगोमा धेरै नजिक राख्नुहुन्छ र लामो समयसम्म त्यही छोड्नुभयो भने त्यसले गर्दा तपाईँलाई ठूलो चोट लाग्न सक्छ। अर्को उदाहरण, तपाईँको शरीरमा भइरहेको संक्रमणबाट तपाईँले महसुस गरिराख्नु भएको पीड़ा समावेश हुन सक्छ। पीड़ाले तपाईँले संक्रमणमा भइरहेको आफ्नो शरीरको क्षेत्रलाई नजिकबाट हेर्न सचेत गराउँछ र त्यसपछि तपाईँ त्यो संक्रमणबाट छुटकारा पाउन आवश्यक कदम चाल्न प्रेरित हुनुहुनेछ, किनभने तपाईँ अब त्यो पीड़ा महसुस गर्न चाहनुहुन्न। यदि तपाईँलाई कुनै पनि पीड़ा नभएको संक्रमण भएको थियो भने संक्रमण लामो समयसम्म बेवास्ता हुन सक्छ। यसले तपाईँको शरीरलाई ठूलो हानि पुर्याउँछ जसको कारणले फैलिएको संक्रमणको कारण अंग विच्छेद आवश्यक पर्न सक्छ। तपाईँले महसुस गरिराख्नु भएको पीड़ालाई एउटा आह्वानको रूपमा सोच्नुहोस्। यसले तपाईँलाई त्यो पीड़ाको कारणलाई सम्बोधन गर्न आह्वान गरिरहेको छ ताकि पीड़ा हटिजाओस्। भावनात्मक पीड़ाले पनि त्यस्तै काम गर्दछ। जब तपाईँ रिस, निराशा, एक्लोपन, उदासी वा डिप्रेसन महसुस गर्दै हुनुहुन्छ, यो एक सूचक हो कि तपाईँसँग भावनात्मक समस्या छ जसलाई तपाईँले ध्यान पुर्याउनु पर्छ। यदि तपाईँले यसलाई व्यवस्था गर्न रोज्नुभयो भने यो हट्ने छैन। वास्तवमा यो अझ धेरै खराब हुने सम्भावना हुन्छ जबसम्म तपाईँले यसलाई सम्बोधन गर्न कदम चाल्नुहुन्न। हाम्रो मन र हृदयभित्र भइरहेको भावनात्मक आघातलाई हामी कसरी समाधान गर्ने? भजन संग्रहको पुस्तक 147 तीन पद, उहाँले टुटेको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूका चोटमा पट्टी बाँधिदिनुहुन्छ। प्रिय श्रोता, परमेश्वर नै एक हुनुहुन्छ जसले तपाईँको टुटेको हृदयलाई निको पार्न सक्नुहुन्छ र निको पार्नुहुनेछ। तपाईँले जस्तो सुकै भावनात्मक पीड़ा महसुस गरिराख्नु भए पनि परमेश्वरसँग त्यसको समाधान छ जसले यसलाई निको पार्नेछ। मत्तीको पुस्तक 11:28 पद, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु, पट्टी बाँधिदिनुहुन्छ। प्रिय श्रोता, परमेश्वर नै एक हुनुहुन्छ जसले तपाईँको टुटेको हृदयलाई निको पार्न सक्नुहुन्छ र निको पार्नुहुनेछ। तपाईँले जस्तो

0: प्रार्थनामा उहाँलाई खोज्ने छनौट गर्नुहोस्। तपाईँले भित्र महसुस गरिराख्नु भएको सबै पीड़ाको बारेमा उहाँलाई व्याख्या गर्नुहोस्। यदि तपाईँलाई आवश्यक छ भने उहाँको उपस्थितिमा आँसु बगाउँदै जानुहोस्। उहाँलाई तपाईँलाई निको हुन मार्गदर्शन गर्न दिनुहोस्। यर्मियाको पुस्तक 15:16 जब तपाईँका वचनहरू आए ती मैले खाए, ती मलाई र महत र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनकि तपाईँको नाउँले म कहलाइन्छु, हे सर्वशक्तिमान परम प्रभु परमेश्वर। प्रिय श्रोता, तपाईँको भावनात्मक घाउहरू निको पार्न मद्दत गर्ने अर्को कुरा भनेको परमेश्वरको वचनमा भएका प्रतिज्ञाहरू मनन गर्नु हो। बाइबलमा त्यस्तो प्रतिज्ञा खोज्नुहोस् जसले तपाईँको परिस्थितिलाई विशेष रूपमा सम्बोधन गर्दछ। त्यो बाइबलको पदलाई कण्ठ गर्नुहोस्। यसलाई बारम्बार दोहोर्याउनुहोस्। यसले तपाईँको पीड़ा बिस्तारै हराउनेछ। भजन संग्रहको पुस्तक 30:5 किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्छ, तर उहाँको निगाह आज जन्म रहन्छ। आँसु रातभरि बग्छ, तर बिहान आनन्द आउँदछ। परमेश्वरको प्रेमलाई तपाईँको आत्मामा प्रवेश गर्न दिनुहोस्। धन्यवाद सहित उहाँको उपस्थितिमा प्रवेश गर्नुहोस् अनि पक्कै पनि तपाईँको आँसु हाँसुमा परिणत हुनेछ र तपाईँको दुःख आनन्दमा परिणत हुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: जयमिसी नमस्कार, म गायिका धनुषा ढले। तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
4: अब प्रस्तुत छ कार्यक्रम रोचक जानकारीको पुनः प्रसारण।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीमा कहिलेकाहीँ म तपाईँहरूलाई स्वास्थ्य सम्बन्धी, कहिले शिक्षा, कहिले मनोरञ्जन, यस्तै महत्वपूर्ण कुराहरूको जानकारी राख्ने गर्छु र आज पनि यस्तै महत्वपूर्ण कुराको साथमा उपस्थित भइसकेको छु। र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट। गीतको बोल रहेको छ संसारसँग बाँधिएर सम्झौता नै गरे बोलको गीत तपाईँको निम्ति कार्यक्रममा राख्न चाहन्छु।

जिन्दगीले अर्थ पाए यसुलाई पाएपछि सायद तपाईँ र मेरो जीवनमा यस्तै भएको छ होइन। यदि प्रभु नपाएको भए जिन्दगीले अर्थ पाउँदैन थियो होला। तर अहिले चाहिँ तपाईँ र मैले प्रभु पाएर एउटा जिन्दगीले अर्थ पाएको जीवन हामीले जिइरहेका छौँ। र कार्यक्रम रोचक जानकारीमा आज स्वास्थ्य सम्बन्धी केही महत्वपूर्ण कुरा तपाईँको निम्ति म राख्दैछु। स्वास्थ्य रहन पाँचवटा गर्नुहुने र गर्न नहुने महत्वपूर्ण कुराहरू आज तपाईँको निम्ति। र स्वास्थ्य रहनको लागि पानी एकदमै महत्वपूर्ण कुरा छ। दिनभरि प्रशस्त पानी पिउनुहोस् होइन। जति हामी पानी पिउँछौ त्यति स्वास्थ्य रहन सक्छौ। यदि तपाईँ र म पानी पिउँदैनौ भने हामी विभिन्न रोगको शिकार बन्न सक्छौ। र पानी पनि फेरि स्वास्थ्य पानी पिउनु पर्दछ। र अर्को महत्वपूर्ण कुरा भनेको साग सब्जी। कति हामी सँगै साथीभाइहरूसँग खाना खाँदाखेरि कति साथी सङ्गीहरूले साग सब्जी खानु नै हुन्न, छुनु नै हुन्न। कति हाम्रो बच्चाहरू पनि त्यस्तै हुन्छन्। तर साग सब्जी स्वास्थ्यको लागि एकदमै महत्वपूर्ण कुरा छ। हरेक खानामा हरियो साग पात खानु उचित कुरा हो, राम्रो कुरा हो। र भरिसके अब दिनै त साग सब्जी खान सम्भव छैन होला कतिलाई, तर एक दिन बिराएर साग सब्जी खाए धेरै राम्रो। र अर्को महत्वपूर्ण कुरा निन्द्रा। निन्द्रा पनि हाम्रो जीवनमा एकदमै महत्वपूर्ण कुरा छ। दैनिक 7-8 घण्टा हामी सुत्नै पर्छ, किनभने 8 घण्टा काम गर्ने, 8 घण्टा सुत्ने, र परमेश्वरले रात सुत्नको लागि बनाउनु भएको हो। अब कतिलाई त राति काम गर्नुपर्ने हुन्छ, फेरि अर्कै सोच्नु होला, तर त्यो होइन। तपाईँ राति काम गर्नुहुन्छ भने दिउँसो सुत्नुहोस्, 8 घण्टा जसरी पनि समय चाहिँ पुर्याउनै पर्छ होइन। त्यो भएर सुत्नु पनि स्वास्थ्यको लागि एकदमै फाइदाजनक छ है। र अर्को महत्वपूर्ण कुरा एक्सर्साइज। दिनहुँ हिँड्ने वा कसरत गर्नुहोस्। लगभग अब तपाईँ भरिसके 1/2 घण्टा चाहिँ हिँड्नुहोस्, एकदमै बिहान बेलुका तपाईँ हिँड्ने बानी गर्नुहोस्। हामी यति नराम्रो बानी छ, हामी 1-5 मिनट पनि हामीलाई स्कुटी चाहिन्छ, गाडी चाहिन्छ, होइन के चाहिन्छ क्या, तर होइन, हिँड्नुपर्छ। सब्जी लिन जाँदा हिँड्नुहोस् होइन। कतिचोटि हामी बच्चा पुर्याउन जाँदा हामीलाई स्कुटी नै चाहिन्छ, बच्चा पुर्याउन जाँदा पनि हिँड्नुहोस् होइन। बरु बच्चा बेलुका थाकेको हुन्छ त्यतिखेर स्कुटी लिएर बाइक लिएर लिन जानुहोस्, तर भरिसके बिहान चाहिँ हिँडेकै राम्रो। र अर्को महत्वपूर्ण कुरा घाम, ताजा हावा र भिटामिन डी लिनुहोस् होइन। घाम ताप्नुहोस् कहिलेकाहीँ। अब यो सिजनमा कतिचोटि तपाईँ र म बिरामी पनि हुन्छौँ, जिउ कटकट खान्छ, कतिचोटि भिटामिन डीको कमीले पनि हुनसक्छ कति डक्टरहरूले भन्नुहुन्छ होइन। त्यो भएर ताजा हावा र भिटामिन डी अथवा घाम एकदमै महत्वपूर्ण कुरा छ है तपाईँ र मेरो जीवनमा। र यो 5 कुरा एकदमै महत्वपूर्ण कुरा राखेँ मैले, पानी, सागसब्जी, निन्द्रा, एक्सर्साइज, घाम। यो 5 कुरा तपाईँ र मेरो दैनिक जीवनमा भयो भने हामी हेल्दी रहन सक्छौँ, स्वास्थ्य रहन सक्छौँ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ, त्यसपछि भने हामीले गर्न नहुने फेरि 5 कुरा लिएर उपस्थित हुने नै छौँ।

आदरणीय श्रोता, अब हामीले गर्नुहुने पाँचवटा महत्वपूर्ण कुरा, अघि हामीले स्वास्थ्यको लागि गर्नुपर्ने महत्वपूर्ण कुरा पाँचवटा कुरा हेर्यौँ भने, यो पाँचवटा कुरा चाहिँ हाम्रो जीवनमा कहिले पनि हुनु हुँदैन, नत्र हामी त्यो स्वास्थ्य बन्न सक्दैनौँ, हामी कुनै पनि बेला समस्यामा पर्न सक्छौँ, हामी रोगी बन्न सक्छौँ। र सुर्तिजन्य पदार्थ धुम्रपान मद्यपानबाट टाढा रहनुहोस् होइन। यो जाँड रक्सी चुरोटले हाम्रो जीवनमा कहिले पनि फाइदा गर्दैन, तर हामी त्यही कुराको लागि मर्यादा गरेका हामी पाउँछौँ। कतिचोटि हामी जाँड रक्सी चुरोटमा खाने मान्छे होटलमा जान्छौँ अनि कफी मगाउँछौँ, चिया मगाउँछौँ, त्यहाँनिर यति धेरै चुरोट, दुई तिन कप चिया हुन्छ, तर चुरोट खाने मान्छे दसजना आइसकेको हुन्छ क्या, त्यति धेरै चुरोटहरू खान्छन् मान्छेले, अनि केही समयपछि उनीहरू रोगको शिकार पक्कै पनि भन्छन्। त्यो भएर तपाईँ र मैले सुर्तिजन्य पदार्थ लिनु हुँदैन अथवा यसलाई युज गर्नु हुँदैन तपाईँ र मैले, यो हाम्रो लागि स्वास्थ्यको लागि एकदमै विक हो भनौँ न, यो त पोइजन हो नि त, यसलाई हामीले युज नगरौँ। र अर्को महत्त्वपूर्ण कुरा, चिनी जसलाई सुगर पनि भनिन्छ, धेरै गुलियो र गुलियोले हाम्रो जीवनमा एकदमै रोग उत्पन्न गराउँछ, त्यो भएर धेरै गुलियो नखानुस्। कतिलाई एकदम गुलियो मनपर्छ होइन, तर गुलियो खानुस् तर कन्ट्रोल गर्नुहोस्, यसले हामीलाई कहिले पनि राम्रो गर्दैन, स्वास्थ्यको लागि यो हानिकारक नै छ चिनी। र अर्को महत्त्वपूर्ण कुरा, जङ्क फुड जुन प्याकेटमा राखेको हुन्छ यो खानेकुरा नखानुहोस् होइन। जसलाई कतिले भन्नुहुन्छ एकदमै पत्रो खानेकुरा भनेर भनिन्छ होइन, एकदमै केही केही काम नलाग्ने त पत्रो नै भइस भन्छ नि मान्छेले, त्यस्तै कतिले के भन्नुहुन्छ भने यो पत्रो खानेकुरा होइन जङ्क फुड। हाम्रो बच्चाहरूलाई जङ्क फुड एकदमै मनपर्छ, तर जङ्क फुड खाने बच्चाहरूको हेल्थमा एकदमै समस्या हुन्छ, त्यो तपाईँ र मैले कतिचोटि हस्पिटल नै बच्चालाई लगाएका हुन्छौँ, उनीहरूको कब्जियत हुने, पेट दुखिराख्ने विभिन्न समस्या हुन्छ, यी कुराहरू हामीले योबाट हामी आफै पनि टाढा रहनुपर्छ र हाम्रो बच्चाहरूलाई पनि टाढै राख्नुपर्छ है। र अर्को धेरै महत्त्वपूर्ण कुरा भनेको कि धेरै एकै ठाउँमा नबस्ने, हाम्रो कतिको स्वभाव एकै ठाउँमा बस्नु हुन्छ क्या, जस्तो अब अफिसमा त हामी एकै ठाउँमा बस्नुपर्छ, तर कहिलेकाहीँ यसो हिँड्नुहोस् डुल्नुहोस् एक्सर्साइज जस्तो पनि गर्नुहोस्, किनभने एकै ठाउँ एकै पोजिसनमा बस्दा हाम्रो नसाहरू सर्किन सक्छ, पौडिन सक्छ, धेरै समस्याहरू आउन सक्छन्। र एकै ठाउँमा धेरै बेर नबस्नुहोस् र तनाव, धेरै तनाव नलिनुहोस् र मानसिक तनावले हामीलाई रोगी बनाउँछ। त्यो भएर मलाई परमेश्वरको वचनकै याद आउँछ क्या, पहिलो पत्रोस 5:7 लेखेको छ नि, कुनै पनि कुराको फिक्री नगर म तिम्रो वास्ता गर्नेछु भन्नुभएको छ नि, त्यो कुरालाई चाहिँ हामीले मानिलिनु पर्ने रहेछ। हामी कस्तो छौँ भने यति धेरै टेन्सन लिन्छौँ नि, कहिले काहीँ यति धेरै भोलि 20,000 जुटाउनु पर्छ भने हामी 40,000 टेन्सन लिन्छौँ क्या, त्यो भएर यो टेन्सनले चाहिँ तपाईँ र मलाई समस्यामा बनाउँछ, त्यो भएर तपाईँ र म एकदमै होसियारी हुनुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा, तेल चिल्लो होइन बोसो यी कुराबाट पनि तपाईँहरूमा अलग रहनुपर्छ, यसले हामीलाई स्वास्थ्यमा कहिले पनि राम्रो अथवा फाइदा गर्दैन। र श्रोता, आज मैले तपाईँलाई कार्यक्रममा स्वास्थ्य रहन चाहिने पाँचवटा कुरा र हामीलाई नचाहिने पाँचवटा कुरा पनि तपाईँ र मेरो निम्ति मैले राखिसकेको छु। र कार्यक्रम रोचक जानकारीमा आज स्वास्थ्य सम्बन्धी जानकारीबाट तपाईँ एकदमै फलदायक हुनुभएको छ भनिकन म आशा राख्दछु। र यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै म प्रस्तोता कुमार अब्राम अहिलेलाई पनि भोजेल पर्न चाहन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

यसुले भन्नुभयो बालकहरूलाई पकाउन देऊ तिनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तोहरूको। त्यसपछि मेरो नाम इमानुएल टाटा अहिले तपाईँहरू

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
2: मेरो शरीरको रेखदेख र जिम्मेवारी। नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा। आज म तपाईहरूसँग परमेश्वरले सुम्पनु भएको कुराको सही रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारीको बारेमा केही कुरा गर्न आएकी छु। मलाई थाहा छ, यो रेखदेख वा जिम्मेवारी भन्ने शब्द अक्सर रूपियाँ पैसा दिने वा धन सम्पत्तिको व्यवस्थापन गर्नेसँग जोडिएर आउँछ। तर मलाई लाग्छ, आफ्नो शरीरको हेरचाह गर्ने कुरामा पनि यो शब्द एकदमै उपयुक्त हुन्छ। आखिर हाम्रो शरीर एउटा उपहार हो, र त्यो पनि निकै बहुमूल्य उपहार। यहाँसम्म कि प्रेरित पावलले पहिलो कोरन्थी 9 अध्यायको 27 पदमा भनेका छन्, म एउटा खेलाडीले जस्तै आफ्नो शरीरलाई अनुशासनमा राख्छु र यसलाई जे गर्नुपर्ने हो त्यही गर्न तालिम दिन्छु। मलाई लाग्छ, अरू कतिपय अनुवादहरूमा उनले आफ्नो शरीरलाई आफ्नो बसमा ल्याउनका लागि कड़ा अनुशासन दिन्छन् भनी लेखिएको छ। तर यसको मुख्य अर्थ यही हो कि हामीले आफ्नो शरीरलाई सही काम गर्नका लागि तालिम दिनु आवश्यक छ। विगत धेरै दशकदेखि मेरो चारैवटा अंग नचल्ने अवस्थामा भए तापनि म परमेश्वरले मलाई दिनुभएको यो शरीरको एउटा असल रखवाला र जिम्मेवार सेवक बन्न लागि परेकी छु। म यसलाई राम्रो व्यवहार गर्छु। ओछ्यानमा लामो समय बस्दा आउने घाउहरू र संक्रमणहरूबाट यसलाई सकेसम्म जोगाएर राख्छु। म प्रशस्त पानी पिउँछु र स्वास्थ्यका लागि सही कुराहरू मात्र खान्छु। वास्तवमा मानिसहरू अक्सर मलाई मेरो शरीरको तौल सन्तुलित रहेको कुरा सुनाउँछन्। तर साँचो भन्नुपर्दा मेरो मुख्य उद्देश्य ऐनामा हेर्दा राम्री देखिनु कति पनि होइन। मेरो मुख्य ध्यान त आफ्नो तौल बढ्न नदिनु हो, ताकि मेरा श्रीमान र साथीहरूले मलाई मेरो व्हील चेयरमा राख्न र निकाल्न सजिलै उचाल्न सकुन्। म आफ्नो यो खानपानको नियमलाई र यो सुन्न अलि रमाइलो पनि लाग्छ मेरो पवित्र र गम्भीर कर्तव्य भन्ने गर्छु। यदि म र मेरो कुनै साथी बाहिर कतै खाजा खाँदैछौ र उसले अचानक भनी, जनी तिम्रो यो सलादसँगै अलिकति फ्रेन्च फ्राइज अर्थात आलु फ्राई पनि लिने हो कि भनेर सोद्धा, म अक्सर मुस्कुराउँदै भन्ने गर्छु, मेरो पवित्र कर्तव्यले मलाई नाइ भन्न कर लगाउँछ। म धेरै पानी पिउनुको कारण पनि यही हो। यो मेरो अनुहारको छाला चम्किलो बनाउनका लागि होइन। हुन त त्यो पनि राम्रै कुरा हो, तर म पिसाबको संक्रमण भएर बिरामी भई ओछ्यानमा पर्ने भार बोक्न चाहन्न। त्यसैले हो, परमेश्वरले मलाई दिनुभएको शरीर अरूको जस्तै गरेर चल्दैन र यो अंग भंग भएको छ। तैपनि म यसको एउटा असल रखवाला बनिरहेकी छु। जसरी पहिलो कोरन्थी 9 अध्यायले भन्छ, म आफ्नो शरीरलाई सही कुरा गर्न तालिम दिन चाहन्छु। अनि तपाईं र मेरो लागि आफ्नो हेरचाह गर्ने सही तरिका के हो त? म यी सबै कुरा यसैका लागि गर्छु, ताकि मेरो शरीर अरूका लागि एउटा बोझ नबनोस्, बरु परमेश्वरको राज्यको सेवामा एउटा उपयोगी साधन बनोस्। सही खानेकुरा खानुहोस्, प्रशस्त पानी पिउनुहोस् र राम्रोसँग कसरत गर्नुहोस्, ताकि तपाईँको शरीरले सही काम गर्न सकोस् र परमेश्वरको राज्यमा एउटा उपयोगी साधन बन्न सकोस्। यदि मलाई कहिलेकाहीँ ओछ्यानको घाउ भइहाल्यो र मैले ओछ्यानमै बस्नु पर्यो भने के हुन्छ त? त्यस्तो बेलामा पनि म आफ्नो समयको सही सदुपयोग गर्न सक्छु। म त्यो समयलाई प्रार्थना गर्न वा बाइबल पढ्न प्रयोग गर्न सक्छु। र हो, मैले धेरै पटक ओछ्यानमै पल्टिएर यी रेडियो कार्यक्रमहरू पनि रेकर्ड गरेकी छु। म केवल मेरो शरीर परमेश्वरको लागि एउटा उपयोगी साधन बनोस् भन्ने चाहन्छु। लामो समयसम्म रहने शरीरको दुखाइले हाम्रो ध्यान सजिलै भट्काउन सक्छ, तर वर्षौंको अनुभवमा मैले एउटा बुद्धिमानी अनुशासन विकास गरेकी छु, र त्यो हो एलिजाबेथ एलियटले भन्ने गरे झैं, आफ्नो अगाडि जे काम छ त्यही मात्र गर्दै जाने। म त्यही काम गर्छु जसले समयको सबैभन्दा उत्तम सदुपयोग गर्छ, त्यस फलको भरपूर फाइदा उठाउँछ, अरूलाई प्रोत्साहित गर्छ, मेरा श्रीमानलाई आशिष दिन्छ, सुसमाचारलाई अगाडि बढाउँछ र परमेश्वरको आदर गर्छ। अनि म चाहन्छु कि तपाईँले पनि आफ्नो जीवनमा यही कुरा भन्न सक्नुहोस्, मेरा मित्र, तपाईँको स्वास्थ्य एकदमै महत्वपूर्ण छ। यो यसकारण महत्वपूर्ण छ किनभने यसले परमेश्वरको राज्यमा तपाईँको सेवालाई या त मदत गर्छ या त बाधा पुर्याउँछ। यदि तपाईँले कसरत गर्न छोड्नुभयो वा केवल ससेज र बर्गर जस्ता अस्वस्थ खानेकुराहरू मात्र खाएर आफ्नो स्वास्थ्य बिगार्नुभयो र पर्याप्त पानी पिउनु भएन भने तपाईँको शरीरले दुःख पाउनेछ। अनि बदलामा परमेश्वरको राज्यको लागि काम गर्ने तपाईँको क्षमता पनि कमजोर भएर जानेछ। त्यसैले सही काम गर्नुहोस्। आफ्नो अगाडि जे जिम्मेवारी छ त्यसलाई पूरा गर्नुहोस्। स्वस्थ बन्नुहोस्, सही खानेकुरा खानुहोस् र प्रशस्त पानी पिउनुहोस्, ताकि तपाईँले पनि समयको सदुपयोग गर्न सक्नुहोस्, हरेक पलको भरपूर फाइदा उठाउन सक्नुहोस्, अरूलाई उत्साहित गर्न सक्नुहोस्, आफ्नो परिवारलाई आशिष दिन सक्नुहोस्, सुसमाचारलाई अगाडि बढाउन सक्नुहोस् र परमेश्वरको आदर गर्न सक्नुहोस्। अनि पवित्र आत्मा बास गर्नुहुने यो मन्दिर अर्थात तपाईँको शरीरको राम्रो हेरचाह गर्दा तपाईँले कति ठूलो र उत्तम इनाम पाउनुहुनेछ, किनकि तपाईँ भित्र हुनुहुने ख्रीष्ट नै महिमाको आशा हुनुहुन्छ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

ख्याल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

0: गुड न्यूज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
10: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
9: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
10: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
9: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
10: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
9: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
10: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
13: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
14: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन दियो, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुडनिज एफएम 105.1 काठमाडौँबाट र गुडनिज एफएम 105.6 MHz पहलाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुडनिज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है। किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105।

0: ज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे। जय मसिह, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम गुड फ्राइडे अथवा सर शुक्रबार लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। गुड फ्राइडे फ्राइडेको दिन यसै समयमा बिहानीको समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ र तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ, देश विदेश होइन स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ जहाँ जहाँ हुनुहुन्छ, प्रभुले तपाईँहरूलाई पक्कै पनि स्वास्थ्यमा राख्नु भएको छ भन्ने म आशा राख्दछु। र तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ यो कार्यक्रममा। हामी गुड फ्राइडेमा चाहिँ आशिष र उत्साहका कुराहरू बाँड्ने गर्छौं। तपाईँसँग भएका कुराहरू तपाईँहरूले बाँड्न सक्नुहुन्छ। त्यसमा चाहिँ तपाईँको अनुभव हुनसक्छ, परमेश्वरको वचनबाट हुनसक्छ, तपाईँको व्यक्तिगत जीवनमा हुनसक्छ, परिवारमा हुनसक्छ, जे होस् तपाईँसँग भएका कुराहरू चाहिँ यो समय तपाईँहरूले चाहिँ बाँड्न सक्नुहुन्छ। आशिष र उत्साहका कुराहरू 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ, 9802344646 हाम्रो वाट्सएप नम्बर रहेको छ। र तपाईँहरू एकजनालाई उत्साहको लागि हामी विनर बनाउँछौ र रिचार्ज कार्ड तपाईँले प्राप्त गर्नुहुनेछ र जसलाई दिएर सहयोग गर्नुभएको छ हाम्रो पम्पारोकाज्यूले, यहाँलाई पनि एकदम धेरै धन्यवाद दिन चाहन्छु। र शुरूआतमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति म आउने नै छु। तपाईँहरू भने फोन कल गर्दै गर्नुहोला।

हजुर निकै नै आशिषमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे अथवा असो शुक्रबार, र तपाईँले पाउनुभएका आशिष र उत्साहका कुराहरू बाँड्ने समय हो यो, र तपाईँहरूलाई दिन चाहन्छु। तपाईँहरूलाई पक्कै पनि आफ्नो अनुभवहरू छ तपाईँहरूसँग, परमेश्वर तपाईँहरूलाई आशिष पनि दिनुभएको छ, त्यो आशिषहरू चाहिँ तपाईँहरूले बाँड्न सक्नुहुनेछ अथवा भनौँ तपाईँले लर्न गर्नुभएका कुराहरू, सिक्नु भएका कुराहरू जुन चाहिँ तपाईँलाई उपयोगी भयो अथवा तपाईँले बिगार्नु भयो, बिगारिसकेपछि तपाईँलाई थाहा भयो कि यो चाहिँ गलत रहेछ भन्ने कुरा, अथवा तपाईँले भनौँ न त्यो कुरा राम्रो कुरा पाउनुभयो अथवा नराम्रो सकारात्मक तरिकाबाट अथवा नकारात्मक तरिकाबाट त्यसबाट तपाईँ लिसन सिक्नु भएको छ, पाठ सिक्नु भएको छ भने अब तपाईँले अरूलाई त्यो कुरा सेयर गर्नुहोस्। मैले चाहिँ यस्तो भएको थियो अनि यो हुँदाखेरि चाहिँ यस्तो हुँदो रहेछ, यो चाहिँ नगर्नु पर्दो रहेछ भन्ने कुरा के लागेको छ तपाईँलाई, होइन त्यो कुरा चाहिँ तपाईँले सेयर गर्न सक्नुहुन्छ, अथवा यो चाहिँ गर्नुपर्दो रहेछ भन्ने कुरा के छ तपाईँलाई, तपाईँले बाँड्न सक्नुहुन्छ, तपाईँको अनुभवलाई बाँड्न सक्नुहुन्छ, तपाईँको परिवार मण्डली होइन त्यो कुराहरूलाई बाँड्न सक्नुहुन्छ, तपाईँको समाजमा तपाईँ कुन देशमा बसिरहनु भएको छ, कुन ठाउँमा बस्नु भएको छ, त्यो ठाउँका कुराहरू जसबाट चाहिँ अरूले चाहिँ केही कुरा सिक्न सक्नु भएको होस्, उत्साह पाउन सक्नु भएको होस्, त्यो कुरा चाहिँ बाँध्न सक्नुहुन्छ। जस्तो अहिलेको समयमा मैले तपाईँहरूलाई केही कुरा सेयर गर्नु पर्यो भने चाहिँ अहिले एकदमै भनौँ न पानी पर्ने रेनी सिजन छ, होइन पानी परिरहेको हुन्छ, बर्खाको टाइम छ। मेरो अनुभवमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कहिलेकाहीँ छाता बोकेर हिँड्यो, रेनकोट बोकेर हिँड्यो भने चाहिँ प्राय पानी नपरिरहेको, तर जब बोकिरहेको हुन्छ त्यो टाइममा चाहिँ पानी नपरेको, जब बोकेको हुँदैन त्यो समयमा पानी परिरहेको, अथवा यो सिजन आफूलाई चाहिँ त्यस्तो लाग्ने, तर यो सिजनमा कति बेला पानी पर्छ, कति बेला घाम लाग्छ भन्ने कुरा थाहा हुँदो रहेनछ क्या, अलिकति त्यस्तै खालको सिजन हुँदो रहेछ, हाम्रो अनुमान ठ्याक्कै नमिल्न पनि सक्दो रहेछ क्या, किनकि हामी गर्मी समयबाट आइरहेका हुन्छौँ, त्यो समयमा हामी छाता रेनकोट खासै बोकेका हुँदैनौँ, अनि अर्को सिजनमा प्रवेश गर्दाखेरि चाहिँ हामी अलिकति हेल्चक्राइ गर्दाखेरि चाहिँ भिज्ने अनि बिरामी हुने सम्भावना धेरै हुँदो रहेछ। त्यो कारणले गर्दा यो समयमा चाहिँ अलिकति भनौँ न सवारी साधनमा हिँड्दै हुनुहुन्छ भने चाहिँ अब गाडीमा त परेन होइन, गाडीमा हिँडेर उत्रिएर हिँड्ने ठाउँ छ भने चाहिँ छाताहरू होइन, अहिले त्यो प्लास्टिकको रेनकोटहरू पनि छ, पर्सनल खालको यो व्यक्तिगत रूपमा ओढ्न मिल्ने त्यस्तो कुराहरू ओडाहरू ओढेर बोकेर हिँड्नु भयो भने चाहिँ राम्रो हुँदो रहेछ। बच्चाहरूलाई स्कुल पठाउँदै हुनुहुन्छ होइन, तपाईँहरू कलेजहरू जाँदै हुनुहुन्छ भने पनि एउटा राम्रो खालको छाताहरू तपाईँहरूलाई बोक्न मिल्ने खालको छाताहरू पनि आजकल त उपलब्ध छ नि त, पहिलाको जस्तो ठुल्ठुलो छाता नै हुने, त्यसलाई ब्यागहरूमा राख्न नमिल्ने होइन, अहिले त पकेटमै राख्न मिल्ने पनि आइरहेको छ, सानसानो कुराहरू पनि बोकेर हिँड्न मिल्छ अहिले चाहिँ होइन, प्लास्टिकको त्यो रेनकोटहरू पनि छ अघि मैले भनेको जस्तो। जे होस् तपाईँहरूले त्यसरी आफूलाई सुरक्षा गर्नुभयो भने चाहिँ तपाईँहरू कतिवटा रोगहरूसँग कतिवटा समस्याबाट चाहिँ तपाईँको परिवार तपाईँ चाहिँ जोगिन सक्नुहुन्छ, यो एउटा ध्यान दिनुपर्ने कुरा हो जस्तो लाग्छ यी दिनहरूमा चाहिँ होइन। बाहिर हिँड्दाखेरि बर्खाको सिजनमा कस्तो लुगा लाएर हिँड्ने होइन, एकदम लामो लत्रिने खालको लुगा लाएर हिँड्यो भने पनि हिलोहरू हुने सम्भावना हुन्छ, त्यो कारणले गर्दा तपाईँले यस्ता कुराहरूमा विचार गर्नुपर्ने हुन्छ। जस्तो आत्मिक कुरामा हेर्ने हो भने चाहिँ हामी जुनसुकै समयमा पनि हामीले चाहिँ परमेश्वरको वचनलाई चाहिँ अध्ययन गर्नुपर्छ भन्ने कुराहरू आउँछ, त्यो कारणले गर्दाखेरि चाहिँ यस्तै यस्तै कुराहरू तपाईँले परमेश्वरको वचनबाट होइन निराशबाट भएर गइरहनु भएको थियो, अभावबाट भएर गइरहनु भएको थियो, तपाईँको प्रार्थना कस्तो रह्यो त, तपाईँलाई त्यो कुराले कस्तो खालको सपोर्ट गर्यो त भन्ने कुराहरू तपाईँको जीवनीबाट पनि दिन सक्नुहुन्छ। यो समय हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला छ, हाम्रो श्रोताहरू एकदमै कता व्यस्त हुनुभयो फोन लागेन भन्नुहुन्छ, तर आज त एकदमै खुल्ला छ है, तपाईँहरू आउनुहोस् भन्न चाहन्छु। 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ, 9802344646 चाहिँ हाम्रो वाट्सएप नम्बर रहेको छ। यो समय गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: अजनगिनी आशिषमा गीत बजी फेरि पनि स्वागत गर्न चाहन्छु र कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा आउनुहोस् उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो जय मसी म्याम।
0: जय मसी साराजी, सारा दिनु भएको लागि धेरै धन्यवाद। आरामै हुनुहुन्छ? हजुर, आज कसैले पनि मलाई सहारा दिइरहनु भएको छैन, होइन, एकदमै मलाई एक्लै पारिदिइरहनु भएको छ। तपाईँ आउनुभयो, एकदमै खुसी लाग्यो, अनि आरामै हुनुहुन्छ भन्ने सुनेर अझै बढी खुसी लाग्यो। र साराजी, आज हामी आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ। यो समय तपाईँलाई दिन चाहन्छु, यो समय तपाईँलाई दिन चाहन्छु, तपाईँले पाउनुभएको आशिष र उत्साहका कुराहरू बाँड्न सक्नुहुन्छ।
1: हुन्छ म्याम, मैले आशिष पाएको भन्नाले म चाहिँ एउटा विश्वासको सर पढ्छु है म्याम, आज मलाई एकदमै पढ्नु मन लाग्यो।
0: ए हजुर सर, हुन्छ
1: हुन्छ, र म विश्वासको सार पढ्छु।
0: यो कतिको कतिमा छ त भजन? भजन किताबमा पनि छ नि, हजुरलाई थाहा छ
1: यो विश्वासको सार भजन हो उसमा छ मती छ
0: मती त्यसमा नि छ र भजन किताबको 584 नम्बरमा पनि छ।
1: 584 छ हो।
0: हजुर हस्, सुरु गर्न सक्नुहुन्छ।
1: हुन्छ म्याम, म सुरु गर्छु है।
0: हजुर हस्।
1: म विश्वास गर्छु एक परमेश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि, अनि उहाँका एक्लै पुत्र हाम्रो प्रभु यीशु ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो, कन्या मरमदेखि जन्मनु भयो, जसले पन्तेश पितामा शरीरमा दुःख भोग्नुभयो, जो भयो मारिनु भयो अनि गाडिनु भयो, तेस्रो दिनमा मरेकोहरूबाट बिउजनु भयो, स्वर्गमा जहाँ चढिजानु भयो, अनि परमेश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदो र मरेकोहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछ। म विश्वास गर्छु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनस्थानमाथि र अजम्मरी जीवनमाथि।
0: हजुर, एकदम धेरै धन्यवाद विश्वासको सार पढिदिनु भएको लागि।
1: हुन्छ, म एउटा वचन पनि पढ्छु है।
0: हजुर हस्।
1: हे सिमानकी छोरी, उठ दाई घर, किनभने म तलाई फलामको सिंहहरू दिनेछु र म तलाई आँखा सुखु दिनेछु, अहिले धेरै जातिहरूलाई चुर चुर पार्नेछस्, तिनीहरूका अधर्महरू कमाई र तिनीहरूका सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गरिनेछ। आमेन।
0: हजुर, कतिको कति खण्ड पढ्नु भयो त साराजी?
1: मैले 4 अनि यदि 23 र 24 पढी म्याम, 23 मात्रै छ, 23 मात्रै।
0: कतिको भन्नुभयो, कुन पुस्तकको भन्नुभयो?
1: निका।
0: हजुर, निकाको पुस्तक। हजुर, यसरी भनिदिनु भयो भने सुन्ने व्यक्तिहरूले पनि हेर्न सक्नुहुन्छ नि त। अनि एकदमै धेरै धन्यवाद परमेश्वरको वचन अनि विश्वासको सार पाठ गरिदिनु भएको लागि।
1: हुन्छ, यो चाहिँ यस निकाको 4:13 छ, 13 पद चाहिँ पढ्न सक्नुहुन्छ।
0: हजुर, एकदमै धेरै धेरै धन्यवाद साराजीलाई, परमेश्वरले एकदमै धेरै आशिष दिनुभएको होस्, वचनहरू दिनुभएको होस्, ताकि उहाँले परमेश्वरको वचनलाई अरू समक्ष पुर्याउन सक्नु भएको होस्। धेरै धन्यवाद।
1: वचनमा बल्ल बल्ल बल्ल अलिअलि सिक्न लागेको थियो, अनि अस्ति बुधबार पनि मैले त्यही भने म वचन सिक्न चाहन्छु, मेरो लागि प्रार्थना गरिदिनु होला, अनि वचनहरू सिकेर मैले ऊ गर्न चाहन्छु भनेर मैले भनिरहेको छु। मेरो लागि त्यही नै हो वचन चाहिँ, मैले धेरै धेरै वचनहरू सिक्न सकौँ र अरूलाई प्रचार गर्न सकौँ, प्रार्थना गरिदिनु होला।
0: हजुर, एकदमै हामी प्रार्थनामा याद गर्नेछौ र धेरै खुसी लाग्यो, धेरै धन्यवाद। अहिले भने छुटौ है त साराजी।
1: हस्त,
0: धन्यवाद। जय मसी। उहाँ नै थियो रातोपोलबाट साराजी, र उहाँले परमेश्वरको वचनबाट अनि विश्वासको सारबाट हामी कसमाथि विश्वास गर्छौ भन्ने कुरा पनि उहाँले पढ्नु भएको छ, र यसरी नै तपाईँहरूले पनि के कुराबाट उत्साह पाउनु भएको छ त्यो कुरा चाहिँ हामीसँग बाँड्न सक्नुहुन्छ। हाम्रो साराजीलाई आज एकदम विश्वासको सार पढ्न मन लाग्यो अरे, होइन, त्यसरी नै तपाईँहरूले पनि आफूलाई पढ्न मन लागेको, सेयर गर्न मन लागेको वचनको खण्डहरू पनि सेयर गर्न सक्नुहुन्छ। कोही हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
2: हजुर,
0: जय मसी, स्वागत छ हजुरलाई।
2: हजुरलाई स्वागत छ।
0: हजुर, हाम्रो सङ्गीताजीले कहाँ चाहिँ स्वागत गर्नुभयो? कोटेश्वरमा लोकन्थलीमा
2: लोकन्थलीबाट आनन्दनगरमा
0: अनामनगरको मान्छेलाई लोकन्थलीमा सेयर गर्नुभयो। हामी पनि तपाईँलाई यहाँ अनामनगरको गुड न्युज एफएममा एकदम स्वागत भन्दछौ। आरामै हुनुहुन्छ सङ्गीताजी?
2: आरामै छु। आज हिजोदेखि अलिक वाक लागिरहेको छ, के भयो?
0: ए हजुर, चिसो लाग्यो होला
2: जस्तो लाग्यो।
0: कि मकै धेरै खानुभयो?
2: मकै सम्झे म मकै नै खान्न।
0: ए हो, तपाईँ मकै खानुहुँदो रहेछ। हामीलाई मकै मनपर्छ फेरि।
2: मकै ल्याइदिन्छु।
0: तपाईँलाई मन पर्दैन, तपाईँसँग छ। हामीलाई मनपर्छ, हामीसँग छैन। अब साट्नु पर्यो।
2: साटौँ है?
0: हजुर, अनि एकदमै खुसी लाग्यो। आज घरतिरै हुनुहुन्छ?
2: घर अहिले जाने बेला भयो, अलिकति कोदा बिउ राखेको छ, अब घर रोप्दै रोप्नु जान्छु।
0: ओहो, कोदाको बिउ रोप्न पनि आउँछ हाम्रो सङ्गीताजीलाई?
2: ए नआउनुहरू, मलाई त सब कुरा आउँछ।
0: ल, प्रभुले एकदमै ती हातहरूमा आशिष दिनुभएको, कोदा कोदो एकदमै राम्रो फलोस्। अनि आज आशिष उत्साहको कुराहरू बाँडिरहेका छौ, यो समय हजुरलाई दिन चाहन्छु।
2: हजुर, अब आशिष त बटुलेर टाटे छैन।
0: हजुर,
2: आज परमेश्वरलाई धन्यवाद। अनि वचन चाहिँ 155 अध्यायको 8-9 वचन भन्छ है। अनि तिमीहरूको चाल होइन मेरो चाल, तिमीहरूको विचार होइन मेरो विचार, तिमीहरूको सोचाइ मेरो सोचाइ, सोचाइ विचार चाल सबै परमेश्वरबाटै आउनुपर्ने छ होइन। अनि त्यही परमेश्वरलाई धेरै धन्यवाद। हामीलाई परमेश्वरले एक ठाउँमा राख्नुभएको छ है, हरेक समय हरेक परिस्थितिमा धन्यवाद। सेतीले पापको 17 भन्नुभएको छ, निरन्तर प्रार्थना गरेर भन्नुभएको छ। अनि 18 भन्नुभएको छ, सबै परिस्थितिमा धन्यवाद। हरेक परिस्थिति धन्यवाद दिन सकेन भने हामी परमेश्वरमा अगाडि बढ्ने नै छैनौँ र होइन।
0: हजुर, एकदमै आशिषमय कुरा हामीसँग बाँडिदिनु भयो, एकदमै धेरै धन्यवाद। जहाँ जाँदै हुनुहुन्छ त्यो काम एकदम असल होस्। एकदम धेरै धन्यवाद सङ्गीताजी, अहिले भने छिटौँ है त हामी। जय मसी। हजुर, उहाँ हुनुहुन्थ्यो लोकन्थलीबाट सङ्गीता रिमालज्यू। यसै यहाँ 55:8-9 वचनबाट उत्साह दिएर जानुभएको छ। अनि काम गर्दा गर्दै पनि होइन, काममा जाँदा जाँदै पनि तपाईँहरूले हामीलाई समय छुट्याइदिनु भएको छ, यसको लागि एकदम हृदयबाट धन्यवाद। अनि तपाईँहरूले पनि यसरी फोन कल गर्न सक्नुहुन्छ, तपाईँका आशिष र उत्साहका कुराहरू भन्नलाई सहभागिता जनाउन सक्नुहुन्छ। विनर हुनु भनेको त अब एकजना विनर हुने कुरा हो, उत्साहको लागि हो होइन, तर पनि तपाईँहरूको सहभागिता चाहिँ एकदम महत्वपूर्ण कुरा छ है। केही न केही त तपाईँसँग यो बिहानी नयाँ दिन पनि छ, आज नयाँ महिना पनि छ, आजदेखि साउन 1 गति पनि लागिसकेको छ होइन। नयाँ महिनामा नयाँ आशिषहरू परमेश्वरले तपाईँहरूलाई दिनुभएको होस्, अझै नयाँ ऊर्जा नयाँ उत्साह दिनुभएको होस्। अनि आर्थिक वर्षको पनि हामी सुरुवातको दिनमा छौँ, सबै कुरामा परमेश्वरले हामीलाई आशिष दिनुभएको होस् होइन। र तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ, समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

0: सुनेको आशिष म एकदमै फेरि पनि स्वागत गर्न चाहन्छु र कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: जय मसी मिस।
0: जय मसी पम्फाजी, स्वागत छ हजुरलाई।
1: धन्यवाद हजुर, धन्यवाद यस्तो कार्यक्रमहरूमा बोल्न पाउँदा, हजुरहरूसँग बोल्न पाउँदा एकदमै एकदमै खुसी आनन्द लाग्छ नि।
0: हजुर हामीलाई पनि एकदमै खुसी लाग्छ, एकदमै स्वागत भन्न चाहन्छु। अनि हजुरहरू आरामै हुनुहुन्छ?
1: म ठिक छु, तपाईँ कस्तो हुनुहुन्छ नि मिस?
0: हजुर म पनि ठिकै छु। तपाईँको प्रार्थनाको लागि एकदमै धेरै धन्यवाद। तपाईँहरूको लागि हामीले प्रार्थना गरिरहेका छौँ, आशा छ तपाईँहरू पनि ठिक हुनुहुन्छ भनेर।
1: ठिक छौँ हामी, परमेश्वरको अनुग्रह सबैजनाको प्रार्थनाद्वारा अब आमालाई पनि सम्हाल्नु भएको छ। अब त्यस्तो होइन, सन् शक्तिहरू परमेश्वरले दिनुभएको छ, दुखाइ त अलिअलि त भइहाल्छ होइन, त्यस्तो हिँड्न नसक्ने हात नचल्ने अवस्था पनि सम्हाल्नु भएको छ आमालाई। अनि परमेश्वरलाई धन्यवाद, हजुरहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु प्रार्थना गरिदिनु भएको लागि।
0: हजुर आशिष र उत्साहका कुराहरू अथवा भनौँ हाम्रा अनुभवहरू हामीले बाँडिरहेका छौँ यो समयमा हजुरलाई दिन चाहन्छु।
1: हुन्छ, परमेश्वरलाई धन्यवाद। अस्ति मेरो बाबु बेलुका खेरि फोन गरेको थियो, अनि काममा गएको रे, अनि उसलाई त आँखा दुखेर आँखा हेर्ने भएन भने बिजाएर, अनि चाँडै नि कामबाट नि आएको रहेछ, अनि बेलुका फोन गरेको थियो, अनि मम्मी मलाई त आँखा दुखेर आँखा खोल्नै सक्दिनँ, आँखा बिजाउने भन्ने मारिरहेको थियो मलाई अस्ति बेलुका फोन गरेर। अनि के भयो त भने, अनि के भयो के औषधिहरू लिएर आएको, एलर्जी भयो, एलर्जीको औषधि भनेर दिएको थियो अरे, अनि त्यो काममा लान नि बिर्स्यो अरे, अनि एकदमै गाह्रो भयो भनेर आयो, अनि प्रार्थना गर छोरो, अनि आँखा जस्तो कुरा जचाउन नि जाऊ भने, अनि अस्ति जचाउन पनि गएछ, अनि त्यहाँबाट प्रार्थना पनि गरे, बाबु तिमी नि प्रार्थना गर, म पनि प्रार्थना गर्छु, अब म यहाँ छोडेर आमालाई छोडेर आउनु होइन भनेर भने, अनि त्यहाँबाट प्रार्थना गरे, औषधिहरू देखा मम्मी भन्यो, अनि जे होस् अनि फेरि डाइरिया पनि भयो अरे, अस्ति त जाँदिन नि सकेन रहेछ, बिहान फोन गरे मलाई, मम्मी मलाई त डाइरिया भयो, म त कलेज नि भने कलेज जान सकेन भने जाँच पनि थियो, अनि म प्रार्थना गरेँ, प्रभु तपाईँ डक्टर हुनुहुन्छ, अनि वैद्य पनि तपाईँ, डक्टर पनि तपाईँ, सबै थोक तपाईँ हुनुहुन्छ, अनि मेरो त कोही पनि छैन त्यहाँ हेरविचार गर्ने छोरालाई, अब म यहाँ यहाँ छोडेर पनि जान पाउँदिन भनेर प्रार्थना गरेको थिएँ, अनि जीवनजल चाहिँ ल्याएको छु मम्मी भन्थ्यो, जीवनजलहरू के खाऊ छोरो भने, जीवनजलहरू खाएछ, अनि डायरिया पनि रोक्यो, अनि आँखा पनि परमेश्वरलाई धन्यवाद, अनि निको भएर हिजो चाहिँ जात दिन पनि जान सक्यो, अनि काममा पनि जान सकेछ, अनि आँखा नि अलिक कम भएको छ मम्मी भन्यो, परमेश्वरलाई धेरै धन्यवाद, अनि हामी त्यहाँ पुग्न नसके पनि परमेश्वर पुग्नु भयो, अनि छोरालाई निको बनाउनु भयो, मलाई चिन्ता थियो उहाँ नि एक्लै अब के गर्नु, यहाँ पनि अब आमालाई हेरविचार गर्ने खाना दिने मान्छे कोही छैन, अनि परमेश्वरले सहायता गर्नुभयो, अनि परमेश्वरलाई धेरै धन्यवाद। अनि हजुरले त्यो स्याउको उदाहरण दिनुभएको थियो टिकटकमा, मलाई एकदमै एकदमै आशिषमय लाग्यो, अनि परमेश्वरलाई धेरै धन्यवाद।
0: हजुर एकदमै धेरै।
1: अनि स्याउको उदाहरण कति मिठो स्वाद, अनि भित्र चाहिँ यस्तो कुहिया रहेछ होइन, मान्छे पनि अब त्यस्तै होइन, बाहिर मिठो मिठो बोल्ने स्वादिलो राम्रो भयो भने भित्र होइन त्यो खराब भात देख्छ त देख्दैन नि त हामीले होइन र। अनि स्याउको उदाहरणहरू दिएर कति उदाहरण दिनुभएको थियो, अनि मलाई चाहिँ त्यो चाहिँ एकदमै आशिषमय लाग्यो मिस। परमेश्वरलाई धेरै धन्यवाद हजुरहरूको कार्यक्रम अनि त्यो टिकटकद्वारा, अनि म चाहिँ एकदमै एकदमै आशिषमय भएको छु, परमेश्वरले सुरक्षा राख्नु भएको छ, अनि केही दुख बिमारी भयो भने प्रभु भनेर पुकारा गर्छु, अनि त्यो चाहिँ मलाई तुरुन्तै परमेश्वरले जवाफ दिइहाल्नुहुन्छ क्या। म अलि कहिले काहीँ अब यस्तो धपहरू भयो नि परा त्यो अल्सर भएदेखिको, अनि मलाई चाहिँ त्यो कम्मर दुख्ने समस्या हुन्छ, अनि पुकारा गर्छु, अनि परमेश्वरले तुरुन्तै सुन्नुहुन्छ, अनि परमेश्वरले सहायता गर्नुहुन्छ, सुरक्षा आजको दिनसम्म होइन परमेश्वरले सहायता गर्दै ल्याउनु भएको छ, अनि परमेश्वरलाई धन्यवाद यो कार्यक्रमद्वारा नि एकदमै एकदमै आशिषमय भएको छ, यानि हिजोको झोलाको कार्यक्रममा नि एकदमै हाँस्दा हाँस्दा झन्डै आन्द्रै बटारिएको म हाँस्दा हाँस्दा
0: रमाइलो भयो
1: एकदमै एकदमै रमाइलो भयो भने हिजो गरेको कोही कुकुर कुकुर जस्तो घुमी कोही कस्तो कस्तो अब के भन्ने है कस्तो अनि कविता भन्दै आउनुहुने अनि एकदमै एकदमै आशिषमय होइन हाँस्ने हाँस्ने कार्यक्रमहरू त्यो झोलाभित्र कार्यक्रम चाहिँ एकदमै आशिषमय भएको छ। परमेश्वरलाई धन्यवाद अनि सबै कुराहरूमा परमेश्वरले होइन आशिष दिनुभएछ। अरू धेरै कार्यक्रमहरू त म त्यति सुन्न पाउँदिन अहिले त्यो मोबाइलमा अलिक चार्ज टिक्न छोड्यो अनि विशेष गरी कोही कोही मात्रै सुन्छु कहिले बत्ती गइरह हुन्छ। एकदमै एकदमै आशिषमय लाग्छ हजुरहरूको कार्यक्रम हजुरहरूसँग बोल्न पाउँदा यही हो आशिष।
0: धेरै धन्यवाद हामीलाई पनि तपाईँहरूसँग कुराकानी गर्न पाउँदा तपाईँहरूले दिएको उत्साहबाट अझै बढी उत्साह मिल्छ हामीलाई ऊर्जा मिल्छ शक्ति मिल्छ त्यो कारणले गर्दा हामी पनि यसरी बोल्न सकिरहेका छौँ। धेरै धन्यवाद प्रार्थनामा याद गर्नेछौ अहिले भने छुटौँ है त हजुर। हजुर उहाँ हुनुहुन्छ हुनुहुन्थ्यो पम्फा गोपालीज्यू सितलाङदेखि र उहाँले भन्दै हुनुहुन्थ्यो तुरन्तै जवाब दिने चाहिँ परमेश्वर नै हुनुहुन्छ भनेर र कोही श्रोता आइसक्नु भएको छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हेलो बहिनी जय मसी बहिनी
0: जय मसी पुनाजी स्वागत छ हजुरलाई आरामै हुनुहुन्छ।
2: हजुर एकदम आरामै छु म है हजुरको बोली सुन्दा सुन्दै रामा आठ भएछु म त।
0: हजुर कलङ्कीमै हुनुहुन्छ।
2: हजुर मै छु।
0: हजुर अनि खाना खानुभयो?
2: छैन खाना बनाउनु पर्छ अहिले बनाएर खानु पर्ला दाल साल पकाएँ क्या अब खाना बनाउनु पर्छ फेरि।
0: ए हजुर अनि आज हामीले आशिष र उत्साहका कुरा अनुभवका कुरा बाँडेका छौँ यो समय तपाईँले पनि बाँड्न सक्नुहुन्छ।
2: हुन्छ बहिनी धन्यवाद हजुरहरूलाई गुड न्युज परिवारलाई म धन्यवाद दिएर यो फोन तयारी भएको दिनदेखि म दिएर सक्दिनँ म आशिषमा भएको छु बेसरी है प्रभुटेहरूलाई भेटेको दिन म झन् त्यहाँनिर यता झन् पाइ आशिष छु। विशेष गरी है हजुरले भनिसकेको थियो नि आज नयाँ दिन नयाँ वर्ष नयाँ सङ्क्रान्ति दिन पनि लागेको छ त्यहाँनिर अब आज उत्साह आशिषका कुराहरू भनेछु हजुरले है मलाई कस्तो आनन्द भएको तर किनभने आज चाहिँ हो सङ्क्रान्तिको दिन आज साउनको महिना है मैले चाहिँ आज अचम्मै भयो यहाँ बाहिर निस्केको थिएँ तर मान्छेको नाम नदिन म पछि भन मलाई फोनमै है अनि चाँडै उहाँ चाहिँ छैन जाने हो कि
0: है
2: अनि त्यो नराम्रो त होइन तर म यसरी भन्छु अनि उहाँलाई मैले भेट भइरहन्छ क्या बेला बेलामा एकदम भेट भइरहन्छ बेला बेलामा अति भेट हुन्छ अनि मलाई पनि उहाँले धेरै प्रेम गर्नुहुन्छ म पनि जसरी प्रभुसँग टाँसिएको म त्यसरी टाँसिन्छु कि उहाँसँग म त्यति टाँसिन्छु मलाई भनेछ नि त लुकाको अच्छा याकुको दुईको त्यहाँबाट होइन दुईबाट अनि भनिरहेको छ त वचनले घिना नगर अनि म आफूले आफूले ठुलो पनि नबनाऊ है अनि सुनकासी फ्री लाएर आउनेलाई यहाँ बस्छ अलिकति गनाउने अलिकति थोत्रै मदरलाई त्यतै बस्छ त्यतै बस त्यतै बस भनेर मान्छेको यस्तो विचार धेरै नै हुन्छ हुन त है भइरहेकै छ म पनि यही ठाउँमा संसारमै छु देखिरहेको छु है तर भए पनि त्यस्तो नभन भन्नुभएको छ वचनले है त्यो नगर भेदभाव भन्नुभएको छ अनि म त्यति जति म प्रभुसँग टाँसिएको छु म त्यति टाँसिन्छु के त्यो नानीसँग अनि आज त्यस्तै कुरा गर्दा अनि फेसबुकको कुरा गर्नुभयो अनि म चाहिँ आमा म यसरी हेर्छु म एउटा पात एउटा जयमसीले हो तपाईँकै परमेश्वरमा गएको व्यक्तिले हो अनि यस्तो राम्रो भन्नुभयो मलाई त त्यहाँ जान मन छ आमा मलाई जान मन छ मलाई हिजो पनि मैले बुढालाई भनेको जान्न अब हामी यहाँ जाम परमेश्वरमा जाम भनेर भनेको अनि नकार नकार भन्नुभयो बुढाले अनि सुन्नुहुन्न त्यसो भन्नुभयो भन्नुहुन्छ अनि उहाँले चाहिँ उहाँको बुढाबुढीसँगै सँगसँगै हिँड्नुहुन्छ अनि मलाई चाहिँ देखेपछि जयमासी छिनछिनमा पल पलमा भनिरहनुहुन्छ के पहिला जानुभएको रहेछ उहाँको नि आमाहरू सबैले अलि विश्वास गर्नुभएको रहेछ आमाले बाबाले अनि उहाँको बुढाले पनि जानुभएको रहेछ मलाई चाहिँ जहिले पनि जयमासी भन्नुहुन्छ अनि पछि चाहिँ मलाई रमाइलो लाग्यो हजुर बाबु भन्छु ल ल धन्यवाद भन्छु त्यहाँनिर चाहिँ एउटा पाठ वक्ताको व्याख्या गर्नुभयो सच्चाइ भनेर नि हेला नगर्नु के भन यसरी कुरा नगर्नु अहिले धेरैले यसरी दबाएको छ भनेको छ भन्नुभयो उहाँले है, अनि मैले भने मलाई यसरी जानु मन छ आमा, मलाई जानै मन छ, मलाई यस्तो गाह्रो रोके मलाई यसले केले रोके केले रोके भन्नुहुन्छ के, म बेला बेलामा भनिरहन्छु सुसमाचार सुनाइरहन्छु, आज पनि मैले सुनाउने समय पाएको रहेछु, म प्रभुलाई धन्यवाद है, मेरो चाहिँ जीवनमा मेरो प्रभुले मलाई यो नै पहिराउनु भएको रहेछ मुकुट, मलाई मुकुट पहिराउनु भएको त्यतिकै होइन, मैले यति धेरै सुसमाचार सुनाएको छु है। अनि त्यहाँदेखि चाहिँ नानी म एउटा कुरा भन्छु, हेर्नुहोस् एउटा बहिनी सच्चाइमा गइरहेको छ, अनि ऊ चाहिँ जस्तो सपनामा अनि काहीँ निलो लुगा लाएर बसेका रहेछ नि एउटा, त्यो सत्रङ्गै सुतेको देखाएको रहेछ, सत्रङ्गै सुतेको देखाएको रहेछ अरे, मैले मेरैमा सङ्गतिमा हिँडेको बेला मैले सुनेको हो कि बहिनी त्यो कुरा है, विश्वव्यापीमा हेरे बेला मैले भुलेको त छैन, अनि धेरै पहिलाका कुरा हो, म नि विश्वव्यापी त आज होइन, म धेरै भयो म हिँडेको पनि,
0: एकदमै धेरै धन्यवाद।
2: अनि पछि चाहिँ मैले भन्छु अलिकति, अनि त्यहाँनिर अनि एउटा सेतो अल्को मान्छे आउनुभयो अरे, ल तिमी चाहिँ यो ओह्रालो यो ओह्रालो बाटो यसो लत्रेको सुदियाबाट जान्छौ कि यता ज्योतिको बाटो यतातिर जान्छौ भनेर उहाँले भन्दाखेरिमा त्यहाँ चाहिँ म चाहिँ यता जान्छु माथि जान्छु भनेर उहाँको हात समातेर माथि लिएर गयो अरे कि त्यो नानीलाई, अनि त्यो अनि पछि चाहिँ आत्मा मरेको जम्मै त्यहाँ आत्मा मरेको ठाउँमा सुतेको निराको ठाउँमा त्यहाँ त्यस्तो रहेछ भनेर उहाँले एकपल्ट गवाई दिनुभएको थियो, अनि त्यो कारणले गर्दा मैले त्यो बुझाएँ क्या आज त्यो नानीलाई, अनि हो त नि आमा त्यस्तो हुन्छ, यो कामै छैन, यसले देखाल मात्रै हो, म चाहिँ साँच्चै अलि जहिले भेटुन्छ म त्यहीँ जान हुन्छ, मलाई त्यहीँ जान हुन्छ, मेरो आमा गएको ठाउँमा मेरो बाउ गएको ठाउँमा भन्नुहुन्छ कि, त्यही कारणले गर्दा अनि मैले टन्नै आज त्यहाँ बाटा भेट भयो, मैले यस्तो यति सुसमाचार सुनाएँ उहाँलाई मैले, नानी है बहिनी धन्यवाद छ, अनि बच्चा अनि हेर्नुहोस् परमेश्वरले चिन्ता नलिनुहोस् डिग्री नलिनु, परमेश्वरले गरेको कामले कोही विरोध गरेर नि उठेन, तपाईँ त्यहाँ जानु आउनुभयो भने जानुभयो सत्य ज्योतिको बाटो हिँड्नुभयो भने तपाईँले परमेश्वरले अनन्तको जीवन दिनुहुन्छ, यो भनेको कुरा आत्मा पत्नी कुरा हो कि नानी, तपाईँले देख्नु भएको छ नि कति हेरेको छु भन्नुभएको छ फेसबुकमा, तर आत्मा बताउनु पर्छ यो त हाउडा हो र मैले मात्रै हो यहाँ त हेर्नुहोस् भनेर भने है, अनि मैले
0: सुनेँ एकदमै धेरै धन्यवाद हजुर, हजुर धेरै धन्यवाद हजुर, जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो पुनाजी हामीलाई फोन गरेर साथ दिनुभएको थियो, र यसरी नै तपाईँहरूले पनि साथ दिन सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ, हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ, र यो समय र गीतको साथ भनिदिएको स्वाद आइसक्नु भएको छ, आउनु समय उहाँलाई स्वागत गर्नेछौ, हेलो
3: बिहानीको समयमा धर्म के नाम ज्ञानु मैले पनि आशिष ल्याएँ आज सानो सानो
0: हजुर हाम्रो रश्मी लाजीलाई मैले कसरी स्वागत गर्ने होला, एकदम हृदयबाट स्वागत छ भन्न चाहन्छु, मलाई हजुरले जस्तो त्यो भन्न चाहिँ आएन तर धेरै मायाको साथ स्वागत भन्न चाहन्छु, र रश्मी लाजी आरामै हुनुहुन्छ
3: हजुर? ठिकै छ, अस्ति अस्ति रुगा खोकी लाग्यो अनि आज हिजो आज त चङ्गाई पाइसक्यो, निको भइसक्यो, परमेश्वरलाई धन्यवाद, तपाईँहरू सबैजनालाई धन्यवाद,
0: हजुर एकदमै खुसी लाग्यो चङ्गाई हुनुभएछ, अनि हामीले आशिषका कुराहरू बाँडिरहेका छौँ, पक्कै पनि सानो होइन ठुल्ठूलो आशिष बोकेर आउनु भएको छ भन्ने म विश्वास गर्दछु, किनकि हाम्रो सबै आशिषहरू परमेश्वर दिनुभएको कारणले गर्दा हाम्रो परमेश्वर जस्तै ठूलो अनि विशेष छ हाम्रो आशिषहरू, यो समय तपाईँलाई दिन चाहन्छु, तपाईँले बाँड्न सक्नुहुन्छ।
3: हजुर धन्यवाद यस समयको लागि, सर्वप्रथम परमेश्वरलाई धन्यवाद, अनि परमेश्वरले साँच्ची नै तपाईँ भने जस्तै सबै कुरामा हामीलाई आशिष दिनुभएको छ, आजसम्म सुस्वास्थ्य राख्नुभएको छ, अनि जस्तो अवस्थामा भए पनि परमेश्वरले हामीलाई देखिराख्नु भएको छ, उहाँले हामीलाई देख्नुहुन्छ, हामीले उहाँलाई देख्न सक्दैनौँ, परमेश्वरले भन्नुहुन्छ कि मानिसले परमेश्वरलाई मलाई कहिले पनि कसैले देखेको छैन भनेर, अनि कसैले त भन्छ मूर्खले त भन्छ परमेश्वर छँदै छैन भनेर उहाँले भन्नुहुन्छ, अनि हामी त परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्ने मान्छे, त्यही भएर उहाँ राख्नुपर्छ हामीलाई जस्तो सुकै, यस्तो रोगी बिरामी अवस्था अनि अभाव जस्तो सुकैमा पनि हामीले परमेश्वरमा राख्नुपर्छ भनेर म उत्साह, अनि आशिष पनि त्यस्तै पाएको छु मैले, हामी बिरामी हुँदा पनि पहिला चाहिँ कति औषधिहरू गर्ने, कहाँ कहाँ धामीहरू झाँक्रीहरू कहाँ गएपछि राम्रो होला भनेर कसरी दौडिने, चामल बोकेर त्यो पैसा बोकेर दौडिने, अनि त्यस्तो अवस्थाबाट परमेश्वरले छुटकारा दिनुभएको छ, त्यो ठुलो आशिष मलाई, अनि हामी जति बेला बिरामी हुन्थ्यौँ त्यति बेला अब कहाँ जाने त हामी को धामीसँग गएपछि राम्रो होला भन्ने त्यस्तो सोचाइमा हिँड्थ्यौँ तर त्यो सबै कुराबाट छुटकारा पाएको ठुलो आशिष हो। परमेश्वरलाई धन्यवाद। अनि हामी परमेश्वरमाथि भरोसा राख्नुपर्छ र हामी सत्यतामा जिउनुपर्छ भन्ने मेरो इच्छा। परमेश्वरलाई धन्यवाद होस्। अस्ति पनि म कस्तो रुगा लाग्यो र त्यो टाउको दुख्यो भर्याङ कुच्चाको चाहिँ एक भर्याङ कुच्छु अनि फेरि भर्याङमै लामो हुन्छु एकछिन फेरि अर्को भर्याङ कुच्छु त्यस्तै ढल्छु अनि रुगा लागे आउँछ मास्क लगा औषधि ल्याएर खा भन्नुभयो मलाई घरबेटी
0: आमा
3: औषधि त नखाने भने यस्तो गर्दै अहिले त आफैले तेलमा गर्दै यसरी तलाई सन्चो हुन्छ त्यतिकै औषधि नखाएर भन्नुभयो नसकेमा त भने औषधि खान पनि डराउने रहेछ भन्नुभयो केही भनेन पहिला चाहिँ धेरै भनिसक्यो अनि भन्दा परमेश्वर उहाँले भन्नुहुन्छ कि तेरो परमेश्वरले त्यस्तै निको पार्छ भने नखा त औषधि त्यस्तै भरोसा गर्दा गर्दै मान्छे मरिजाला औषधि नगराए भन्नुहुन्छ अनि त्यही भएर मैले केही भनेन औषधि पनि गरिन यत्तिकै राम्रो भयो मलाई आशिष परमेश्वरलाई धन्यवाद। अनि बाबुहरूलाई पनि त्यस्तै रुगा लाग्यो अनि बाबुहरूलाई पनि सस्तो भइसक्यो
0: ए हजुर एकदमै खुसी लाग्यो।
3: धेरै धन्यवाद हजुरहरूलाई पनि धेरै धन्यवाद। म हजुरहरूको सबै कार्यक्रमबाट धेरै आशिष छु अनि जुन कार्यक्रम सुन्छु सबैमा म आशिष छु अनि कस्तो अलि मनोबलै पनि बढ्छ मलाई पहिला पहिला यस्तो लाग्थ्यो कि म यस्तो मान्छे बाँच्नुभन्दा त मर्नै बेस केही छैन मेरो लागि यस्तो सोच्थ्यो अनि त्यो तपाईँहरूको नारी आवाज नारी आशा त्यो कार्यक्रमहरू सुन्दा मलाई हो त परमेश्वरले मलाई पनि यसरी नै सृष्टि गर्नुभएको म किन मर्नु भन्ने सोच आउँछ मैले धेरै आशिष पाएको छु सबैजनालाई गुड न्युज एफएमलाई सबैलाई धन्यवाद दिन्छु।
0: हजुर हजुरलाई पनि एकदमै धेरै धन्यवाद। हामीलाई पनि तपाईँले उत्साह दिइरहनु भएको छ परमेश्वरले धेरै आशिष र सहायता गर्नुभएको
4: लाभ हो राजु समय गीतको साथमा तपाईँलाई दिन चाहन्छु गीत पछि भने म आउने नै छु।

अजनकै नै आशिष गीतपछि स्वागत गर्न चाहन्छु भने म कार्यक्रमको अन्ततिर आएकी छु र जो जतिजनाले आज कार्यक्रमलाई सुनेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो, यहाँहरूलाई एकदमै धेरै धन्यवाद। एकदम आशिषमय भए म तपाईँहरूले जति पनि आशिषका कुराहरू, आफ्ना अनुभवका कुराहरू, होइन जति पनि आफूले भोगेका कुराहरू सुनाउनु भयो, त्यो साँच्चीकै एकदमै परमेश्वरमा एउटा आशिषका कुराहरू छन्। परमेश्वरले अझै बढी आशिष र सहायता गर्नुभएको होस्। जसोसुकै परिस्थितिमा पनि तपाईँहरूले जुन निर्णय गर्नुभएको छ, परमेश्वरलाई महिमा गर्ने, खुसी हुने, परमेश्वरको निम्ति जिउने, होइन किनकि मेरो जीवनको अर्थ रहेछ भनेर जुन बुझ्नु भएको छ, अझै परमेश्वरले तपाईँहरूलाई त्यो बुझ्ने क्षमता दिनुभएको होस्। अझै बढी परमेश्वरको महिमा गर्न सक्नुभएको होस्। र सबैजना एकदम विशेष हुनुहुन्छ, सबैजनाले बान्नुभएका कुरा एकदम विशेष छ। र आजको गोला प्रथा गर्दा एकजनालाई उत्साहको लागि विनर बनाउनु पर्दा चाहिँ हाम्रो पम्फा गोपालीज्यू हुनुहुन्छ, यहाँलाई एकदमै बधाई छ आजको विनर। र उहाँ चितलाङदेखि हुनुहुन्छ। र कंग्रेचुलेसन भन्न चाहन्छु। एक हप्ताभित्रमा रिचार्ज कार्ड नम्बर तपाईँलाई उपलब्ध हुनेछ। र जो जतिजनाले फोन गरेर साथ दिनुभयो, कार्यक्रमलाई सुनेर साथ दिनुभयो, एकदमै धेरै धन्यवाद। आगामी दिनहरूमा जसले आज आशिष बाँड्नु भएन, यहाँहरूले पनि बाँड्नुहोला, जसले बाँड्नुभयो उहाँहरूले पनि बाँड्नुहोला भन्न चाहन्छु। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड फ्राइडेबाट म ज्ञान बिदा हुन चाहन्छु। जयमसी, नमस्कार, तपाईँको दिन आशिष।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
4: प्रोभाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
5: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
5: आहा, अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
7: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
6: कहाँ छ?
7: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
8: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
7: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-41-20-91-96, 98-41-20-91-96
8: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94।
6: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
9: नमस्कार स्वयंसेविका दिदी।
10: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
10: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज युथ क्लब।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा आदरणीय श्रोता कार्यक्रम गुड न्यूज युथ क्लब लिएर म पुनः उपस्थित भइसकेको छु। प्राविधिक मित्र सन्ध्याजी हुनुहुन्छ र अबको लगभग एक घण्टा हामी तपाईँलाई साथ दिन गइरहेको छौं र विशेष गरिकन युवाहरूसँग सम्बन्धित कुराहरू, उत्साहका कुराहरू, युवाहरूसँगको कुराकानीहरू यहाँ समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि हामी बाइबलबाट केही कुराहरूलाई चाहिँ हेर्न गइरहेको छौं र कार्यक्रमको शुरूआतलाई एउटा शुरूआतमा चाहिँ एउटा गीत बाट नै म तपाईँलाई साथ दिन चाहन्छु। गीतपछि कुराकानी र विषयवस्तुहरू सहित म उपस्थित हुने नै छु।

पछि हेर्न गइरहेको छौं। कारण वचनमा र बाइबलमा भएका इतिहासमा र बाइबलमा भएका विभिन्न पात्र र व्यक्तित्वहरूमा हामीले परमेश्वरको कार्य र अद्भुत ती कुराहरूलाई चाहिँ महसुस गर्दछौं। परमेश्वरको कुराहरूलाई हामीले चाहिँ गहन रूपमा हेर्ने र अध्ययन गर्ने अवसर पाएको छौं। हामी एकदमै धन्यवादी हुनुपर्दछ, कारण हामीलाई बाइबल दिइएको छ, वचन दिइएको छ, र वचन अध्ययन गर्ने र वचनको गहिराईमा जाने कार्य चाहिँ तपाईँ हामीले गर्नुपर्दछ। हरेक पुस्ताहरूले परमेश्वरको खोजी वचनहरूबाट गर्नु अति नै महत्वपूर्ण कुरा रहेको छ। र आज हामी दानियलको पुस्तकबाट र विशेष गरिकन अध्याय दुईलाई पनि समावेश गरेर केही कुराहरूलाई चाहिँ हेर्न गइरहेको छौं। र आजको संसारमा चाहिँ युवाहरू धेरै प्रश्नहरूसँग चाहिँ संघर्ष गरिरहेका छन्। मेरो भविष्य के होला, मैले कुन निर्णय लिने, किन मेरो जीवनमा यति धेरै समस्या आयो, कि परमेश्वरले साँच्चै मेरो कुरा सुन्नुहुन्छ, कि उहाँ अझै पनि मानिसहरूसँग बोल्नुहुन्छ। यदि तपाईँले पनि यस्तो प्रश्नहरू चाहिँ कहिले सोध्नु भएको छ भने आजको अध्ययन भनौं अथवा आज हामीले हेर्न गइरहेको पाठ अथवा आज हामीले हेर्न गइरहेको वचन चाहिँ तपाईँको लागि हो। र आज हामीले चाहिँ सिक्न गइरहेको कुरा विशेष गरिकन हामीले दानियलको पुस्तक अध्याय दुईबाट हेर्ने हो भने त्यहाँ नबुकदनेश्वरको सपनाको विषयमा हामीले हेर्न गइरहेको छौं। र राजा नबुकदनेश्वरको सपना किन यति महत्वपूर्ण थियो, किन संसारका सबै बुद्धिमान मानिसहरू पनि असफल भए, किन दानियल डराएर भागेनन् होइन, किन उसले पहिले प्रार्थना चाहिँ गर्यो र परमेश्वरले किन त्यो रहस्य प्रकट गर्नुभयो, र आजको युवाले चाहिँ यसबाट के सिक्नुपर्छ भन्ने कुराहरूलाई नै हामी समग्रमा हेर्न गइरहेको छौं। र श्रोता, हामी एउटा यस्तो संसारमा बाँचिरहेका छौं जहाँ जानकारी धेरै छ तर बुद्धि कम हुँदै गएको छ। गुगलले जानकारी दिन सक्छ र त्यस्तै गरिकन आर्टिफिसियल इन्टेलिजेन्स एआईले होइन उत्तरहरू दिन सक्छ, तर परमेश्वरले मात्र जीवनको उद्देश्य देखाउन सक्नुहुन्छ। त्यसैले आज हामी मानिसको बुद्धि र परमेश्वरको बुद्धि बीचको फरकलाई बुझ्नेछौं र यही कुराहरूलाई चाहिँ आज हामी हेर्न गइरहेको छौं। र सबैभन्दा शुरूमा चाहिँ हामी बेबिलोन संसारको सबैभन्दा शक्तिशाली राज्यको विषयमा केही कुराहरूलाई हेरौं। आजको हामीले हेर्न गइरहेको कुराहरू चाहिँ कुनै पनि एउटा कल्पना अथवा एउटा कथा मात्र होइन, यो चाहिँ इतिहास हो। र त्यो समय संसारको सबैभन्दा शक्तिशाली राष्ट्र चाहिँ बेबिलोन थियो र त्यसका राजा चाहिँ नबुकदनेश्वर थिए। उनले धेरै देशहरू जितिसकेका थिए र उनको विशाल दरबार थियो, सुनले सजिएका भवनहरू थिए, हजारौं सैनिक थिए, असंख्य धन सम्पत्ति थियो। संसारले उनलाई महान राजा भन्थ्यो। तर एउटा रात यस्तो पनि आयो कि जहाँ एउटा सपनाले चाहिँ सम्पूर्ण साम्राज्यलाई हल्लाइदियो। र कहिलेकाहीँ परमेश्वर एउटा सपनाबाट पनि मानिसलाई बोलाउनुहुन्छ। राजाले सपना देखे तर बिहान उठ्दा सपना बिर्सिए। उनलाई एउटा कुरा मात्रै याद थियो कि त्यो सपना धेरै महत्वपूर्ण थियो। उनको मन अशान्त भयो, निन्द्रा हरायो। उनले तुरन्त आफ्नो सबै ज्ञानीहरूलाई चाहिँ बोलाए। यदि तपाईँले दानियलको पुस्तक दुई अध्यायलाई अथवा भनौ समग्रमा दानियलको पुस्तकलाई नै अध्ययन गर्नुभएको छ भने तपाईँले यो कुरालाई महसुस गर्नुहुनेछ। र दानियलको पुस्तक दुई अध्यायको दुई पदमा हामीले पाउँदछौ, यसकारण राजाले चाहिँ जादुगरहरू, मन्त्र तन्त्र गर्नेहरू, बिजुवाहरू र ज्योतिषीहरूलाई चाहिँ उनले देखेको सपना बताइदेऊन् भनी बोलाउने हुकुम गरे। जब तिनीहरू आए र राजाको सामु खड़ा भए, उनले तिनीहरूलाई भने, मैले एउटा सपना देखेको छु, त्यसले मलाई विचलित बनाएको छ र यसको अर्थ बुझ्न चाहन्छु। हामीले तल हेर्दै गयौं भने तब ती ज्योतिषीहरूले चाहिँ आरामिक भाषामा राजालाई उत्तर दिए, महाराजा अमर रहन्, हजुरको दासहरूलाई सपना बताइदिनुहोस् र हामी त्यसको अर्थ बताउनेछौ। राजाले ती ज्योतिषीहरूलाई जवाफ दिए, मैले यही निर्णय गरेको छु, यदि तिमीहरूले चाहिँ मैले देखेको सपना र त्यसको अर्थ बताएनौ भने तिमीहरू टुक्रा टुक्रा पारिनेछौ र तिमीहरूको घरहरू जाड पारिनेछन्। तर यदि तिमीहरूले मलाई सपना र त्यसको अर्थ बतायो भने मबाट तिमीहरू उपहारहरू र इनामहरू तथा ठूलो सम्मान पाउनेछौ। यसकारण मलाई मेरो सपना र त्यसको अर्थ बताओ। ध्यान दिनुहोस्, राजाले सबैभन्दा योग्य मानिसहरूलाई बोलाए। त्यहाँ डिग्री भएका मानिसहरू थिए, अनुभवी मानिसहरू थिए, राजाका सल्लाहकारहरू थिए, धार्मिक अगुवाहरू थिए, विद्वानहरू थिए। तर एउटा समस्या थियो, उनीहरूसँग ज्ञान त थियो तर परमेश्वर हुनुहुन्न थियो। आज पनि संसारमा धेरै मानिसहरूसँग सूचना त छ तर सत्यको स्रोत छैन। र यही कुरा चाहिँ एकदमै महत्वपूर्ण छ, हामीले बुझ्नुपर्ने विशेष गरिकन।
र किन उनीहरू चाहिँ असफल भए भन्दाखेरि राजाले एउटा अनौठो आदेश पनि त दिए, यदि तिमीहरू साँच्चै ज्ञानी हौ भने पहिले मैले देखेको सपना नै तिमीहरूले भन्नुपर्छ, त्यसपछि चाहिँ अर्थ भन। सबै अचम्ममा परे, उनीहरूले भने पहिले सपना भन्नुहोस्, त्यसपछि हामी अर्थ बताउँछौ। तर राजा चाहिँ सहमत भएनन्। किन? किनकि उनीहरू प्राय अनुमान लगाउँथे, होइन? अब त्यो सपनाको अर्थ चाहिँ यो हुन सक्छ, तपाईँले देख्नु भएको सपनाको अर्थ त्यो हुन सक्छ भनेर उनीहरू अनुमान लगाउँथे। मानिसको कुरा सुनेर चाहिँ उनीहरूले अर्थ निकाल्थे। राजालाई थाहा थियो यदि सपना नै भन्न सक्दैन भने अर्थ पनि झुट हुन सक्छ, यसैले उनले चाहिँ परीक्षा लिएका छन्। राजाको युवाको लागि पाठ के छ भन्दाखेरि, आज संसारले धेरै कुराहरू सिकाउँछ। हेर्नुहोस्, सोसल मिडियाले एउटा कुरा भन्छ, साथीहरूले अर्को कुरा भन्छन्, इन्फ्लुएन्सरहरूले चाहिँ अर्को कुरा भन्छ, तर सत्य के हो? सत्य भनेको चाहिँ मानिसको अनुमान होइन, सत्य चाहिँ परमेश्वरबाट आउँछ। मानिसले अनुमान गर्न सक्छ, तर परमेश्वरले सधैँ सत्य प्रकट गर्नुहुन्छ। र हामीले यही कुराहरू चाहिँ याद गर्नुपर्छ। र अङ्ग्रेजीमा एउटा भनाइ छ, इन्फर्मेसन इज नट रेभलेसन। जानकारी हुनु र परमेश्वरको प्रकाश पाउनु चाहिँ एउटै कुरा अवश्य पनि होइन। आज धेरै युवाहरू करियरको लागि चिन्तित छन्, सम्बन्धको लागि डराएका छन्, भविष्यको बारेमा अन्यलमा छन्। उनीहरू चाहिँ परमेश्वरलाई खोज्नुको सट्टामा मैले युट्युबबाट पो केही भेट्छु कि, गुगलमा मैले सर्च गरेँ भने पो केही पाउँछु कि, होइन? अब सबैसँग सल्लाह लिन खोज्छन् तर कहिल्यै परमेश्वरलाई सोध्दैनन्, यसैले उत्तर पनि भेटिँदैन। त्यही भएको कारणले गर्दा आज एउटा प्रश्न छ, तपाईँ जीवनमा चाहिँ कुनै यस्तो समस्याहरू आयो भने आज कस कहाँ जानुहुन्छ? तपाईँले कहाँ खोज्नुहुन्छ? गुगलमा, मानिसहरूसँग कि परमेश्वरसँग? र यही प्रश्नको उत्तर चाहिँ दानियलले आफ्नो जीवनबाट दिएका छन्। र त्यो उत्तर अवश्य पनि हामी के रहेछ भन्ने कुरालाई वचनमा नै पाउँछौ र हामी हेर्दै पनि जानेछौ। तर एउटा गीतको साथ फेरि पनि तपाईँलाई हामी दिन चाहन्छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र मैले कार्यक्रमको शुरूआतमा बताइसकेको छु आज हामी बाइबलबाट केही कुराहरू चाहिँ हेर्न गइरहेको छौं। विशेष गरिकन मैले गएका केही श्रृंखलाहरूमा चाहिँ दानियलको पुस्तकबाट तपाईँहरूको लागि केही महत्वपूर्ण उत्साहका कुराहरू र युवा पुस्ताहरूलाई सँगसँगै सम्पूर्ण हाम्रो कार्यक्रम सुनिएर बसिरहनुभएका श्रोताहरूलाई चाहिँ केही उत्साह दिने प्रयास मैले गरिरहेको थिएँ भने आज पनि हामी दानियलको पुस्तकमा नै रहेर केही महत्वपूर्ण विषयहरू

निकै नै अर्थपूर्ण गीत तपाईँको लागि हामीले राख्यौं र कार्यक्रम गुड न्यूज युथ क्लब तपाईँ सुन्दै हुनुहुन्छ र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ। आज हामी दानियलको पुस्तक अध्याय दुईबाट केही महत्वपूर्ण कुराहरू चाहिँ हेरिरहेको छौं र आशा गर्दछु तपाईँ आशिषित भइरहनु भएको छ। र अहिलेसम्म चाहिँ हामीले देख्यौं कि राजा नबुकदनेस्सरले एउटा रहस्यमय सपना देखे। उनले सपना बिर्सिसकेका थिए तर त्यसको अर्थ जान्न चाहन्थे। बेबिलोनका सबै ज्ञानीहरू असफल भए। उनीहरूले भने यो त कुनै मानिसले गर्नै सक्दैन र त्यसपछि एउटा डरलाग्दो आदेश आयो सबै ज्ञानीहरूलाई मार्ने र यही आदेशमा दानियल र उनका तीन साथीहरू पनि पर्थे यद्यपि उनीहरूलाई राजाले बोलाएको पनि थिएन। यदि तपाईँ दानियलको ठाउँमा हुनुहुन्थ्यो भने तपाईँ के गर्नुहुन्थ्यो? आतिनुहुन्थ्यो? रुनुहुन्थ्यो? राजालाई दोष दिनुहुन्थ्यो वा परमेश्वरलाई प्रश्न गर्नुहुन्थ्यो? दानियलले यी मध्ये कुनै पनि काम गरेनन्। पहिलो कुरा भनेको दानियलको चाहिँ पहिलो प्रतिक्रिया चाहिँ शान्त र एकदमै बुद्धिमानी प्रकारको थियो। हामीले दानियलको पुस्तक दुई अध्यायको हामीले 14 पदतिर हेर्यौं भने चाहिँ हामीले यहाँ पाउँदछौ यसरी उद्धृत गरिएको छ। जब राजाका अंग रक्षकका कप्तान अर्योक बेबिलोनको ज्ञानी पुरूषहरूलाई चाहिँ मार्न निस्के, दानियलले बुद्धिमानी र बडो निपुणता साथ उनलाई प्रश्न गरे। हामीले त्यहाँ हेर्दै जान्छौं राजाले किन यस्तो कठोर आदेश निकाल्नुभयो। तब अर्योकले चाहिँ दानियललाई सबै कुराहरू बताइदिए। यो सुनेर दानियल राजा कहाँ गएर सपनाको अर्थ खोल्नलाई चाहिँ समय पाऊ भनी विन्ती गरे। र अवश्य पनि हामीले चाहिँ त्यहाँ पाउँदछौ कि उनी चाहिँ एकदमै बुद्धिमानी र विवेकका साथ छैन त्यो सेनापतिसँग चाहिँ दानियलले कुराकानी गरेका छन्। ध्यान दिनुहोस्, संकटमा मानिसको वास्तविक चरित्र देखिन्छ। सानो समस्या आउँदा नै रिसाउने, आत्तिने वा हतारमा निर्णय गर्ने होइन। दानियलले पहिले परिस्थिति बुझ्न खोजे। आज धेरै युवाहरूको समस्या यही छ, परीक्षामा असफल भए मेरो जीवन सकियो, जागिर पाएनन् अब केही हुनेवाला छैन, कसैले नराम्रो टिप्पणी गर्यो सबै म विरूद्ध छन् भन्ने प्रकारको यस्तो सोचहरू राख्ने। तर परमेश्वरको सन्तानहरू चाहिँ परिस्थितिहरू अनुसार होइन तर परमेश्वरको प्रतिज्ञामा चाहिँ भरोसा गर्नुपर्छ भन्ने कुरालाई चाहिँ कतिवटा हामी बिर्सिन्छौं र हामी एकदमै अपरझट परिस्थितिहरूमा प्रतिक्रिया दिने पनि भइहाल्छौं। हितोपदेश 15:1 भन्छ कि नरम उत्तरले क्रोधलाई चाहिँ शान्त पार्छ। कहिलेकाहीँ तपाईँको बुद्धिमानी प्रतिक्रिया नै तपाईँको पहिलो विजय हुन्छ। दोस्रो कुरा भनेको दानियलले समय मागे। दानियल राजा कहाँ गएर भने मलाई केही समय दिनुहोस्, म तपाईँलाई सपनाको अर्थ बताउनेछु। अब एउटा प्रश्न उठ्छ, दानियललाई यति ठूलो आत्मविश्वास कहाँबाट आयो? के उनलाई पहिले नै सपना थाहा थियो? होइन। के उनले अनुमान लगाएका थिए? होइन। उनका आत्मविश्वास आफ्नै क्षमतामा थिएन, उनको भरोसा परमेश्वरमा थियो। र प्रिय युवा श्रोता, आत्मविश्वास र अहंकार एउटै कुरा होइन। अहंकारले भन्छ म सक्छु र विश्वासले भन्छ परमेश्वरसँग म गर्न सक्छु अथवा परमेश्वरद्वारा म गर्न सक्छु। तेस्रो कुरा भनेको दानियल एक्लै प्रार्थना गर्न गएनन्। दानियल घर फर्किए र आफ्नो तीन साथी अनन्या, मिसायल र अजरियालाई सबै कुराहरू सुनाए। त्यसपछि उनीहरूले चाहिँ एउटा काम गरे, उनीहरू सबै मिलेर प्रार्थना गर्न थाले। यो अत्यन्तै महत्वपूर्ण शिक्षा हो। जब समस्या आउँछ अथवा समस्या आयो उनीहरूले चाहिँ गफ गरेनन्, सोसल मिडियाहरूमा पनि लेखेनन्, आत्तेनन् पनि। सबैभन्दा पहिले उनीहरू चाहिँ घुँडा टेके। आज हामी पनि कहिलेकाहीँ समस्या आउँदा सबैलाई सुनाउँछौ तर परमेश्वरलाई भने अन्तिममा मात्रै सुनाउँछौ। दानियलले यसको ठिक उल्टो गरे, पहिले परमेश्वर त्यसपछि संसार। अर्को कुरा भनेको चाहिँ किन प्रार्थना गर्ने भन्ने प्रश्न पनि आउन सक्छ। हामी प्रार्थना किन गर्छौ? कि परमेश्वरलाई जानकारी दिन? होइन, उहाँलाई त सबै कुराहरू थाहा छ। हामी प्रार्थना गर्छौं किनकि हामी स्वीकार गर्छौं कि प्रभुमा आफै पर्याप्त छैन। प्रार्थना कमजोरीको चिन्ह होइन, प्रार्थना चाहिँ परमेश्वरमाथिको निर्भरताको चिन्ह हो। उहाँमाथि भरोसा गर्नु, उहाँमा अब हामी तपाईँमा नै भरोसा गर्न सक्छौं है प्रभु, म आफ्नै सामर्थ्यमा ज्ञान बुद्धिमा म कुनै पनि कुरामा भरोसा गर्न सक्दिनँ, म तपाईँमा निर्भर हुन्छु भन्ने कुराको एउटा महत्वपूर्ण चिन्ह प्रार्थना हो। र याकुब 1:5 भन्छ, यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उसले परमेश्वरसँग मागोस् र उहाँले उदारतापूर्वक दिनुहुनेछ। यसैले दानियलले पहिले बुद्धि मागे, उत्तर होइन,
जब परमेश्वरले बुद्धि दिनुहुन्छ उत्तर पनि स्पष्ट हुँदै जान्छ र यो कुरा चाहिँ हामीले सिक्नुपर्ने, ध्यान दिनुपर्ने र मनन गर्नुपर्ने कुरा हो। अहिलेको समयमा अवस्था परिस्थितिहरूमा हामीले कसरी प्रतिक्रिया दिने र हामी को माथि भरोसा गर्ने? परमेश्वरमाथि। र अझै कुराहरू हेर्दै जानेछौ, तर यो समयमा अर्को एउटा गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रमको न्यूज युथ क्लबमा हुनुहुन्छ र आज हामी दानियलको पुस्तक अध्याय दुईबाट हेरिरहेको छौं। एकदमै महत्वपूर्ण कुरा र आजको युवाहरूको लागि र हरेक व्यक्तिहरूको लागि पनि एउटा महत्वपूर्ण सन्देश सहित तपाईँलाई साथी रहेको छौं र हामीले दानियलले अब थाहा पाइसके होइन र दानियलले राजासँग समय मागे सपनाको अर्थ खोल्नको लागि मलाई सपना दिनुहोस् भनेर उनीहरू प्रार्थनामा पनि लागि परे र परमेश्वरले चाहिँ रहस्य प्रकट गर्नुभएको कुराहरू हामीले यही अध्यायभित्र नै पाउँदछौ अध्याय दुईभित्र नै। र रातको समयमा चाहिँ दर्शनमा परमेश्वरले दानियललाई राजाको सपना र त्यसको अर्थ खोलिदिनुभयो। अब ध्यान दिनुहोस्, दानियलले उत्तर पाएपछि तुरन्त राजा कहाँ दौड़ेनन्। उनले पहिले परमेश्वरलाई धन्यवाद दिए, यो उनको नम्रता थियो। उनी भन्छन्, बुद्धि र शक्ति परमेश्वरकै हुन्, उहाँले गहिरा र लुकेका कुराहरू प्रकट गर्नुहुन्छ। दानियलले कहिल्यै पनि भनेनन् कि म धेरै बुद्धिमान छु, उनले भने परमेश्वर महान हुनुहुन्छ। युवाहरूको लागि तीन अमूल्य पाठ, पहिलो आत्तिनुभन्दा पहिले प्रार्थना गर्नुहोस्, प्रेयर बिफोर प्यानिक भन्छ नि, हामी एकदमै आत्तिहाल्छौं तर त्योभन्दा पहिला प्रार्थना गर्ने काम चाहिँ हामीले गर्नुपर्छ। दोस्रो कुरा भनेको हतारमा निर्णय नलिनुहोस्। यो चाहिँ जीवनको हरेक मोडमा हरेक क्षणमा हरेक समय काम लाग्ने कुरा हो, हामीले हतारमा निर्णय लिनु हुँदैन र परमेश्वरको बुद्धि हामीले खोज्नुपर्छ। तेस्रो कुरा भनेको चाहिँ सफल भएपछि आफूलाई होइन परमेश्वरलाई चाहिँ महिमा दिनुहोस्, पहिले परमेश्वरलाई नै महिमा दिनुहोस्। र मन गर्ने कुराहरू छ, आज तपाईँ कुनै समस्यासँग संघर्ष गर्दै हुनुहुन्छ, तपाईँको पहिलो प्रतिक्रिया के हुन्छ? फोन, साथी, चिन्ता गर्ने कुराहरू वा प्रार्थना? यदि दानियलले जस्तै तपाईँले पनि परमेश्वरलाई पहिलो स्थान दिनुभयो भने उहाँले तपाईँलाई चाहिएको बुद्धि दिन सक्नुहुन्छ। सायद उहाँले हरेक समस्याको उत्तर तुरन्त नदिनुहोला तर उहाँले त्यसलाई सामना गर्ने बुद्धि तपाईँलाई अवश्य पनि दिनुहुन्छ र धेरै पटक बुद्धि नै चमत्कारको र आश्चर्य कर्मको शुरूआत बन्न पुग्दछ। र एकदमै महत्वपूर्ण कुराहरूलाई हामी हेरिरहेको छौं र हामी अर्को विषयतर्फ दानियलको पुस्तक अध्याय दुईमा नै छौं हामी र परमेश्वरले चाहिँ इतिहासलाई पनि नियन्त्रण गर्नुहुन्छ है भन्ने कुरालाई हामी यो समयमा केही कुराहरू हेर्न गइरहेको छौं र हामी अर्को विषयवस्तुलाई अलिकति यहाँ जोड्न गइरहेको छौं। तर दानियलकै पुस्तकबाट परमेश्वरले दानियललाई चाहिँ रहस्य प्रकट गर्नुभयो। अब दानियल राजा नबुकदनेस्सरको सामु उभिएका छन्। यस्तो क्षणमा धेरै मानिसहरू आफ्नै प्रशंसा गर्न चाहन्छन्। राजा हेर्नुभयो, म अरूभन्दा कति महान छु। तर दानियलको पहिलो वाक्य के थियो भन्ने कुरालाई चाहिँ तपाईँ हामीले हेर्नुपर्छ। एकदमै महत्वपूर्ण कुरा छ। दानियलको पुस्तक दुई अध्यायको 27 पददेखि दानियलले जवाब दिए, महाराजाले सोध्नु भएको रहस्यको कुरा कुनै पनि ज्ञानी पुरूष, मन्त्रतन्त्र गर्ने, जादुगर वा जोखाना हेर्नेले बताउन सक्दैन। तर स्वर्गमा एक परमेश्वर हुनुहुन्छ जसले रहस्यका कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले महाराजा नबुकदनेस्सरलाई भविष्यमा हुने कुराहरू देखाउनु भएको छ। हजुर ओछ्यानमा ढल्किरहनुहुँदा हजुरको मनमा भएका सपना र दर्शनहरू यिनै हुन् भनेर चाहिँ उनले त्यहाँ बताउन शुरू गरिरहेका छन्। र दानियलले चाहिँ सारा महिमा परमेश्वरलाई दिए। यही एउटा साँचो सेवकको चाहिँ चिन्ह पनि हो। साँचो सेवकले मानिसहरूको ध्यान आफूतिर होइन तर परमेश्वरतिर लैजान्छन्। नबुकदनेस्सरको सपना चाहिँ दानियलले राजालाई भने, राजा हे महाराजा, तपाईँले एउटा विशाल मूर्ति देख्नुभयो। त्यो मूर्ति अत्यन्तै ठूलो र चम्किलो थियो र त्यसको भागहरू चाहिँ फरक फरक धातुका थिए। टाउको सुनको थियो, छाती र पाखुरा चाँदी, पेट र कमर काँसा को र खुट्टा चाहिँ फलामको र पैताला चाहिँ फलाम र माटो मिसिएको। अनि अचानक मानिसको हातले नकाटिएको एउटा ढुङ्गा आयो, त्यसले मूर्तिको पैतालामा प्रहार गर्यो, पूरै मूर्ति ढल्यो। सुन, चाँदी, काँसा, फलाम सबै धुलो झैं उडेर गए, तर त्यो ढुङ्गा ठूलो पहाड़ बन्यो र सारा पृथ्वी भरियो। यी धातुहरूको अर्थ के हो? दानियलले स्पष्ट रूपमा भने, पहिले सुनको टाउको बेबिलोन। हे महाराजा, तपाईँ नै त्यो सुनको टाउको हुनुहुन्छ। बेबिलोन अत्यन्तै शक्तिशाली, धनी र वैभवशाली राज्य थियो तर परमेश्वरले भन्नुभयो तिमी सधैँ रहने छैनौ। शिक्षा चाहिँ हामीले के लिनुपर्छ भन्दा संसारको सबैभन्दा ठूलो शक्ति पनि परमेश्वरभन्दा ठूलो हुँदैन। दोस्रो कुरा चाँदी, जो चाहिँ मादी र फारस
को विषयमा यहाँ बताउन खोजिएको छ। बेबिलोन पछि अर्को राज्य आयो मादी र फारस, त्यो चाहिँ इतिहासमा ठ्याक्कै पूरा भयो। यसले चाहिँ बेबिलोनलाई पराजित पनि गर्यो। तेस्रो कुरा भनेको कासा अथवा ग्रीस, त्यसपछि ग्रीस आयो। एलेक्जेन्डर महानले संसारको ठूलो भाग जिते। दानियलले यो भविष्यवाणी सयौं वर्ष अघि नै गरेका थिए। परमेश्वरले इतिहास पहिले नै देख्नुभयो। यो कस्तो आश्चर्यमय कुराहरू छ। कतिवटा कुराहरू हामी अहिले घटिरहेको घटनाहरू देख्छौ, तर यी कुराहरू बाइबलमा धेरै धेरै धेरै समय अगाडि नै बताइएका छन्। चौथो कुरा भनेको फलाम, जो चाहिँ रोमी साम्राज्यलाई उद्धृत गर्दछ। र फलाम बलियो हुन्छ, रोम पनि त्यस्तै शक्तिशाली थियो। उसले धेरै राष्ट्रहरूलाई चाहिँ आफ्नो अधीनमा ल्यायो। येशु ख्रिस्ट पृथ्वीमा आउँदा यहाँ यही रोमी शासन चाहिँ यहाँ थियो। र पाँचौं कुरा भनेको फलाम र माटो, विभाजित राज्यहरू। रोम पछि संसार धेरै राष्ट्रहरूमा विभाजित भयो। कहिले गठबन्धन बने, कहिले टुटे। मानिसहरूले एकता खोजे तर पूर्ण रूपमा सफल भएनन्। यो भविष्यवाणी पनि इतिहाससँग मेल खान्छ। अब सबैभन्दा महत्वपूर्ण कुरा, त्यो मानिसको हातले नकाटिएको ढुङ्गा के हो त? धेरै बाइबल विद्वानहरूको बुझाइ अनुसार चाहिँ यो येशु ख्रिस्टको अनन्त राज्य हो। यो कुनै मानवद्वारा स्थापना गरेको राज्य होइन, यो परमेश्वरको राज्य हो। संसारका सबै राज्यहरू एक दिन समाप्त हुनेछन्, तर परमेश्वरको राज्य कहिल्यै समाप्त हुने छैन। आजका युवाहरूको लागि यसको अर्थ चाहिँ, आज हामी धेरै कुराहरूमा भरोसा गर्छौं, पैसा, पद होइन, लोकप्रियता, सामाजिक सञ्जाल, प्रविधि, तर यी सबै अस्थायी छन् अथवा भनौं यिनीहरू टेम्पररी छ। संसारको शक्तिशाली साम्राज्यहरू पनि टिकेनन् भने हाम्रो सम्पत्ति वा प्रसिद्धि सधैँ कसरी टिक्ला? त्यसैले हाम्रो जीवनको जग चाहिँ अस्थायी रूपमा होइन, ख्रिस्टमा हुनुपर्छ। र नम्रताको पाठ हामीले यहाँ के सिक्नुपर्छ भन्दाखेरि, दानियलले कहिल्यै भनेनन् कि म सबैभन्दा बुद्धिमान हो। बरु उनले भने कि मलाई यो रहस्य मेरो बुद्धिको कारण होइन, परमेश्वरको कृपाले थाहा भयो। आज समाजले भन्छ आफ्नो नाम बनाऊ, तर परमेश्वर भन्नुहुन्छ मेरो नाउँ महिमित गर। जब परमेश्वरले तपाईँलाई प्रतिभा, सफलता वा अवसर दिनुहुन्छ नि, त्यसलाई आफ्नो गौरवको लागि होइन, उहाँको महिमाको लागि प्रयोग गर्नुहोस्। र आजको चुनौती चाहिँ युवा साथीहरूको लागि, तपाईँ आफ्नो जीवन कुन जगमा निर्माण गर्दै हुनुहुन्छ? क्षणिक सफलतामा वा कहिले नढल्ने परमेश्वरको राज्यमा? येशु ख्रिस्टले भन्नुभयो, स्वर्ग र पृथ्वी बितेर जानेछ तर मेरो वचनहरू कहिल्यै पनि बितेर जाने छैन। त्यसैले जीवनको सबैभन्दा सुरक्षित निर्णय भनेको चाहिँ ख्रिस्टमा आफ्नो विश्वास निर्माण गर्नु, जसलाई भविष्य स्पष्ट थाहा छ, जो परमेश्वर हाम्रो सृष्टिकर्ता र हाम्रो रचनाकार हुनुहुन्छ, शक्तिशाली परमेश्वर हुनुहुन्छ। र यही उत्साहसँगै अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र आज हामी दानियलको पुस्तक अध्याय दुईबाट एकदमै महत्वपूर्ण कुराहरूलाई चाहिँ हेरिरहेको छौं र परमेश्वरको राज्य कहिले पनि नढल्ने राज्य हो भन्ने कुराहरूलाई पनि हामी एकदमै यहाँ बुझ्न सक्दछौं। र हामी अन्तिम अन्तिमतिर छौं आज हामीले हेरिरहेको विषयवस्तुको राजा नबुकदनेश्वरको सपनाको सबैभन्दा महत्वपूर्ण भाग चाहिँ दानियलको पुस्तक दुई अध्यायको 34 र 35 पनि हामीले पाउँदछौं, जहाँ लेखिएको छ, हजुरले हेरिरहनु हुँदा चट्टानबाट एउटा ढुङ्गा काटियो तर मानिसको हातद्वारा होइन, यसले त्यस शालिगको फलाम र माटोले बनेका खुट्टाला हान्यो र ती चकनाचुर पारिदियो। त्यसपछि त्यो फलाम, काँसो, चाँदी र सुन सबै एकैचोटि धुलो पिठो भए र ग्रीष्म ऋतुमा अन्न चुट्ने खलाबाट भूसलाई उडाए झैं बतासले त्यसलाई नाउ निशानै नहुने गरी उडाएर लग्यो। तर त्यस शालिगलाई हान्ने त्यो ढुङ्गा बढ्दै गएर ठूलो पहाड़ बन्यो र पूरै पृथ्वीलाई ढाकिदियो। र यो सामान्य ढुङ्गा थिएन, यो यीशु ख्रीष्टको प्रतीक हो भनेर पनि अब हामीले बुझ्न सक्छौं। र संसारका राज्यहरू चाहिँ अस्थायी हुन्, सुनको राज्य पनि गयो, चाँदीको राज्य पनि गयो, काँसाको राज्यको पनि अन्त्य भयो, फलाम पनि टिकेन। आज संसारमा भएका शक्तिशाली देशहरू पनि कुनै दिन इतिहास बन्नेछन्। किन? किनकि मानव शक्ति कहिल्यै स्थायी हुँदैन तर परमेश्वरको राज्य कहिल्यै समाप्त हुँदैन। र युवाहरूको लागि प्रश्न छ, हामी आज कुन कुरामा भरोसा गरिरहेका छौं? डिग्री, पैसा, सम्बन्ध, करियर, हामीलाई होइन अब हामी कचोटि फलोवर्सको कुराहरू आउँछ, कचोटि प्रसिद्धताको कुराहरू, पपुलारिटीका कुराहरू आउँछन्। यी सबै राम्रो कुराहरू हुन सक्छन् तर यी सबै कुराहरू चाहिँ अस्थायी चाहिँ अवश्य पनि होइन। यदि हाम्रो जीवनको जग यिनै कुरामा बनेको छ भने एउटा दिन त्यो हल्लिन सक्छ, एक दिन त्यो हल्लिने समय पनि आउन सक्छ। तर यदि हाम्रो जग यसो हुनुहुन्छ भने कुनै आँधीले हामीलाई ढाल्न सक्दैन। दानियल किन सफल भए? अहिले एउटा कुरा फेरि हामीले सम्झ्यौं, दानियल किन चाहिँ सफल भयो भन्दाखेरि उहाँ चाहिँ बुद्धिमान भएर हो, अवश्य पनि हो, तर त्यति मात्र होइन, किनकि उनी चाहिँ प्रार्थना गर्थे, नम्र थिए र दानियलले सबै श्रेय चाहिँ परमेश्वरलाई दिए र उनले आफ्नो विश्वासलाई बेचेनन्। उनले परिस्थिति भन्दा पनि परमेश्वरलाई ठूलो देखे र यही नै उनको सफलताको रहस्य हो। र आज युवाहरूले पनि सिक्नुपर्ने कुरा यही नै छ, संकष्ट आउँदा आत्तिनु होइन तर प्रार्थना गर्नुपर्छ, समस्या आयो भने तुरन्त डराउने होइन तर पहिले प्रार्थना गर्ने कार्य चाहिँ हामीले सिक्नुपर्छ, गर्नुपर्छ। दोस्रो कुरा भनेको परमेश्वरसँग बुद्धि माग्नुहोस्। याकुब 1:5 भन्छ, यदि कसैलाई बुद्धिको अभाव छ भने परमेश्वरसँग मागोस्। परमेश्वर आज पनि उहाँ चाहिँ बुद्धि दिनुहुन्छ यदि हामी माग्छौं भने। तेस्रो कुरा भनेको सफलता आएपछि घमण्ड नगर्नु। दानियलले भने यो रहस्य मेरो बुद्धिले होइन, कस्तो सुन्दर कुरा, र आफ्नो विश्वास चाहिँ लुकाउनु हुँदैन। दानियल दरबारमा थिए तर उनले आफ्नो परमेश्वरलाई लुकाएनन्। राज स्कूलमा, कलेजमा, अफिसमा, बिजनेस गर्ने ठाउँहरूमा हामी पनि ख्रिष्टका गवाही हुनुपर्छ। परमेश्वरको राज्यलाई चाहिँ हामीले पहिलो प्राथमिकता दिनुपर्छ। संसार बदलिन्छ तर परमेश्वर बदलिनुहुन्न, त्यसैले हाम्रो जीवनको केन्द्र चाहिँ उहाँ हुनुपर्छ। र अवश्य पनि हामीले यी कुराहरूलाई चाहिँ एकदमै ध्यान दिनुपर्छ। कल्पना गर्नुहोस्, दुईजना युवाहरूले चाहिँ घर बनाए, एकजनाले बालुवामा र अर्कोले चाहिँ चट्टानमा। जब पानी आयो, हावा चल्यो, आँधी आयो, बालुवाको घर ढल्यो तर चट्टानको घर एकदमै बलियो गरेर खडा भइरह्यो। यसोले भन्नुहुन्छ, मेरो वचन सुनेर पालन गर्ने मानिस चट्टानमाथि घर बनाउने मानिस जस्तै हो। दानियलले पनि त्यस्तै नै गरेका थिए। यस कारणले गर्दाखेरि आज हामीले पनि होइन यही कुराहरूलाई चाहिँ एकदमै प्राथमिकतामा राख्नुपर्छ भन्ने यही उत्साह चाहिँ आज म कार्यक्रम गुड न्यूज युथ क्लब मार्फत तपाईँलाई दिन चाहन्छु। हो, विभिन्न चुनौतीहरू आउला, विभिन्न प्रकारको प्रश्नहरू हाम्रो जीवनमा आउला, तर हाम्रो भरोसा आज कहाँ छ भन्ने कुरालाई चाहिँ हामीले बिर्सिनु हुँदैन। र यही उत्साहसँगै अब हुने कार्यक्रमको म लगभग अन्तिमतिर आइसकेको छु, यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ। र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र म आजैबाट फेरि पनि यही उत्साह दिन चाहन्छु। तपाईँले आज हामीले हेरेको दानियलको पुस्तकको जुन एउटा आशिषमय कुराहरू छ फेरि एकचोटि तपाईँले पनि व्यक्तिगत अध्ययन गर्नुहोस्, दानियलको पुस्तकमा अध्ययन गर्नुहोस्, दानियलले गरेको आश्चर्यमय कामहरूलाई अध्ययन गर्नुहोस्, परमेश्वरले गर्नुभएको आश्चर्यमय कामहरूलाई अध्ययन गर्नुहोस्। परमेश्वरले कसरी दानियललाई चलाउनु भयो, सद्रक मेसक अभेदनको जो दानियलका साथीहरू थिए उनीहरूलाई कसरी चलाउनु भयो, कसरी उनीहरूको जीवनबाट काम गर्नुभयो भन्ने कुराहरूलाई हेर्नुहोस् र त्यही कार्य गर्नुहुने परमेश्वरमाथि भरोसा गर्नुहोस्। उहाँले ती कार्यहरू आज तपाईँ हाम्रो जीवनमा पनि गर्न सक्नुहुन्छ, तर हाम्रो भरोसा चाहिँ हामीले उहाँमाथि राख्न कहिले पनि छोड्नु हुँदैन भन्ने यही उत्साहसँगै कार्यक्रम सुनेर साथ दिनु श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड न्यूज विथ क्लबबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ.

0: अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
0: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: As the heart panted after the water brooks, so panted my soul after thee, O God. My soul thirsted for God, for the living God. When shall I come

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मध्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्। के गर्नुभएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भन्ने रहेछ, के हो, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु हजारो छ टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाही ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
2: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन्न त
7: हुन्छ,
2: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह, म गायिका चन्दा देवान। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम जीवन।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवनशैलीमा आदरणीय श्रोता, कार्यक्रम जीवनशैली लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म तपाईँलाई साथी दिँदै आइरहेको छौं र हामी परमेश्वरको वचनहरूबाट तपाईँलाई उत्साह सँगसँगै मिठा मिठा गीत संगीतको साथहरू दिँदै आइरहेको छौं र आज पनि हामी कार्यक्रम अवधिभर तपाईँलाई यसरी नै साथ दिन गइरहेको छौं र यो समय एउटा गीतबाट कार्यक्रमलाई म शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुनेछु।

निगेलिमिटर गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवनशैली तपाईँ सुन्दै हुनुहुन्छ र परमेश्वरको वचनहरूबाट हामी तपाईँको लागि केही उत्साहहरू राख्छौं सँगसँगै मिठा मिठा गीत संगीतको साथहरू दिँदै आइरहेको छौं। यो समयमा के तपाईँलाई दुर्व्यवहार गरिएको छ भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। लुका 6:23 पदले भन्दछ, स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। जब तपाईंसँग दुर्व्यवहार गरिएको छ भने आफैलाई सधैँ प्रश्न सोध्नुहोस्, यस प्रकारको अनुभवबाट म के सिक्न सक्छु? ख्रिष्ट जस्तै हुनको लागि यस्तो परिस्थितिमा म कसरी प्रतिक्रिया गर्न सक्छु? के मेरो गल्तीलाई थाहा गर्नलाई म इच्छुक छु त? म कसरी अझ बुद्धिमान बन्न सक्छु र यस्तै प्रकारको अनुभवलाई कसरी भविष्यमा अझ राम्ररी सम्हाल्न सक्छु?

सबै कुरा भनिसकेपछि र गरिसकेपछि गलत बुझाइको लागि उत्तर चाहिँ क्षमा हो। अब क्षमा चाहिँ तपाईँलाई निर्दयी व्यवहार गरेको व्यक्तिसँग तपाईँ पूर्ण रूपमा सहमत हुन अथवा उसँग नजिकको सम्बन्ध बनाउनु भन्न खोजेको होइन, तर यसको अर्थ चाहिँ त्यसबाट पुगेको चोटलाई बिर्सनु हो। जब शत्रुता अन्त्य गर्नुहुँदा हतियार चाहिँ नलिई रहनुहोस्। अर्को शब्दमा क्षमा मात्रै नदिनुहोस्, क्षमा दिएपछि त्यसलाई बिर्सनुहोस्। राल्फ वाल्डो इमर्सनले भनेका छन्, महान बन्नु भनेको चाहिँ गलत रूपमा बुझिनु पनि हो, अनि यहाँ त्योभन्दा अझै उत्तम भनाइ छ, जसले तपाईँलाई दुर्व्यवहार गरेको छ त्यसलाई क्षमा गर्नु चाहिँ महानता हो। क्रिश्चियन जीवन चाहिँ परमेश्वरको स्वर्गीय बोलावट हो भनी पावलले भनेका छन्। त्यसकारण उच्च मार्गमा हिँड्नुहोस्। त्यो मार्ग चाहिँ कस्तो देखिन्छ? यसुले हामीलाई भन्नुहुन्छ, धन्य तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन् र बहिष्कार गर्नेछन् र गिल्ला गर्नेछन् र दुष्ट ठानी तिनीहरूको नाउँलाई अपमान गर्नेछन्। त्यस दिन रमाऊ र खुसीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको नाम ठूलो हुनेछ, किनकि तिमीहरूको पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेका थिए।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र साँचो नम्रता भन्ने शीर्षकमा केही कुराहरू म तपाईँको लागि राख्न गइरहेको छु। र पहिलो पत्रुसको पुस्तक पाँच अध्यायको पाँच पदले भन्दछ, परमेश्वरले नम्रहरूलाई चाहिँ अनुग्रह गर्नुहुन्छ। बाइबलमा दुई प्रकारको नम्रताको विषयमा उल्लेख गरिएको छ। पहिलो झूठो नम्रता, पावल लेख्छन् कलसी 2:18 आफ्नै शरीरलाई शास्ति दिने कुरामा जिद्दी गरेर तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्। चाहे त्यो तपाईँले लगाउने कपड़ा, तपाईँको बोली अथवा तपाईँको व्यवहार होस्, कुनै पनि कुरा जसले यीशु ख्रीष्टबाट मानिसको ध्यान खिचेर तपाईँतर्फ लैजान्छ त्यो कुरा परमेश्वरलाई मन पर्दैन। दोस्रो भनेको साँचो नम्रता, साँच्चै नम्र मानिसहरू सजिलै रिसाउँदैनन् वा चोट पाएको महसुस गर्दैनन् र झगडा गर्दैनन्। बरु तिनीहरूले अर्को गाला पनि थापिदिन्छन्। तैपनि तिनीहरूको नम्रता चाहिँ कायरता होइन, किनकि साँचो नम्रताको लागि साहसको आवश्यकता पर्छ। तपाईँले पाउनुपर्ने स्थानभन्दा तल्लो स्थान ग्रहण गर्न, तपाईँको क्षमता र असल गुणको बारेमा चुपचाप रहन अनि उच्च उद्देश्यको खातिर खिसिट्यूरी, अपमान र झुटा आरोप सहन समेत यसले तपाईँलाई तयार बनाउँछ। साँचो नम्रताले तपाईँलाई आफूलाई कमजोर सोच्ने बनाउँदैन, यसले तपाईँलाई आफ्नो बारेमा कम सोच्ने मात्र बनाउँछ। पत्रुसले शब्दहरूद्वारा यसरी यस विषयलाई सम्बोधन गरेका छन्। पहिलो पत्रुस 5:5-6 परमेश्वरले अहंकारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। यसकारण परमेश्वरको शक्तिशाली बाहुले मुनि तिमीहरू आफूलाई विनम्र तुल्याओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। को चाहिँ सबैभन्दा विनम्र छ भन्ने कुरा हेर्न प्रतियोगितामा सहभागी भएको एकजना मानिसको बारेमा यस्तो कथा छ। उसले त्यो प्रतियोगिता जित्यो र उसलाई योग्यताको तकमा दिइयो, तर जब उसले त्यसलाई लगायो तब ऊ अयोग्य ठहर्यो। वास्तवमा अहंकारले तपाईँलाई परमेश्वरको कृपामा आनन्द मनाउनलाई असक्षम तुल्याउँछ। यसकारण तपाईँले आफैलाई नियमित रूपमा सम्झना दिलाउनु आवश्यक छ कि म जे जस्तो छु सबै परमेश्वरको कारणले छु। मसँग भएको सबै थोक परमेश्वरले मलाई दिनुभएको हो, सबै महिमा उहाँलाई भएको होस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी वचनहरूबाट हेरिरहेको छौं र हामी अर्को विषयलाई यो समयमा तपाईँ समक्ष राख्न गइरहेको छौं। दृढता र परमेश्वरको सहायताद्वारा तपाईँ विजयी हुनुहुनेछ र भजन संग्रह 18:32 पदले भन्दछ, परमेश्वरले नै मलाई शक्तिशाली तुल्याउनुहुन्छ र मेरो मार्गलाई सिद्ध तुल्याउनुहुन्छ। आफ्नो आत्मकथामा गायक टली पार्टनर पार्टन भन्छन् कि मेरो हाई स्कूल सानो थियो, त्यसैले दीक्षान्त समारोहको अवसरमा हामी सबैले खड़ा भएर भविष्यको लागि हाम्रो योजना के छ भन्ने घोषणा गर्ने मौका पाउँथ्यौं। एकजना केटाले भन्यो, म चाहिँ जुनियर कलेजमा जाँदैछु, म विवाह गर्दैछु र मेरिलविल जाँदैछु। एकजना केटीले भनिन्, जब मेरो पालो आयो मैले भने म प्रख्यात कलाकार बन्नको लागि नेशभिल जाँदैछु। सबैजना हाँस्न थाले र सबै ठाउँ नै हाँसोले भरियो। म चाहिँ छक्क परे, तथापि त्यो हाँसोले मलाई मेरो सपना पूरा गर्नको निम्ति प्रेरणा दिई, ठूलो सहायता गर्यो। भीड़ले त्यस दिन मलाई त्यस्तो तरिकाले प्रतिक्रिया दिएको थिएन भने मेरो जीवनमा पछि आउने कठिनाईले मलाई टुटाउने थियो। कहिलेकाहीँ हामीले उत्साह प्राप्त गर्ने तरिका हास्यास्पद प्रकारको हुन्छ। धर्मशास्त्रमा उल्लेख भएका प्रत्येक नायकले बाधा र विरोधमाथि विजय प्राप्त गरेका छन्। दाउदले भन्छन्, मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलाग्यो, तर परमप्रभु मेरो सहारा हुनुभयो। उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्न हुनुभएको थियो। तपाईँको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु र मेरा परमेश्वरको सहायताले म पर्खाल नाग्न सक्छु। परमेश्वरको विषयमा भन्ने हो भने उहाँको मार्ग चाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्चा छ, उहाँमा शरण लिनेहरू सबैको लागि उहाँ ढाल हुनुहुन्छ। उनी परमेश्वर जसले मलाई शक्तिशाली तुल्याउनुहुन्छ र मेरो मार्गलाई सिद्ध तुल्याउनुहुन्छ। तपाईँले मलाई लड़ाईको निम्ति शक्तिशाली तुल्याउनु भयो, मेरा शत्रुहरूलाई तपाईँले मेरो खुट्टामा झुकाउनुभयो।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी यो समयमा परमेश्वरको वचनलाई निरन्तर हेरिरहेको छौं र सँगसँगै मिठा मिठा भजन गीत संगीतको साथ पनि तपाईँलाई दिइरहेको छौं र माथिको व्यक्ति भन्नुहोस् भन्ने शीर्षकमा केही कुरा राख्न चाहन्छु। एफेसी 2:6 भन्छ, उहाँसँग हामीलाई उठाउनु भयो अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नु भयो। माथिको व्यक्ति बन्नको लागि हामीले चाहिँ केही कुराहरू गर्न आवश्यक छ। पहिलो भनेको चाहिँ परमेश्वरप्रतिको तपाईँको अवधारणालाई फराकिलो पार्नुहोस्। कसरी त्यसो गर्ने त? उहाँको वचन पढेर र उहाँलाई राम्रोसँग चिनेर बालसंगतिको एक सानो बालक जस्तै भन्नुहोस् जसको शिक्षकले उसलाई के को चित्र कोरिरहेको थियो भने प्रश्न गरे। परमेश्वरको चित्र हो भने उसले जवाफ दियो। शिक्षकले भने, तर कसैलाई थाहा छैन परमेश्वर कस्तो देखिनुहुन्छ। तब उसले आत्मविश्वासका साथ भन्यो, मैले चित्र कोरिसकेपछि तिनीहरूले थाहा पाउनेछन्। तपाईँको परमेश्वर कस्तो देखिनुहुन्छ? प्रेमिलो वा न्याय गर्नेवाला? टाढा हुनुहुन्छ वा नजिकै हुनुहुन्छ? सीमित हुनुहुन्छ वा शक्तिशाली हुनुहुन्छ? परमेश्वरप्रतिको तपाईँको अवधारणाले उहाँमाथिको तपाईँको भरोसालाई निर्धारण गर्नेछ। त्यसकारण उहाँलाई चिन्नको निम्ति समय खर्च गर्नुहोस्। दोस्रो भनेको शैतानको सीमिततालाई थाहा गर्नुहोस्। शैतान संसारको सबैभन्दा पुरानो हरुवा हो, जो पहिला स्वर्गको एक स्वर्गदूत हो, जसलाई अहंकारको कारण स्वर्गबाट पृथ्वीमा फ्याँकियो र जसले विनाशको बाटो नेतृत्व गरेको छ। तपाईँमाथि भएको उसको शक्ति चाहिँ तपाईँले दिनुभएको शक्ति नै हो। त्यसको युक्तिहरूको विषयमा हामी अन्जान छैनौ भनेर 2 कोरिन्थी 2:11 भन्छ, बाइबलले बताउँदछ। यसकारण आफैलाई परमेश्वरको अधीनमा राख, द्यावलसको विरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ। तपाईँलाई शैतानमाथि अधिकार गर्ने शक्ति छ, त्यसलाई प्रयोग गर्नुहोस्। तेस्रो भनेको, जसरी परमेश्वरले तपाईँलाई हेर्नुहुन्छ त्यसरी नै तपाईँले आफ्नो जीवनलाई हेर्नुहोस्। परमेश्वरले तपाईँलाई अहिले कस्तो हुनुहुन्छ भन्ने मात्र हेर्नुहुन्न, तर भविष्यमा कस्तो हुनुहुनेछ भन्ने कुरा पनि हेर्नुहुन्छ। यदि विगतमा पाएका अनुभवहरूको आधारमा आफैलाई काम नलाग्ने व्यक्तिको रूपमा हेरिरहनु भएको छ भने परमेश्वरको वचनले तपाईँको बारेमा के भन्छ त्यस कुरामा विश्वास गरी आज नै आफूलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुहोस्।

निकै मिठोगी तपाईँको निम्ति राख्यौं र तपाईँको परमेश्वर कति महान हुनुहुन्छ भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। पहिलो समयल 17:47 भन्छ, लड़ाई परम प्रभुकै हो, उहाँले तिमीहरू सबैलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ। तपाईँले कसरी जीवन बिताउनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँले परमेश्वरमा राखेको विश्वासले निर्धारण गर्दछ। यदि उहाँमाथि धेरै सानो यदि उहाँ चाहिँ धेरै सानो हुनुहुन्छ भन्ने विश्वास गर्नुहुन्छ भने सबै कुरा तपाईँमा निर्भर हुन्छ, जसको कारण तपाईँ निरन्तर रूपमा चिन्तामा जिउनुहुनेछ। तपाईँको दृष्टिकोण तपाईँको विपरीत अथवा वरिपरिको वातावरणद्वारा निर्देशित हुनेछ, अथवा अझै खराब कुरा त तपाईँको आलोचकहरूद्वारा र प्रेमिलो परमेश्वरको अस्वीकृति बिना तपाईँ चाहिँ मानिसहरूको विचारको दास बन्नुहुनेछ। तपाईँले निरन्तर मानिसहरूको सामान्य चाहना गर्नुहुनेछ, किनभने तिम्रो दान गुप्त होस् र गुप्तमा देख्नुहुने तिम्रो पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ भन्ने कुरा तपाईँले बुझ्नुहुन्न। लेखक जोन ओर्डबर्ग भन्छन् कि जब हामी परमेश्वरको इच्छामा आउँदैनौ तब हामी गल्ती गर्छौ, बिना विश्वास हामी प्रार्थना चढाउँछौ, इच्छा नभई नभइकन काम गर्छौं, बिना आनन्द सेवा गर्छौं र आशा बिना दुःख कष्ट सहन्छौ, जसको परिणाम डर लाग्नु, दर्शन गुमाउनु र लगातार काम गर्दा पनि असफल हुन जानु जस्ता कुराहरू पर्दछन्। जब गोलियतले इजरायलीहरूलाई धम्की दिए तिनीहरू आत्तिएर साह्रै खिन्न भए। तिनीहरूले आफ्नो परमेश्वरमा सबै काम सम्भव छ भन्ने कुरा सोचेनन्। तर दाऊदले भने त्यो कुरा विश्वास गरे। त्यस परिस्थितिको कारण कोही पनि हताश नहुन्, म गएर त्यस परिस्थितिसँग लड्नेछु, सिंह र भालुदेखि बचाउनुहुने परमप्रभुले यस परिस्थितिको हातदेखि हामीलाई पनि बचाउनुहुनेछ भनेर हामीले वचनमा पाउँदछौं। दाउदलाई जे थाहा थियो त्यही कुरा तपाईँलाई पनि थाहा भयो भने तपाईँले सबै कुराको सामना गर्न सक्नुहुनेछ। युद्ध चाहिँ परमेश्वरको हो, उहाँले एउटा पनि युद्ध हार्नु भएको छैन, त्यसकारण तपाईँले आफ्नो स्रोत र साधनमा भरोसा गर्नु पर्दैन। दाउदले म सानो छु भन्ने महसुस गरेका थिए होला, तर दाउदलाई थाहा थियो कि त्यो काम गर्नको निम्ति उनको परमेश्वर शक्तिशाली हुनुहुन्छ। के त्यो कुरा तपाईँलाई थाहा छ? 18 शताब्दीका एग्लिगन पादरी जोन न्युजनले भने, यदि प्रभु हाम्रो साथमा हुनुहुन्छ भने हामी डराउनु पर्ने कुनै कारण छैन। उहाँको नजर हामी माथि छ, उहाँको हात हामी माथि छ, उहाँको कान हाम्रो प्रार्थनाको लागि खुल्ला छ, उहाँको अनुग्रह पर्याप्त छ, उहाँको प्रतिज्ञाहरू अपरिवर्तनीय छन्। यो सबै कुरा परमेश्वर तपाईँको परमेश्वर कति महान हुनुहुन्छ भन्ने कुरामा चाहिँ निर्भर गर्दछ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवनशैली मार्फत हामी बच्चनहरूबाट तपाईँलाई उत्साह दिँदै आइरहेको छौं र कार्यक्रम चाहिँ तपाईँ प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म सुन्दै आइरहनु भएको छ र वचन हाम्रो लागि अति नै महत्वपूर्ण छ भन्ने कुरा चाहिँ हामी बारम्बार दोहोऱ्याउने गर्दछौँ, बारम्बार भन्ने गर्दछौँ, किनभने वास्तवमा नै हाम्रो लागि परमेश्वरको वचन अति नै महत्वपूर्ण छ। त्यसै कारण पनि हामीलाई वचन चाहिन्छ, वचन अध्ययन गर्न आवश्यक छ, वचन खानु आवश्यक छ, अर्थात हाम्रो आत्मिकी भोजनलाई चाहिँ ग्रहण गर्नु एकदमै आवश्यक छ। जब हामी वचनमा तृप्त हुने गर्दछौं, जसोसुकै परिस्थितिहरूको सामना गर्नु परे तापनि हामी ती वचनहरूबाट प्रोत्साहन र उत्साह पनि पाउनेछौं र हामी विजय पनि हासिल गर्न सक्नेछौं। यही उद्देश्यका साथ हामी कार्यक्रम मार्फत तपाईँलाई वचनहरूबाट उत्साह पनि दिँदै आइरहेको छौं र आज पनि थुप्रै उत्साहका कुराहरू तपाईँको लागि हामीले राखिसकेको छौं र अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
6: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदै छ नि।
5: कहाँ छ?
6: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
7: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
7: र सरिता महर्जन 9841191094, 9841191094।
5: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
10: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
10: के रे, नानी त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
11: ए हो र?
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
14: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
15: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
16: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
17: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
18: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
15: फोन नम्बर 40225444
16: 40225444
15: 40225744

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिपस राख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम मलाई मनपर्छमा आदरणीय श्रोता, कार्यक्रम मलाई मनपर्छ लिएर प्राविधिक मित्र विजय र म प्राम उपस्थित भइसकेका छौं र पनि केही महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा राख्ने नै छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत अर्थपूर्ण संगीतबाट।

भेट्न सक्छौ। प्रभु यीशुले किन दृष्टान्तमा बोल्नुभयो होला, अथवा उहाँको सेवकाईमा दृष्टान्तहरू किन प्रयोग गर्नुभयो होला भन्ने प्रश्न पनि हामीलाई आउन सक्छ। सबैभन्दा महत्वपूर्ण कुरा, कतिका मानिसहरू यो प्रश्न गर्न सक्छन्, प्रभुले उहाँको सेवकाईमा बुझाउनलाई, प्रभुका जनहरूलाई अझै सजिलो तरिकाले बुझाउनलाई संसारिक दृष्टान्तहरू उहाँले प्रयोग गर्नुभयो। र यहाँबाट पनि थाहा हुन्छ कि उदाहरण कति महत्वपूर्ण कुरा हुन्छ भनेर सोधेका छन् त चेलाहरूले, अनि उहाँले एक्जाम्पलहरू दिनुभएको छ। बुझाउनको लागि पनि एक्जाम्पल अथवा दृष्टान्त त चाहिँदो रहेछ नि त, होइन? स्वयं

उहाँले नै यी कुराहरू प्रयोग गर्नुभएको छ। प्रभु येशूले स्वर्गको रहस्यको बारेमा कुरा गर्नुहुँदा प्राय दृष्टान्तहरूमा बोल्नुहुन्थ्यो। वा किन दृष्टान्तमा बोल्नु भएको होला? यसको उत्तर मती 13:10-12 पाउन सकिन्छ। अनि चेलाहरू आएर उहाँलाई भने, तपाईँ तिनीहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ? उहाँले तिनीहरूलाई जवाब दिनुभयो, तिमीलाई त स्वर्गको राज्यको रहस्यहरूको ज्ञान दिएको छ, तर तिनीहरूलाई भने दिएको छैन, किनकि जससँग छ त्यसलाई दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खुसी नै छ। यसै कारण म तिनीहरूसँग दृष्टान्तमा बोल्दछु, किनभने तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर सुनेर बुझ्दैनन्। यो कुरालाई स्वीकार गर्न कठिन छ। येशूको वचन धेरैले सुनेछन् तर एकदमै कमले मात्र त्यो बुझ्छन्। येशूले दृष्टान्तमा बोल्नु भएको कारण थोरै चुनिएका परमेश्वरका छोराछोरीहरूले मात्र उहाँको वचन बुझ्न भन्ने हेतुले हो। तिनीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बुझ्नेछन्। अधिकांश इसाईहरूले त उहाँको वचन बुझ्नेछन् न त त्यसलाई पचाउन नै सक्नेछन्। परमेश्वरले स्वर्गको राज्यको रहस्य सृष्टि गर्नु अघि नै तय गर्नुभए र त्यसलाई लुकाउनु भयो, अनि उचित समय आएपछि निश्चित मानिसलाई मात्र उहाँले त्यसको रहस्य प्रकट गरिदिनुभयो। भजन मती 13:35 र भजन संग्रह 68:2 यो कुराहरू हामी पाउन सक्छौ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

दृष्टान्त किन प्रयोग गर्यो भन्ने बारेमा मैले राखे। हामी जब चार सुसमाचारमा उल्लेखित दृष्टान्तहरू हेर्यौं भने सुसमाचारका चार पुस्तकहरूमा 40 दृष्टान्तहरू पाउन सकिन्छ। तर चाखलाग्दो कुरा चाहिँ के हो भने ती दृष्टान्तहरू समदृष्टि सुसमाचारहरूमा मात्र पाइन्छ। योनाको सुसमाचारमा ती कुनै पनि दृष्टान्तहरू पाउन सकिँदैन। 40 दृष्टान्तहरू सामदान माथिको बत्ती, बुद्धिमान मूर्ख घर बनाउनेहरू, पुरानो कपडामा नयाँ टालो, पुरानो मसकमा नयाँ दाकमत, बिउ छर्नेको दृष्टान्त, समाको दृष्टान्त, रायोको दाना, खमीर, लुकाएको गर्दन, मोती, माछा पक्रने जाल, घरको मालिक, हराएको भेडा, निर्दय नोकर, दाखबारीको खेतवालाहरू, दुई छोराहरू, दुष्ट मोहीहरू, विवाहको भोज, अन्जीरको बोट, बुद्धिमान मूर्ख नोकरहरू, 10 कन्याहरू, सुनका सिक्का, भेडा र बाख्राहरू, मौलाउने बिउ, जागरने नोकर, दुई ऋणीहरू, असल सामरी, खाँचोमा परेको मित्र, धनी मूर्ख, फल नफलाउने अन्जीरको बोट, भोजको तल्लो स्थान, चेलाले चुकाउनु पर्ने मूल्य, हराएको सिक्का, हराएको छोरा, चतुर व्यवस्थापक, धनी मानिस र लाजरस, मालिक र उसको नोकर, खुरुन्धार विधवा, खरिसी कर उठाउने, फरिसी कर उठाउने, 10 सिक्काहरू। हामी देख्न सक्छौ यी दृष्टान्त 40 दृष्टान्त हामी पाउन सक्छौ। र यति मात्र होइन, यहाँ आश्चर्य कर्महरू पनि छन्। सबै आश्चर्य कर्महरूको उद्देश्य यीशु परमेश्वर हुनुहुन्छ भनी देखाउनु थियो। यीशुले गर्नुभएका आश्चर्य कर्महरूमा परमेश्वरले राज्यको रहस्यहरू लुकेका छन्, जुन चुनिएको थोरै परमेश्वरको जनहरूले मात्र बुझ्न सक्छन्। अधिकांश मानिसहरूले आश्चर्य कर्ममा मात्र ध्यान दिन्छन्, तर त्यो भित्र लुकेको परमेश्वरको रहस्यको सन्देश बुझ्न देख्न सक्दैनन्। चार सुसमाचारहरूमा करिब 23 जति चंगाईको आश्चर्य कर्महरू, 9 जति प्राकृतिक आश्चर्य कर्महरू, चाहिँ यीशुले प्रकृतिमाथि आफ्नो अधिकार देखाउनु भएको छ, अनि 3 मृतकलाई जीवित पारेको आश्चर्य कर्महरू छन्। हामी प्रत्येक आश्चर्य कर्मलाई हेर्न सक्छौ किनभने परमेश्वरले अचम्म र उद्वेगका कामहरू गरि नै राख्नु भएको थियो र अहिले पनि गरिराख्नु भएको छ। आश्चर्य कर्महरू कुष्ठरोगी निको पारिएको, कप्तानको नोकर, पत्रुसकी सासु, भूत लागेको दुई मानिस, पक्षघाती, रक्तस्राव भएकी स्त्री, दुई दृष्टिबीन मानिसहरू, दुष्ट आत्मा लागेको गुङ्गो मानिस, हात सुकेको, दुष्ट आत्मा लागेको दृष्टिबीन मानिस, कनानी स्त्रीको छोरी, भूत लागेको छोरा छोरी, एरिहो नजिक दुई दृष्टिबीनहरू, बहिरो गुङ्गो मानिसहरू, सभाघरमा भूत लागेको मानिस, बेतसेदामा दृष्टिबीन मानिस, कुप्री स्त्री, जलग्रह रोगले पीड़ित एकजना मानिस, 10 कुष्ठरोगीहरू, प्रधान पुजारीको नोकर, उच्च अधिकारीको छोरो, जलकुण्डमा पक्षघाती, जन्मदैको दृष्टिबीन मानिस। समदृष्टि समाचारको तुलनामा योहन्नाको सुसमाचारमा चंगाईको आश्चर्य कर्महरू मात्र पाइन्छ। यो नाकको सुसमाचारमा 3 चंगाईको घटनाहरू उल्लेख भएको छ। तिनीहरू यस प्रकार छन्। उच्च अधिकारीको छोरो निको पारिएको, योहन्ना 4:46-54, जलकुण्डमा पक्षघाती निको पारिएको, योहन्ना 5:1-9, र जन्मैको दृष्टिबीनलाई दृष्टिदान, योहन्ना 9:1-7। अरू चंगाईका आश्चर्य कर्महरू समदृष्टि सुसमाचारमा तोरिएको हुनाले योनाले 3 मात्र उल्लेख गरेका छन्। ती 3 सहित 4 पुस्तकमा जम्मा 23 चंगाईका कार्यहरू उल्लेख गरेको हामी देख्न सक्छौ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: गाउन भाडामा,
1: गाउन भाडामा,
0: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841768602, 9841768602
5: र 9818252040, 9818252040।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-52-02-54, 01-52-02-54 र 98-511-25-38, 98-511-25-38।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
0: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
0: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
1: अधिक जानकारीका लागि
0: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 98-41-87-68-02, 98-41-87-68-02 र 98-18-25-12-40, 98-18-25-12-40।
5: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया, जेरेमिया, जेरेमिया, जेरेमिया,
6: जेरेमिया।
7: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति पुरा हप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
7: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
7: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
1: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98-510-96-625, 98-510-96-625 र 98-62-24-82-10, 98-62-24-82-10।
8: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

हामीले चारवटा सुसमाचारमा हेर्दा येशूले गर्नुभएका आश्चर्य कर्महरूमा करिब नौवटा जति प्राकृतिकलाई नियन्त्रण गर्नुभएको घटनाहरू देख्न सक्छौं। हामीलाई यी कुराहरू थाहा छ कि येशू सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ अनि उहाँले प्रकृतिलाई सृष्टि गर्नुभएर आफ्नो स्थानमा राख्नु भएको हो। योहन्ना 1:3, कलसी 1:16, हिब्रू 1:2, उहाँ स्वर्ग र पृथ्वीको अधिकार उहाँमा स्वर्ग र पृथ्वीको अधिकार छ। मत्ती 28:18, सबै कुराहरू उहाँको पाउमुनि छन्। रोमी 16:36, एफिसी 1:22, हिब्रू 2:8, उहाँले सबै कुरालाई चलाउनु र नियन्त्रण गर्नुहुन्छ। व्यवस्था 30:15-19, एर्मिया 18:6, लुक्का 12:7, जीवन र मृत्यु अनि सफलता र असफलता सबै उहाँले निर्धारण गर्नुहुन्छ। व्यवस्था 30:11, पहिलो सामेल 2:6-7, त्यसै कारण येशूले प्रकृतिलाई आदेश दिएर नियन्त्रण गर्नु कुनै अचम्मको कुरा होइन। त्यही पनि येशूले गर्नुभएका यस्ता आश्चर्य कर्महरू देखेर मानिसहरू छक्क परेर डराए। प्रकृतिमाथिको नियन्त्रण र अधीनताले चाहिँ येशू परमेश्वरको पुत्र ख्रीष्ट र सृष्टिकर्ता हुनुहुन्छ भने मानिसहरूलाई देखाउन प्रमाणित गर्न उचित विषयहरू हुन्। येशूको प्रकृतिमाथिको अधीनताको घटनाहरू मत्तीको सुसमाचार 6, मर्कुस 5, लुका 3, योहन्ना 4 हामी हेर्न सक्छौ। तर मत्तीको सुसमाचारमा 6, मर्कुसको पुस्तकमा 5, लुकाको पुस्तकमा 3 र योहन्नाको पुस्तकमा 4 छन्। ती घटनाहरू सुसमाचारका पुस्तकहरूमा दोहोरिएका छन्। नदोहोरिएका घटनाहरू यी हुन्: पत्रुसले माछाको मुखमा सिक्का भेटेको घटना मत्तीको पुस्तकमा मात्र उल्लेख छ। अचम्म तरिकाले माछा पक्रेको घटना लुकाको पुस्तकमा मात्र छ। पानीलाई दागमतमा बदलिएको घटना र 153 माछाहरू पक्रेको घटना योहन्नाको पुस्तकमा हामी पाउन सक्छौ। र येशूले आँधीलाई शान्त पार्नु भएको, येशू पानीमाथि हिँड्नु भएको, येशूले 5,000 खुवाउनु भएको, येशूले 4,000 खुवाउनु भएको, माछाको मुखमा सिक्का, अन्जिरको बोट सुकेको, अचम्मले माछा पक्रेको, पानीलाई दाखमतमा बदल्नु भएको र 153 माछा पक्रिएको, यो भयो प्राकृतिक आश्चर्य कर्महरू। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। मृतकलाई जीवित पारेको आश्चर्य कर्महरू हामी हेर्न सक्छौ। आइरसकी छोरी जीवित पारिएको घटना युहन्नाको सुसमाचार बाहेक तीनवटै सुसमाचारको पुस्तकमा उल्लेख गरिएको छ, तर विधवाको छोरो जीवित पारेको घटना लुकाको सुसमाचारमा मात्र उल्लेख गरिएको छ भने लाजरस जीवित पारेको घटना चाहिँ योनाको सुसमाचारमा मात्र उल्लेख गरिएको छ। यसुले मरेकाहरूलाई जीवित पार्नुभएका ती तीन घटनाहरू धेरै अर्थपूर्ण सन्देश दिन्छन्। ती तीनजना मरेकाहरू जीवनमा आउनु र प्रभु यीशुको अनन्तको निम्ति भएको पुनरुत्थान फरक कुरा हो। तिनीहरू चाहिँ फेरि मर्ने गरी जीवित पारिएका हुन्, तर यीशुको पुनरुत्थान चाहिँ अब फेरि कहिले नमर्ने गरी जीवित पारेको घटना हो। यी मरेकाहरूलाई जीवित पारेर यीशुले आफू जीवन र मृत्यु अनि प्रकृतिको मालिक भएको कुरा देखाउन खोज्नु भएको हो। पछि क्रुसको मृत्यु र पुनरुत्थानद्वारा यीशुको जीवन र मृत्युमाथि उहाँको पूर्ण अधिकार छ भने प्रमाणित गर्नुभयो। हामी देख्न सक्छौ योहन्नाको सुसमाचार बीचको समानता र भिन्नतालाई स्पष्टसँग देख्न सक्छौ। यीशुले बोल्नुभएका दृष्टान्तहरू अनि गर्नुभएका चंगाईका आश्चर्य कर्महरू, प्राकृतिक आश्चर्य कर्महरू, मृतकलाई जीवित पार्ने आश्चर्य कर्महरू, तीनवटै समदृष्टि सुसमाचारका पुस्तकहरूमा पाइन्छ। तर योहन्नाको सुसमाचारमा भने कुनै दृष्टान्त पाइँदैन अनि योहन्नाको सुसमाचारमा चंगाईको घटनाहरू जम्मा तीनवटा मात्र उल्लेख गरिएको छन् भने प्राकृतिकमाथिको अधिकार, मरेकाहरूलाई जीवन पारेको घटना चाहिँ योहन्नाको सुसमाचारमा पनि अरू सुसमाचारमा चाहिँ जोड़ दिएर उल्लेख गरेको छ। हामीले यो कुरा याद गर्नुपर्ने हुन्छ कि योहन्नाको सुसमाचारमा अरू समदृष्टि सुसमाचारमा उल्लेख भएका दृष्टान्तहरू छैनन्। योहन्नाले आफ्नो सन्देशमा दृष्टान्त र चंगाई जस्ता प्रत्यक्ष तरिका अपनाएनन्। बरु पवित्र आत्माको प्रेरणा मानिसलाई यीशुको बारेमा सिधै उहाँको परमेश्वरको पुत्र मसीह हुनुहुन्छ भनी घोषणा गरेको कुरा हामी पाउन सक्छौ। योहन्नाको सुसमाचारको विपरीत अरू समदृष्टि सुसमाचारले यीशुको चंगाईको आश्चर्य कर्महरूमा जोड़ दिएका छन्, किनकि ती सुसमाचारले यीशुको ईश्वरत्वमा भन्दा मानवतामा बढ़ी जोड़ दिएका छन्। ती समाचारहरू लेखिने समयमा मानिसहरू रोगीहरूलाई चंगाई गर्ने कुरामा बढ़ी चासो दिन्थे। त्यसैले समदृष्टि सुसमाचारले यीशुलाई चंगाईको आश्चर्य कर्महरूमा बढ़ी जोड़ दिएर यीशुले त्यति बेलाका मानिसहरूलाई दिनुभएको सान्त्वनालाई प्रस्तुत गरेका छन्। यहाँसम्म हामीले चार सुसमाचारलाई यीशुले भन्नुभएका दृष्टान्तहरू र गर्नुभएका आश्चर्य कर्महरूको बारेमा तुलना गरेर हेर्यो। यसबाट हामीले यो कुरा बुझ्यौं कि चारवटा सुसमाचारमा उल्लेखित केही विवरणहरू फरक छन्। त्यसो हुनुको कारण चार सुसमाचारहरू लेख्नुको उद्देश्य पृष्ठभूमि फरक भएकोले हो। अबको पाठहरूमा हामी प्रत्येक सुसमाचारका पुस्तक कति महत्वपूर्ण कुरा छ भन्ने कुरालाई हामीले निहाल्नु पर्दछ। मत्ती, मर्कुस, लुका र योहन्ना हामीले हेर्नु पर्दछ। यी कुराहरूबाट हामीले धेरै भन्दा धेरै कुरा थाहा गर्न सक्छौ र सुसमाचारका पुस्तकहरूमा भएका शक्तिशाली आश्चर्य कर्महरू र प्रभुले गर्नुभएका कार्यहरूलाई छर्लङ्ग देखाएको छ। एउटा कुरा चाहिँ महत्वपूर्ण छ कि उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई गहिरो रूपमा प्रमाणित गरेको पनि छ।

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदा झैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका यहाँहरू सम्पूर्ण श्रोतालाई ख्रीष्ट येशूको नाउँमा जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, कार्यक्रम जीवनको वचनमा हामी सदाझै आज पनि यहाँहरूको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर उपस्थित भइसकेका छौं। आज पनि म यहाँहरूको बीचमा धर्मशास्त्र बाइबलको पुस्तक एपिसीको पत्र अध्याय चारबाट यहाँहरूको बीचमा प्रचार गर्न गइरहेको छु। मलाई विश्वास छ तपाईँले मलाई शुरूबाट अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। शीर्षकमा लेखिएको छ, ख्रीष्टको शरीरमा एकता। यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ। जसरी तिमीहरू बोलाइएदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ। एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा हामी सबैका एउटै परमेश्वर र पिता जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ। तर ख्रीष्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। यसकारण यसो भनिएको छ, उहाँ उच्चमा चढ़ी जानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो र मानिसहरूलाई वरदानहरू दिनुभयो। अब यो उच्चमा चढ़ी जानुभयो भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो। उहाँ जो ओर्लनु भयो उहाँ नै सारा स्वर्गहरू भन्दा फेरि माथि चढ़ी जानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकुन्। अनि उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन्। ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होउन्। जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौ र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौ, यसरी हामी छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जाल झेल ध्रुतता र फट्याईले यताउता उडाइएका बालकहरू जस्ता नहौ। बरू प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात ख्रीष्टसम्मै बढ्दै जाउँ, जो शिर हुनुहुन्छ। उहाँबाट नै सारा शरीर प्रत्येक जोड्नेद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। आमेन। प्रिय श्रोता, यहाँहरूको बीचमा मैले धर्मशास्त्र बाइबलबाट एपिसीको अध्याय चारको एकदेखि मैले यहाँहरूको बीचमा सोह्र पदसम्म पाठ गरे। शीर्षकमा लेखिएको छ, ख्रीष्टको शरीरमा एकता। यो एकता भन्ने कुरा निकै महत्वपूर्ण र तपाईँ हाम्रो जीवनमा निकै आवश्यक कुरा हो। प्रियहरू, हुन त हामी येशूमा सबै एक हौं, यहाँ कोही पनि सानो ठूलो छैन। हामीले बाइबलको योभन्दा अगाडिको एपिसीको पुस्तकमा हामीले हेर्यौं कि यहाँ कुनै पनि किसिमको विभेद गर्नुहुँदैन, मण्डलीमा कुनै पनि किसिमको विभेद छैन। जो येशू ख्रीष्टमा आउँदछ ती सबै येशू ख्रीष्टमा सबै समान छन्, एक छन्। कुनै धनी गरीब छैन, कुनै यो जातको त्यो जातको, सानो मानिस ठूलो मानिस भन्ने यहाँ कुनै पनि किसिमको वर्गीकरण छैन भनेर पावलले एकदम स्पष्टसँग बताइसकेका छन्। त्यसकारण हामी मण्डली एकतामा रहनुपर्छ, विश्वासीहरू एकतामा रहनुपर्छ। प्रेमलाई बाइबलले अति महत्वको साथमा सिकाएको हामीले पाउँदछौं। तर हाम्रो जीवनमा कहिलेकाहीँ यस्तो अवस्था परिस्थिति आउन सक्छ कि प्रियहरू, मण्डली पनि मण्डली छुटिएर टुक्रिएर गएको हामीले घटना देखेका छौं। मानिस मानिसको मन मिलेको छैन, विश्वासमा सँगसँगै अगाडि बढेका सहयात्रीहरू पनि छुटिएर गएका छन्। एउटै परमेश्वरलाई विश्वास गरेको, एउटै परमेश्वर एउटै पवित्र आत्मालाई ग्रहण गरेको, एउटै पवित्र आत्माको नाउँमा बप्तिस्मा लिएको भए पनि ती मानिसहरू छुट्टा छुट्टै यो सिद्धान्त, यो मूल्य मान्यता अथवा यो दृष्टिकोण भनेर आआफ्नै अडानहरू अघि सारेर मण्डलीहरू टुक्रिएको पनि हामीले देखेका छौं। विश्वासी विश्वासी बीचमा एकता नभएको हामीले भेटेका छौं। अन्य विविध कारणहरू छन् जसले मण्डलीमा एकता भन्दा पनि फूटहरू सृजना भएको हामीले देखेका छौं। त्यसकारण पावलले पनि यो एफिसीको मण्डलीमा त्यो खालको समस्या भएको कारणले गर्दा पावलले बताउँदैछन् कि बप्तिस्मा लिएको भए पनि ती मानिसहरू छुट्टा छुट्टै यो सिद्धान्त, यो मूल्य मान्यता अथवा यो दृष्टिकोण भनेर आआफ्नै अडानहरू अघि सारे

सबै एक हुनु पर्दछ अथवा एकता हुनु आवश्यक छ। एकता किन महत्वपूर्ण छ भन्ने कुरा पनि हामी यहाँ हेर्दै जानेछौ। प्रियहरू, यहाँ पाउलले भनिरहेका छन् कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। तपाईँ र म जब परमेश्वरलाई हामीले विश्वास गर्यौं, हामी हरेकलाई एउटा न एउटा बोलावट परमेश्वरले दिनुभएको छ। हो, कोही प्रचारक हुने बोलावट प्रभुले हामीलाई दिनुभएको छ, कोही चर्चको मण्डलीको सेवक हुने एउटा बोलावट परमेश्वरले दिनुभएको छ, कसैलाई शिक्षक हुने बोलावट परमेश्वरले दिनुभएको होला, कसैले एउटा साधारण रूपमा विश्वासी जीवन तर हाम्रो आफ्नो विभिन्न कामहरू विभिन्न जेसुका हामीले गर्छौं ती कुराहरूबाट परमेश्वरको महिमा हुने काम गर्नको लागि परमेश्वरले बोलावट तपाईँ र हामीलाई दिनुभएको छ। सोही बोलावट अनुसारको हाम्रो जीवनयापन चाहिँ हुनुपर्दछ भनेर पावलले यहाँ जोड़ दिएको पाउँदछौ। पद दुईमा यहाँ पावलले भन्दछन् कि सारा दीनता नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। यहाँ पावलले भन्दछन् कि प्रेममा सहेर, यो सहनु पर्ने कुरा बाइबलमा बताइएको छ। कहिलेकाहीँ हामीमाथि कसैले अन्याय गर्यो भने हामी सहँदैनौ। कहिलेकाहीँ हामीमाथि कसैले अलिकति फरक दृष्टिकोण फरक विचार राख्यो भने हामी त्यो मानिसलाई सहन सक्दैनौ। पावलको जीवनमा धेरै किसिमका कठिनाईहरू आएको थियो। उनले आफ्नो प्रचार यात्रामा धेरै किसिमका सतावटहरू भोगेका थिए। मानिसहरूबाट अपहेलना उनले सहेका थिए, तर पनि उनले भन्दछन् कि मैले मानिसहरूलाई सहेर ती परिस्थितिहरूको उनले सामना गरेर अगाडि बढ़िरहेको उनले आफ्नो गवाही दिएको हामीले पाएका छौं। त्यसकारण पावलले यहाँ भन्दछन् कि सारा दीनता नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर। जब तपाईँ र हामीले कुनै व्यक्तिप्रति प्रेम गर्दछौ भने त्यसपछि तपाईँ हामी आपसे आप त्यो मानिसको व्यवहारहरू हामी सहेर अगाडि बढ़न सक्छौ। घर परिवारमा पनि त्यही हो। श्रीमान श्रीमती बीचमा यदि तपाईँ र हामी एक अर्कालाई प्रेम गर्दछौ, श्रीमान श्रीमतीमा त्यो एउटा प्रगाढ प्रेम छ भने एक अर्काका व्यवहारहरू हामी सहेर अगाडि बढ्छौं। एक अर्काका कुराहरू राम्रो नराम्रो जस्तो व्यवहार भए पनि हामी त्यसलाई सहेर अगाडि बढ्दछौं। सहनशीलता भनेको आजको सबैभन्दा महत्वपूर्ण कुरा हो। प्रियहरू, धेरै जस्तो परिवारहरू धेरै जस्तो सम्बन्धहरू बिग्रिनुको कारण पनि हामीमा एउटा त प्रेम हुँदैन र अर्को भनेको हामीमा सहनशीलता हुँदैन। कुनै पनि व्यक्तिलाई सहनु निकै महत्वपूर्ण छ। सहनुको अर्थ उसले गरेका सबै नराम्रा नकारात्मक कामहरू सबै कुरालाई सहेरै मात्रै बस्ने भन्ने हुँदैन। तपाईँलाई थाहा छ, कहिलेकाहीँ रिसमा आवेगमा आएर कुनै व्यक्तिले एउटा कुनै कुरा बोल्छ भने पछि त्यो व्यक्तिले आफैले त्यो कुरालाई रियलाइज गर्छ, त्यो कुरालाई मनन गर्छ। मैले त कति गलत गरेको रहेछु, मैले कति यो कुरा चाहिँ मैले गर्न नहुने रहेछ, आक्रोशमा आए भनेर पछि उसले त्यो पश्चाताप गरेको हामीले पाउँदछौं। त्यसकारण आज चाहिँ सम्बन्धहरूमा प्रेम हुनुपर्दछ र सहनशीलता हुनुपर्दछ। पावलले यही कुरा भन्दछन् कि नम्रतामा धैर्य साथ एक अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। यो प्रयत्न आज तपाईँ र हामीले गर्न जरूरी छ। यदि यो कुरा हामीले गर्यौं भने प्रियहरू, हामीमा एकता आउँदछ, सम्बन्धहरू सुदृढ हुँदै जान्छन्, बलियो हुँदै जान्छन्। जब तपाईँ र हामी बीचमा चाहिँ एक अर्काप्रति एक अर्कालाई सहने त्यो क्षमता छैन, एक अर्कालाई सहन सक्ने मन हृदय छैन, प्रेम छैन भने चाहिँ प्रियहरू पक्कै पनि त्यहाँ शान्ति आउँदैन, पक्कै पनि त्यहाँ एकता आउँदैन। त्यसमा पावलले त्यही भन्दछन् कि शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। आज मण्डलीमा यही कुरा हुनु आवश्यक छ। प्रियहरू, म तपाईँलाई यही उत्साह दिन चाहन्छु। चार पदमा यहाँ पावलले फेरि भन्दछन् कि शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ। जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ, एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता जो सबैमाथि सबैका मध्य र सबैमा हुनुहुन्छ। म तपाईँहरूलाई यही सम्झना गराउन चाहन्छु। प्रिय विश्वासीहरू, कुनै विश्वासीसँग तपाईँको मनमुटाव भएको छ, कुनै विश्वासी दाजुभाइसँग तपाईँको आपसी बेमल भएको छ, पावलले यही उत्साह दिइरहेका छन् कि हाम्रो आशा शरीर एउटै छ र पवित्र आत्मा पनि एउटै हुनुहुन्छ, प्रभु एउटै हुनुहुन्छ, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर, सबैभन्दा माथि सबैका मध्य र सबैमा उहाँ नै हुनुहुन्छ। प्रियहरू,

0: को मनमुटाव भएको व्यक्तिसँग पनि एउटै परमेश्वर हुनुहुन्छ। उहाँले पनि एउटै परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा उहाँले बप्तिस्मा लिनु भएको छ। एक अर्का बीचमा चाहिँ शत्रुताको भावना कहिलेकाहीँ हामी देख्दछौ, यदि त्यस्तो छ भने पनि प्रियहरू म यही समय तपाईँलाई उत्साह दिन चाहन्छु कि यदि तपाईँ र हाम्रो परमेश्वर एउटै हुनुहुन्छ भने हामी बीचमा बेमेल किन? प्रियहरू, तपाईँ र मेरो परमेश्वर एउटै हुनुहुन्छ, जो पिता पुत्र र पवित्र आत्मा, जसको नाउँमा तपाईँ र हामीले बप्तिस्मा लिएका छौं, उहाँ तपाईँ र हामीमा हुनुहुन्छ भने तपाईँ र हामी बीच किन फुट, किन तपाईँ र हामी बीच वैमनस्यता, किन तपाईँ र हामी बीच चिसोपन? यदि तपाईँ र हामीले साँचो रूपमा परमेश्वरलाई विश्वास गरेका छौं भने, यदि साँच्चैकै तपाईँले एउटै परमेश्वर माथि तपाईँले विश्वास गर्नुभएको हो भने, पक्कै पनि विभाजन ल्याउने विभिन्न किसिमका पर्खालहरूलाई तपाईँले तोड्नुहुनेछ, शत्रुताका ती सबै बन्धनहरूलाई तपाईँले फुकाउनुहुनेछ र तपाईँ मिलापमा अगाडि बढ्नुहुनेछ। यो म विश्वास गर्न चाहन्छु। सात पदमा लेखिएको छ, तर ख्रिस्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। यसकारण यसो भनिएको छ, उहाँ उच्चमा चढ़ी जानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो र मानिसहरूलाई वरदानहरू दिनुभयो। आज धेरै जस्तो समस्या के छ भने, हामी हाम्रो बोलावट, हाम्रो वरदान जे छ प्रियहरू, हामी त्यसैमा लागिरहन नसक्नु एउटा ठूलो समस्या छ। पावलले यहाँ बताएका छन् कि वरदानहरू चाहिँ यिनै हुन् कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन्। यहाँ विभिन्न किसिमका वरदानहरू दिएको छ। यति मात्र नभइकन हामीले धेरै यस्ता थुप्रै वरदानहरू प्रभुले तपाईँ र हामी उहाँलाई विश्वास गर्नेहरूलाई दिनुभएको छ। कुनै एउटै व्यक्तिले मै अगमवक्ता, मै प्रेरित, अथवा मै पास्टर, अथवा मै चर्चको प्रचारक, अथवा मै शिक्षक भनेर जब एउटा कुनै व्यक्तिले आफ्नो निश्चित वरदान भन्दा सबै कुराहरू गर्न खोज्दछ भने त्यहाँनिर समस्या उत्पन्न हुँदछ। प्रियहरू, आफ्नो वरदान जे हो त्यही कुरामा लागिरहन प्रेरित पावलले पनि मण्डलीलाई उत्साह दिएको हामीले पाउँदछौ। यहाँ वरदान अनुसार कोही ठूलो अथवा सानो पक्कै पनि छैन। प्रियहरू, मण्डलीमा प्रचार गर्ने मानिस ठूलो, मण्डलीमा अगमवाणी बोल्ने व्यक्ति ठूलो, अथवा प्रचारक ठूलो, अथवा मण्डलीको पास्टर ठूलो, शिक्षक ठूलो, अरू सानो भन्ने यो किसिमको विभाजन आउनु हुँदैन। प्रियहरू, यदि जब कुनै मण्डलीमा त्यो किसिमको विभाजन आउँछ भने त्यति बेला फूट हुन्छ, त्यति बेला मानिसहरूमा तिक्तता आउँदछ, त्यति बेला मानिसहरूमा एक प्रकारले ख्रिस्टको प्रेमबाट उनीहरू अलग भएर संसारको प्रतिस्पर्धात्मक जीवन उनीहरूको हुन जान्दछ, अनि मण्डली चाहिँ पक्कै पनि स्वस्थ मण्डली नभइकन अस्वस्थ मण्डली बन्दछ। पाउलले यही कुरा बताएका छन् कि हरेकमा फरक फरक वरदान छ। सात पदमा यहाँ बताइएको छ कि तर ख्रिस्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ। एघार पदमा फेरि म पढ्न चाहन्छु, अनि उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनुन् कि ख्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हुन्। प्रियहरू, आज ख्रिस्टको शरीरलाई हामीले हेर्ने हो भने उहाँ हाम्रो शिर हुनुहुन्छ। मण्डली ख्रिस्टको शिर हो र आज मण्डली यीशु प्रभुको शरीरको रूपमा हामीले हेर्न सक्दछौ। शरीरमा फरक फरक अंगहरू हुन्छन्, फरक फरक त्यसको फंक्सनहरू, कामहरू फरक फरक हुन्छ। त्यसकारण विचार गरौं त प्रियहरू, तपाईँ र मेरो शरीरमा भएको कुनै पनि एउटा अंग यदि छैन भने कति अप्ठ्यारो हुन्छ। उदाहरणको लागि हामीसँग आँखा छैन भने आँखा नभएपछि कति गाह्रो हुन्छ। उदाहरणको लागि हामीसँग खुट्टा यदि हामीले हिँड्न सक्दैनौ भने हाम्रो जीवन एउटा स्वस्थ जीवन हुँदैन, कति गाह्रो अप्ठ्यारो परिस्थिति आउँदछ। विचार गर्नुहोस्, यदि तपाईँ र हामीले हाम्रो शरीरको कुनै एउटा अंग निष्क्रिय भयो भने कति अप्ठ्यारो हुन्छ। यहाँ विभिन्न बाइबलको विभिन्न पदमा भनिएको छ कि एउटाले अर्कोलाई तुच्छ अथवा सानो नठानोस्। हाम्रो शरीरमा भएका प्रत्येक अंगहरूको फरक फरक आआफ्नो काम छ र उनीहरूको आआफ्नो महत्व छ। कोही सानो अथवा कोही ठूलो भन्ने पक्कै पनि हुँदैन। त्यसरी नै यहाँ येशु प्रभु मण्डलीको शिर हुनुहुन्छ, अनि मण्डली चाहिँ येशु प्रभुको शरीर हो भने शरीरमा भएका विभिन्न अंगहरूको फरक फरक कामहरू भए जस्तै मण्डलीमा भएका विभिन्न व्यक्तित्वहरूको, मण्डलीमा भएका विभिन्न यहाँ फरक फरक वरदान भएका व्यक्तिहरूको पनि आआफ्नै जिम्मेवारी छन्, आआफ्नो काम छ, आआफ्नो महत्व रहेको छ। त्यसकारण सबैको समान भूमिका रहन्छ भनेर यहाँनिर पावलले जोड़ दिन खोजेका छन्। यी फरक फरक क्षमता, फरक फरक वरदान भएका व्यक्तिले जब आफ्नो ढंगले, आफ्नो वरदान अनुसार, बोलावट अनुसार उनीहरूले काम गर्दछन्, जहाँ कसैले कसैलाई बाधा नपुर्याइकन उनीहरूले काम गर्दछन् भने, एक अर्कालाई उत्साह दिएर काम गर्दछन्, कोही ठूलो कोही सानो नभनिकन, कुनै विभेद रहित त्यहाँ एक अर्कालाई उत्साहित गरेर काम गर्दछन् भने मण्डली चाहिँ सुसज्जित हुन्छ भनेर पावलले यहाँ बताएका छन्। त्यसकारण आज मण्डली एउटा स्वस्थ मण्डली हुनको लागि पनि प्रियहरू, तपाईँ र हामीमा एकता हुनु आवश्यक छ, किनभने हाम्रो मण्डलीको शिर येशू प्रभु हुनुहुन्छ, अनि एउटै प्रभु, एउटै पवित्र आत्मा, एउटै परमेश्वरमा हामीले विश्वास गरेका छौं भने हामी बीचमा विभिन्न खालका विमेलहरू र कुनै पनि किसिमको शत्रुता चाहिँ हुनु हुँदैन भनेर पावलले यहाँ बताएका छन्। म सरसर्ती अगाडि पढ्दै जानेछु प्रियहरू। जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं र परिपक्व मानिस पनि ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं, यसरी हामी छालले अघि पछि हुत्याइएका, धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसका जालझेल, ध्रुतता र फट्याईले यताउता उडाइएका बालकहरू जस्ता नहौं। पावलले यहाँ विस्तृत रूपमा बताएका छन् कि जब यदि हामीमा एकता हुँदैन भने, जब हामी यसरी एक अर्कामा यस्तै किसिमका कुराहरूले को ठूलो को सानो, कसको जिम्मेवारी बढी कसको जिम्मेवारी कम भनेर यसरी एक अर्कामा विभाजनहरू हामीले ल्यायौं भने, यसले ख्रीष्टको पूर्णताको नापसम्म हामी पुग्न सक्दैनौं। त्यसपछि हामीमा एउटा छालले अघि पछि हुत्याइएका, धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, ध्रुतता र फट्याईले यताउता उडाइएका बालक जस्ता हामी हुन पुग्दछौं। यदि त्यसो भयो भने त्यो मण्डली स्वस्थ मण्डली अवश्य पनि हुँदैन प्रियहरू, त्यो मण्डली वृद्धि हुँदैन प्रियहरू, त्यो मण्डलीमा समस्याहरू जस्ताको तस्तै हुँदछ। त्यसकारण यहाँ हामीलाई परमेश्वरको विभिन्न वरदानहरू छन्, विभिन्न किसिमका सेवा गर्ने उहाँको बोलावट अनुसार फरक फरक क्षमता परमेश्वरले दिनुभएको छ, त्यो कुरालाई मानिलिएर प्रियहरू हामी अगाडि बढ्न सकौं, एकतामा अगाडि बढ्न सकौं, प्रेम साथ अगाडि बढ्न सकौं, एक अर्कालाई सहेर, यहाँ वचनमा भनिएको छ कि सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न हामीले प्रयत्न गरौं भनेर वचनमा भनिएको छ प्रियहरू। पावलले अन्तिममा यसरी यो वचनलाई सकेका छन् कि बरू प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात ख्रीष्टसम्मै बढ्दै जाउँ। हालेलुया। पक्कै पनि यहाँ प्रेमसित भनेको अर्थ तपाईँ र हामी जो जस्तो भए पनि, मण्डलीमा कोही धनी गरीब आउँदछन्, मण्डलीमा कोही शारीरिक असक्षमता भएका व्यक्तिहरू आउँदछन्, कोही चर्चको पास्टर हुनुहुन्छ, कोही सेवक हुनुहुन्छ, कोही एल्डर हुनुहुन्छ, कोही प्रचारक हुनुहुन्छ, कोही शिक्षकहरू हुनुहुन्छ, फरक फरक दान प्रदान भएका मानिसहरू मण्डलीमा छन्, फरक क्षमता भएका मानिसहरू मण्डलीमा छन्, तर सबैमा समान प्रेम हामीले देखाउनु चाहिँ पर्दछ। हामी येशूसम्मै बढ्दै जाउँ जो हाम्रो शिर हुनुहुन्छ, उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। आमेन, हालेलुया। जब तपाई र हामी येशूसँग गाँसिन्छौं, आफ्ना सबै वैमनस्यताहरू, आफ्ना सबै ईर्ष्या, आफ्ना सबै खराब विचारहरू, खराब प्रवृत्तिहरू, घमण्डहरू, हरेक प्रकारका कुराहरू कुविचारहरूलाई हामी त्यागेर येशूसम्म हामी जोडिन्छौं भने त्यहाँ कुनै पनि किसिमको बेमेल हुँदैन, त्यहाँ प्रेममा हामी अगाडि बढ्न सक्दछौं र हामी एकतामा अगाडि बढ्न सक्दछौं। र आजको वचनको मूल शीर्षक नै यही छ कि ख्रीष्टको शरीरमा एकता। आज हरेक ठाउँमा एकताको आवश्यकता छ प्रियहरू, मण्डलीमा एकताको आवश्यकता छ, जहाँ कहीँ परिवारमा एकताको आवश्यकता छ, सम्बन्धमा एकताको आवश्यकता छ। यदि तपाईँ हामी येशूसँग जोडिन्छौं भने, जो हाम्रो शिर हुनुहुन्छ, हामी उहाँका अंगहरू हौं, शरीरको अंगहरू हौं, यदि हामी येशूसँग जोडिन्छौं भने, उहाँको प्रेममा हामी बढ्दछौं भने, तब हामीमा एकतामा आउने एउटा बल, बुद्धि, विवेक परमेश्वरले हामीलाई दिनुहुन्छ। हामीले हाम्रा शत्रुताका पर्खालहरू हामीले त्याग्न सक्दछौ र एकले अर्कालाई हामीले सहेर हामी प्रेममा अगाडि बढ्न सक्दछौ, धैर्यतामा, नम्रतामा हामी अगाडि बढ्न सक्दछौ। के तपाई तपाईँको मण्डलीमा, तपाईँको व्यक्तिगत जीवनमा, तपाईँको परिवारमा, तपाईँको समाजमा एकता, मेलमिलाप, प्रेम चाहनुहुन्छ भने तपाईँ आज नै ख्रीष्टसँग आउनुहोस्, ख्रीष्टसँग जोडिनुहोस्, उहाँसँगको सम्बन्ध अझै बलियो बनाउनुहोस् प्रियहरू। म यही उत्साह तपाईँलाई दिन चाहन्छु। हवस् त, आजको यो जीवनको वचन रेडियो कार्यक्रमको वचनको श्रृंखला म यही राख्दै तपाईँलाई यही उत्साह दिँदै विदा हुन्छु। सुन्दै गर्नुहोला जीवनको वचन रेडियो कार्यक्रम। हवस् त, जय
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9801-26786, 9801-26786
0: र 9813-9141-47, 9813-9141-47।
1: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा। यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च गुवे पास्टर वकिल माडी र चर्च परिवारले। र श्रोता, कार्यक्रम मार्फत तपाईँले बेतसालुम पुतली सड़क मण्डलीका आदरणीय पास्टर चित्र खड्काज्यूबाट विवाहसँग सम्बन्धित वचनहरू सुन्न र आशिषित हुन सक्नुहुनेछ। साथै तपाईँ पनि प्रार्थना सहित जीवन साथी जोड़ीको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, तयारी हुनुहुन्छ र विवाहको लागि तपाईँ कुनै सल्लाह चाहनुहुन्छ भने कार्यक्रम मार्फत थुप्रै उत्साह प्राप्त गर्न गइरहनु भएको छ र हाम्रो आदरणीय पास्टर ज्यूसँग तपाईँले सम्पर्क गर्नुभएर सम्बन्धित विषयमा जानकारी पनि लिन सक्नुहुनेछ र थप जानकारी चाहिँ हामी कार्यक्रमको अन्तिममा नै तपाईँको लागि राख्नेछौ। र यो समयमा म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम एक भन्दा दुई असल तपाईँ सुन्दै हुनुहुन्छ। म कार्यक्रम प्रस्तुता पुनम यहाँहरूको साथमा छु भने आज बेतसालम पुतली सडक चर्चका आदरणीय पास्टर चित्र खड्काज्यू हामीसँग हुनुहुन्छ र उहाँद्वारा तपाईँले परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ भने आज हामी उहाँसँगको कुराकानीहरू यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छौं। यसकारण ढिला नगरिकन कार्यक्रममा म स्वागत गर्न चाहन्छु आदरणीय पास्टरज्यूलाई। र जयमसी पास्टरज्यू, तपाईँलाई कार्यक्रममा फेरि पनि स्वागत छ।
1: एक भन्दा दुई असल कार्यक्रम मार्फत यहाँहरू सबैलाई जयमसी
0: र सन्चै आरामै हुनुहुन्छ? हजुर,
1: एकदमै ठिक छु।
0: अलिकति तपाईँको सेवाकाईको विषयमा कार्यक्रम मार्फत चाहिँ हाम्रो श्रोताहरूको लागि बताइदिनुहोस् न। हुन त तपाईँले आफ्नो सेवाकाईको बारेमा कार्यक्रम मार्फत बताई पनि आइरहनु भएको छ भने आज पनि अझै स्पष्ट बनाइदिनुहोस् न यो विवाहको विषयमा, विशेष गरिकन म्यारेज ब्युरो सेवाकाई जुन तपाईँ विगत लामो समयदेखि होइन गरिरहनु भएको छ, यो सेवाकाईलाई चाहिँ अलिकति यो सेवाकाईको विषयमा बताइदिनुहोस् न।
1: धन्यवाद प्रश्नको लागि। यो सेवाकाईलाई अगाडि बढाउनको निम्ति मैले कसरी उत्साह पाएँ भनेर भन्दाखेरि, धेरै वर्ष पहिलाको कुरा हो, मण्डलीमा धेरै जवान भाइ बहिनीहरू परिवारबाट छुटेर एक्लै विश्वासमा आउनुहुन्थ्यो अनि ती भाइ बहिनीहरूको विवाहको बेलामा चाहिँ परिवारले अब आफ्नै तर्फबाट अनि प्रभुलाई नचिनेको व्यक्तिसँग विवाह गर्न खोज्ने अनि ती भाइ बहिनीहरू जो प्रभुलाई चिन्नु भएको छ, विश्वास गर्नुभएको छ, अनि उहाँहरू चाहिँ प्रभुलाई चिनेर विश्वास गरेको प्रभुको जनहरूसँग विवाह गर्न खोज्ने, अनि यो विषयलाई हेर्दाखेरि धेरै हाम्रो भाइ बहिनीहरू जो विश्वासमा आउनुभयो अनि विवाहको सम्बन्धमा धेरै उहाँहरूले दुःख तनाव खेप्नु परेको कुराहरू मैले देखेँ, मैले बुझेँ परिवारमा। यसकारण मैले प्रार्थना गर्न सुरु गरेँ कि प्रभुलाई चिनेर विश्वास गर्नुभएका प्रभुका जनहरूको विवाह चाहिँ प्रभुलाई चिनेर विश्वास गर्नुभएका भाइ बहिनीसँगै हुनुपर्छ भन्ने बारेमा चाहिँ मैले अलिकति बुझ्ने प्रार्थना गरेँ, अगाडि बढेँ। फलस्वरूप यहाँसम्म आउनलाई परमेश्वरले सहायता गर्नुभयो र धेरै भाइ बहिनीहरूको विवाहको विषयलाई हेर्दाखेरि अनि सकेसम्म मैले प्रार्थनासहित अगाडि बढेँ र धेरै भाइ बहिनीहरूको विवाहलाई मैले सहायता गर्दै आएको छु।
0: एकदमै अर्थपूर्ण पास्टरज्यू, र यदि कोही व्यक्ति होइन यो सेवकाईहरूद्वारा यसरी माध्यम बनिदिनुहुन्छ र विवाह गर्न इच्छुक व्यक्ति र प्रार्थना गरिरहेका व्यक्तिहरूको लागि चाहिँ एउटा असल माध्यम बनेर साथ दिनुहुन्छ भने चाहिँ एकदमै सुन्दर कुरा पनि हो, किनभने आजको समयमा हामीले देख्छौ, अघि तपाईँले भन्नुभयो जस्तै नै, अब सायद मैले मण्डलीभित्र मेरो जोडी पाउँदिन होला भनेर यस्तो प्रकारको सोचहरू राख्ने पनि धेरै हुनुहुन्छ। सायद मैले चाहेको जस्तो व्यक्तिहरू चाहिँ मैले विश्वासबाट बाहिर निस्किएर नै खोज्नुपर्छ होला भन्ने प्रकारको सोचमा पनि कतिजना हुन सक्नुहुन्छ, तर त्यस्तो व्यक्तिहरूलाई पनि समेटेर होइन है, हामीले चाहिँ हाम्रो विश्वासभित्र यसरी परमेश्वरको इच्छा अनुसार चाहिँ पवित्र विवाहहरूलाई प्राथमिकता दिनुपर्छ भनेर एउटा माध्यमको रूपमा तपाईँले आफ्नो सेवाकाईलाई शुरू गर्नुभएको छ। यो आफैमा एकदमै आशिषमय रहेको छ र यसरी तपाईँले चाहिँ अहिलेसम्म कति वर्ष भयो यो सेवाकाईलाई निरन्तर अगाडि बढाइरहनु भएको र कतिको उत्साहित पाउनुहुन्छ मानिसहरूलाई तपाईँको सेवाकाईसँग जोडिन पाउँदा?
1: धन्यवाद। यो विषयमा अगाडि बढ्दाखेरि सजिलो चाहिँ छैन, धेरै चुनौती पनि छ अनि धेरै गाह्रो परिस्थितिहरू पनि आएको छ जुन कुरा मैले भोगेको छु, तर परमेश्वरको वचनलाई हामीले हेर्छौ भने र परिवारका मण्डलीका जवान भाइ बहिनीहरूलाई हामीले हेर्छौ भने जस्तो सुकै कठिन परिस्थितिमा पनि परमेश्वरको महिमाको निम्ति अनि परिवारका मण्डलीका जवान भाइ बहिनीहरूको निम्ति सेवा गर्ने व्यक्ति चाहिँ खडा हुनु आवश्यक छ अनि त्यो बोझ चाहिँ परमेश्वरले मलाई दिनुभएको छ। अनि हामीले यर्मिया 17:7-8 पदमा हामीले हेर्छौ भने परमप्रभुमा भरोसा राख्ने मानिस चाहिँ इनारको छेउमा रोपेको बोट जस्तै हुन्छ अनि गर्मीमा पनि उसको पातहरू ओइलाउँदैन, फलदायी हुन्छ, अडिग रहन्छ। त्यो कुराहरू त्यहाँनिर हामीले पाउँदछौ अनि परमप्रभुमा भरोसा राख्ने प्रभुका जनहरूलाई चाहिँ हरेक परिस्थितिमा पनि परमेश्वरले उहाँहरूको जीवनमा काम गर्नुहुन्छ अनि वचनबाट पनि परमेश्वरले उत्साह दिनुभएको छ। त्यही वचनको आधारमा नै मैले भाइ बहिनीहरूको बीचमा चाहिँ सेवा गर्ने मौका पाएको छु र कतिचोटि अब चुनौती छ, गाह्रो परिस्थितिहरू आउँछ, भनाइहरू पनि आउँछन्। अब राम्रो भयो भने त उहाँहरू खुसी हुनुहुन्छ, तर अलिकति गाह्रो हुने बित्तिकै यो व्यक्तिले गर्दा ऊ व्यक्तिले गर्दा भन्ने प्रश्नहरू पनि आउँछन्। तर सकेसम्म हामीले उहाँहरूको भलाइको निम्ति परमेश्वरको महिमाको निम्ति यो एउटा विशेष सेवा हो, अनि सेवाकै रूपमा म अगाडि बढेको छु, सेवाकै रूपमा मैले लिएको छु र प्रार्थना पनि गरिरहेको छु।
0: एकदमै आशिषमय गुरुमा। र मैले व्यक्तिगत तौरबाट त गुरुबालाई मैले सोधिसकेको छु कतिचोटि, तपाईँले आफ्नो सेवकाई गर्दै जाँदा कस्तो खालको चुनौतीहरूको सामनाहरू गर्नुपर्छ, अलिकति त तपाईँले भर्खरै पनि भन्नुभयो र मलाई अझै बुझ्न मन लागिरहेको छ, मानिसहरू कसरी जोडिन आउनुहुन्छ तपाईँको सेवकाईमा र कस्तो कस्तो चुनौतीहरू चाहिँ अब हुन्छ नि बीचमा रहेर होइन एउटा तपाईँले कामहरू गर्दै गर्नुपर्दा उहाँहरूको जोडी मिलाउने कुराहरूमा, जोडीको विषयमा एकले अर्कालाई भन्दै गर्नुपर्ने, सेवकाईलाई अगाडि बढाउँदै गर्नुपर्ने क्रममा कस्तो कस्तो चुनौतीहरू चाहिँ आउने गर्दछन्?
1: धन्यवाद। अब यो विषयलाई हामीले हेर्छौँ भनेदेखि अब विवाह गर्न जुन भाइ अथवा बहिनीको बारेमा हामीले कुरा गर्छौँ विवाहको निम्ति, अब कतिचोटि अब अहिलेको परिस्थितिलाई हेर्छौँ भने अब फोटो हेर्यो भन्नुहुन्छ अनि अब त्यसपछि अब फेसबुकका आइडीहरू लिनुहुन्छ, त्यसपछि अब उहाँहरू कुरा गर्नुहुन्छ अनि कुरा गर्दै गएपछि कतिचोटि भाइ त यस्तो हुनुहुँदो रहेछ होइन, अब कतिचोटि अब प्रभुलाई चिनेर विश्वास गर्नुभएका प्रभुका जनहरू बाहिरी रूप भन्दा पनि भित्री रूप हेर्नुहुन्छ अनि यो चाहिँ भाइ बहिनीहरूको निम्ति एकदमै चुनौतीको कुरा हो। कतिचोटि हामी बाहिरी रूप हेर्छौँ अनि धोकामा पर्छौँ, तर भित्री आत्मिक रूप हेर्छौँ भने त्यो भित्री आत्मिक रूप हेर्ने व्यक्तिले कहिले पनि धोका पाएको छैन। बाहिर जस्तो सुकै भए तापनि उहाँहरू एकअर्कासँग मिलेर अनि प्रार्थनामा अनि परिवारमा अगाडि बढेको कुराहरू हामीले देखिरहेका छौँ। यस कारणले गर्दाखेरि कति भाइ बहिनीहरू अब विभिन्न विषयहरू अब बाहिरी रूपहरू हेर्नुहुन्छ अनि कति भाइ बहिनीहरू अब पढाइको कुरा पनि हेर्नुहुन्छ अनि चालचलनको कुरा पनि हेर्नुहुन्छ अनि मण्डलीमा सेवा काईको कुराहरूलाई पनि हेर्नुहुन्छ अनि यस्तो यस्तो कुराले चाहिँ अब कुनै पनि कुराहरूमा अब मेल नखाएपछि अनि ती कुराहरूले नै उहाँहरूको बीचमा चाहिँ अलिकति समस्याहरू आउने अनि मिलेर अगाडि बढ्न नसक्ने परिस्थितिहरू आउने अनि उहाँहरूको बीचमा चाहिँ अनि त्यो कुराहरू ल यो चाहिँ परमेश्वरको इच्छा अनुसार होइन भन्ने कुराहरू बुझेर चाहिँ अनि उहाँहरू फेरि अलग हुनुहुन्छ। यस कारणले गर्दाखेरि अब हामीले हेर्नुपर्ने कुरा चाहिँ बाहिरी कुरा भन्दा पनि भित्री आत्मिक कुराहरू हेर्नुपर्छ। जो व्यक्तिलाई भित्री आत्मिक कुराहरू हेर्छ हरेक परिस्थितिमा ऊ मिलेर अगाडि बढिरहेको हुन्छ। यस कारणले गर्दाखेरि भाइ बहिनीहरूको जीवनमा अनि विवाहको बारेमा अगाडि बढ्दाखेरि थुप्रै चुनौतीहरू आउँछन्। कहिले केही मिल्दैन, कहिले केही मिल्दैन, बोलीचालीको कुराहरू अनि रहनसहनको कुराहरू अनि सेवाकाईका कुराहरू, कामका कुराहरू, पढाइका कुराहरू, कति कुराहरू अब कति कमी हुन्छन्, त्यसले गर्दाखेरि पनि कति कुराहरू मिलेर अगाडि बढाउन गाह्रो हुन्छ। तर कति भाइ बहिनीहरू प्रार्थना गर्नुहुन्छ अनि कति भाइ बहिनीहरू अब परमेश्वरको वचन अनुसार हो कि होइन भनेर परमेश्वरको वचन अनुसार बुझ्नुहुन्छ। यदि परमेश्वरको वचन अनुसार अनि ती सबै कुराहरू मेल खायो भने उनीहरू मिलेर अगाडि बढ्नु पनि भएको छ। त्यो चाहिँ एउटा आशिषको कुरा नै भन्छु म। यसरी नै सेवाहरू चाहिँ अगाडि बढिरहेको छ।
0: हजुर, र हजुरले यो कुराहरू गर्दै गर्नुहुँदाखेरि मलाई एउटा मनमा प्रश्न आयो, एउटा विवाहको करार बाँधिँदै गर्दा मृत्युले नछुटाएसम्म भनेर एउटा करारहरू बाँधिँदै गर्दाखेरि चाहिँ त्यो मृत्युले नछुटाएसम्म आफ्नो वैवाहिक जीवनलाई त्यो समयसम्म होइन एकदमै एकनाशले एकदम आशिषमय तरिकाले एउटा वैवाहिक जीवनमा बाँधिएको व्यक्तिहरूलाई लिएर जानु उहाँहरू चाहनुहुन्छ भने चाहिँ उहाँहरूको जीवन चाहिँ कस्तो हुनुपर्छ, कसरी आफ्नो विवाहलाई चाहिँ उहाँहरूले लामो समयसम्म होइन आशिषमय तरिकाबाट चाहिँ लिएर जान सक्नुहुन्छ, त्यसको लागि के गर्नुपर्छ होला जोडीले?
1: त्यसको निम्ति चाहिँ हामीले एपिसीको पुस्तकमा पनि हामीले पाउँछौ पति पत्नीको बारेमा अनि जुन विवाह चाहिँ अनि परमेश्वरको इच्छा अनुसार परमेश्वरको योजना अनुसार अनि प्रार्थना गरेर अगाडि बढ्नु भएको छ अनि त्यो विवाह चाहिँ सुरुदेखि अन्तिमसम्म नै एउटा परमेश्वरको अधीन, परमेश्वरको प्रेम, परमेश्वरको दया अनि परमेश्वरको आशिषले भरिएको जीवन हुन्छ। सबैभन्दा ठूलो कुरा त विवाहलाई सुरुदेखि अन्तिमसम्म स्थिर राख्नको लागि परमेश्वरको डरमा, परमेश्वरको भक्तिमा, परमेश्वर प्रतिको इमानदारितामा अनि एक अर्का प्रतिको विश्वासमा जिउनु पर्छ। त्यति मात्र होइन अनि प्रभुलाई चिनेर विश्वास गर्नुभएका प्रभुका जनहरू चाहिँ आफ्नो घरमा बिहान बेलुका बाइबल अध्ययनहरू हुनु पर्यो, आराधना हुनु पर्यो, प्रार्थना गर्नु पर्यो। जब त्यो प्रकारले अगाडि बढ्छौँ भने चाहिँ हाम्रो सोच, हाम्रो विचार, हाम्रो इच्छा, हाम्रो योजना एउटै हुन्छ। अनि त्यहाँनिर जब हाम्रो सोच, हाम्रो विचार, हाम्रो इच्छाहरू एउटै हुन्छ, त्यो प्रकारले अगाडि बढ्छौँ भने चाहिँ त्यहाँ बेमेलका कुराहरू अनि मन मोटापका कुराहरू हुँदैनन्। अनि हरेक परिस्थितिमा एउटा भिन्नै प्रकारको शान्तिको अनुभव, एउटा प्रेमको अनुभव, एउटा खुसीको अनुभव गर्न सकिन्छ। अनि त्यो परिवारमा भिन्नै प्रकारको एउटा आशिष पनि हुन्छ। यस कारणले गर्दाखेरि वैवाहिक जीवनलाई सुरुदेखि अन्तिमसम्म स्थिर राख्नको निम्ति चाहिँ परमेश्वर प्रतिको विश्वास र भक्तिमा, एक अर्का प्रतिको इमान्दारितामा अगाडि बढ्नै पर्छ। परमेश्वरको वचन अनुसारको जीवन जिउनै पर्छ।
0: र एकदमै आशिषमय कुराकानी गुरुबा, र तपाईँको जुन यो जोडी मिलाउने सेवाकाईको विषयमा कुरा गर्दै गर्दाखेरि सायद हाम्रो कार्यक्रम सुनिरहनु भएको कतिजना श्रोताहरू हुनुहुन्छ होला, कतिजना विवाहको लागि आफूलाई तयारी महसुस गरिरहनु भएको छ होला, प्रार्थना गर्दै हुनुहुन्छ होला, कतिजनाको परिवारमा आफ्नो छोरा छोरीहरूको लागि होइन प्रार्थना गर्दै हुनुहुन्छ होला, अनि कोही यस्तो व्यक्तिहरूसँग चाहिँ हामीले पनि कुराकानी गर्न पाए हुन्थ्यो नि हाम्रो छोरा छोरीको लागि, जोडीको लागि भनेर उहाँहरूले सोचिरहनु भएको छ भने, उहाँहरूले तपाईँसँग सम्पर्क गर्न चाहनु भयो भने कतिको यो कुरालाई तपाईँ स्वागत गर्नुहुन्छ, यो विषयमा अलिकति बताइदिनुहोस् न।
1: यो विषयलाई चाहिँ यदि कुनै पनि प्रभुका जनहरू छोरा छोरीको विवाहको विषय लिएर आउनु भयो भने म प्रभुलाई धन्यवाद दिन्छु, अनि मैले सकेसम्म म प्रार्थना पनि गर्छु अनि बुझ्छु पनि, सहायता गर्ने कोसिस गर्छु पनि। किनभने एक महिना पहिला एक परिवार कार्यक्रम सुनेर चर्चमै आउनुभएको थियो, म अफिसमै थिएँ, अनि उहाँहरूले कुरा गर्दै जाँदाखेरि उहाँहरूको दुई छोरी हुनुहुँदो रहेछ, अनि भर्खर ब्याचलर जोइन गर्नुभएको रहेछ, र पनि त्यो दुई छोरीको विवाहको विषयमा उहाँलाई एउटा त्यो बोझ, अब हाम्रो छोरीहरू हुर्किँदैछन्, पढ्दैछन्, अब ठिक समयमा छोरीहरूको विवाह दान हुनुपर्छ, यस कारण अहिलेदेखि नै हामीले प्रार्थना गर्नुपर्छ, प्रभुको दासलाई भेट्नुपर्छ, उहाँको सरसल्लाह लिनुपर्छ भनेर चाहिँ आउनु भएको थियो। हामी बस्यौँ अनि प्रार्थना गर्यौँ अनि कुराहरू गर्यौँ। अब मेरो छोरीहरूको लागि हजुरले नै असल जोडी खोज्नुपर्छ, यो जिम्मा चाहिँ तपाईँको हो भनेर चाहिँ उहाँले मलाई भन्नुभयो। अनि उहाँको कुरा सुनेर अनि आफ्नो छोराछोरीप्रति आमा बुवाको त्यो वास्ता प्रेम एकदमै आदरणीय छ, मलाई खुसी पनि लाग्यो। अनि प्रत्येक आमा बुवाले आफ्नो छोराछोरीको त्यो प्रकारको वास्ता गर्नुपर्छ, हुर्काईका कुराहरू, पढाइका कुराहरू, अनि बिहादानका कुराहरू, भविष्यका सबै कुरामा त्यो प्रकारको वास्ता गर्छौँ भने चाहिँ हाम्रो छोराछोरीहरू दायाँ बायाँ लाग्न पाउनुहुन्न, सबै कुराहरू ठिक ठिक समयमा अनि उहाँले पाउनुहुन्छ, अनि त्यसबाट पनि परमेश्वरको महिमाको कामहरू हुन्छ। अनि उहाँहरूले भन्नुभयो, हामी प्रार्थना गर्यौँ, अनि मैले ओके, म निरन्तर प्रार्थना गर्नेछु नानीहरूको निम्ति भनेर उहाँलाई उत्साह दिएँ, अनि उहाँहरू पनि खुसी भएर ल हाम्रो नानीहरूको लागि प्रार्थना गर्ने अनि जोडी खोज्ने एकजना प्रभुको दास हामीले पाएका छौँ, हामी पनि हजुरको लागि प्रार्थना गर्नेछौँ, हजुरले पनि हाम्रो लागि, हाम्रो नानीहरूको लागि प्रार्थना गरिदिनुहोस् भनेर खुसी भएर जानुभएको थियो। अनि यसरी अब कुनै पनि प्रभुको दासहरू यो विषय लिएर आउनुहुन्छ भने म प्रभुलाई धन्यवाद दिन्छु अनि उहाँहरूको निम्ति प्रार्थना पनि गर्छु, अनि मैले सके अनुसारको सहायता पनि म गर्न हर समेत तयार पनि छु।
0: एकदमै आशिषमय, र बाँकी हामी जानकारी हाम्रो आदरणीय पाशाज्यूको डिटेल्सहरू चाहिँ कार्यक्रमको अन्तिममा हाम्रो श्रोताहरूको लागि निश्चय पनि बताउनेछौँ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला, र मलाई जहाँसम्म लाग्छ धेरैवटा मनमा कतिवटा जिज्ञासाहरू हुन्छ विवाहको विषयमा, होइन कसलाई गएर भन्ने होला, लौन अब त मेरो छोराछोरीहरूको उमेर भयो, कस्तो राम्रो इक्जाम्पल दिनुभयो पाशाबाले, कतिजनाले त अब के गर्ने होला, कहाँ गएर भन्ने होला, कि अब अप्ठ्यारो पनि लाग्ला कतिजना लाई, होइन कतिजना आफै पनि विवाहको लागि तयारी हुँदै गर्दा कसलाई गएर भन्नु, अब मैले के गर्ने होला, म कसरी तयारी हुने होला भन्ने जिज्ञासाहरू भइरहेको व्यक्तिहरूको लागि पनि एउटा तपाईँले आफ्नो सेवाकाईबाट धेरै ठूलो लाभहरू पुर्याइदिइरहनु भएको छ, सहायता पुर्याइदिइरहनु भएको छ, अनि यो चाहिँ एकदमै आशिषमय कुरा रहेको छ। आदरणीय पाशाज्यूको सेवाकाईको माध्यमद्वारा धेरैजना जोडीहरूको विवाह पनि भएको छ, कतिवटा विवाहमा बाँधिनु भएको व्यक्तिहरूसँग भेट्ने र कुराकानी गर्ने अवसर मैले पनि पाएको छु, यसको लागि चाहिँ पाशाज्यूलाई धेरै धेरै धन्यवाद। र यस्तै जिज्ञासाहरू बोकेर बसिरहेका हाम्रा जवान भाइ बहिनीहरू जो मण्डलीमाको चोटि आफ्नो अगुवाहरूलाई भन्न नसकेको अवस्था होला, गुरुबा होइन आफ्नो लिडरहरूलाई भन्न नसकेको अवस्था होला, अथवा म चाहिँ विवाहको लागि उमेर त भयो तर अब कसरी तयारी हुने त आत्मिक रूपमा, अथवा मलाई फेरि डर पनि लाग्छ विवाहको कुराहरू सुन्न छ, फेरि विवाह पनि गर्नुपर्छ थाहा छ तर अब मैले के गर्नुपर्छ भनेर एउटा मनमा प्रश्नहरू सोचेर बसिरहनु भएको व्यक्तिहरूलाई कसरी उत्साह दिन चाहनुहुन्छ जो विवाहको लागि तयारी गर्दै हुनुहुन्छ?
1: एकदमै धन्यवाद। अनि अझै पनि मण्डलीमा परिवारमा यस्ता धेरै भाइ बहिनीहरू हुनुहुन्छ, विशेष गरी चाहिँ यो विषयको बारेमा भन्नु पर्दाखेरि कति जवान भाइ बहिनीहरू परिवारबाट छुटेर एक्लै विश्वासमा आउनु भएको हुन्छ, अनि ती भाइ बहिनीहरूको निम्ति चाहिँ विशेष गरी अब आमा बुवाहरू प्रभुलाई नचिनेको कारणले त्यही प्रकारको भाइ अथवा त्यही प्रकारको बहिनी हेर्नुहुन्छ, तर छोरा छोरीले प्रभुलाई चिनेर विश्वास गरेको कारणले प्रभुलाई चिनेकै भाइ प्रभुलाई चिनेर विश्वास गरेकै बहिनी हेर्नुहुन्छ, अनि यो बीचमा चाहिँ अलिकति गाह्रो हुन्छ। अनि अब यो विषयलाई हामीले हेर्दाखेरि पहिला धेरै घटनाहरू पनि घट्यो भाइहरूको जीवनमा, अब आमा बुवाको कुरा सुन्ने कि मण्डलीका पार्श्व जीवनको कुरा सुन्ने, उहाँहरूको बीचमा एकदमै त्यो दोमन अनि एकदमै त्यो समस्याहरू भएको पनि मैले देखेँ। अनि कति आमा बुवा चाहिँ प्रभुलाई नचिने पनि छोराछोरीले प्रभुलाई चिन्नु भएको छ भने ल है तपाईँहरूको मण्डलको नियम अनुसार अनि छोराछोरीको लागि अब त्यही प्रकारको भाइ अथवा त्यही प्रकारको बहिनी खोजिदिनुहोस् भनेर आउने आमा बुवा पनि मैले भेटेको छु। यस कारणले गर्दाखेरि कति भाइ बहिनीहरू अब आमा बुवालाई भन्न सक्नुहुन्न, मण्डलीको अगुवा पार्श्वजीवहरूलाई भन्न सक्नुहुन्न, त्यो परिस्थितिमा चाहिँ मण्डलीका अगुवा पार्श्वजीवहरूले बुझ्नुपर्छ। अनि भाइ बहिनी चाहिँ अब जवान हुनुभयो, अब विवाहको उमेर पुगेको छ भनेदेखि अनि मण्डलीका अगुवा पार्श्वजीवहरूले भाइ बहिनीसँग बसेर अनि कुराहरू गर्ने अनि उहाँहरूको इच्छाहरू बुझ्ने अनि त्यही प्रकारको भाइ अथवा बहिनी खोज्ने अनि हेर्ने काम चाहिँ अवश्य पनि गर्नुपर्छ, किनभने अझै पनि कति भाइ बहिनीहरू आफ्नो कुराहरू खुलेर भन्न सक्नुहुन्न। त्यसकारण हामी प्रभुको सेवा गर्ने प्रभुका जनहरू भाइ बहिनीको हरेक आवश्यकतालाई हामीले बुझ्नु पनि पर्छ, प्रार्थना गर्नु पनि पर्छ, उहाँहरूसँग कुरा सेयर पनि गर्नुपर्छ अनि उहाँहरूको कुरा सुन्नु पनि पर्छ र त्यही प्रकारले हामीले उहाँलाई सहायता पनि गर्नुपर्छ भन्ने जोड चाहिँ म दिन चाहन्छु।
0: एकदमै राम्रो गुरुबा। र अब कोही भाइ बहिनीहरू जो हुनुहुन्छ विवाहको लागि अब प्रार्थना गर्दै हुनुहुन्छ भने उहाँहरूले अब आफ्नो हुनेवाला जोडीमा चाहिँ सबैभन्दा पहिलो कुरा देख्न चाहने कुराहरू चाहिँ के हो, अथवा उहाँहरूले सबैभन्दा पहिलो कुरा चाहिँ के चाहिँ हेर्नुपर्छ होला, यो कुरा चाहिँ भयो भने बल्ल उहाँ चाहिँ मेरो लागि विवाहको लागि ठिक हुनुहुन्छ भन्ने कुरामा हेर्नुपर्दा एउटा केटाले केटीमा केटीले केटामा हेर्नुपर्ने कुराहरू चाहिँ के हो होला गुरुबा?
1: यो विषयलाई हामीले हेर्छौँ भने अब प्रभुमा विश्वास गरेको भाइ बहिनीहरूले अब धेरै ठाउँमा हामीले हेर्छौँ भने चाहिँ अब उहाँहरूले अब बाहिरी कुराहरू भन्दाखेरि पनि प्रभुप्रतिको विश्वासमा भक्तिमा उहाँहरू कसरी अगाडि बढ्नु भएको छ अनि मण्डलीमा उहाँहरूको भूमिका के छ, कुन प्रकारले सेवा पुर्याइराख्नु भएको छ, किनभने पहिला विदेशमा एकजना बहिनी हुनुहुन्थ्यो अनि स्वदेशमा एकजना भाइ हुनुहुन्थ्यो अनि मैले नै भाइको लागि बहिनीसँग कुरा गरेको थिएँ अनि बहिनीले अब तीन चार महिनासम्म भाइसँग विदेशमा बसेर कुरा गर्नुभयो, तर बहिनीले कुरा गर्दै जाँदाखेरि अनि भाइले चाहिँ कहिल्यै पनि म चाहिँ अब आफ्नो मण्डलीको बारेमा अनि सेवाकाईको बारेमा अनि प्रभुमा म यो प्रकारले अगाडि बढिरहेको छु अनि मण्डलीमा मैले यो प्रकारको सेवा गरिरहेको छु भन्ने कुरा चाहिँ कहिल्यै पनि भाइले गर्नु भएनछ तीन चार महिनासम्म कुरा गर्दाखेरि। अनि पछि बहिनीको इच्छा चाहिँ के भने मेरो हुनेवाला हस्बेन्ड चाहिँ अब अहिलेको जमानामा सबैले पढेकै हुन्छन् काम गरेकै हुन्छन् कमाएकै हुन्छन् तर त्यसको साथसाथै मण्डलीमा प्रभुको सेवा गर्ने पनि हुनुपर्छ, मेरो इच्छा चाहिँ त्यो पास्टर बुवा भनेर बहिनीले भन्नुभयो अनि उहाँहरूको बीचमा विवाह हुनु सकेन। यस कारणले गर्दाखेरि अहिले धेरै भाइ बहिनी चाहिँ प्रभुप्रतिको विश्वासमा भक्तिमा कसरी अगाडि बढ्दै हुनुहुन्छ अनि मण्डलीमा प्रभुको सेवामा कसरी सहायता गर्दै हुनुहुन्छ अनि यी आत्मिक कुराहरू सेवाका कुराहरू नै हेर्नुहुन्छ अनि त्यो एकदमै महत्वपूर्ण पनि हो। अब संसारिक कति कुराहरू आज हुन्छ भोलि हुँदैन, यस कारणले गर्दाखेरि यो प्रभुको सेवा चाहिँ निरन्तर भइराख्ने कुराहरू, जब प्रभुको सेवामा हामी निरन्तर अगाडि बढ्छौँ साथसाथै हरेक असल कुराहरू जुटाउने पनि परम प्रभु नै हुनुहुन्छ। यस कारणले गर्दाखेरि अहिलेको परिस्थितिमा धेरै जसो भाइ बहिनीहरू चाहिँ बाहिरी कुरा भन्दा पनि आत्मिक कुराहरू हेर्नुहुन्छ, जुन आत्मिक कुरा चाहिँ अनन्त अनन्तसम्मको लागि हो, अनि यो चाहिँ एकदमै ठुलो आशिषको कुरा पनि हो। बाहिरी कुरा त हामीले मिहिनेत गर्छौँ, परिश्रम गर्छौँ, थुप्रै गर्न सक्छौँ, तर आत्मिक क्षेत्रमा परिश्रम गर्ने भाइ अथवा बहिनी चाहिँ हुनुपर्छ। हामीले हेर्ने भनेको आत्मिक कुरा नै हो, अनि धेरै भाइ बहिनीहरू अनि आत्मिक कुराहरू हेर्ने भाइ बहिनीहरू पनि मैले पाएको छु। धेरै भाइ बहिनीहरूको जीवनमा एउटा ठुलो आशिष पनि मैले देखेको छु यो प्रकारले अगाडि बढ्ने भाइ बहिनीहरूको जीवनमा।
0: आमेन। अन्तिमतिर छौँ हामी कार्यक्रमको, र अन्तिमतिर चाहिँ यदि हामीले आत्मिक रूपमा बलियो भएको व्यक्ति अथवा भनौँ विश्वासबाट बाहिर रहेको व्यक्तिलाई यदि हामीले हुन्छ नि अब वचनबाट विपरीत गएर छान्ने प्रयास इफ गरिहाल्यौँ भने हुन त गर्नु हुँदैन, कतिचोटि हामी झुकिन्छौँ, कतिचोटि हामीले गलत निर्णयहरू पनि लिइपठाइदिन्छौँ। यसरी गलत निर्णयहरू लिँदा त्यसको रिजल्ट चाहिँ कस्तो खालको हुने गर्दछ गुरुबा, तपाईँको सेवकाई र अनुभवहरूबाट भन्नुपर्दा?
1: अब यो विषयलाई हामीले हेर्छौँ भने अब विवाह गर्नुभएको भाइ अथवा बहिनी, अब बहिनी प्रभुमा बलियो हुनुहुन्छ भनेदेखि भाइ प्रभुमा अलिक कमजोर हुन्छ भने त्यो बहिनीले भाइलाई प्रभुमा बलियो बनाउनको निम्ति धेरै परिश्रम गरेको कुरा पनि मैले देखेको छु। एकजना बहिनी हुन्थ्यो, बहिनी एकदमै प्रभुमा एकदमै सक्रिय, क्वायरमा, युथमा, बाल संगतिमा एकदमै सक्रिय, भाइ विदेशमा हुनुहुन्थ्यो, आउनुभयो, अनि भाइ बहिनीको बिचमा परिवारको सरसल्लाह अनुसार, मण्डलीको सरसल्लाह अनुसार विवाह भयो, अनि विवाह भएपछि अनि केही महिनापछि बहिनी पनि जानुभयो, अनि उहाँहरू जुन मण्डलीमा जानुभयो, अनि भाइलाई बहिनीले यति राम्रोसँग अगाडि बढाउनु, प्रार्थना गर्ने कुराहरू, बाइबल अध्ययन गर्ने कुराहरू, मण्डलीको सेवामा बहिनीले यति राम्रोसँग अगाडि बढाउनु भयो, अहिले उहाँहरूको लिडर हुन्छ त्यो भाइ। अनि अथवा भाइ प्रभुमा बलियो हुनुहुन्छ, बहिनी अलिक कमजोर हुनुहुन्छ भने, अनि भाइले पनि बहिनीलाई त्यही प्रकारले अगाडि बढाउनु भयो भनेदेखि त्यो परिवारमा आशिष पनि हुन्छ, उहाँहरू एक अर्कासँग मिलेर अगाडि बढ्नलाई सजिलो पनि हुन्छ, अनि उहाँहरूको सोच, मन, इच्छाहरू सबै एउटै हुन्छ, जसले गर्दा एउटा आशिष पनि हुन्छ। तर भाइ प्रभुमा कमजोर हुन्छ, बहिनी बलियो हुनुहुन्छ भनेदेखि, अनि बहिनीले भाइलाई प्रभुमा अगाडि बढाउनलाई सहायता गर्नु भएन भनेदेखि मन मिल्दैन, कुरा मिल्दैन, अनि कामहरू मिल्दैन, व्यवहारहरू मिल्दैन, अनि त्यहीँनिर दुईजनाको बिचमा चाहिँ बेमेलका कुराहरू अनि झगडाका कुराहरू, अशान्तिका कुराहरू हुन्छन्। यस कारणले गर्दाखेरि यो विषयलाई चाहिँ विवाह गर्नुभएका भाइ बहिनी अथवा विवाह गर्न लाग्नुभएका भाइ बहिनीहरू त्यो बोझ चाहिँ उठाउने हुनु पर्यो। ठिक छ, उहाँ प्रभुमा अलिक कमजोर हुन्छ, तर म उहाँको लागि प्रार्थना गर्छु, उहाँलाई म सहायता गर्छु, उहाँलाई म प्रभुमा अगाडि बढाउँछु भनेर बोझ लिने भाइ बहिनी चाहिँ हुनुपर्छ। यदि त्यो प्रकारले अगाडि बढ्नुहुन्छ भने चाहिँ दुईजनै प्रभुको सेवामा सक्रिय पनि हुनुहुन्छ, एउटा आशिष पनि हुन्छ, मिलाप पनि हुन्छ, परिवारमा शान्ति पनि हुन्छ, आशिष पनि हुन्छ। त्यो कुरा चाहिँ हामीले एकदमै बुझ्नुपर्छ र एक अर्कालाई सहायता गर्ने चाहिँ हुनुपर्छ।
0: एकदमै आशिषमय र गुरुमा हामी अन्तिमतिर छौँ कार्यक्रमको, र यही विषयहरूलाई समग्रमा निष्कर्षमा अन्तिममा हाम्रो श्रोताको लागि केही कुराहरू भन्न चाहनुहुन्छ?
1: एक भन्दा दुई असल कार्यक्रम मार्फत सुनिराख्नुभएका सम्पूर्ण श्रोता जीवहरूलाई म के भन्न चाहन्छु भने, यदि हाम्रो परिवारमा, मण्डलीमा विवाहको लागि उमेर पुगेका भाइ बहिनी हुनुहुन्छ भने हामीले उहाँहरूको लागि प्रार्थना गर्नुपर्छ, वास्ता गर्नुपर्छ, अनि कति भाइ बहिनीहरू अब उमेर पुगिसक्यो अनि प्रार्थना गरिराख्नु भएको छ, अनि कसैले वास्ता गरेको छैन भनेर निराशमा हुनुहुन्छ भने पनि हाम्रो कन्ट्याक्ट नम्बर लिनुहोस्, हामी तपाईँहरूको लागि प्रार्थना गर्छौँ, अनि सकेसम्म तपाईँहरूको असल जोडीको लागि हामी कोसिस गर्छौँ, किनभने परमप्रभु विश्वासयोग्य हुनुहुन्छ, अनि वचनमा भन्नुभएको जस्तै नै कसैलाई पनि जोडीको अभाव हुने छैन भनेर प्रभुले भन्नुभएको छ, अनि त्यो सेवाको जिम्मा चाहिँ प्रभुले हामीलाई दिनुभएको छ। यस कारण त्यो जिम्मा पाएका प्रभुका जनहरू हामीहरू हौ, हाम्रा भाइ बहिनीहरू निराश नहुनुहोस्, प्रार्थना गर्छौँ, अनि हामी चाहिँ असल जोडीको लागि अनि सहायता पनि गर्छौँ। म यही उत्साह दिन चाहन्छु।
0: आमेन। त धेरै धेरै धन्यवाद गुरुबा, एकदमै आशिषमय कुराहरू तपाईँले आज प्रस्तुत गर्नुभएको छ। र अझै भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ। र श्रोता आदरणीय हाम्रो पाशु चित्र खड्काज्यूबाट तपाईँले आज विवाहसँग सम्बन्धित विभिन्न कुराकानीहरू सुनिसक्नु भएको छ। हामी आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ। पाशुज्यूले भन्नुभयो जस्तै नै तपाईँ यदि यो सेवाकाईमा आफ्नो हृदयमा भएका जिज्ञासाहरू सहित जोडिन चाहनुहुन्छ र कतिवटा काउन्सिलिङहरू पनि विवाहसँग सम्बन्धित लिन चाहनुहुन्छ अथवा जोडीको लागि प्रार्थना गरिरहनु भएको छ र उहाँहरूको माध्यमबाट तपाईँ आफ्नो जोडीहरूको लागि एकदमै तपाईँले त्यो माध्यमहरू खोजिरहनु भएको छ भने एकदमै राम्रो सेवकाई र माध्यम हाम्रो आदरणीय पाशुज्यूको द्वारा तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि म तपाईँलाई उहाँको कन्ट्याक्ट नम्बर पनि दिन चाहन्छु यसै समयमा कार्यक्रम मार्फत। र मोबाइल नम्बर रहेको छ 9841450 97। र यो सेवाकाईमा तपाईँ पनि जोडिनुहोस् र आफ्नो मनमा भएका जिज्ञासाहरू पनि तपाईँले राख्न सक्नुहुनेछ भन्दै अवश्य भने कार्यक्रमको अन्तिमतिर आइसकेको छौं। कार्यक्रम सुनेर बसिरहनु भएको सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ। अर्को श्रृंखलामा यसरी नै फेरि पनि साथ दिनको लागि उपस्थित हुने नै छौ। तबसम्मको लागि चाहिँ हाम्रो आदरणीय पाशु चित्र खड्काज्यू र म पुनम कार्यक्रमबाट विदा हुन चाहन्छौ। जय मसे।
2: Time check. यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ

कार्यक्रम ज्ञान दर्पणको पर्खाइमा बसिरहनुहुने तमाम मेरा प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र विजयसँगै म तपाईँको रेडियो मित्र एनपी खटेरा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ, तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ र महात्मा हुनुहुन्छ। अवश्य पनि तपाईँमा आनन्द र खुशी सदैव छाइरहोस्, मेरो प्रार्थना तपाईँको निम्ति यही हुनेछ। प्रिय श्रोता, आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँ खुशी हुनुको रहस्यहरूसँग पनि शेयर गर्नुहोस्। जीवन जिउनुको भिन्नै मजा तपाईँले अनुभव गर्न सक्नुहुनेछ। श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु र आज भने मैले विशेष गरी श्रोता लक्षित कार्यक्रम तयार गरेको छु। प्रिय श्रोता, तपाईँहरूले रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानीमा सहभागी बन्न सक्नुहुनेछ। आज हामीले स्टुडियोको नम्बर खुल्ला गरेका छौं तपाईँको निम्ति, 01477075 4 01 टिप्नुहोस् त, 477075 4 अर्थात तपाईँले वाट्सएपमा पनि हामीलाई कल गर्न सक्नुहुन्छ, 9779802344646 र तपाईँ प्रत्यक्ष कुराकानीमा सहभागी बन्न सक्नुहुनेछ आजको कार्यक्रममा। र श्रोता, तपाईँ हामीलाई कल गर्दै गर्नुहोस्, तपाईँको निम्ति एउटा सुमधुर गीत हामी केवल तपाईँलाई मनोरञ्जन दिनका निम्ति यो विशेष गीत राख्दैछौं।

0: सालो अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: यो निकै नै मिठो गीत सँगसँगै फेरि पनि स्वागत भन्न चाहन्छु। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। श्रोता, मैले अघि नै अनाउन्स गरिसकेको छु, आज तपाईँसँग म प्रत्यक्ष कुराकानी गर्नेछु। यदि तपाईँ रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँले हाम्रो स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ र हामीसँग प्रत्यक्ष कुराकानीमा सहभागी हुन सक्नुहुनेछ। मैले केही बाइबलका केही विषयहरू तपाईसँग कुराकानीमा राख्नेछु, सेयर गर्नेछु। केवल तपाईँले आफ्ना विचारहरू राखिदिनुपर्ने हुन्छ एक दुई वाक्यमा, एक दुई सेन्टेन्समा। त्यहाँभन्दा बेसी हामीलाई समय पनि हुँदैन बोलिरहनलाई। त्यसैले श्रोता, तपाईँ यदि फोन इन कार्यक्रममा सहभागी भएर तपाईँका आफ्ना उत्तम विचारहरू आफ्ना साथीभाइ इष्टमित्रसँग समक्ष पुर्याउन मन गर्दै हुनुहुन्छ भने हामीलाई फोन गर्नुहोस् 01477 0754। त्यस्तै गरी हाम्रो वाट्सएप नम्बर पनि तपाईँको लागि हामीले खुल्ला गरेका छौं, 98023 भन्ने हुन्छ एक दुई वाक्यमा, एक दुई सेन्टेन्समा। त्यहाँभन्दा बेसी हामीलाई समय पनि हुँदैन बोलिरहनलाई। त्यसैले श्रोता, तपाईँ यदि फोन इन कार्यक्रममा सहभागी भएर

02-0-23-44-64 छ। तपाईँले स्टुडियोको नम्बरमा कल गर्नुपर्ने हुन्छ र श्रोता हामीसँग कुराकानीमा सहभागी बन्न सक्नुहुनेछ। तपाईँ कल गर्दै गर्नुहोस्, म तपाईँलाई केही महत्वपूर्ण कुराहरू पनि बाँड्दै जानेछु। पवित्र शास्त्र बाइबलमा चाहिँ धेरै उपयोगी कुराहरू हामी पाउँदछौ। प्रेमको कुरा पाउँदछौ, करूणाको कुरा पाउँदछौ, क्षमाको कुरा पाउँदछौ, आशाको कुरा पाउँदछौ, शान्तिको कुरा पाउँदछौ, इमानदारी र सत्यनिष्ठाको कुरा पाउँदछौ, सेवा र दयाको कुरा पाउँदछौ, ज्ञान र विवेकको कुरा पाउँदछौ, कृतज्ञताको कुरा पाउँदछौ। प्रिय मित्र, यस्ता बेजोड विषयहरू हाम्रो जीवनमा हामी मानिस भएको कारणले गर्दा हरेक दिन हामीलाई यस्ता कुराहरूको अनुभव गर्नु एकदमै महत्वपूर्ण हुन्छ। खासमा प्रेमलाई बुझ्नु, सत्य प्रेम कस्तो हुन्छ भनेर जान्नु र अरूप्रति करूणामय हुन हामीले कसरी सिक्नु पर्दछ, कसले हामीलाई सिकाइरहेको छ, कोबाट हामी सिकिरहेका छौं भन्ने कुरा यति महत्वपूर्ण हुन्छ नि प्रिय मित्र। जब हामी यी कुरामा मनन गर्छौं, यी कुरामा विचार गर्छौं, अवश्य पनि हाम्रो जीवनमा एउटा तरंग ल्याउने कुरा हामीले अनुभव गर्दछौ। आफ्नो छिमेकीलाई आफैलाई जस्तो प्रेम गर, कति महत्वपूर्ण भनाई छ यसमा। सायद समाजमा जब प्रेम हुन्छ, सायद जब समाजमा मान्छेहरू मेलमिलापमा बस्छन्, त्यो समाज कति सुन्दर हुन्छ होला। कहिले सोच्नु भएको छ श्रोता तपाईँले? अवश्य पनि तपाईँले सोच्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। श्रोता, मैले अघि पनि तपाईँसँग भनिसकेको छु, आज कार्यक्रम ज्ञान दर्पणले श्रोता लक्षित कार्यक्रमलाई अगाडि राखेको छ। श्रोता, तपाईँ यदि हामीसँग कुराकानीमा सहभागी हुन चाहनुहुन्छ भने तपाईँले डायल गर्नुपर्ने हुन्छ 01477-0754। यो चाहिँ हाम्रो स्टुडियोको नम्बर हो भने हाम्रो स्टुडियोमै कनेक्टेड वाट्सएप नम्बर पनि तपाईँको लागि हामीले राखेका छौं, 98-023-44-64 छ, 98-023-44-64 छ। तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ र हामीसँग प्रत्यक्ष कुराकानीमा सहभागी हुन सक्नुहुनेछ। श्रोता, तपाईँ टेलिफोन गर्दै गर्नुहोस्, म तपाईँसँग कुराकानी गरिरहनेछु। कोही श्रोता आइसक्नु भएको जानकारी प्राविधिक मित्रले दिनुभएको छ, म उहाँलाई स्वागत भन्न चाहन्छु। हेलो, स्वागत छ यहाँलाई। जय मसी, कहाँबाट को बोल्दै हुनुहुन्छ, मलाई एकचोटि परिचय भनिदिनु पर्यो। हजुर, अलिकति साउन्ड चाहिँ क्लियर आइरहेको छैन हजुरको, तर पनि म एकदमै सुन्नलाई प्रयास गर्दैछु। कस्तो हुनुहुन्छ, आरामै हुनुहुन्छ? हजुर, आरामै हुनुहुन्छ? एकदम असल छ, हामीलाई पनि एकदम राम्रो छ। प्रभुको कृपामा हामी एकदमै खुसी र आनन्दित छौ र खुसी लाग्यो तपाईँले भर्खरै हामीसँग फोन सम्पर्क गर्नुभएको छ। म तपाईँलाई एउटा कुरा सोध्छु है त, भर्खरै टेलिफोन सम्पर्कबाट सम्पर्क विच्छेद भएको छ, सम्पर्कमा आउनुहुनेछ फेरि पनि हामी आशा गरौं, किनभने धेरैजना श्रोताहरूको इच्छा पनि छ कि हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गरेर आफ्ना मनका विचारहरू राख्नका निम्ति। र हामीले टेलिफोन नम्बर तपाईँको निम्ति खुल्ला गरिसकेका छौं, 01-477-0754 हाम्रो स्टुडियोको नम्बर रहेको छ, र अर्को नम्बर हाम्रो वाट्सएप नम्बर पनि रहेको छ, 98-023-44-64 छ। प्रिय श्रोता, तपाईँ डायल गर्दै गर्नुहोस् र कुराकानीमा सहभागी बन्नुहोस्, म तपाईँलाई यही उत्साह दिन चाहन्छु। कतिपय समयमा प्राविधिक गडबडी हुन सक्छ, प्राविधिक कारणले गर्दा तपाईँको फोन काटियो या तपाईँ फोन सम्पर्कमा आइराख्नलाई गाह्रो भइरहेको छ, अर्थात फोन हर समय व्यस्त छ भन्ने लागिरहेको छ भने तपाईँ निर्धुक्क भएर कोसिस गरिराख्नुहोस्। फेरि पनि प्राविधिक मित्रले भन्दै हुनुहुन्छ कोही सम्पर्कमा आइसक्नु भएको छ, म उहाँलाई पुनः स्वागत भन्न चाहन्छु।

0: हेलो जय मसी हजुर, अघि फोन काटियो होइन त? हजुर हजुर हजुरलाई म एउटा प्रश्न सोध्न लागेको थिएँ हजुरको फोन काटिएको कारणले गर्दा, म फेरि राखौँ त्यो प्रश्न। हजुरले कतिको क्षमा दिनुहुन्छ अरूलाई? हजुर हजुर,
1: अनि लकडाउनको समयमा चाहिँ एकदम मलाई गाह्रो भयो, त्यतिखेर चाहिँ मैले एकदमै क्षमा चाहिँ एकदमै दिनुपर्छ सर। मैले त्यहाँदेखि चाहिँ प्रभुलाई धेरै नजिकले मौका पाएँ होइन।
0: हजुर, प्रभुले धेरै आशिष दिनुभयो। वास्तवमा हामी क्षमाशील हुन सक्नुपर्छ, किनभने प्रभुले हामीलाई क्षमा दिनुभयो भनेपछि होइन।
1: हजुर हजुर, प्रभु यसैले नै भन्नु भएको छ नि, तिमीहरूले क्षमा गरेनौ भने म पनि तिमीहरूको अपराधहरू क्षमा गर्ने छैन।
0: आमेन आमेन, एक्ज्याक्टली त्यही हो। त्यसैले हामीले चाहिँ विशेष गरिकन एकदमै क्षमाशील बन्न सक्नुपर्छ। यो हप्ताभित्रमा हजुरले कसैलाई क्षमा दिनुभएको छ?
1: यो हप्ताभित्र म त दिनदिनै सर, दिनदिनै अब कतिवटा कुरा म चुकेको हुन्छु, यो गल्ती भइराखेको हुन्छु है।
0: जी हजुर हजुर,
1: प्रभुसँग नै विशेष क्षमा माग्छु, अनि त्यो व्यक्तिसँग पनि मसँग बोलोस् न बोलोस् है।
0: हजुर,
1: झुकेर बोलाउँछु। मलाई चाहिँ कस्तो लाग्छ भने म एउटा सेवक भएर म झुक्नु पर्छ।
0: हजुर, हजुर एकदम राम्रो, एकदम खुसी लाग्यो। हाम्रो विचार यस्तै नै हुनुपर्छ। वास्तवमा जब हामी विश्वासी हौ भन्छौँ, हामीलाई हाम्रो विचार मन भित्रैदेखि हामीले क्षमा दिन सक्नु, क्षमा नै सबै कुराको औषधि हो भनिन्छ होइन त? धेरै खुसी लाग्यो। अरूलाई पनि पालो हामीले दिनुपर्छ होला। मैले हजुरलाई यति नै राखेँ अहिले। धेरै धेरै धन्यवाद फोन गर्नुभएको लागि। हवस् जयमसी, भर्खरै हामीसँग कुराकानीमा संलग्न भएर उहाँले वास्तवमै आफ्नो हृदयदेखि म क्षमा दिन्छु, सबैलाई क्षमा दिन्छु जुन भन्नुभयो त्यो वाक्यांश। वास्तवमा हर कोहीले त्यही खालको मन राख्नुपर्छ जुन मन ख्रिस्टमा थियो। प्रिय श्रोता, तपाईँ पनि हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गरेर हामीसँग प्रत्यक्ष कुराकानीमा सहभागी हुन सक्नुहुन्छ। अहिले तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ भने हामीले स्टुडियोको नम्बर तपाईँको लागि खुल्ला गरेका छौं, 01477 0754, र वाट्सएप नम्बर पनि हामीले तपाईँको निम्ति खुल्ला गरेका छौं, 98023446। माफ गर्नु होला, फेरि पनि म दोहोऱ्याउन चाहन्छु तपाईँको लागि, 98023446। श्रोता, तपाईँ पनि मनका कुराहरू मैले आज विशेष गरिकन श्रोतालाई लक्षित गर्दै आजको कार्यक्रम तपाईँ श्रोताप्रति डेडिकेट गरेको छु, र विशेष गरिकन मैले पवित्र शास्त्रबाट केही केही विषयहरूमा तपाईँसँग जिज्ञासा राख्नेछु। तपाईँले निसंकोच निर्ढुक्क भएर तपाईँले आफ्ना कुराहरू राख्न सक्नुहुनेछ। कृपया तपाईँ कुराकानीमा सरिक हुनुहोस् र नम्बर डायल गर्दै गर्नुहोस्। म भने तपाईँलाई के ज्ञान गुणका कुराहरू बताउँदै जानेछु। जीवनमा हामी हरेक कुराप्रति धन्यवादी भएर जिउन सिक्नु पर्दछ। कतिपय समयमा हामी खालि गनगन मात्र गर्दछौ। जब हामी गनगन मात्र गर्दछौ भने हामी कुनै पनि कुरामा त्यति धन्यवादी भएर बाँच्न सक्दैनौ। केही हाम्रा ठूल्ठूला प्राप्ति उन्नति होलान्, कुनै साना साना प्राप्ति उन्नति होलान्, कोही कोही यस्ता खालका कुराहरू हामीलाई प्राप्त भएका होलान् जो हामीले ख्यालै गरिरहेका हुँदैनौ। प्रिय मित्र, तपाईँ सुतिरहेको कल्पना गर्दै हुनुहुन्छ भने बिहान उठ्दै गर्दाखेरि तपाईँले अमूल्य जीवन अर्को दिनको निम्ति पाउनु भएको छ। के तपाईँ त्यो कुराप्रति धन्यवादी हुनलाई सिक्नु भएको छ? के तपाईँ त्यो कुराप्रति परमेश्वरलाई धन्यवाद भन्न सक्नुहुन्छ? अवश्य पनि हामीले भन्न सक्नुपर्दछ। कृतज्ञता यस्तो कुरा हो कि जब हामी हर समय कृतज्ञतामा जिउन थाल्दछौ नि प्रिय मित्र, वास्तवमा हाम्रो स्वभावै अर्कै हुन्छ। नम्रतामा हामी झुकिरहेका हुन्छौ, शिष्टतामा हामी मानिसलाई व्यवहार गरिरहेका हुन्छौ। त्यतिखेर तपाईँले एक किसिमको आनन्दको महसुस गर्नुहुन्छ। कतिले त कति साह्रो झुक्दो रहेछ मान्छे पनि भन्ला, भन्न दिनुहोस्। यो त यस्तो एउटा चरित्र हो जुन चरित्र प्राय सबैमा हुँदैन, सबैले यो ग्रहण गर्न सक्दैनन्, तर तपाईँ र मैले चाहिँ प्रिय मित्र यो कुरालाई एकदमै मनन गर्नुपर्छ, विचार गर्नुपर्छ। कृतज्ञता, जब हामी कृतज्ञ भएर मानिसका सामु जान्छौ नि, तब मानिसले वास्तवमा आफूलाई जुन किसिमले मानिसले उभ्याइरहेका हुन्छन् नि आफूलाई, त्यो जीवनमा अर्कै नयाँ जागृति आउँछ, त्यो मनमा भिन्नै सोच र विचार आउँछ। त्यसैले हर समय धन्यवादी भएर कृतज्ञतामा जिउनु हाम्रो निम्ति सर्वोत्तम छ। श्रोता, मैले तपाईँलाई जानकारी गराएकै छु, आज हामीले कार्यक्रम ज्ञान दर्पण श्रोता लक्षित कार्यक्रम बनाएका छौं र धेरै श्रोताहरूले हामीसँग सम्पर्क गरिराख्नु भए तापनि कतिसँग हामीले कुराकानी गर्न सकिरहेका हुँदैनौं। मौसम अनि टेक्नोलोजी यी कुराहरूले हामीलाई चुनौती दिन्छन्, तर तपाईँ ढुक्कले हामीसँग टेलिफोन सम्पर्कमा आएर कुराकानीमा संलग्न हुन सक्नुहुनेछ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 01-477-0754। हाम्रो ल्याण्डलाइन तपाईँको निम्ति हामीले खुल्ला गरिसकेका छौं भने हाम्रो वाट्सएप पनि हामीले तपाईँको लागि खुल्ला गरेका छौं 98-03-44-6-9-8-0-2-3-4-4-6-4-6। तपाईँले हामीलाई संकोच नमानिकन डायल गर्नुहोस् र प्रत्यक्ष कुराकानीमा सहभागी बन्न सक्नुहुनेछ। म यसै गरी ज्ञान गुणको कुरा तपाईँ सामु राखि नै रहनेछु, किनकि यो कार्यक्रम नै ज्ञान दर्पण कार्यक्रम हो। यसमा ज्ञान भएन भने यो अपुरो हुन्छ। कुराकानी त हामीसँग छँदैछन्, कुराकानी हामी गर्ने नै छौं, र म ज्ञान गुणकै कुरामा हामी कतिको विवेकशील भएर बाँचिरहेका छौं, निर्णय गर्दा हामी कतिको हाम्रो विवेकलाई प्रयोग गर्छौं, बुद्धिलाई कतिको प्रयोग गर्छौं, कतिको आवश्यकता छ बुद्धि प्रयोग गर्नु। जब हामी बुद्धिमानी भएर कुनै पनि ठाउँमा कुनै पनि कुराहरू गर्दछौं, हामीलाई त्यो बुद्धिमानीपूर्ण कार्यले कतिको सुरक्षित राख्दछ, कतिको सभ्य बनाउँछ हामीलाई, कतिको हामीलाई नम्रतामा डोर्याउँछ। प्रिय मित्र, हामी जहिले तहिले जुनै सुकै कुरा गर्दा पनि शुद्ध विवेक प्रयोग गरेर अगाडि बढ्नुपर्छ। बुद्धि र विवेक जसलाई खाँचो छ, नझर्किकन दिनुहुने परमेश्वरलाई त्यसले मागोस् वचनले यो भन्दछ। कति सुन्दर कुरा छ, सुन्दैखेरि आनन्द लाग्ने कुरा छ। सबै मान्छे कहाँ सबै कुरामा परिपूर्ण हुन्छ हुन्छ। प्राविधिक मित्रले कोही आइसक्नु भएको जानकारी दिनुभएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो,
2: एकचोटि
0: फेरि दोहोऱ्याइदिनुहोस् न।
2: मेरो नाम चाहिँ रुथमङ्गा थियो, म चाहिँ कुवेतबाट फर्स्ट टाइम कल गरेँ।
0: कुवेतबाट?
2: हजुर।
0: यति टाढाबाट हामीलाई माया गर्नुहुन्छ?
2: माया हेरिरहनु गर्छु, यो भन्छ अन्तखेरि खुसीका पलहरू प्रवासी कार्यक्रमहरू हेर्ने गर्छु, अनि आज पनि 1 बजे पछाडि त केही कार्यक्रम आइरह होला भनेर हेर्दै थिएँ, अनि
0: एकदमै खुसी लाग्यो। अवश्य पनि तपाईँले हामीसँग कल गरेर यसरी सम्पर्कमा आउनुभयो, हामी एकदमै धेरै धेरै धन्यवादी छौँ तपाईँप्रति। तपाईँको लागि हाम्रो प्रार्थना पनि छ, त्यति टाढाबाट पनि हामीलाई यसरी माया गरेर सुनिराख्नु भएको छ। ज्ञान दर्पण कार्यक्रमलाई कतिको सुन्नुहुन्छ हजुरले?
2: घरिघरि सुन्ने गर्छु, आज चाहिँ सुरुमै सुन्दै थिएँ, अनि त्यस्तो खासै स्पष्ट त बुझेको छुइनँ फर्स्ट टाइम हो।
0: हजुर हजुर,
2: अब सुन्नुपर्छ।
0: हजुरले विश्वास गरेको, हजुरले विश्वास गरेको कति समय भयो होला?
2: मैले विश्वास गरेको 2076 सालको साउन महिनामा विश्वास गरेको, यही कुवेतमै, त्यस बेला पनि म कुवेतमा आएको थिएँ।
0: ए ए हजुर हजुर, हजुर एकदमै खुसी लाग्यो, प्रभुले धेरै आशिष दिनुभएको छ हजुरलाई। र म एउटा कुरा सोधौँ हजुरलाई, म एकदम त्यस्तो अप्ठ्यारो क्वेसन सोध्दिनँ हजुरलाई। हजुरले नि विदेशमा बसिराख्नु भएको छ होइन, खासमा कस्तो खालको आशा राख्नुहुन्छ हजुरले? प्राय आफ्नो जीवनमा कस्तो खालको आशा राखेर बसिराख्नु भएको छ, जिइराख्नु भएको छ?
2: मलाई चाहिँ कस्तो लाग्छ भने अब प्रभुलाई नचिन्दै गर्दा त त्यसको होइन धन कमाउने अब परिवारलाई सुख शान्तिमा राख्ने सोच आउँथ्यो होला। तर अहिले पनि त्यो पनि सोच आउँछ, त्यो सँगसँगै पहिले चाहिँ प्रभुको काम गर्नुपर्छ। म होइन अब हिँडेर काहीँ गएर सुसमाचार सुनाउन सक्दिनँ, मैले कमाएको कमाइहरूबाट सुसमाचार सुनाउनेहरूलाई सहायता गर्नुपर्छ, अनाथहरूलाई टुरा टुरीहरूलाई मैले सहायता गर्नुपर्छ। मैले आफ्नो लागि मात्रै होइन, मैले स्वर्गमा धन जमा गर्नुपर्छ।
0: कति असल विचार, ठुलो आशा राख्नु भएको रहेछ, एकदमै आनन्द लाग्यो सुनेर, धेरै खुसी लाग्यो।
2: अनि मलाई यस्तो लाग्छ कि अब नेपाल फर्के पछाडिको कुराहरूमा अब यहाँ हुँदैन त अब गरिन्छ, नेपाल फर्के पछि पनि केही जुगाड गरेर प्रभुको काम गर्ने होइन परिवारले मिलेर भन्ने सोचमा छु। त्यही छ मेरो सोच। मलाई अहिले चाहिँ यस्तो लाग्न थाल्यो कि यो संसारमा कमाएर जोगाएर केही लाभ रहेन त, अहिलेको स्थिति हेर्दै गर्दाखेरि सबै भत्ता भुइँमा नफालिङ्गा
0: है,
2: अनि खानु र लाउनुसम्म पुग्यो भने प्रभुलाई धन्यवाद
0: भन्छ। एकदमै आशिषमय कुरा गर्नु हजुरले, एकदमै धेरै खुसी लाग्यो। वचनले पनि भन्दछ तिमीहरूको धन जहाँ छ त्यहाँ तिमीहरूको मन पनि हुनेछ होइन त? एकदमै खुसी लाग्यो, तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको र भएको होस् र धेरै मार्गहरू खोलिदिनु भएको होस्। हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर हामीसँग यसरी कुराकानीमा सहभागी हुनुभएको लागि। प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। अहिले छुटौ, धेरै धेरै धन्यवाद। एकदमै खुसी लाग्यो, धेरै टाढाको मुलुकमा बस्दै हुनुहुँदो रहेछ तर पनि हामीलाई माया गर्नु हुँदो रहेछ, हाम्रा कार्यक्रमहरू सुनिराख्नु हुँदो रहेछ। प्रभुले प्रशस्त आशिष दिनुभएको छ। कुवेत धेरै टाढा छ र पनि हामीलाई सुनिराख्नु भएको छ, उहाँबाट हामीलाई कल गर्नुभएको छ र उहाँले एउटा यस्तो आशा राख्नु भएको छ जुन आशा निकै राम्रो आशा छ। उहाँको दुखी गरीब टुहरा टुरी अनाथहरूलाई सहायता गर्नु, परमेश्वरको वचनले त्यही भन्दछ, विधवा र अनाथ टुरा टुरीहरूलाई जसले प्रेम गर्छ परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्छ। धेरै धेरै हामी खुसी छौ र धेरै धन्यवाद पनि भन्न चाहन्छौ उहाँलाई फोन गरेर हामीलाई यसरी सम्पर्कमा आएर कुराकानी गर्न र कुराकानी शेयर गर्न र आशिषमय कुराहरू बाँड्नलाई उहाँलाई परमेश्वरले मन दिनुभएको लागि। यदि प्रिय श्रोता तपाईँ पनि कोसिस गरिराख्नु भएको छ हामीसँग कुराकानी गर्नलाई भने हामीले स्टुडियोको नम्बर 01477 0754 र हाम्रो वाट्सएप नम्बर 98023446646 98023446646 तपाईँ पनि सम्पर्कमा आउनुहोस् र प्रत्यक्ष कुराकानीमा सहभागी हुन सक्नुहुनेछ। प्रिय श्रोता तपाई कोसिस गरिराख्नुहोस्, कतिपय समयमा मौसमको कारणले गर्दा र टेक्निकल कारणले गर्दा हामीसँग सम्पर्क नहुन सक्छ, तर निराश नहुनुहोस्, तर कोसिस गरिराख्नुहोस् भनेर उत्साह दिन चाहन्छु। र तपाईसँग कुराकानी गर्न पाउँदा हामीलाई पनि आशिष मिल्दछ, किनभने तपाईँका आशिषमय कुराहरूले हामीलाई निकै उत्साहित गर्छ। कोही फेरि पनि आइसक्नु भएको छ, म उहाँलाई स्वागत भन्न चाहन्छु। हेलो
3: हजुर, जय मसी।
0: जय मसी हजुर, कहाँबाट को बोल्नु होला?
3: म उत्तम शिवाकोटी बोल्दैछु, अहिले म यहाँ धादिङ जिल्लामा छु।
0: धादिङ जिल्ला
3: हजुर, यो खानीखोलाको नजिकै पर्छ, यो धेरै टाढा धादिङ होइन
0: हजुर,
3: यो काठमाडौँ धादिङ सिमानामा पर्छ
0: पर्छ। ए हजुर, हजुरको स्थायी बसोबास नै त्यतातिर कि?
3: होइन
0: हजुर हजुर,
3: मेरो स्थायी बसोबास उता खानकोट माता तीर्थ हो।
0: ए हजुर हजुर हजुर,
3: अनि म चाहिँ अब यहाँ शनिबारको सेवाको लागि
0: त्यता जानुभएको छ अहिले। एकदमै खुसी लाग्यो सेवकाईमा संलग्न हुनु, कति आनन्दको कुरा हो, कति मजाको कुरा हजुरले भन्नुभयो। मैले हजुरलाई त्यति धेरै गन्थन गर्नुभन्दा पनि नि एउटा प्रश्न राख्न चाहे हजुरलाई, अनि हजुरले यसो आफ्नो मनमा लागेको विचार मात्रै हामीलाई सेयर गर्दा पुग्छ। राखौँ हजुर। हजुर, म एनपी खतिवडा हो। हजुरले कतिको सुन्नुहुन्छ हाम्रो कार्यक्रमलाई?
3: धेरै सुन्छु एनपी खतिवडाको। मैले त्यो फेसबुकहरूमा नि हेर्छु।
0: हजुर हजुर,
3: एकदम मन पर्छ यो यो कार्यक्रम। पनि नाम ज्ञान दर्पण चलाउनुहुन्छ?
0: हजुर हजुर, ज्ञान दर्पण एकदम
3: गुड न्युज। म एकदम नियमित भन्दा हुन्छ।
0: एकदमै खुसी लाग्यो, धेरै आशिषित भयो। हामी
3: भेट्ने नै साथी हो, आज बोल्न पाए एकदम धेरै खुसी लाग्यो।
0: एकदम आनन्द लाग्यो मलाई पनि। हजुरलाई मैले एउटा छोटो प्रश्न राखेँ। हामी विश्वासीहरू प्राय जसो शान्ति शान्ति भनिरहेका हुन्छौँ। कस्तो शान्ति होला खास? हामीले कस्तो शान्ति चाहिँ प्रचार गर्नुपर्छ होला? कस्तो शान्तिमा हामीले कस्तो शान्तिको खोजी गर्नुपर्छ होला यहाँको विचारमा?
3: शान्ति शान्ति भनिरहेका हुन्छ, तर अब त्यो हामी प्रभुमा भएकाहरूको शान्ति चाहिँ एउटा परमेश्वरमा भएर हुने शान्ति र संसारले दिने शान्ति फरक छ।
0: हजुर हजुर, अवश्य पनि।
3: अनि हामी चाहिँ हाम्रो धेरै प्रतिज्ञा परमेश्वरले हाम्रो निम्ति गर्नु भएको छ।
0: हजुर हजुर,
3: फिफ्टी टिमको बिचमा पढ्यौँ भने हामीले चाहिँ त्यहाँनिर तिमीहरूको नागरिकता स्वर्गमा छ भन्ने।
0: एकदमै एकदमै।
3: अनि त्यस कारण पनि हामी हामी शान्तिमा छौँ, आनन्दित छौँ। संसारलाई हेर्यो भने त धेरै दुःख कष्ट पीर मार्ग धेरै छ।
0: हजुर,
3: तर शान्ति चाहिँ येशू ख्रीष्टमा छ। किन भन्दाखेरि हामी वचन अध्ययन गर्छौँ, अनि त्यो वचनलाई मनन गर्छौँ, अनि यो वचनको प्रतिज्ञा जति गर्नुभएको छ मानिस जातिको निम्ति, त्यो प्रतिज्ञा पुरा हुन्छ भन्ने हामी विश्वास गर्छौँ। अनि त्यहाँ त धेरै प्रतिज्ञाहरू छन् होइन? तिमीहरूको सारा पृथ्वी उहाँलाई सुम्पिदियो भनेको छ होइन? युगको अन्तसम्म तिमीहरूसँग हुन्छु।
0: एकदमै।
3: अनि हत्केलामा खोपेर राखेको भन्ने कुराहरू धेरै छ।
0: हजुर,
3: तर हामी अब शरीरमा चाहिँ संसारमा बाँचिराखेका छौँ।
0: हजुर, डर र चिन्ता त छँदैछ, तर पनि
3: डर र चिन्ताको बिचमा पनि बावजुद पनि हामी उहाँको प्रतिज्ञालाई सम्झेर
0: एकदम उहाँको प्रतिज्ञामा हामी शान्ति खोजिरहेका हुन्छौँ।
3: शान्ति खोजिरहेका।
0: एकदम कति सुन्दर कुरा छ, एकदमै खुसी लाग्यो। चिन्ता र डरको बीचमा पनि आन्तरिक शान्तिको खोजी चाहिँ प्रभु येशू ख्रीष्टमा विश्वास गर्नेहरूले गरिरहनु पर्छ होइन त? एकदमै हजुरले एकदमै राम्रो कुरा गर्नुभयो। धेरै धेरै प्रभुले आशिष दिनुभएको छ यहाँको सेवाकाईमा, यहाँको परिवारमा, व्यक्तिगत जीवनमा है त?
3: हजुर हस्, म जोडी मिलाउने सेवा पनि गर्छु।
0: ए हजुर, धेरै खुसी लाग्यो।
3: अतिरिक्त अनि यो जोखिममा परेका कुरा बाल बालिका नानीहरूलाई त्यहाँ सम्बन्धित स्थानमा
0: एकदमै एकदम असल कुरा, धेरै राम्रो। हजुरलाई धेरै आशिष दिनुभएको छ परमेश्वरले। हस् त
3: हजुर हस्, धन्यवाद। प्रभुको इच्छा भयो भने हामी फिजिकल्ली भेट गर्नुपर्छ।
0: एकदमै स्योर स्योर, एकदमै धन्यवाद धेरै फोन गर्नुभएको लागि। छुटौ
3: हजुर हस्, धन्यवाद।
0: हजुर, जय उत्तमजी हुनुहुन्थ्यो। वास्तवमा सेवकाईमा हिँड्नु भएको छ उहाँ पनि, एकदमै आनन्दमय कुरा शेयर गर्नुभएको छ। परमेश्वरको प्रतिज्ञा हामीमा छ, त्यसैले हामी शान्तिमा बाँचिरहेका छौं। हामी शान्ति यसकारण प्राप्त गर्न सफल छौं कि उहाँका प्रतिज्ञाभित्र हामी जिउँछौं। कति राम्रो कुरा। र उहाँले यो पनि भन्नुभयो कि म जहिले तहिले दुखी टुराटुरी बाल बालिका यस्ता व्यक्तिहरूको लागि काम गर्नलाई सधैँ तत्पर भएर अगाडि बढ़िरहेको छु। साँच्ची नै त्यो मन सबैमा परमेश्वरले दिनुभएको छ, जहाँ अभाव घटी कमी दुःख कष्टमा जीरहेका मानिसहरूको सहारा हामी कुनै न कुनै तवरले बन्न सकौं। कहीँ बोली वचनले हुन्छ, कहीँ आर्थिक तवरले हुन्छ, कसरी हुन्छ, हामी सहभागी बन्नलाई प्रयत्न गर्नुपर्दछ। वास्तवमा हाम्रो विशेष आशा त्यहाँ छ। प्रिय श्रोता, मैले तपाईँसँग आज प्रत्यक्ष कुराकानी गरिरहेको छु। विभिन्न ठाउँबाट विभिन्न व्यक्तित्वहरूले कल गरिराख्नु भएको छ र आफ्ना कुरा विचार राखिराख्नु भएको छ। तपाईँ पनि इच्छा राख्दै हुनुहुन्छ, कोसिस गरिराख्नु भएको छ भने निर्धुक्कसँग हामीलाई डायल गर्नु 01477075 हाम्रो ल्यान्डलाइन र 98023444 64 छ 9802344446। तपाईले हामीसँग प्रत्यक्ष रूपमा सहभागी भएर कुराकानी गर्न सक्नुहुनेछ भने तपाईसँग हामी आजको बसाईमा एकदमै महत्वपूर्ण ज्ञान गुणका कुराहरूलाई अगाडि सार्नेछौ र तपाईँको आशिष पनि अरू समक्ष पुर्याउने कोशिश गर्नेछौ। प्रिय मित्र, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एनपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। तपाईँ डायल गर्दै गर्नुहोस्, म तपाईँको निम्ति एउटा सुमधुर गीत एकैछिन राख्न चाहन्छु यता।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। एनपी खतिवडाको साथमा प्रतिदिनमा विजयजीले साथ दिइराख्नु भएको छ भने आज हामी ज्ञानगुणका कुरा सँगसँगै श्रोतासँग प्रत्यक्ष कुराकानी गरिरहेका छौं। तपाईँले थाहा पाउनुभयो प्रिय श्रोता, तपाईँलाई थाहा छैन र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने अहिले हामी कार्यक्रम ज्ञान दर्पण युनिट श्रोतासँग प्रत्यक्ष कुराकानीमा छौं। हामीले स्टुडियोको नम्बर खुल्ला गरेका छौं 01477 0754, भने हामीले वाट्सएप नम्बर पनि तपाईँको लागि खुल्ला गरेका छौं 98023 44 64 6। तपाईँले हामीसँग प्रत्यक्ष रूपमा कुराकानीमा सहभागी हुन सक्नुहुनेछ। तपाईँले डायल गर्नुपर्ने हुन्छ हाम्रो स्टुडियोको नम्बरमा, ताकि तपाईँले पनि आफ्ना ज्ञानका कुराहरू अरू समक्ष रेडियो मार्फत पुर्याउन सक्नुहुनेछ आज कार्यक्रम ज्ञान दर्पणको माध्यमबाट। र प्रिय श्रोता, तपाईँ कतिजनाले कोसिस गरिराख्नु भएको छ, हामीलाई थाहा छ तपाईँको फोन लागिरहेको छैन होला व्यस्तताको कारणले गर्दा होस् या प्राविधिक कारणले, तर तपाईँ निरन्तर डायल गर्नुहोस्, पक्कै पनि तपाईँसँग हामी कुराकानी गर्नेछौ। प्रिय श्रोता, फेरि पनि म तपाईँलाई स्टुडियोको नम्बर बताउन चाहन्छु 01477 0754, र हाम्रो वाट्सएप नम्बर पनि तपाईँको निम्ति हामीले खुल्ला गरेका छौं 98023 44 6 4 6। र हामी विशेष गरिकन धेरै जसो मानिसहरू विभिन्न रूखहरूमा फलेका विभिन्न किसिमका फलहरू खाइरहेका हुन्छौं, ती फलहरू स्वादिष्ट पनि त्यत्तिकै हुन्छन्, पोषण दिने खालका पनि हुन्छन्, तर एउटा कुरा तपाईँले विचार पुर्याउनु भएको छ कि छैन मित्र, हरेक फल फरक फरक स्वादका हुन्छन्। कति अचम्मको कुरा छ होइन, फरक फरक स्वाद हुन्छ, फरक फरक मिठास हुन्छ। संसारमा भएका मानिसहरूमा पनि त्यस्तै हुन्छ, भिन्न भिन्न स्वभाव हुन्छ, भिन्न भिन्न सोच हुन्छ, भिन्न भिन्न तवर तरिकाहरू हुन्छ। यद्यपि हामीले आत्माका फलहरू चिन्न सक्नुपर्छ, आत्माका फलहरू फलाउन जान्नु पर्दछ, यो हाम्रो निम्ति एकदमै महत्वपूर्ण हुन्छ। प्रिय मित्र, जस्तो कि प्रेमका कुरा गर्छौं, सबैप्रति निस्वार्थ प्रेम गर्ने क्षमता हामीले राख्नु पर्दछ, किनकि परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौते पुत्र हाम्रो निम्ति दिनुभयो, ताकि जस जसले उहाँमाथि विश्वास गर्छन् कोही नाश नहुन् तर ती सबैले अनन्त जीवन पाउन्। यस्तो प्रेम जसको कुनै शुरूआत र अन्त्य छैन, तर यो बहिरहेको छ, कहाँबाट बहिरहेको छ, कहाँबाट आइरहेको छ, कसको निम्ति आइरहेको छ, यो चाहिँ हामीले महसुस गर्नुपर्ने कुरा हुन्छ, अनुभव गर्नुपर्ने कुरा हुन्छ। यो चाहिँ परमेश्वरबाट आउने प्रेमको कुरा म गर्दैछु। आनन्द तब हुन सक्छ मानिस, परिस्थितिहरू त मानिससँग हुँदै हुन्छन्, परिस्थितिले त हामीलाई निराश बनाउँछ मित्र, तर परिस्थितिभन्दा माथि उठ्यौं भने हामीले आनन्द प्राप्त गर्दछौं। त्यो माथि भनेको चाहिँ परमेश्वरलाई हेर्नु हो। जब जब अघि एकजना मित्रले फोन गरेर भन्नुहुँदै थियो उत्तमजीले, यदि हामी परमेश्वरका प्रतिज्ञालाई हेर्छौं भने हामी आनन्दित हुन्छौं, त्यो भनेको चाहिँ हाम्रा परिस्थिति त भयानक छन्, दर्दनाक छन्, तर त्योभन्दा अलिकति माथि उठेर जब हाम्रा नजर परमेश्वरतर्फ लगाउँछौं भने हामीलाई आनन्द मिल्दछ। शान्ति अर्को त्यस्तै मिठो फल हो, जुन शान्ति परमेश्वरमा भरोसा राखेर उत्पन्न हुन्छ मनमा। संसारले दिने डर त्राससँग पराजित नहुने शान्ति, आज जुन शान्तिको खाँचो छ, केवल बिगुल फुकेर शान्ति आउने होइन, विशेष परमेश्वरमा भरोसा राखेर आउने शान्तिको कुरा म गर्दैछु। प्रिय श्रोता, मैले तपाईँसँग आत्माका फलका कुरा गरिरहेको छु। सिजनल फलफूलहरू धेरै प्रशस्त हुन्छन् त्यो हामीलाई थाहा छ, तर आत्माका फल तपाईँले आफ्नो अन्तरात्मामा फलाउनु पर्ने हुन्छ जुन परमेश्वरका प्रतिज्ञामा आधारित छन्, र हामी निरन्तर ती फलहरू फलाउने त्यो वृक्षको रूपमा उभिनु पर्दछ जहाँबाट फलहरू अरू मानिसहरूका निम्ति स्वादिष्ट बन्न सकुन्। साँच्ची नै तपाईँ कुनै फल फलाइराख्नु भएको छ या तपाईँ कुनै त्यस्तो आशिषको कारण बनिराख्नु भएको छ, अवश्य पनि तपाईँले हामीसँग सेयर गर्न सक्नुहुन्छ। आज भने कार्यक्रम ज्ञान दर्पण युनिट प्रत्यक्ष रूपमा श्रोतासँग कुराकानी गरिरहेको छ र कतिपय श्रोताहरूको फोन हामीले रिसिभ गर्न सकिरहेका छैनौं भने कतिपय श्रोताहरूले कोसिस गर्दै हुनुहुन्छ र पनि उहाँहरूको फोन लागिरहेको छैन, तर पनि ढुक्कसँग फोन गरिराख्नुहोस्, अवश्य पनि तपाईँको फोन हामीले रिसिभ गर्न सक्नेछौ र कुराकानी गर्न सक्नेछौ। हाम्रो स्टुडियोको नम्बर ल्यान्डलाइनमा हामीले 01477 0754 तपाईँको निम्ति खुल्ला गरेका छौं भने हामीले वाट्सएपमा दूर दराजमा रहने हाम्रा प्रिय श्रोताहरूको निम्ति 98023446 6 98023446 6 यो पनि हामीले खुल्ला गरेका छौं। कृपया तपाईँले हामीसँग टेलिफोन सम्पर्क गरेर प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ भने मैले तपाईँसँग ज्ञान गुणका कुराहरू राखि नै रहनेछु, अगाडि बढाइ नै रहनेछु, किनभने यो कार्यक्रम नै ज्ञान दर्पण हो। ज्ञान गुणका कुरा बिना यो कार्यक्रम अपुरो हुन्छ, मैले अघि पनि तपाईँसँग जानकारी गराइसकेको छु। प्रिय श्रोता, अर्को त्यस्तै फल हामीले धैर्यता जुन कठिनाई र अरूहरूबाट आइरहेका विभिन्न किसिमका ताडनाहरू कमजोरीपनमा पनि जब हामी सहेर त्यसलाई सहनशीलतापूर्वक ग्रहण गर्दै त्यस्तो स्वभाव जब हामी लिन्छौं भने पक्कै पनि प्रिय मित्र हाम्रो जीवन असल हुन्छ, फलदायक हुन्छ। त्यसैले हाम्रो जीवन फलदायक बनाउन यो धैर्यतामा जिउनु, यो धैर्यतामा पर्खिनु कति आनन्दको कुरा हुन्छ। प्रिय श्रोता प्राविधिक मित्रले मलाई संकेत गर्दै हुनुहुन्छ, कोही टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो जयमसी सर।
0: जयमसी हजुर, कहाँबाट को बोल्नु भयो होला?
1: हजुर म क्षेत्रपाटीबाट
0: एसआईया बोल्दै हुनुहुन्छ है? हजुर क्षेत्रपाटीबाट भन्नुभयो?
1: हजुर सर क्षेत्रपाटी। अझै मेरो लोकेसन त ठ्याक्कै सर
0: एकदमै खुसी लाग्यो, धेरै धेरै खुसी लाग्यो,
1: मलाई पनि एकदम खुसी लाग्यो सर हजुरले पनि यो मौका दिनुभएको लागि फोन गर्दा।
0: हजुर आज चाहिँ मैले कार्यक्रम ज्ञान दर्पणलाई हजुरहरूसँगै प्रत्यक्ष रूपमा कुराकानी गरौँ भनेर मैले के प्रश्नहरू पनि राख्दैछु आज। अनि सामान्य छन् प्रश्नहरू, त्यस्तो गाह्रो खालको प्रश्नहरू चाहिँ मैले राख्ने कोसिस गरेको छैन। सामान्य प्रश्न राख्दै गर्दा, हजुरले पवित्र आत्माका फलहरू त पक्कै याद गर्नुभएको छ, म हजुरलाई त्यो भन्न पनि लाउँदिन, हजुर कतिको दयालु बन्नुहुन्छ अरूप्रति भनेर म सोध्न चाहे हजुरलाई।
1: एकदम दयालु पनि दयालु एकदम हुन्छु
0: सकेसम्म हामीले अरूप्रति नम्र भएर होइन सहानुभूतिपूर्ण व्यवहार गरेर पनि त हामीले दयालु बन्न सक्छौ नि, दयालुपन देखाउन सक्छौ नि होइन र? हजुर पक्कै पनि हजुरले बारम्बार यो गरिराख्नुहुन्छ होला सायद।
1: एकदम एकदम मलाई चाहिँ एकदम त्यो चाँडै नै मनमा दयालु चाहिँ
0: आउँछ। हजुर हजुर एकदम हालसालै कसै प्रति यस्तो खालको दया देखाउनु भएको कुनै उदाहरण छ हजुरसँग?
1: हालसाल
0: भर्खरै
1: सर अब जस्तै अब अलिकति अब कति अब आवश्यकता खाँचो पर्छ नि त।
0: हजुर हजुर हजुर
1: अब उहाँहरूले अब उहाँहरूको आफ्नै ठाउँमा त्यो छ, तर पनि अब जब आफूसँग भन्दाखेरि अब गुनासो गर्दाखेरि कति कुराहरू गर्दाखेरि चाहिँ एकदम हुन्छु एन्टी सर, अनि यो गएको समयहरूमा पनि हप्ताको बिचमा पनि भएको छु उहाँहरूको।
0: हजुर, एकदमै खुसी लाग्यो, धेरै खुसी लाग्यो। यहाँ दयालु हुनुहोस्, धैर्यतामा जिउनुहोस्, शान्ति लिएर जिउनुहोस्, आनन्द र प्रेममा जिउनुहोस्, भलाई गर्नुहोस्, विश्वास योग्यतामा जिउनुहोस्, नम्रतामा जिउनुहोस्, आत्मसंयमतामा जिउनुहोस्। परमेश्वरले हजुरलाई धेरै आशिष दिनुभएको होस्।
1: धन्यवाद,
0: एकदमै खुसी लाग्यो।
1: त्योभन्दा अझै बढ्दा गएर हजुरसँग हजुरको प्रोग्राम होइन,
0: एकदमै हामी भेट्नु पनि पर्ने हुन्छ है त।
1: हस् एन्जी सर, तपाईँको दोहोऱ्याएर प्रोग्राम आउँछ अनि एकदम ब्लेस्ड हुन्छ कति कुराहरू।
0: हजुर,
1: हजुरको प्रोग्रामबाट पनि मैले अब हुन त अब वचनमा अघि तपाईँले भन्नुभयो नवा प्रेमको फलहरू, नम्रता, संयमी होइन,
0: हजुर हजुर,
1: त्यो कुराहरू छ। तर पनि हजुरको प्रोग्रामबाट चाहिँ धेरै तपाईँले त्यो जब भनिरहनुहुन्छ, त्यो कुरालाई घोषणा गरिरहनुहुन्छ, जुन कुराहरू हामीलाई अब
0: हजुर, धेरै खुसी लाग्यो हामीसँग फोन सम्पर्क गरेर यति मिठो कुरा राख्नुभयो। यहाँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको, अहिले छुटौँ है त। फोन गर्नुभएको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि हामीलाई यसरी फोनमा कुराकानी गरेर उत्साहका कुराहरू राख्नुहुन्छ जब हाम्रो श्रोताहरूले, हामी धेरै आनन्दित हुन्छौ, आशिषित भएको महसुस गर्छौ। यदि तपाईँ पनि मनमा कुरा खेलाउँदै हुनुहुन्छ अनि मेरो पनि फोन लागिरहेको छैन भन्दै हुनुहुन्छ भने डायल गर्नु 01477-0754। कृपा गरी तपाईँले फोन नलागेमा ल्याण्डलाइनमा सम्पर्क हुन नसकेमा 98-023-44-646 हाम्रो वाट्सएप नम्बर पनि तपाईँको लागि खुल्ला गरेका छौं। तपाईँले वाट्सएप मार्फत पनि हामीलाई कल गरेर तपाईँका आफ्ना मनमा लागेका कुराहरू आज कार्यक्रम ज्ञान दर्पण मार्फत प्रत्यक्ष रूपमा अरू तपाईँका प्रिय मित्रहरू समक्ष पुर्याउन सक्नुहुनेछ। तपाईँका आशिषमय कुराहरूले अरूलाई उत्साह मिल्ने त छँदैछ, ज्ञान प्राप्ति पनि त्यहाँबाट अवश्य हुन्छ। प्रिय मित्र, हामी जीवन त जिउँछौ, जिइरहेका हुन्छौं, अनि विभिन्न तवर तरिकाले हाम्रो जीवनलाई परिभाषित पनि गरिरहेका हुन्छौं। यही क्रममा हामी कुन रीतले हाम्रो जीवनलाई परिभाषित गरेका हुन्छौं र हामीले विशेष गरिकन आज्ञाकारितामा हामीले जीवन जिइरहेका हुन्छौं कि हुँदैनौ, हामी जिइरहेको जीवनबाट सन्तुष्टि प्राप्त गरिरहेका छौं कि छैनौ, सन्तुष्टि भएर हामी खुशी भएको कुरा अरूलाई व्यक्त गरिरहेका छौं या छैनौ, यी एकदमै हामीले जान्नुपर्ने र मनन गर्नुपर्ने कुराहरू हुन् प्रिय मित्र। र यस्तै यस्तै कुराहरू गर्दै गर्दा यदि तपाईँ पनि हामीसँग प्रत्यक्ष रूपमा सहभागी भएर कुराकानी गर्न चाहनुहुन्छ र तपाईँका कुरा राख्न चाहनुहुन्छ भने हामीले स्टुडियोको नम्बर 01477-0754 तपाईँको निम्ति खुल्ला गरेका छौं भने 98-023-44-64-6 यो वाट्सएप नम्बर पनि तपाईँको लागि हामीले खुल्ला गरेका छौं। र धेरै श्रोताले हामीसँग कुराकानी गरिराख्नु भएको छ भने अन्य श्रोताले हामीसँग सम्पर्क गर्ने कोसिस पनि गरिराख्नु भएको छ। कतिजनालाई हामीले रिसिभ सहसँग गर्न सकिरहेका छौं भने कतिजनालाई हामीले सकिरहेका छैनौं। मैले अघि पनि भने यो प्रविधिको युग हो, प्रविधिमा कोही कोही बेला हामीले सोचे जस्तो हुँदैन। तपाईँले सम्पर्क गर्न खोज्दै गर्दा पनि कतिपयसम्म तपाईँको नम्बर काटिन्छ र हामी तपाईँसँग कुराकानीमा सहभागी हुन सक्दैनौ, र कोही बेला तपाईँको नम्बर लाग्दैन र तपाईँ आ गर्दिन भने जस्तो मनमा राख्नुहुन्छ, यो हुन्छ नै स्वभावै। तर पनि म तपाईँलाई उत्साह दिन चाहन्छु कि श्रोता, तपाईँले नम्बर थिच्नुहोस्, अवश्य पनि हामी तपाईँको घण्टी बज्ने बित्तिकै रिसिभ गर्नेछौ र तपाईँसँग कुराकानी गर्ने नै छौ। र श्रोता, मैले अघि पनि भनिसकेको छु 01477-0754 हाम्रो स्टुडियोको नम्बर, ल्याण्डलाइनमा हो भने हाम्रो वाट्सएप नम्बर 98-023-44-64-6 र म तपाईँसँग कुरा गरिरहेको छु ज्ञान गुणमा हाम्रो जीवन कतातिर निर्देशित छ, तपाईँ कुन उमेरमा जिउँदै हुनुहुन्छ त्यो पनि एकदमै महत्वपूर्ण हुन्छ है मित्र। वृद्ध अवस्थातिर जाँदै हुनुहुन्छ कि युवा अवस्थामा पो हुनुहुन्छ कि, प्रौढ अवस्थातिर हुनुहुन्छ कि अर्थात कुन अवस्थामा तपाईँ हुनुहुन्छ त्यसले पनि तपाईँको जीवनलाई एक प्रकारको दिशा निर्देश गरिरहेको हुन्छ। बुद्धिमानी व्यक्तिले सबैसँग एउटा यस्तो सम्बन्ध बनाउँछ, परिवारमा प्रेम र एकता फैलाउँछ, मित्रताको खोजी गर्छ। असल मित्र पाउनु चाहिँ कठिन छ अहिलेको समयमा, असल मित्रको खोजी भइरहेको हुन्छ र त्यो व्यक्ति चाहिँ विश्वासमा परिपक्व हुँदै अगाडि बढ़िरहेको हुन्छ र उसले बारम्बार सोचिरहेको हुन्छ कि म मात्र यो संसारमा छैन, अरू धेरै मानिसहरू मेरो वरिपरि छन्, म भन्दा पर पनि अरू धेरै मानिसहरू छन्। त्यो व्यक्तिले यसरी सोच्न थाल्दछ। जब अरूको निम्ति कसैले सोच्न थाल्दछ भने याद गर्नुहोस् प्रिय श्रोता, त्यो व्यक्तिको हृदय ठूलो हुन्छ, त्यो व्यक्तिको हृदयमा परमेश्वरको प्रेम हुन्छ, परमेश्वरको बास हुन्छ र खास गरिकन विश्वासमा जिउनेहरूले यही कुरालाई मनन गर्नुपर्दछ कि हाम्रो सम्बन्ध हामीले बलियो प्रगाढ बनाउन सक्नुपर्दछ, जसका लागि परमेश्वरमा जिउनु र उहाँको आज्ञा पालन गर्नु त एकदमै महत्वपूर्ण छँदैछ। प्रिय मित्र, जब तपाईँले दृष्टान्त चित्रहरू पवित्र शास्त्रमा हेर्नुहुन्छ, तपाईँका मन छुने दृष्टान्त चित्रहरू छन् त्यहाँ। एउटा उडन्त पुत्रको कथा तपाईँ प्रायले सुन्नुभएको होला। जब हामी पश्चतापी भएर क्षमाशील भएर फर्किन्छौ नि, हामीले त्यागेको घरमा हाम्रा बाबु आमाले हामीलाई स्वीकार गर्नुहुन्छ। त्यस्तै परमेश्वरबाट हामी अलग्गिएका मानिस जब पश्चतापी हृदय लिएर उहाँको सामु जान्छौ नि, पक्कै पनि हामीलाई उहाँले ग्रहण गर्नुहुन्छ। तर हामी हिजो आज धन र लोभ यी कुरामा तल्लीन छौ, संसार आज यही कुरामा तल्लीन छ। विभिन्न ठाउँमा तपाईँले सुनिराख्नु भएको हुन्छ, मानिस प्रलोभनमा, धनको लोभमा जे पनि गरिरहेको हुन्छ। तर धन चाहिँदैन भन्ने कुरा होइन प्रिय मित्र, धन सँगसँगै यसको सही प्रयोग र सन्तुलित जीवन पनि त्यति नै महत्वपूर्ण हुन्छ। कतिपय मानिसहरूसँग अथाह सम्पत्ति हुन्छ तर आनन्द कता कता हराइसकेको हुन्छ। कोहीसँग खालि धन कसरी प्राप्त गर्न सकिन्छ भन्ने इच्छा आकांक्षा मात्रै हुन्छ, त्यसैले यसरी नै जीवन अगाडि बढ़िरहेको हुन्छ। प्रिय श्रोता, अब भने म तपाईँको टेलिफोनहरू लिन सायद सक्दिन, किनभने हामी समयको पाबन्दीभित्र हुन्छौं कार्यक्रम अवधिभरि। धेरैजना श्रोताले फोन गरिसक्नु भएको छ र कुराकानी गरिसक्नु भएको छ, तपाईँ छुट्नुभयो होला आजको दिन, तर हामी आत्मामा छुटिने छैनौं, एकअर्काप्रति प्रार्थना गरि नै रहनेछौ। म तपाईँलाई यो चाह पनि दिन चाहन्छु, समय सँगसँगै हामी हिँड्नु पर्दछ, किनभने समय सँगै चल्नका निम्ति परमेश्वरको वचनले पनि हामीलाई सिकाउँदछ। हामी समयको पाबन्दी भित्र रहँदै गर्दा जे जति श्रोताले देश विदेशबाट सम्पर्क गर्नुभयो अनि आफ्ना कुरा राख्नुभयो, उहाँहरूप्रति धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। तपाईँका ती सुन्दर विचार धेरैजनाका निम्ति उत्साहका विचार भएका छन्, म यो पनि विश्वास राख्दछु। तपाईँले हामीलाई गर्नुभएको प्रेम, हामीलाई सुनिराख्नु भएको कुरा जब तपाईँले राख्नुभयो, एकदमै आशिषित हामी गुड न्यूज परिवार भएका छौं। त्यसैले तपाईँ सम्पूर्ण श्रोतालाई यसगरी म हृदयदेखि धन्यवाद भन्न चाहन्छु। चाहे तपाईँ देशमा हुनुहोस् चाहे विदेशमा हुनुहोस्, जहाँ भएर पनि यसरी तपाईँको माया प्रेम ममता अनि तपाईँको निरन्तर प्रार्थना हाम्रो निम्ति जे छ त्यो हाम्रो लागि एकदमै सर्वोत्तम छ अनि ग्रहण योग्य छ। हामी पनि तपाईँलाई सम्झिनेछौ, तपाईँको निम्ति प्रार्थना गर्नेछौ। प्रभुले तपाईँलाई प्रशस्त आशिष दिनुभएको छ। प्रिय मित्र, यतिन्जेल कार्यक्रममा साथ दिनुभयो, प्राविधिक मित्र विजयजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। विशेष गरी पुनः एकचोटि सम्पूर्ण श्रोता जसले हामीलाई सम्पर्क गर्नुभयो, जसले सम्पर्क नगरी हामीलाई सुनेर साथ दिनुभयो, सबैप्रति हृदय आभार व्यक्त गर्न चाहन्छु। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, तपाईँको मनमा कुनै पनि कुलदुली भए हामीलाई पत्राचार गर्नुहोस्, टेलिफोन सम्पर्क गरेर पनि कुराकानी गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477 0754 र मेरो व्यक्तिगत नम्बर 98 40 80 14 43। गुड न्यूज एफएम प्रोग्राम एट द रेट जीमेल डट कम gnfmprogram@gmail.com हामीलाई तपाईँले इमेल पनि पठाउन सक्नुहुनेछ। पुनः एकचोटि परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्, तपाईँको जीवन सधैँ आनन्दित बन्न सकोस्, फल्नुहोस् फुल्नुहोस् र परमेश्वरमा भरोसा राखेर शान्तिमा जिउनुहोस्। गड ब्लेस यु अल। अब भन्छु छिटो

0: गुड न्यूज एफएम 105.1
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
4: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदै छ नि।
3: कहाँ छ?
4: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
4: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841020196, 9841020196
3: र सरिता महर्जन 9841910094, 9841910094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क।

0: गुड न्यूज एफएम 105.1
1: ए साना नानी बाबुहरू, रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम साना।

माई लिटल फ्रेन्ड्स कार्यक्रम साना पाइला लिएर म प्रस्तुता सन्ध्या तपाईँहरूको माझमा उपस्थित भइसकेकी छु र गुड न्युज एफएम 105.1 मेगाहर्ज सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता अभिभावक र मेरा प्यारा प्यारा साना भाइ बहिनीहरूलाई जय मसीह। साथै यस कार्यक्रम साना पाइलामा स्वागत पनि गर्न चाहन्छु र कार्यक्रम साना पाइलामा विशेष गरी हामी हाम्रा साना साना भाइ बहिनीहरूलाई परमेश्वरमा कसरी हुर्काउने, उनीहरूलाई असल मार्गमा कसरी डोर्याउने र उनीहरूप्रति अभिभावक साथै मण्डलीको जिम्मेवारीहरू के हुन् भन्ने विषयमा छलफल गर्ने गर्दछौ भने कहिलेकाहीँ हामी हाम्रा साना साना भाइ बहिनीहरूसँगको रमाइलो कुराकानीहरू पनि प्रस्तुत गर्ने गर्दछौ र आजको कार्यक्रममा हामी एउटा विषयमा छलफल गर्नेछौ र आजको कार्यक्रममा छलफल गर्ने विषय चाहिँ रहेको छ सत्य बोल्ने। र जति पनि साना साना भाइ बहिनीहरूले अहिले कार्यक्रम साना पाइला सुनिरहनु भएको छ तपाईँहरूले कतिको सत्य बोल्नुहुन्छ भनेर एकछिन सोच्दै गर्नु होला है। त विषयमा जानुभन्दा अगाडि म तपाईँहरूको बीचमा एउटा सुमधुर गीत राख्न चाहन्छु।

यो मिठो गीतपछि फेरि पनि सम्पूर्ण श्रोता अभिभावक र मेरा साना भाइ बहिनीहरूलाई कार्यक्रम साना पाइलामा स्वागत गर्न चाहन्छु र आज चाहिँ म तपाईँहरूको बीचमा सत्य बोल्ने भन्ने विषयमा केही कुराहरू शेयर गर्न जाँदैछु। आशा छ तपाईँहरू कार्यक्रम साना पाइला सुनेर सबैजना आशिषित हुनु भइरहेको छ। सत्य बोल्नु भनेको चाहिँ

भन्नु कहिलेकाहीँ हामी गल्ती गर्दछौँ अनि त्यति बेला चाहिँ हामीलाई डर लाग्दछ अनि हामी त्यति बेला चाहिँ डरको कारणले गर्दाखेरि झुट पनि बोल्न सक्छौँ। तर मेरा प्यारा प्यारा भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने परमेश्वरले हामीलाई सधैँ सत्य बोल्न सिकाउनुहुन्छ। उहाँले चाहिँ हामीले सत्य बोलेको उहाँ मन पराउनुहुन्छ। सत्य बोल्ने मानिसमाथि अरूले विश्वास गर्छन् र उसको चरित्र पनि राम्रो बन्दछ। यदि तपाईँ र म सत्य बोल्दछौ झुटलाई इन्कार गर्दछौ भने चाहिँ हामीलाई चाहिँ परमेश्वरले असाध्यै माया गर्नुहुन्छ है। किनकि परमेश्वरले भन्नुभएको छ शैतानलाई चाहिँ झुटको पिता। यदि जसले झुट बोल्दछ त्यसले चाहिँ के गरिरहेको हुन्छ परमेश्वरको विरुद्धमा गइरहेको हुँदछ। त्यसै कारणले गर्दाखेरि हामीले झुट बोल्नु हुँदैन। भाइ बहिनीहरू तपाईँहरूले कहिलेकाहीँ यस्तो महसुस गर्नु भएको छ कहिलेकाहीँ हामीले कसैलाई झुट बोल्यौँ भने त्यो कुराहरूले हामीलाई भित्रभित्र कस्तो स्याड बनाइरहेको हुन्छ कति दुःखी बनाएर आउँछ। हामीले बाहिर आफ्नो कुराहरू सल्टाए पनि तर त्यो झुटले गर्दाखेरि चाहिँ हामीलाई भित्र चाहिँ असाध्यै अशान्ति भइरहेको हुँदछ। त्यसै कारणले हाम्रो हृदयमा शान्ति ल्याउनको लागि भए पनि हामीले सत्य बोल्नु चाहिँ जरुरी छ। र हामीलाई इफिसी 4:25 पनि भन्दछ तिमीहरू प्रत्येकले आफ्नो छिमेकीसँग सत्य बोल। हामीलाई बाइबलले पनि सत्य बोल्नको निम्ति आग्रह गर्दछ। हामीले एफिसी 4:25 हेर्यो भने यहाँ यस्तो लेखिएको छ यसकारण झुट त्यागेर हरेकले आफ्नो छिमेकीसँग सत्य बोल किनकि हामी एउटै शरीरमा एक अर्काका अङ्गहरू हौं। हामीले चाहिँ कहिले पनि झुट बोल्नु हुँदैन। हामीले झुटलाई चाहिँ त्याग्नु पर्दछ। आफ्ना वरिपरि भएका व्यक्ति या जति पनि हाम्रो छरछिमेकीहरू हुनुहुन्छ हाम्रो फ्यामिली मेम्बर्सहरू हुनुहुन्छ हाम्रो साथीभाइहरू हुनुहुन्छ उहाँहरूसँग चाहिँ हामीले के गर्नु पर्यो सधैँभरि सत्य बोल्नु पर्यो किनकि परमेश्वरको वचनले भन्दछ हामीले चाहिँ झुटलाई त्याग्नु पर्दछ र सत्य बोल्नु पर्दछ। म तपाईँहरूको बीचमा एउटा सानो कथा भन्न चाहन्छु। एक दिनको कुरा हो एउटा सानो केटो चाहिँ रोहन चाहिँ खेल्दै थियो अनि ऊ चाहिँ आफ्नो घरमा खेलिरहेको बेलामा चाहिँ उसले आमाले सजाएर राखिरहनु भएको एउटा गमला चाहिँ फुटायो अनि उसले जब गमला फुटायो अनि एकदमै धेरै डरायो र सोच्यो। उसले मनमा नै सोच्न थाल्यो अभी मैले त होइन म त बिरालोले फुटाएको भनिदिन्छु अनि आमाले नि पत्याइहाल्नुहुन्छ नि भनेर रोहनले त्यसो सोच्न थाल्यो। तर रोहनले सम्झियो त्यति बेला कि परमेश्वरले त हामीलाई सत्य बोल्न सिकाउनु भएको छ उसले कसरी झुट बोल्ने होला भनेर उसले मनमनमै सोचिराख्यो। त्यति बेलामा उसले आमालाई भन्यो आमा माफ गर्नुहोस् मैले गल्तीले तपाईँले सजाएर राख्नु भएको गमला फुटाए अनि आमा रिसाउनु भएन बरु रोहनलाई भन्नुभयो धन्यवाद रोहन तिमीले सत्य बोल्यौ। त्यस दिन रोहनले सिक्यो कि सत्य बोल्दा विश्वास बढ्छ। हो साथीहरू हामीले पनि केही गल्ती गर्यौं अथवा हामीबाट केही भूलहरू भयो भने हामीले जे कुरा सत्य छ त्यो कुरा हामीले स्वीकार्नु पर्दछ र नडराइकन आफूले गरेको गल्तीलाई चाहिँ स्वीकारेर माफ माग्नु पर्दछ। जसरी रोहनले यहाँ माफ माग्नु भयो उहाँको आमा पनि असाध्यै खुसी हुनुभयो र रोहनलाई सधैँ विश्वास गर्न थाल्नुभयो। आज यदि हामीले कसैसँग झुट बोल्यौं होइन हामीले झुट बोलेको कुरा उहाँहरूले थाहा पाउनु भयो भने चाहिँ के हुने रहेछ त उहाँहरूले हामीलाई फेरि विश्वास गर्न सक्नु हुने रहेनछ। त्यसै कारणले सत्य बोल्नु चाहिँ परमेश्वरको बानी पनि हो है किनकि परमेश्वरले भन्नुभयो बाटो जीवन र सत्य म नै हुँ परमेश्वर नै सत्य हुनुहुन्छ। त्यसै कारणले गर्दाखेरि हामीले हरेक अवस्थामा साँचो र सत्य बोल्नु पर्दछ किनकि प्रभु यीशु ख्रीष्टले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ। हाम्रो प्रभु यीशु ख्रीष्ट पनि सत्य परमेश्वर हुनुहुन्छ त्यसै कारणले हामी पनि उहाँ जस्तै पवित्र र सत्य रहनु पर्दछ। अनि आज साना पाइला कार्यक्रममा म तपाईँहरूको बीचमा अरू पनि केही कुराहरू सेयर गर्न चाहन्छु तर म तपाईँहरूको बीचमा एउटा सुमधुर गीत राख्न चाहन्छु।

यो मिठो गीतपछि फेरि पनि कार्यक्रम साना पाइलामा स्वागत गर्न चाहन्छु। परमेश्वरले चाहिँ सत्यलाई असाध्यै प्रेम गर्नुहुन्छ है। हितोपदेश 12:22 यसो लेखिएको छ, परम प्रभु झुटा ओठलाई घिनाउनुहुन्छ तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ। मलाई आशा छ सबैजना जो जसले यो कार्यक्रम साना पाइला सुनिरहनु भएको छ उहाँहरू एकदमै आशिषित हुनु भइरहेको छ भनेर, किनकि आजको कार्यक्रममा म आफै पनि यहाँहरूको बीचमा सत्य बोल्ने विषयमा बोल्न पाउँदा आशिषित भइरहेको महसुस गरिरहेको छु। हितोपदेश 12:22 हामीलाई प्रश्न भनेको छ, जो मानिसले झुट बोल्दछ त्यस्ता ओठहरूलाई चाहिँ परमेश्वरले घृणा गर्नुहुँदछ होइन, त्यस्ता मानिसहरूलाई चाहिँ उहाँले मन पराउनु हुँदैन। त्यस्ता मानिसहरूबाट चाहिँ उहाँ के गर्न चाहनुहुन्छ त टाढै बस्न चाहनुहुन्छ। तर यदि कोही सत्यवादी मानिस छ भने उहाँसँग चाहिँ परमेश्वर के हुनुहुँदो रहेछ भने प्रसन्न हुनुहुँदो रहेछ, खुसी हुनुहुँदो रहेछ है। त्यही भएर मेरा साना साना भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरू कहिले पनि झुट नबोल्नुहोला, सत्य बोल्नु होला, किनकि सत्य बोल्ने मानिससँग चाहिँ परमेश्वर खुसी रहनुहुन्छ। यदि तपाईँहरूले पनि सत्य बोल्नु भयो भने परमेश्वर तपाईँहरूसँग खुसी रहनुहुन्छ। र सत्य बोल्नु भनेको चाहिँ परमेश्वरलाई खुसी पार्ने एउटा बाटो पनि रहेछ, र परमेश्वरले पनि त्यही चाहनुहुन्छ कि हामी चाहिँ सधैँ सत्य बोल्ने बानी बसालौं। र त्यसो गर्नाले हामीले सत्य बोलेको कारणले चाहिँ हाम्रा परिवार, साथी र शिक्षकहरूले पनि हामीलाई विश्वास गर्न सक्छन्। र अर्को कुरा छ, अघि नै मैले तपाईँहरूको बीचमा भनिसके, जसरी रोहनले गल्ती गर्नुभयो र उहाँले स्वीकार गर्नुभयो अनि उहाँले क्षमा पनि पाउनुभयो र आमा पनि रोहनले सत्य बोलेको कारण खुसी हुनुभयो, त्यस्तै हाम्रो जीवनमा गल्ती भए तापनि हामीले सत्यलाई चाहिँ स्वीकार गर्नुपर्दछ। जसरी लुका 19:1-10 हेर्ने हो भने त्यहाँ जकैको बारेमा लेखिएको छ, उनले चाहिँ विगतमा धेरै गल्तीहरू गरीब मानिसहरूलाई लुटे, उनीहरूको धन सम्पत्तिहरू लुटेर उनले लुकाएर राखेका थिए। तर जब उहाँले यीशु ख्रीष्टलाई देख्नुभयो अनि उहाँले थाहा गर्नुभयो कि यीशु ख्रीष्ट सत्य परमेश्वर हुनुहुन्छ भनेर, जसरी उहाँले आफ्ना धनहरू प्रभु यीशुलाई देख्ने बित्तिकै उहाँ चाहिँ आफ्नो हृदयलाई परिवर्तन भएर के गरिदिनु भएको थियो, उहाँले लुकाएर राखेका सबै धन सम्पत्ति पैसा रुपियाँहरू चाहिँ गरीबहरूलाई बाँडिदिनु भएको थियो। त्यसको मतलब चाहिँ विगतमा गल्ती गरे पनि हामी परिवर्तन भएर आफ्नो गल्तीलाई स्वीकार गर्नुपर्दछ अनि यो पनि एउटा सत्य कुरा हो है। गल्ती लुकाउनु भन्दा बरु स्वीकार गर्नु नै राम्रो हो। परमेश्वरले पनि इमानदार मानिसलाई क्षमा गर्नुहुन्छ, जसरी जकैलाई प्रभु यीशु ख्रीष्टले क्षमा गर्नुभयो। आज यदि हामीले पनि त्यस्ता केही गल्तीहरू गरेका छौँ, झुट बोलेका छौँ भने परमेश्वरलाई हामीले सरी भन्नुपर्दछ, हामीले क्षमा माग्नुपर्दछ। त्यसो गर्नाले चाहिँ परमेश्वरले हाम्रो पापलाई क्षमा गरिदिनुहुनेछ, हाम्रो मिस्टेकलाई चाहिँ उहाँले के गर्नुहुँदो रहेछ, फर्गिभ गरिदिनुहुने रहेछ है। र झुट बोल्ने बानीले चाहिँ हामीलाई जहिले पनि समस्यामा पार्दछ। यदि तपाईँले एउटा झुट बोल्नुभयो भने त्यो झुटलाई लुकाउनको लागि चाहिँ हामीले धेरै अरू झुटहरू बोल्नु पर्ने हुन्छ, त्यसैले हामीले सुरुदेखि नै सत्य बोल्नु पर्दछ। यदि हामीले झुट बोल्यौँ भने चाहिँ के हुने रहेछ त, हामीले आफ्नो विश्वास चाहिँ गुमाउने रहेछौँ अनि हामीलाई मानिसहरूले सजिलै विश्वास पनि गर्न सक्दैनन् फेरि, अनि मनमा पनि डर र चिन्ता हुने रहेछ होइन, ला मैले बोलेको झुटले मलाई समात्छन् कि, मलाई त कतै लान्छन् कि, मलाई त पिट्छन् कि भन्ने के हुने रहेछ, जहिले पनि त्यो कुराको अशान्ति चाहिँ हाम्रो हृदयमा हुने रहेछ। अनि एउटा झुट लुकाउनलाई फेरि हामीले अरू धेरै झुटहरू बोल्नु पर्ने हुँदछ, अनि परमेश्वर, परिवार र आफ्नो साथीभाइ मित्रहरूसँग पनि हाम्रो सम्बन्ध के हुने रहेछ, टुट्ने रहेछ। अनि अर्को एउटा झुट बोलेर हुने नकारात्मक कुरा चाहिँ के रहेछ भने परमेश्वर पनि हामीसँग खुसी हुनुहुन्न रहेछ। यदि हामीले झुट बोल्यौँ भने परमेश्वरले हामीलाई घृणा पनि गर्नुहुँदो रहेछ। त्यसै कारणले हामीले जहिले पनि हाम्रो जीवनमा हामी सत्य मात्रै बोल्नु पर्दछ, जे कुरा त्रुट छ त्यो कुरा चाहिँ हामीले भन्नुपर्ने हुँदो रहेछ होइन। र सत्य बोल्दा चाहिँ परमेश्वर चाहिँ हामीसँग खुसी हुनुहुन्छ होइन, उहाँले चाहिँ हामीलाई प्रेम पनि गर्नुहुन्छ अनि अरूले विश्वास पनि हामीलाई गर्दछन् होइन। हाम्रो ड्याड, मम, टिचर्स र हाम्रा साथीहरूले पनि हामीलाई के गर्न सक्छन्, विश्वास गर्न सक्छन्। बाबु आमा, शिक्षक र साथीहरूले पनि हामीलाई के गर्न सक्छन्, ट्रस्ट गर्न सक्छन्, यदि हामीले साँचो कुरा बोल्यौँ भने चाहिँ। अनि हाम्रो मनमा पनि शान्ति हुन्छ, हामीले झुट लुकाउनु पर्दैन, डर र चिन्ता पनि हुँदैन होइन, ला के गर्ने भन्ने कुराहरू पनि हाम्रो हृदयमा हुँदैन। त्यसै कारणले हामी के हुन सक्छौँ, हाम्रो हृदय शान्तिले भरिन सक्छ अनि हाम्रो असल चरित्र पनि बन्छ। यदि तपाईँले केही साँचो कुराहरू बोल्नुभयो, कहिले पनि तपाईँले झुट बोल्नु भएन भने तपाईँलाई सबै मानिसहरूले ओ यो नानी त कति ज्ञानी छ, यो बाबु त कति ज्ञानी छ, झुट पनि बोल्दैन, कस्तो अनेस्ट छ होइन, उता आफूले पाएको काम कुराहरू पनि गर्छ
भनेर चाहिँ हाम्रो क्यारेक्टर पनि एकदमै असल बन्दछ। सबैजनाले हामीलाई माया पनि गर्नुहुन्छ, मन पनि पराउनुहुन्छ। त्यसैले हामीले सबैजनाले सत्य बोल्नु चाहिँ अति नै जरुरी छ है, अति नै महत्वपूर्ण छ। चाहे हामी ठुला हौ, चाहे हामी जवान हौ, चाहे हामी साना साना बालकहरू जस्तो हौ, हामी जुन अवस्थामा भए पनि, हाम्रो एज जे भए तापनि, हामीले चाहिँ कहिले पनि सत्य बोल्न छाड्नु हुँदैन, किनकि परमेश्वरले चाहिँ सत्यलाई असाध्यै मन पराउनु हुँदछ। र त्यति मात्र नभएर जब जब हामी सत्य बोल्दछौ, सत्य हामी हाम्रो जीवनमा धारण गर्दछौ भने सत्यले चाहिँ हामीलाई स्वतन्त्र पनि गराउनेछ। यहोना 8:31-32 प्रभु यीशुले हामीलाई यसो भन्नुभएको छ, तिमीहरू मेरा वचनमा रह्यो भने तिमीहरू साँच्चै मेरा चेला हौ, तब तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ। आमेन। भर्खरै हामीले वचन सुनेका छौँ र यहाँबाट हामी बुझ्न सक्दछौ कि प्रभु यीशु ख्रीष्ट स्वयंले हामीलाई के भन्नुभएको छ भने, हामी चाहिँ उहाँहरूको वचनमा रहन चाहिँ एकदमै इम्पोर्टेन्ट छ है। किनभने जसले चाहिँ परमेश्वरको वचन अध्ययन गर्दछ, जसले चाहिँ बिहान बेलुका बाइबल स्टडी गर्दछ, उहाँको वचन अनुसारको जीवन जिउँदछ, त्यस्ता व्यक्तिहरूले, त्यस्ता भाइ बहिनीहरूले मात्रै साँचो कुरा चाहिँ थाहा पाउनु हुँदो रहेछ होइन। अनि परमेश्वरको वचनमा रहेपछि मात्रै हामीले सत्य कुराहरू जान्न पाउने रहेछौ, र जब हामीले सत्य कुराहरू जान्नेछौ र त्यो सत्यले चाहिँ हामीलाई स्वतन्त्र तुल्याउनेछ। आज कार्यक्रम साना पाइला जो जतिले सुन्दै हुनुहुन्छ उहाँहरूलाई म यस कार्यक्रमबाट यही भन्न चाहन्छु कि हामी जुन अवस्थामा भए तापनि, हामी जस्तै गाह्रो अप्ठ्यारोबाट भएर जानु परे तापनि, जसरी परमेश्वर सत्य हुनुहुन्छ हामी त्यसरी नै सत्य हौ, र कहिल्यै पनि परमेश्वरलाई छल्ने ढाट्ने कामहरू नगरौं, किनकि त्यस्तो गर्ने व्यक्तिलाई चाहिँ परमेश्वरले मन पराउनु हुँदैन। त्यसैले परमेश्वरले मन पराउनु हुने व्यक्ति चाहिँ हामी बनौ, र हरेक कुरामा चाहिँ हामीले सत्य बोल्नु पर्दछ र आशिषित हुनु पर्दछ भनेर चाहिँ म तपाईँलाई यही उत्साह दिन चाहन्छु। यदि कसैको झुट बोल्ने बानी छ भने चाहिँ आजैबाट ती बानीहरूलाई हामी त्यागेर परमेश्वरको सत्यतालाई खोजौं र येशू ख्रीष्ट जस्तै सत्य हौ भनेर भन्न चाहन्छु।

तपाईँहरूसँग मिठो कुराकानी गर्ने मन हुँदा हुँदै पनि समयले हामीलाई बिदा दिइसकेको छ। अब भने कार्यक्रम साना पाइलाबाट हामीले बिदा माग्नुपर्ने हुन्छ। यतिजेलसम्म जो जसले कार्यक्रम साना पाइला सुनेर हामीलाई साथ दिनुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रमबाट तपाईँहरू आशिषित हुनुभएको छ भन्ने विश्वास पनि गर्दछु। र हाम्रो कार्यक्रम साना पाइला प्रति तपाईँहरूको केही प्रतिक्रिया भए तपाईँले हामीलाई वाट्सएप अथवा इमेल गर्न सक्नुहुनेछ र हाम्रो वाट्सएप नम्बर रहेको छ 9813580614 र हाम्रो इमेल रहेको छ gnfmprogram@gmail.com। प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिँदै म प्रस्तुता सन्ध्या पनि कार्यक्रम साना पाइलाबाट विदा हुन चाहन्छु। जय मसीह। तपाईँहरूको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।
2: ओइ बाबु यहाँ आप एक कुरा भन्नु छ।
3: हजुर बाजे के हो भन्नुहोस्।
2: हामी किन सबभन्दा बढी माया गर्ने को होला दाइ? भन्प भन्प।
3: सबभन्दा बढी माया त ईश्वर परमेश्वरले नै गर्नुहुन्छ।
2: कसरी गर्नुहुन्छ त?
3: कसरी? यो कुरा ईश्वरको वचन बाइबलको युहन्ना भन्ने पुस्तकको 3:16 प्रष्ट भनेको छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।
2: होइन, यो एक मात्र पुत्र भनिया को हुन्?
3: ए बाजे, हजुरलाई थाहा छैन? ईश्वरका एक मात्र पुत्र भनेका येशु ख्रिष्ट हुन् के?
2: औ औ, अहिले पो थाहा पाए। अब म पनि उहाँमा विश्वास गरी स्वर्गमा जाने हुँ है।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आशुविकको हार्दिक स्वागत तथा जय मसी। श्रोता, यो कार्यक्रम गुड न्यूज नेपालद्वारा प्रायोजित र सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाई हामीलाई ईश्वरीय यथार्थताको बारेमा बताउँदछ र संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको भागीदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी परमेश्वर अनुग्रही हुनुहुन्छ र परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। एक दिन संसारका सबै व्यक्तिहरूले परमेश्वरमा घुँडा टेक्नु पर्नेछ भन्ने विषयमा हेर्नेछौ। श्रोता, परमेश्वर तपाईँ हाम्रो सृष्टिकर्ता र रचनाकार हुनुहुन्छ। आज संसारका कतिपय मानिसले सत्य परमेश्वरलाई नचिने तापनि आफ्नो आफ्नो कल्पनाको ईश्वर बनाएर पूजे तापनि एक दिन परमेश्वरको अगाडि संसारका सबै व्यक्तिहरूले घुँडा टेक्नै पर्नेछ, किनकि सृष्टि उहाँको हो र सृष्टिभित्रको समस्त थोकहरू उहाँकै इच्छामा चल्दछन्। त आउनु श्रोता, आज हामी यही विषयमा तपाईँलाई अझै प्रष्ट रूपमा जानकारी दिनेछौ। आज तपाईँ हाम्रो बीचमा पवित्र धर्मशास्त्र बाइबलबाट अझै विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय पास्टर प्रभुजन साई आइसक्नु भएको छ।
1: आदरणीय श्रोता, यहाँहरूलाई मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक नमस्कार तथा प्रभु येशु मसीहको अनुग्रह नाउँमा जय मसीह टक्याउन चाहदछु। श्रोता, यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रम प्रसारण गरिन्छ। एक मात्र उद्देश्य छ यो कार्यक्रमको, जुन उद्देश्य हो परम प्रभुको चरणमा सबै व्यक्ति आओस् र सत्य ईश्वरको ज्ञान बुझोस् र कोही पनि व्यक्ति मृत्युपछि नरकमा जानु नपरोस्। यो धरतीमा कोही पनि व्यक्तिले त्यस्ता चीज वस्तुलाई ईश्वर भनेर आदर नगरोस् जुन ईश्वर नै होइनन्। र तपाईँ हामीलाई थाहा छ, हामी भन्ने गर्छौं ईश्वर चाहिँ एउटै हुनुहुन्छ। हो आदरणीय श्रोता, यो सत्य हामीले बोलिरहेका छौं, ईश्वर एउटै हुनुहुन्छ। तर विडम्बना यो छ, हामीले त्यो गरेका छैनौं। त्यसैले बिब्लिकल भाषामा बोल्न चाहन्छौ, व्हाट यु से डु यु, व्हाट यु डु से इट, अथवा जे तपाईँले बोल्नुहुन्छ त्यही गर्नुहोस्, जे गर्नुहुन्छ त्यही बोल्नुहोस्। तर अचम्म यो छ, हामी यो धरतीमा आज जे गर्दछौं त्यो हामी सत्य रूपले अरूलाई बोल्दैनौ, जे हामी बोलिरहेका छौं त्यो चाहिँ सही रूपले गर्दैनौ। त्यसैले आज हामीहरू उल्टो पुल्टो भइरहेका छौं। आज हामीले सोचेको कुरा हुँदैन, हामीले चाहेको कुरा हाम्रो जीवनमा पूरा हुँदैन। श्रोता, यो नहुनुमा यो एउटा ईश्वरीय श्राप, ईश्वरीय सजाय भनौं हाम्रो जीवनमा आइपरेको छ। यो सजाय ईश्वरबाट नआओस् र हामीहरू ईश्वरको आज्ञामा चल्नु पर्छ भन्ने शिक्षा यो पवित्र शास्त्र बाइबल भन्ने पुस्तकमा दिएको छ, जुन पुस्तक विश्वमा सबैभन्दा धेरै मानिसहरूले पढ्ने गर्दछन्, सबैभन्दा धेरै प्रिन्ट आउट हुने छापिने पुस्तक हो र सबैभन्दा धेरै भाषामा लेखिएको पुस्तक पनि हो। यो एउटा इसाईहरू अथवा मण्डली तथा चर्चमा जानेहरूले पढ्ने पुस्तक मात्र होइन, यो विश्वका ठूला ठूला राजनीतिज्ञ, विद्वानहरू, ठूला ठूला वैज्ञानिकहरूले पढ्ने गरेको पुस्तक हो। हामीहरू जब पवित्र शास्त्र बाइबलको अध्ययन गर्छौं, यहाँभित्रका धेरै कुरा बुझ्न नसकौंला, तर पवित्र आत्मा परम ईश्वरले हामीलाई सहायता गर्नुहुन्छ र हामीहरूले आफ्नो पर्सनल ज्ञान अथवा सृष्टि कसरी भएछ र सृष्टिका मालिक को हुनुहुँदो रहेछ र सृष्टिमा भएका सबै प्राणीहरू र आत्माहरू र सृष्टिको यो रचना के कसरी आएको रहेछ र सृजिएको रहेछ भन्ने कुरा यथार्थ जान्नको लागि कुनै पनि वैज्ञानिक पुस्तकले प्रमाणित गरेको छैन, त्यहाँबाट हामी जान्दैनौ। यो यथार्थता बुझ्नलाई हामीले यही शास्त्र बाइबल अध्ययन गर्नुपर्दछ र हामीहरूको सोच विचारहरू फरक छ। हामी ईश्वर कस्ता हुनुहुन्छ होला, ईश्वर कहाँ बस्नुहुन्छ होला, कतिपयलाई प्रश्न होला र कतिपयले सोचेका छौं होला, ईश्वर यस्तो ठाउँमा बस्नुहुन्छ, ईश्वर यो घरमा बस्नुहुन्छ अथवा ईश्वर यस्ता खालका आकृतिमा बस्नुहुन्छ भनेर हामीले आफ्ना सोच विचारका आकृति बनाउँदै र त्यहाँ ईश्वरको बास छ भन्दै त्यो आकृतिलाई हामीले ईश्वरको रूप दिँदै त्यसैमा ढोग्ने गरेका पनि हुन सक्छौ। श्रोता, तपाईँ र हामीहरूलाई ईश्वर शास्त्रले यो सूचना गरेको छ, ईश्वर कुनै प्रकारको आकृति होइन अथवा हामीले कुनै पनि आकृति ईश्वरको आकृति जस्तै बनाउन सक्दैनौ, किनभने ईश्वरको आकृति हामीले देखेकै छैनौ। उहाँ चाहिँ आत्मा हुनुहुन्छ, उहाँको राज गर्ने ठाउँ एक ठाउँ मात्र छ। उहाँले भन्नुहुन्छ यो यसैया भन्ने पुस्तक पवित्र धर्मशास्त्र बाइबलमा छ, यो 66 अध्यायमा यसरी भनिएको छ, म दुईटा पद चाहिँ यहाँहरूका लागि पाठ गर्न चाहदछु। परमप्रभु यसो भन्नुहुन्छ, स्वर्ग मेरो सिंहासन हो र पृथ्वी चाहिँ मेरो पावदान हो, मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ, मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ, के यी सबै थोक त मेरै हातले बनाएका होइनन् र यसरी यी हुन आए, परमप्रभु भन्नुहुन्छ। आदरणीय श्रोता, परमप्रभुको सिंहासन चाहिँ स्वर्ग हो, अथवा उहाँको खास राज गर्ने, उहाँको सिंहासन, उहाँको वास स्थान भनौं, उहाँको राजगद्दी चाहिँ स्वर्गमा हो र यो धरती भनेको उहाँको पावदान हो। यसरी नै पवित्र शास्त्र बाइबल प्रभु येशु ख्रीष्ट आइसक्नुभन्दा पहिला नै यो वचन आएको थियो र जीसस क्राइस्ट यो धरतीमा आएर मृत्यु पछिको यथार्थ खोल्नुभन्दा पनि, उद्धार र मुक्तिको यथार्थ खोल्नुभन्दा पनि पहिला ईश्वरले यो भन्नुभएको हो कि मेरो सिंहासन स्वर्गमा छ र यो धरती जस्ट मेरो पावधान हो र यो धरतीमा मैले खुट्टा टेक्न चाहन्छु। र त्यो पनि कुन ठाउँमा, त्यो कहाँ भने तपाईँ हाम्रो हृदयमा भनेर भनिएको छ। ईश्वरको राज गर्ने ठाउँ भनेको मानव जातिको दिल हो, हृदय हो, जहाँ पवित्र ईश्वर बास गर्न चाहनुहुन्छ। तर दुःखको कुरा यो छ, आज हामी आफ्नो हृदयलाई खराब राख्छौ, आफूले आज बोल्ने कुरा बोलेका हुँदैनौ, खाने चिज खाएका हुँदैनौ, हामीले सोच्ने कुरा सोचेका हुँदैनौ, तर हामी ईश्वरलाई खोज्नलाई कुनै खोलातिर, कुनै डाँडातिर, कतै झार जंगलतिर दौड़िरहेका हुन्छौ। श्रोता, हामीले ईश्वरलाई खोज्न कतै जानु पर्दैन। ईश्वर त्यस्तो चिज होइन जो हराउँछ, ईश्वर त्यस्तो प्राणी होइन जो हराइहाल्छ र हामीले खोज्नुपर्छ। तर पवित्र शास्त्र बाइबलले यो भन्छ, तिनीहरू मानिसहरू हराउने, ईश्वरको राज्यबाट, ईश्वरको व्यवस्थाबाट, ईश्वरको नियम कानूनबाट हामी टाढा गयौं भने हामी बरू आफै हराउन सक्छौं। यहाँनिर पवित्र शास्त्र बाइबलको प्रेरित भन्ने पुस्तक अर्को छ, ईसा मसीह यो धरतीमा आउनुभन्दा धेरै पछि यो वचन यो पवित्र शास्त्र बाइबलमा पवित्र आत्माको प्रेरणाद्वारा आएको छ। यहाँ 7 अध्यायको 49 र 50 पदमा यसरी भनिएको छ, मेरो सिंहासन स्वर्ग हो र पृथ्वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरो निम्ति कस्तो भवन बनाउने हो, परमप्रभु भन्नुहुन्छ, मेरो विश्रामको ठाउँ कुन हो, के यी सबै थोक मेरै हातले बनाएका होइनन् र हे हठी मानिस हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ, तपाईहरूका पुर्खाले जस्तो गरे तपाईहरू पनि त्यस्तै गर्नुहुन्छ। श्रोता, धेरै समय पहिला हामी मानिसहरू त धेरै ज्ञानी थिएनौ, धेरै विद्वान थिएनौ, कुनै पनि बिना प्रमाणित कुरालाई हामी पछ्याउने गर्दथ्यौं। आज पनि कतिपय राष्ट्रहरू, कतिपय जनताहरू, कतिपय मानिसहरू हामी त्यस्ता छौं कि कुनै एउटा कुरा पनि हामी आफ्नै ज्ञान बुद्धिले प्रमाणित गर्न सकेका हुँदैनौं। तर पनि त्यस्ता मानिसहरूको कुराकानी यस्तो हुन्छ, सबै कुरा मलाई थाहा छ, र जो मान्छेले यो संसारको एउटा कुरालाई पनि प्रुफ गर्न सकेको छैन त्यो व्यक्तिको भाषा हुन्छ, मलाई सबै थाहा छ। श्रोता, यो अलिकता नमिल्ने कुरा भयो जस्तो लाग्छ मलाई, किनभने हामीलाई कुनै पनि कुराको सत्य तथ्य थाहा छैन तर सबै कुरा थाहा छ भन्नु यो एउटा मूर्खता सरह हो। जे हामीले सोच्यौं त्यही नै सबै कुरा हो भनेर यदि हामी सोच्छौं र भन्छौं भने हामीहरूमा भएको यो अहम्पना, हामीमा भएको यो एउटा घमण्डीपन ईश्वरका अगाडि ग्रहण योग्य छैन। श्रोता, यहाँनिर पवित्र शास्त्र बाइबलको यसैया 66 अध्यायमा यसरी पनि भनेको छ, जो आत्मामा दीन र चूर्ण छ र मेरो वचनमा कामदछ त्यसलाई म आदर गर्दछु। ईश्वरले कस्ता व्यक्तिलाई आदर गर्नुहुन्छ त, ईश्वरको सम्मान कस्ता व्यक्तिलाई छ भने नम्र हृदय भएकाहरू, चूर्ण हृदय भएकाहरू, अथवा आत्मामा दीन भएकाहरू, अथवा जो मान्छेले आफूले आफैलाई एउटा घमण्डी सम्झिँदैन, जो मान्छेले म सबै जान्छु भनेर ऊ घमण्ड गर्दैन र सिक्न चाहन्छ र सिकेको कुरा सत्य हो कि होइन जान्न चाहन्छ, यदि सत्य भेटायो भने र सबैको लागि लाभदायक छ भने त्यो कुरा सबैमा नम्रतापूर्वक शेयर गर्छ, बाँड्छ भने त्यो व्यक्तिलाई ईश्वरले आदर गर्नुहुन्छ। श्रोता, हामीहरू मानिस हौ, हामीहरूले धेरै कुरा जानिसक्दैनौ र यो धरतीमा यति धेरै चीज वस्तु ईश्वरले रचना गर्नुभएको छ, सबै कुरा हामीले कहिले पनि पूर्ण रूपले प्रमाणित गरेर आफै देखाउन सक्ने छैन। यो धरतीमा हामी पढ्दै जाँदा पीएचडी गर्नुपर्दछ। कुनै पनि विधामा कुनै पनि कुरा हामीले एउटा नयाँ कुरा पत्ता लगायौं भने एउटा सानो भन्दा सानो कुरालाई प्रमाणित गर्छौं जुन कुराले धरतीमा हलचल ल्याएको हुन्छ। र त्यस्तो व्यक्ति एउटा विद्वान भनिन्छ, त्यस्तो व्यक्ति एकदमै शिक्षाको क्षेत्रमा माथि गएको मानिन्छ। त्यो व्यक्तिले एउटा कुरा पत्ता लगायो, यो धरतीमा एउटा नयाँ कुरा पत्ता लगायो। तर श्रोता, यो धरतीमा ईश्वरले यति धेरै कुराहरू राख्नु भएको छ, सबै कुरा हामीले कोही पनि व्यक्तिले एकैचोटि र संसारले पनि यो सबै कुरामा पीएचडी गर्न सक्ने छैन, अथवा सबै कुरा चाहिँ नयाँ गरेर एउटा यथार्थ खोल्न सक्ने छैन। हाम्रो दिमागभन्दा धेरै बाहिरको कुरा हो श्रोता। त्यो ईश्वरले अर्को उहाँको वचनमा यहाँ 3, 4, 5 पदमा यसरी भन्नुभएको छ, म यो पनि पाठ गर्न चाहदछु। जो आत्मामा दीन र चूर्ण छ र मेरो वचनमा कामदछ त्यसलाई म आदर गर्दछु, तर गोरुको बलि गर्ने चाहिँ मान्छे मार्ने जस्तै हो, थुमा बलिदान चढाउने चाहिँ कुकुरको घिचो भाज्ने जस्तै हो, जसले अन्न बलि चढाउँछ त्यो सुँगुरको रगत चढाउने जस्तै हो, जसले सम्झना स्वरूप धूप बाल्दछ त्यो मूर्तिलाई पूजा गरे जस्तै हो। तिनीहरूले आफ्नै बाटो चुनेका छन्, आफ्नै बाटो पैलाएका छन् र तिनीहरूका प्राण आफ्नै घिनलाग्दा कामहरूमा खुशी हुँदछन्। त्यसैले म पनि तिनीहरूसित कड़ा व्यवहार गर्नेछु र तिनीहरूले मानेका कुरा तिनीहरूमाथि ल्याउनेछु, किनकि मैले बोलाउँदा कसैले जवाब दिएन, जब म बोले कसैले ध्यानै दिएन। जे मेरो दृष्टिमा खराब थियो तिनीहरूले त्यही गरे र जुन कुरा मलाई मन पर्दैन त्यही तिनीहरूले चुने। आदरणीय श्रोता, आज तपाईँ हामीलाई आफ्ना कुराहरू जे गर्यौं, आफ्ना काम जे गर्दैछौ, हामीलाई आनन्द चाहिँ आएको होला। हामी जे मनपर्छ जे गर्छौं त्यो आफूलाई ठिकै लागेर गर्छौं, तर कुरा यहाँनिर छ कि साँचो यो हामीले गरेको कुरा एउटा सत्य ईश्वरलाई मन परे कि परेन, ईश्वरको दिल हामीले दुखायौं कि दुखानौं, अथवा ईश्वरलाई खुशी पार्यौं कि पारेनौं। हो, हामीले भने चाहिँ ईश्वर चाहिँ एउटै हुनुहुन्छ, ईश्वर एकमात्र हुनुहुन्छ। यसको अर्थ यो होइन कि यो धरतीमा झारीका सबै आत्माहरू, जो स्वर्गबाट झारीका फलन एन्जल्स भनिन्छ, झारिएका स्वर्गदूतहरू, सजायमा परेका स्वर्गदूतहरू यो धरतीमा करोडौं छन्, यी सबै एउटै हुन् भन्न खोजेको होइन, यी फरक फरक छन्। ईश्वरले सबैलाई फरक फरक शक्ति, फरक फरक स्वभावमा सृष्टि गर्नुभएको छ। जसरी हामी मानिसहरू एउटा मानव जात एउटै हो, तर सबै मानिसहरू एकै प्रकारका हुँदैनौ। आज हामीहरू हाम्रो नेपाल देशको कन्डिसनमा भन्ने हो भने 4 जात 36 वर्णको फूलबारी हाम्रो देशमा छ। हामीहरूमा धेरै जात, धेरै लिंग, धेरै स्वभावका, धेरै व्यवहारका मानिसहरू छौं। हुन त ईश्वर परम ईश्वरले एउटा महिला एउटा पुरुष दुईटा जात मात्र सृष्टि गर्नुभएको, तर हामी मानिसहरूले विभिन्न प्रकारका आत्माको भ्रम र लैलैमा लागेर यो धरतीमा एकै प्रकारको मानिसलाई धेरै प्रकारका भनेर विभाजन गरेका छौ। जो मानिसहरूका बठाई चालहरूले मानिसहरूकै आफ्नो स्वार्थ पूर्ति गर्ने हेतुले यहाँ बनिएको कुरा विस्तारै प्रमाणित हुँदैछ। त्यसैले आदरणीय श्रोता, हामीहरूले शुरूमा ईश्वरलाई सोध्दा संसारका मालिक उहाँ हुनुहुन्छ, उहाँको सिंहासन स्वर्गमा छ, उहाँको पावदान यो धरतीमा छ, र संसारका यावत थोक ईश्वरले नै बनाउनु भएको हो, र ईश्वरले बनाएका सृष्टि गरेका कुराहरूलाई नयाँ स्वरूप दिन, नयाँ रूप दिन चाहिँ मानिसलाई त्यो बुद्धि चाहिँ दिएको छ। त्यसैले मानिसहरूलाई आविष्कारक भन्न सकिन्छ, तर सृष्टिकर्ता भन्न सकिँदैन। यो धरतीमा भएका अन्य कुनै पनि आत्माले यो संसारमा भएका कुराभन्दा नयाँ कुरा सृष्टि गर्न सक्दैन। ईश्वरले जे शक्ति र जे अधिकार जसलाई दिएको छ, उहाँले जसलाई जे जे काम गर्न अधिकार दिनुभयो त्यो बाहेक अरू चाहिँ गर्न सकिँदैन। त्यसैले सबै प्रकारका आत्माले ईश्वरको मान गर्छ, ईश्वरको महिमा आफ्नो ठाउँबाट गरिरहेको हुन्छ। तर आज ईश्वरले सबैभन्दा प्रेम गरेर बनाएको प्राणी मानिसले भने ईश्वरको आराधना गर्न छोडेर आज ढुङ्गा माटोको आराधना गरिरहेको हामी भेटाउँदछौ। यो भने साह्रै दुःख लाग्दो कुरा छ, किनभने ईश्वर शास्त्रले भनेको छ र मानिसहरूले जो ईश्वर हाम्रा अदृश्य परम धन्यका पवित्र आत्मा परमेश्वर हमेशा उहाँको डर भएमा र हमेशा उहाँको आज्ञामा हामी चल्नुपर्ने ईश्वरका अगाडि हामीले पशु पंक्षीहरू र ढुङ्गा माटोलाई ईश्वर भन्दै ईश्वरलाई अपमान गरिरह्यौं भने यो चाहिँ भोग, यसको फल हामीले पक्कै पनि पाउनेछौ। त्यसैले स्वर्गमा सिंहासन हुने पृथ्वीमा पावदान हुनुहुने ईश्वरले यो संसारको न्याय गर्न उहाँले भोल्नु भएको छ। यो धरतीमा कड़ा रूपले म त्यो फल तिनीहरूमाथि दिनेछौ। त्यो दिन चाहिँ पक्कै आउनेछ र ईश्वर भन्नुहुन्छ। त्यसैले त्यो दिन आउन अघि हामी आफ्ना अधर्म, अन्धविश्वास र आफ्ना पापबाट पश्चाताप गरेर जानी नजानी गरेका भूल गल्ती, पापको निम्ति मर्न आउने अथवा हाम्रा पाप मेटाइदिने मसीह तथा यीशु मसीहको शिरमाथि हामीले आफ्ना अधर्म र पाप हालेर साँचो सत्य एक ईश्वरमा हामीले पश्चाताप गर्यौं भने हाम्रा पाप चाहिँ क्षमा हुन्छन्। हामीले राम्रै काम गरेर धर्मै गरेर हामी स्वर्गै पुग्ने खालको पुण्य गर्न सक्दैनौं। हामीले केही प्रतिशत असल पुण्य त पाउँछौ तर स्वर्ग पुग्ने क्षमता हामीसँग छैन। त्यसैले स्वर्ग पुग्ने क्षमता एकमात्र उपाय छ मसीह येशूमा आफ्ना अधर्म हाल्नु। श्रोता, हामीहरू एउटा गीत सुन्नेछौ। सारा सृष्टिको मालिक राजा हो कि मन्त्री हो कि हामी मानिस हौ कि ज्ञानी बुद्धिमान बुद्धिजीवी वर्ग हौ, सृष्टिको मालिक चाहिँ ईश्वर हुनुहुन्छ जसले तपाईँ हामी सबैलाई सृष्टि गर्नुभयो। यो गीत सुन्नेछौ, त्यहाँपछि हामी फेरि उपस्थित हुनेछौं।

0: थाहा छ सारा सृष्टिका मालिक एक हुनुहुन्छ। मलाई यो गीत सुन्दै गर्दा एउटा कुरा याद आयो। म एक पटक चाइनाको मानसरोवरमा पुगेको थिएँ र एक पटक म इन्डियाको दक्षिण भाग रामेश्वर भन्ने ठाउँमा पनि पुगियो र कन्याकुमारी भन्ने ठाउँमा पनि पुगियो। एउटा ठाउँमा हामी तीर्थस्थल जाँदै गर्दा त्यहाँ 22 धारा नुहाउनु पर्ने जब हामीले देख्यौं, त्यहाँ धेरै हाम्रो मैले मेरो आमालाई पनि लगेको थिएँ, धेरै बुढापाकाहरू थियौं। तर त्यो 22 धारा नुहाउँदै गर्दा मलाई यो अगुवाई भयो, तैले यो 22 धारा नुहाउनु भन्दा यो बुढापाकाहरूको कपडा चाहिँ समातेर सहायता गर। त्यतिखेर मलाई अगुवाई भएको थियो कुनै पनि धारामा नुहाउनु धर्म नभएर कुनै अशक्त व्यक्तिलाई सहायता गर्नु चाहिँ धर्म रहेछ अथवा सेवा नै धर्म हो भन्ने कुरा सुनेको यो पवित्र आत्माको अगुवाई त्यो दिन भएको थियो। त्यसपछि मैले सबै ती भक्तजनहरूको कपडा मैले भारी गरेर बोकेर म पछाडि पछाडि तिनीहरूको हिँडेको थिएँ र मलाई घरमा आइसक्दा म एकदमै सोच्न थालेँ, म एकदमै विचार गर्न थालेँ। मलाई एक प्रकारको अगुवाई भयो। हामी आफ्नै घरमा भएको धारामा दिनदिनै नुहाउन नसक्नेहरू 3-4 दिनको यात्रा गरेर नुहाउनलाई हामी कतै जाँदैछौ। घरको इनारलाई सफा गर्न नसक्नेहरू आज माथि चाइनाको ठूलो समुद्रमा गएर तलाउमा गएर नुहाउँदैछौ। यसको अर्थ आज म शास्त्र पढ्दै जाँदा यसको खुलासा आइरहेको छ कि हामीले हाम्रो शरीर नुहाउँदा कुनै पनि प्रकारको पाप नधोइने कुरा विभिन्न वैदिक धर्मशास्त्रले बताएको कुरा आज भेटिँदैछ। त्यसैले हामीले जति पनि पानीले नुहाउँछौ केवल शरीरको मैला मात्रै पखालिन्छ भन्ने कुरा वैदिक धर्मशास्त्रले भनेको कुरा हामी भेटाउँछौ। त्यही कुरा पवित्र शास्त्र बाइबलले पनि भन्दछ। तर आज संसारका मानिसहरू चाहिँ फरक ढंगका छन् र जुन कुरा मानिसहरूको ऐना भनिन्छ बाइबललाई, यहाँ बाइबलको उहाँको पवित्र वचनमा यसरी भनिएको छ, म एकछिन पाठ गर्न चाहन्छु। दोस्रो तिमोथी 4:3-4 म पाठ गर्न चाहन्छु। यही यसरी लेखिएको छ, किनकि यस्तो समय आउँदैछ जब तिनीहरू ठिक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचि अनुसार शिक्षकहरू थुपार्नेछन् र सत्य कुरा सुन्नदेखि तर्की जानेछन्, दन्ते कथाहरूतिर बरालिनेछन्। तिमी चाहिँ दरिला हौ, कष्ट भोग, प्रचारको काम गर र तिम्रो सेवाको काम पूरा गर। वास्तवमा हामी मानिसहरूको सेवा भनेको सत्य ईश्वरसँग साथ साथमा आराधना गर्नु र सत्य ईश्वरको वाणी मानिसहरूलाई बाँड्नु र हरेक मानिसहरूको यो अस्थायी जीवनमा स्थायी ईश्वरको यथार्थता बुझाएर र बुझेर हामीहरू यो धरतीमा भएको अस्थायी जीवन बिताउने, त्यहाँपछि अनन्तको स्वर्ग अथवा अनन्तको नर्ग कहाँ जाने, हामीहरूले जानुपर्ने ठाउँ हुनु पर्थ्यो अनन्तको स्वर्ग र त्यहाँ जान पाओस् भन्ने यो सबैभन्दा महान कार्य तपाईँ हाम्रो काँधमा ईश्वरले दिनुभएको छ। श्रोता, हामीहरू यदि दन्ते कथाहरूतिर मात्रै मन लगायौं भने, आफ्ना मन परेका शिक्षकहरू मात्र थुपार्यौं भने, ईश्वर शास्त्रलाई हामीले एकातिर लत्यायौं अथवा ईश्वर शास्त्र कहिल्यै अध्ययन गरेनौं तर हामी एउटा धार्मिक व्यक्ति भनेर आफूले आफैलाई एउटा अहम्पना एउटा घमण्डीपना देखाउँदै आफूले आफैलाई मूर्ख ठहरयौं भने यो कुराले चाहिँ फल पर्ने छैन भन्ने कुरा शास्त्रले बताउँछ। त्यसैले हामी कुनै पनि ईश्वर शास्त्र अध्ययन गरेका छैनौ तर हामी भने साँच्चै नै असल ईश्वरीय व्यक्ति हौ भनेर हामी सोच्दछौ। हामीले आफ्नो कल्पना अनुसार हामीले ईश्वरलाई खुसी पार्न सक्दैनौ भन्ने प्रश्न यो शास्त्रले बताउँछ र यो शास्त्र मात्र होइन सबै शास्त्रले त्यही भन्छ कि आफ्ना इच्छा अनुसारका ईश्वर हुँदैनन्। हामी मानिसहरूको इच्छा पूरा हुँदा ईश्वरको इच्छा चाहिँ पूरा नहुन सक्छ। त्यसैले यहाँ पवित्र शास्त्र बाइबलको यसैया 59:20 यसरी भनेको छ, आफ्ना पापको पश्चाताप गर्ने याकुबका सन्तानहरूका निम्ति मुक्तिदाता सियोनमा आउनुहुनेछ, परमप्रभु घोषणा गर्नुहुन्छ। आदरणीय श्रोता, जीसस क्राइस्ट तपाईँ हाम्रै महादेश एसिया महादेशमा आउनुभयो। उहाँ यही एसिया महादेशमै उहाँले आफ्नो सम्पूर्ण जीवन बिताउनुभयो र उहाँ मृत्यु पछि बौडी उठेर मृत्यु पछिको यथार्थ बताउनुभयो। तर एसियाका तपाईँ हामीले यसमा अध्ययन गर्न छोड्यौं, बरु हामी आफ्नै हातका ईश्वरहरू बनाएर आफ्नै हातका चित्रहरू कोरेर ईश्वर भन्न थाल्यौं। तर आज जो जतिले सत्य ईश्वरलाई पछ्याए, जो जतिले पवित्र ईश्वरलाई माग्न थाले, पुकार्न थाले, कुन देशका र कुन ठाउँका भन्ने ईश्वरले मतलब गर्नु भएन र धरती ईश्वरको निम्ति सानो ठाउँ हो र उहाँले एक नजरले धरतीको सबै ठाउँ हेरिरहनु भएको हुन्छ। जसले त्यो सर्वशक्तिमान ईश्वरमा आशा गर्छ र पुकार्छ त्यो व्यक्तिलाई स्वर्गीय आशीर्वादले भरपूर पार्ने कुरा उहाँले प्रतिज्ञा गर्नुभएको छ। त्यसैले आदरणीय श्रोता, यो कुनै व्यक्तिगत स्वार्थ नभई, यो कुनै संघ संस्थाको स्वार्थ नभएर, यो कुनै देशको स्वार्थ नभएर, यो ईश्वरको स्वार्थ हो। तपाईँ र हाम्रो ईश्वरको एउटा स्वार्थ के छ भने, मेरा छोराछोरी कोही पनि नरकमा नजाओस्, मेरा छोराछोरी कोही पनि अन्धविश्वास रूढिवादी र जुन कुरा ईश्वरलाई मन पर्दैन त्यो कुरामा नभौतारियोस् भन्ने स्वार्थ चाहिँ तपाईँ हाम्रा ईश्वरको छ। त्यसैले श्रोता, तपाईँ हाम्रा सृष्टिकर्ता परम धन्यका परमेश्वर हाम्रा पिता, उहाँको इच्छा पूरा गर्न चाहिँ हामी शास्त्र अध्ययन गरौं, ईश्वरको नजिक आउं र परमेश्वरले सबैलाई आशीर्वाद दिन चाहनुहुन्छ। आदरणीय श्रोता, परमेश्वरको अनुग्रहमा यो जुन समय पाइयो र प्रभुको वचनमा आधारित भएर जे कुरा गर्यौं परमेश्वरले यो कुराद्वारा सबैलाई आशीर्वाद दिनुभएको होस् भन्दै म विदा हुन्छु। समयले नेटवर्क काटिसकेको हुनाले हस्त नमस्कार, जय मसीह, परमेश्वरले आशीर्वाद दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रबोधन साईलाई। साँच्चीकै उहाँले भने जस्तै आज संसारका धेरै जसो मानिसहरू परमेश्वरको सत्यताबाट र परमेश्वरीय ज्ञानबाट टाढा छन्। त्यही भएर नै आज संसारका मानिसहरू ईश्वरको खोजीमा ढुंगा, मुढा, नदी, आकाश लगायत परमेश्वरले सृष्टि गर्नुभएका यावत थोकहरूलाई ईश्वर बनाएर पूज्दछन्। तर श्रोता, परमेश्वर आफूले बनाएको सृष्टिलाई पूजेको होइन, उपभोग गरेको चाहनुहुन्छ। अनि मानिसको निम्ति परमेश्वरले गर्नुभएका कार्यहरूको निम्ति धन्यवाद दिएको चाहनुहुन्छ। उहाँ चाहनुहुन्छ कि मानिसले सत्यतालाई बुझेर संसारका सबै पापमय बाटाहरूलाई त्यागेर जीवित परमेश्वरको योजना र इच्छा अनुसार मानिसले संसारमा जीवनयापन गरोस् भन्ने चाहनुहुन्छ। किनभने फेरि पनि वचनले जोड़ दिएको छ, परमेश्वर मानिसको सृष्टिकर्ता र पिता हुनुहुन्छ। उहाँले मानिसलाई अपार तथा महान अगाप्य प्रेम गर्नुहुन्छ। त्यही प्रेमकै कारण संसारका हरेक मानिसको पापको खातिर परमेश्वरले आजभन्दा करिब 2016 वर्ष अगाडि एसिया महादेशको इजरायलमा येशु मसीहको रूपमा आएर संसारका हरेक पापमय बन्धनबाट मानिसलाई छुटकारा दिनको लागि क्रुसमा बलिदान हुनुभयो, जसका कारण आज येशूमा विश्वास गर्नेहरू त्यही बलिदानका कारण पापमय जीवनबाट मुक्ति पाउँदछन्। त्यसैले श्रोता, येशूले एउटा सीमित व्यक्ति, सीमित जाति र सीमित धर्मका लागि मात्र क्रुसमा आफूलाई अर्पिनु भएको होइन, उहाँले संसारका सबै व्यक्तिहरूका लागि नै उहाँले आफूलाई बलिदान दिनुभएको हो। त्यसकारण आज नै हामीले त्यो बलिदानलाई स्वीकारौं र येशू मसीहमा विश्वास गरी अनन्त मुक्तिको निम्ति तयार हौ, किनभने स्वर्ग मानिसको लागि नै परमेश्वरले तयार पार्नु भएको हो। जाने या नजाने निर्णय गर्ने पालो अब तपाईँको। श्रोता, तपाईँ पनि आजको यस कार्यक्रमका बारेमा केही जानकारी लिन चाहनुहुन्छ, सल्लाह सुझाव दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्झिन सक्नुहुनेछ र जसको लागि हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com र त्यसै गरी हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 9860274 54। फेरि पनि हामी तपाईँलाई सम्पर्क नम्बर दिन चाहन्छौ 9860274 54। हस्त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाई हामीलाई आफ्नो सुरक्षा, अनुग्रह र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी विदा हुन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: जीवनमा पीड़ा निम्त्याउने क्षेत्रमा ध्यान केन्द्रित गर्नुहोस्। जेमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अंक 7 यहाँहरूलाई स्वागत छ। प्रिय श्रोता, आज म तपाईँको जीवनमा भइरहेको पीड़ालाई सम्बोधन गर्न चाहन्छु। यो शारीरिक पीड़ा हुन सक्छ वा यो भावनात्मक पीड़ा हुन सक्छ। धेरै पटक विगतमा हामीलाई दुर्व्यवहार गर्ने व्यक्तिहरूबाट हामीले बोकेका भावनात्मक घाउहरू पीड़ाको सबैभन्दा गहिरो स्रोत हुन सक्छ। हामी शारीरिक पीड़ालाई सधैँ नराम्रो कुराको रूपमा सोच्छौं, तर वास्तवमा धेरै परिस्थितिहरू छन् जहाँ पीड़ा हाम्रो लागि आशीर्वादको रूपमा काम गर्न सक्छ। तर वास्तवमा धेरै परिस्थितिहरू छन् जहाँ पीड़ाले हाम्रो लागि आशीर्वादको रूपमा काम गर्दछ। किनभने पीड़ाले हामीलाई थाहा दिन्छ कि हाम्रो भौतिक शरीरभित्र केही भइरहेको छ जुन हाम्रो कल्याणको लागि खतरनाक छ। केही चीज जुन हामीले जानी जाने कदम चाल्नु आवश्यक छ ताकि पीड़ाको संकेत गर्ने क्षेत्र निको हुन सकोस्। उदाहरणका लागि, यदि तपाईँले आफ्नो हात बलिरहेको तातो आगोको नजिक राख्नुभयो भने तपाईँले तुरन्तै आफ्नो हात त्यो आगोबाट टाढा लैजानुहुनेछ। तपाईँ किन त्यस्तो गर्नुहुन्छ? किनभने आगोले तपाईँको हात पोल्न थाल्छ। यदि तपाईँले बलिरहेको आगोबाट कुनै पीड़ा महसुस गर्नु भएन भने तपाईँले आफ्नो हात आगोमा धेरै नजिक राख्नुहुन्छ र लामो समयसम्म त्यही छोड्नुभयो भने त्यसले गर्दा तपाईँलाई ठूलो चोट लाग्न सक्छ। अर्को उदाहरण, तपाईँको शरीरमा भइरहेको संक्रमणबाट तपाईँले महसुस गरिराख्नु भएको पीड़ा समावेश हुन सक्छ। पीड़ाले तपाईँले संक्रमणमा भइरहेको आफ्नो शरीरको क्षेत्रलाई नजिकबाट हेर्न सचेत गराउँछ र त्यसपछि तपाईँ त्यो संक्रमणबाट छुटकारा पाउन आवश्यक कदम चाल्न प्रेरित हुनुहुनेछ। किनभने तपाईँ अब त्यो पीड़ा महसुस गर्न चाहनुहुन्न। यदि तपाईँलाई कुनै पनि पीड़ा नभएको संक्रमण भएको थियो भने संक्रमण लामो समयसम्म व्यवस्था हुन सक्छ। यसले तपाईँको शरीरलाई ठूलो हानि पुर्याउँछ जसको कारणले फैलिएको संक्रमणको कारण अंग विच्छेद आवश्यक पर्न सक्छ। तपाईँले महसुस गरिराख्नु भएको पीड़ालाई एउटा आह्वानको रूपमा सोच्नुहोस्। यसले तपाईँलाई त्यो पीड़ाको कारणलाई सम्बोधन गर्न आह्वान गरिरहेको छ ताकि पीड़ा हटिजाओस्। भावनात्मक पीड़ाले पनि त्यस्तै काम गर्दछ। जब तपाईँ रिस, निराशा, एक्लोपन, उदासी वा डिप्रेसन महसुस गर्दै हुनुहुन्छ, यो एक सूचक हो कि तपाईँसँग भावनात्मक समस्या छ जसलाई तपाईँले ध्यान पुर्याउनु पर्छ। यदि तपाईँले यसलाई व्यवस्था गर्न रोज्नुभयो भने यो हट्ने छैन। वास्तवमा यो अझ धेरै खराब हुने सम्भावना हुन्छ जबसम्म तपाईँले यसलाई सम्बोधन गर्न कदम चाल्नुहुन्न। हाम्रो मन र हृदयभित्र भइरहेको भावनात्मक आघातलाई हामी कसरी समाधान गर्ने? भजन संग्रहको पुस्तक 147 3 उहाँले टुटेको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूका चोटमा पट्टी बाँधिदिनुहुन्छ। प्रिय श्रोता, परमेश्वर नै एक हुनुहुन्छ जसले तपाईँको टुटेको हृदयलाई निको पार्न सक्नुहुन्छ र निको पार्नुहुनेछ। तपाईँले जस्तो सुकै भावनात्मक पीड़ा महसुस गरिराख्नु भए पनि परमेश्वरसँग त्यसको समाधान छ जसले यसलाई निको पार्नेछ। मत्तीको पुस्तक 11:28 हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। यो यीशुले तपाईँलाई दिनुभएको निमन्त्रणा हो। प्रार्थनामा उहाँलाई खोज्ने छनौट गर्नुहोस्। तपाईँले भित्र महसुस गरिराख्नु भएको सबै पीड़ाको बारेमा उहाँलाई व्याख्या गर्नुहोस्। यदि तपाईँलाई आवश्यक छ भने उहाँको उपस्थितिमा आँसु बगाउँदै जानुहोस्। उहाँलाई तपाईँलाई निको हुन मार्गदर्शन गर्न दिनुहोस्। यर्मियाको पुस्तक 15:16 जब तपाईँका वचनहरू आए ती मैले खाए, ती मलाई र महत र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनकि तपाईँको नाउँले म कहलाइन्छु, हे सर्वशक्तिमान परम प्रभु परमेश्वर। प्रिय श्रोता, तपाईँको भावनात्मक घाउहरू निको पार्न मद्दत गर्ने अर्को कुरा भनेको परमेश्वरको वचनमा भएका प्रतिज्ञाहरू मनन गर्नु हो। बाइबलमा त्यस्तो प्रतिज्ञा खोज्नुहोस् जसले तपाईँको परिस्थितिलाई विशेष रूपमा सम्बोधन गर्दछ। त्यो बाइबलको पदलाई कण्ठ गर्नुहोस्, यसलाई बारम्बार दोहोर्याउनुहोस्। यसले तपाईँको पीड़ा विस्तारै हराउनेछ। भजन संग्रहको पुस्तक 30 अध्यायको 5 पद, किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्छ तर उहाँको निगाह आज जन्म रहन्छ, आँसु रातभरि बग्छ तर बिहान आनन्द आउँदछ। परमेश्वरको प्रेमलाई तपाईँको आत्मामा प्रवेश गर्न दिनुहोस्, धन्यवाद सहित उहाँको उपस्थितिमा प्रवेश गर्नुहोस् अनि पक्कै पनि तपाईँको आँसु हाँसुमा परिणत हुनेछ र तपाईँको दुःख आनन्दमा परिणत हुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: दाई अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
1: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
0: अनि यी सबै कहाँ पाउने त दाई?
1: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
0: कार्यक्रम मुक्तिको मार्ग?
1: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
0: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
8: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
8: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
8: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।
1: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजे

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले क्रुसको अद्भुत चित्रलाई देख्यौं। पुरानो करारमा नै येशूको दुःख, बलिदान र उद्धारको योजना कति स्पष्ट रूपमा देख्न पाइदो रहेछ भन्ने कुरा चाहिँ हामीले अघिल्लो अध्ययनमा हेरेका थियौं।
2: अवश्य पनि भाइ, आजको अध्ययनले पनि येशू ख्रीष्टलाई अझ सुन्दर रूपमा चिनाउन मद्दत गर्नेछ। आज हामी एउटा अत्यन्तै प्रसिद्ध भजनमा प्रवेश गर्दैछौ जसलाई धेरै मानिसहरूले गोठालाको भजन भनेर चिन्ने गर्दछ।
1: दाई, यो गोठाला र भेडाको उदाहरण बाइबलमा धेरै ठाउँमा देखिन्छ, यसको विशेष अर्थ केही छ र?
2: भाइ, यो धेरै गहिरो अर्थमा छ। भेडा आफैले आफ्नो बाटो सुरक्षित रूपमा भेटाउन सक्दैन, त्यसलाई गोठालोको आवश्यकता हुन्छ। त्यसरी नै हामीलाई पनि जीवनको यात्रामा मार्गदर्शन, सुरक्षा, सान्त्वना र हेरचाहको आवश्यकता पर्छ, अनि त्यो महान गोठालो येशू ख्रीष्ट हुनुहुन्छ।
1: भनेपछि दाई, त्यसो भए आज हामी येशू ख्रीष्टलाई हाम्रो महान गोठालोको रूपमा चाहिँ देख्नेछौ।
2: अवश्य पनि भाइ, आजको पहिलो भजनले येशूलाई हाम्रो महान गोठालोको रूपमा चित्रण गर्छ जसले हामीलाई हरियो खर्कमा डोर्याउनुहुन्छ, शान्त पानीको छेउमा लैजानुहुन्छ र हाम्रो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ।
1: दाई, आजको संसारमा मानिसहरू शारीरिक रूपमा मात्र होइन आत्मिक रूपमा पनि धेरै थाकेका छन्। चिन्ता, डर, तनाव र निराशले मानिसलाई थिचिरहेको छ।
2: हो नि त भाइ, त्यसैले आजको सन्देश अत्यन्त आवश्यक छ। हामीलाई शरीरको आराम मात्र होइन आत्माको विश्राम पनि चाहिन्छ र त्यो साँचो विश्राम संसारले दिन सक्दैन, त्यो केवल येशू ख्रीष्टमा मात्र पाइन्छ।
1: साँच्चै नै दाई, र रह्यो 24 अध्यायको वचनमा येशूलाई चाहिँ महिमाका राजाको रूपमा चाहिँ देखाएको हामी पाउँछौ, होइन र?
2: एकदमै सही कुरा हो भाइ। उहाँ केवल हाम्रो गोठाला मात्र होइन, उहाँ राजाहरूका राजा पनि हुनुहुन्छ। उहाँ सम्पूर्ण सृष्टिका मालिक हुनुहुन्छ। उहाँको राज्य सदा सर्वदा रहिरहने राज्य हो।
1: साँच्चै नै, र आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई एउटा सुन्दर सत्य सिकाउनेछ जसले हाम्रो हेरचाह गर्नुहुन्छ, उहाँ नै सम्पूर्ण ब्रह्माण्डका राजा हुनुहुन्छ।
2: हजुर, त्यसैले आउनुहोस् प्रार्थनापूर्वक परमेश्वरको वचनतर्फ अघि बढौ र हाम्रो महान गोठालो तथा महिमाका राजालाई अझ नजिकबाट हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा हामीले चिन्नेछौ।
3: आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 23 र 24 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी भजन संग्रह 23 अध्यायबाट देख्नेछौ। यहाँ हामी देख्छौ ख्रीष्ट महान गोठाला हुनुहुन्छ। मित्र, यो भजन 23 भजन 22 बेगर अर्थहीन हुन्छ, जुनले मलाई यो भन्न डोर्याउँछ कि हामीसँग एउटै विषयसित सम्बन्धित तीन भजन छ। तिनीहरू आपसमा सम्बन्धित छन्। तिनीहरू भजन संग्रह 22, 23 र 24 अध्याय हुन् र तिनीहरूलाई गोठालाको भजन भनिन्छ। यी तीन भजनहरूले हाम्रा प्रभुको निम्न तीन तस्विरहरू दिन्छन्। भजन 22मा उहाँ असल गोठाला हुनुहुन्छ। प्रभु येशू स्वयंले भन्नुभयो, युहन्ना 10 अध्याय 11 पदमा, म असल गोठाला हुँ र असल गोठालाले भेडाको लागि आफ्नो ज्यान दिन्छ। अहिले यहाँ भजन 23मा उहाँ महान गोठाला हुनुहुन्छ। यस उपाधि हिब्रूको पत्रको अन्तिममा महान आशिष वचनमा ध्यान दिनुहोस्। हिब्रू 13 अध्याय 20 र 21 पदमा भनिएको छ, अब शान्तिको परमेश्वर जसले भेडाका महान गोठाला अर्थात हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतले मरेकाहरूबाट उठाउनुभयो। उहाँको दृष्टिमा मन पर्ने काम हामीले गरेर असल कुरामा उहाँको इच्छा बमोजिम गर्नलाई येशु ख्रिस्टद्वारा तिमीहरूलाई सिद्ध गरून्। उहाँलाई सदा सर्वदा महिमा भइरहोस्। आमिन। मित्र, भजन 23ले उहाँलाई महान गोठालाको रूपमा प्रकट गर्दछ। अर्को अध्याय 24मा हामी उहाँलाई मुख्य गोठालाको रूपमा देख्नेछौ। पहिलो पत्रुस 5:4 भनिएको छ, औ जब मूल गोठाला प्रकट हुनुहुन्छ तब तिमीहरूले कहिले नउल्याउने महिमाको मुकुट पाउनेछौ। संक्षिप्तमा यसलाई राख्दा भजन 22मा हामी क्रुस देख्छौ। भजन 23मा हामी लौरो देख्छौ, गोठालाको लौरो, अनि भजन 24 अध्यायमा मुकुट, राजाको मुकुट देख्छौ। भजन 22मा ख्रिष्ट उद्धारकर्ता हुनुहुन्छ। भजन 23मा उहाँ सन्तुष्ट गराउनेवाला हुनुहुन्छ। भजन 24मा उहाँ सर्वभाव सत्ता हुनुहुन्छ, अनि भजन 22मा उहाँ जग हुनुहुन्छ। भजन 23मा उहाँ प्रकटीकरण हुनुहुन्छ भने 24 अध्यायमा उहाँ आशा हुनुहुन्छ। भजन 22मा उहाँ मन हुन्छ, भजन 23मा उहाँ जीवित हुनुहुन्छ, र भजन 24मा उहाँ आइरहनु भएको छ। भजन 22ले भूतकालको बताउँछ, भजन 23ले वर्तमानको बताउँछ भने भजन 24ले भविष्यको बताउँछ। भजन 22मा उहाँले आफ्नो जीवन भेडाको लागि दिनुहुन्छ, भजन 23मा उहाँ आफ्नो प्रेम भेडालाई दिनुहुन्छ, अनि भजन 24मा उहाँ हामीलाई प्रकाश ज्योति दिनुहुन्छ जब उहाँ प्रकट हुनुहुनेछ। ओ, यी तीन भजनहरूमा हामीसँग ख्रिष्टको कस्तो सुन्दर तस्विर छ। मित्र, भजन 23 अति नै सुप्रसिद्ध अध्याय हो। यो भजन यहुदी, दुवै रूढ़ीवादी र उदारवादी सुधारवादीहरूले यो भजनको जान्दछन्। हरेक सम्प्रदायका ख्रिस्टियनहरूले यो भजनको जान्दछन्। विश्वले यसको सुन्दरताको पक्रेको छ। यो अति नै संक्षिप्त भजन हो, तर अति नै महत्वपूर्ण र अति नै सुन्दर। मूल पाठमा जानुभन्दा पहिले त्यहाँ केही कुराहरू छन् जुनको हामीले यो भजनको बारेमा विचार गर्नुपर्दछ। यो सबैद्वारा स्वीकार गरिएको छ कि यो दाऊद्वारा नै लेखिएको भजन हो, तर प्रश्न सधैँ यो उठेको छ, त्यो उसले कहिले लेखेथ्यो, कि गोठाला हुँदाको समयमा लेखेथे, वा जब उनी उमेर पुगेका राजा हुँदाको समयमा लेखेथे? यसको उत्तर जान्न आवश्यक छ। डाक्टर फ्रेंक मोर्गनले यसलाई भनेका छन्, बुढा वृद्ध गोठाला, यानी बुढा वृद्ध गोठालो गीत। मलाई त्यस कथनको मन पर्छ र म उससँग सहमतिमा छु। दाऊद राजाले आफू गोठाला भएको अवस्थाको कहिले पनि भुलेनन्। भजन 23 अध्यायमा तपाईँ सानो अनुभव रहितको ठिटाको देख्नुहुन्न, बरु परिपक्व अनुभवको मानिसको देख्नुहुन्छ। देख्नुभयो, जब दाऊद आफ्नो जीवनको अन्तको निकटमा थिए, उसले आफ्नो जीवनमा उहाँको भलाइपनको तमाम अनुभवको सोचे, तब उसले यो भजनको लेखे। सिंहासनमा बसेर वृद्ध राजाले गोठाला केटाको याद गरे, स्मरण गरे। उसको जीवनमा हरेक प्रकारको उतार चढ़ाव आएथ्यो। हा मित्र, उनी विभिन्न अनुभवमा भएर गुजरे, त्यसकारण आफ्नो परिपक्व अनुभवबाट उसले यो भजन लेखे। यो भजन यो कथनको उल्लेख हुँदै आरम्भ हुन्छ, परमप्रभु मेरो गोठाला हुनुहुन्छ। कुन अधिकारमा तपाईँ भन्नुहुन्छ कि उहाँ मेरो गोठाला? के यो भजन हरेको निम्ति हो? मलाई यो लाग्दैन। भजन 22, 23 र 24 एकसाथमा जान्छन् र एउटै कथा भन्दछ, त्यसकारण तपाईँले येशु ख्रिष्टलाई महान गोठालाको रूपमा जान्न सक्नुभन्दा पहिले तपाईँले प्रभु येशुलाई असल गोठालाको रूपमा जान्नुपर्छ, जसले आफ्नो प्राण भेड़ाको निम्ति दिनुभयो। तपाईँ भजन 23मा आएर यो भन्न सक्नुभन्दा पहिले परमप्रभु मेरो गोठाला हुनुहुन्छ, तपाईँले भजन 22को गोठालालाई जान्नै पर्छ। त भजन 23मा हामी सबभन्दा पहिले देख्छौ गोठालाको प्राणको सुरक्षा स्थानको। भजन संग्रह 23:1-2 भनिएको छ, परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन। उहाँले मलाई हरियो खर्खमा सुताउनुहुन्छ, उहाँले मलाई सुख चैनको पानीनिर डोर्याउनुहुन्छ। यो कुराको ध्यान दिनुहोस्, मेरो गोठाना मलाई कहिले खाँचो हुँदैन, उहाँले मलाई हरियो खर्खमा सुताउनुहुन्छ, मलाई सुख चैनको पानीनिर डोर्याउनुहुन्छ। मित्र, यो मेरो मलाई भन्ने सर्वनामको भजन हो। मुख्य जोड चाहिँ यो तथ्यमा हो कि परमेश्वर र मानिसको आत्माबीच केही अवरोध छैन। परमप्रभु मेरो गोठाला हुनुहुन्छ। पद एक घोषणा र कटौती हो। यो भन्न एक कुरा हो, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, अनि धेरैले भन्छ कि यो असल सुनै पर्दछ। तर के तपाईँ यसलाई व्यक्तिगत बनाएर यो भन्न सक्नुहुन्छ? परमप्रभु मेरो गोठाला हुनुहुन्छ। उहाँको उद्धारको कामको, उहाँको मृत्युको र उहाँको पुनरुत्थानको अधिकारद्वारा तपाईँ उहाँलाई विश्वास र भरोसा गर्न सक्नुहुन्छ र आफ्नो गोठाला भन्न सक्नुहुन्छ। यो भन्न सजिलो छ, परमप्रभु मेरो गोठाला हुनुहुनेछ। तर दाउले त्यसो भनेनन्। उसले भने, परमप्रभु मेरो गोठाला हुनुहुन्छ। यो घोषणा हो। दोस्रो कुरा भन्छन्, मलाई केही कुराको खाँचो हुँदैन। यो कुराको ध्यान दिनुहोस्, दाउद यो भन्दैनन् मलाई केही कुराको खाँचो परेन, तर भन्छन् मलाई केही कुराको खाँचो हुँदैन। भविष्यतकालमा भन्छन्, मलाई कुन कुराको आवश्यक छ, खाँचो छ? मलाई सुरक्षाको खाँचो छ। म मूर्ख सानो जनावर बुद्धु भेडा हुँ, त्यसकारण यसको देख्नुहुन्छ कि मलाई सुरक्षाको खाँचो पर्ने छैन। उहाँले मलाई सुरक्षा गर्नुहुन्छ। मित्र, जब सानो भेडाले भन्दछ मलाई कुनै कुराको खाँचो पर्ने छैन र म विनाश हुने छैन, यो यस कारणले भन्नेछ किनभने उससँग अद्भुत भला गोठाला हुनुहुन्छ, ख्याल गर्ने वास्ता गर्ने गोठाला हुनुहुन्छ। मलाई खाँचो पर्दैन यानि हुँदैन, यसले भविष्यतिर हेर्दछ र परमेश्वरको सन्तानलाई आत्मभरोसा निश्चयता दिनेछ। विश्वासीहरूको सुरक्षा गोठालामा आश्रित छ, अनि विश्वासीहरूको कटौती उसको घोषणामा आश्रित छ। अमित एक भेडा गोठालासँग मेरो भेट भएको थियो, जसले धेरै भेडाहरू पालेका थिए। उसले मलाई भेडाहरूको बारेमा भने, यी भेडाहरू हट्टी मूर्ख बुद्धु जनावरहरू हुन्, त्यसको अतिरिक्त तिनीहरू गन्ध फोहोर पनि छन्। मैले भने, त्यो नै मानव जातिको वास्तविक तस्विर हो, तिनीहरूले हामीलाई प्रकट गर्दछन्। अमित्र, भेडालाई सुरक्षाको मात्र आवश्यक छैन, तिनीहरूलाई पर्याप्तताको सन्तुष्टताको आवश्यक छ। भजनकार भन्छन्, उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ, यो पर्याप्तता हो। भेडा पाले र भेडाको बारेमा जान्ने व्यक्तिले हामीलाई भन्दछ, भगाएको भेडा सुत्ने छैन, सुत्दैन। जब भेडा हरियो खर्कमा सुतिरहेको हुन्छन् या कहीँ सुतिरहेका हुन्छन्, यसको मतलब तिनीहरूको पेट भरिएको छ, अनि ख्रिस्ट हाम्रो पर्याप्तता हुनुहुन्छ। योहन्ना 6 अध्याय 35 पदमा भनिएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म नै हुँ, म कहाँ आउने भकाउने छैन र मलाई विश्वास गर्ने कहिले तिर्खाउने छैन। अनि पद 2 अन्तिम खण्डमा भनिएको छ, उहाँले मलाई सुख चैनको पानी लिएर डोर्याउनुहुन्छ। कोलापूर्ण पानीबाट भेडा डराउँछ, अनि तिनीहरू एकै ठाउँमा जमेको सडेको पानी पिउन चाहँदैनन्, अनि सुँगुरले पिएको ठाउँमा तिनीहरू पानी पिउन चाहँदैनन्। यो सबै मानव जातिसँग लागू छ। हाम्रा यी दिनहरूमा हामीलाई विश्रामको आवश्यक छ, केवल शारीरिक र मानसिक विश्राम मात्र होइन, तर आत्माको विश्राम पनि। दाउदले भजन संग्रह 55 अध्यायको 6 पदमा भनेको कुरालाई ध्यान दिनुहोस्, ढुकुरको जस्तो पखेटा भए त हुने थियो, तब म उडेर विश्राम लिने थिएँ। ऊ यस समस्याबाट टाढा भाग्न चाहन्थे र त्यसबाट भाग्ने कामले उसको समस्याको कति पनि समाधान नगरेको पत्ता लगाए। उसले आफ्नो भरोसा परमप्रभुमा लगाउन, उहाँमा आश्रित हुन र उहाँमा धीरजपूर्वक पर्खन सिक्नु परेको थियो। प्रभु येशूले भन्नुभयो, मती 11 अध्याय 28 पदमा, हे परिश्रम गर्ने र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। त्यसपछि हामी देख्छौं गोठालाको मनको विचारहरूको रेकर्ड। 3 र 4 पदमा भनिएको छ, 23 अध्याय 3 र 4 पद, उहाँले मेरो प्राणलाई पुनर्जीवन पार्नुहुन्छ। उहाँले मेरो प्राणलाई पुनः जीवित पार्नुहुन्छ। उहाँले आफ्नै नाउँको खातिर मलाई धार्मिकताका मार्गमा अगुवाई गर्नुहुन्छ। मृत्युको छायाको बेसीमा मैले हिँड्नु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाई मेरो साथमा हुनुहुन्छ। तपाईँको लाठी र तपाईँको लौरो तिनैले मलाई सान्त्वना दिन्छन्। पद तीनको पहिलो खण्डमा भनिएको छ, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। त्यो के थियो? दाउद राम्ररी जान्दथे। दाउदले पाप गरे। उनी आफ्नो झुन्डबाट बाटो बिराएर हराएको सानो भेडा जस्तै थिए र उसको गोठाले उसलाई खोजे र पाए अनि यसरी पुनर्जीवन दिए। अनि पद तीनको दोस्रो खण्डमा भनिएको छ, उहाँले आफ्नै नाउँको खातिर मलाई धार्मिकताका मार्गमा अगुवाई गर्नुहुन्छ। उहाँले हामीलाई अगुवाई गर्नुहुन्छ, तर हामीले पछ्याउनै पर्छ। अगुवाई गर्ने काम उहाँको हो, तर पछ्याउने काम हाम्रो हो। प्रभु येशूले धार्मिक अगुवाहरूलाई भन्नुभयो जो वास्तवमा उहाँका शत्रुहरू थिए, युहन्ना 10:25-27 मैले तिमीहरूलाई भने तर तिमीहरूले विश्वास गर्दैनौ। ती काम म जे जे पिताको नाउँमा गर्दछु तिनैले मेरो विषयमा गवाही दिन्छ, तर तिमीहरू विश्वास गर्दैनौ किनभने तिमीहरू मेरा भेडाहरू मध्येका होइनौ। मेरा भेडाहरूले मेरा स्वर सुन्छन् र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्। भेडाहरूले आफ्नै गोठालालाई पछ्याउँछन् चिन्छन्। त्यही नै तरिकामा तपाईँ भन्न सक्नुहुन्छ कि भेडा कसको हो। येशूको दिनमा गोठालाले कहिले पनि भेडाहरूलाई धपाउँदैनथ्यो, बरु अगुवाई गर्थ्यो, डोर्याउँथ्यो। तर अहिले यस्तो चलन छैन। अहिले गोठालाले भेडाहरूको अघि अघि हिँड्छ र भेडाहरूले पछ्याउँछ। यो चलन छैन, तर ख्रिष्टको समयमा गोठाला आफ्नो भेडाहरूलाई डोर्याउँथ्यो। तिनीहरूले उसलाई जान्दथे र उसलाई पछ्याउँथे। हाम्रा गोठालाले हामीलाई सही बाटोमा डोर्याउनुहुन्छ र उहाँलाई पछ्याउने काम चाहिँ हामीमा निर्भर छ। अनि पद चारको पहिलो खण्डमा भनिएको छ, मृत्युको छायाको बेसीमा मैले हिँड्नु परे तापनि म कुनै खतरादेखि डराउने छैन। यो सान्त्वना र साहसको कुरा छ। मृत्यु जीवनको सर्वोच्च जाँच हो। यसले केवल मृत्यु सयाको बारेमा मात्र कुरा गरिरहेको छैन। हाम्रा मानव जाति मृत्युको छायामा रहन्छ। मृत्यु कुनै पनि समय कहीँ पनि हुन सक्छ, कसैले यसको जान्दैन। हामी सबैजना मृत्युको छायामा हिँड्छौं। कसैले भनेका थिए, जीवन प्राप्त गरेको समयमा नै यसको खुसी लान आरम्भ हुन्छ। हामी सबै मृत्युको बेसीमा छौं मित्र। मृत्युको छाया हामी माथि छ, तर जब म त्यस बेसीमा भएर हिँड्छु यानि हिँड्नु परे तापनि म कुनै खतरादेखि डराउने छैन। यो नै उहाँले दिने उत्साहको सान्त्वना हो। यदि हामी हाम्रा कुनै प्रिय मर्दछ जो परमेश्वरलाई पाएका जन छन् भने यो हाम्रो साहस र सान्त्वना हो। यहाँ भन्छन्, म कुनै खतरादेखि डराउने छैन किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। हामी जान्न सक्छौ कि हाम्रो गोठाला हामीसँग हरेक समय सधैँ हुनुहुन्छ, अरू त के मृत्युको समयमा पनि। अनि म उहाँलाई मसँग भएको चाहन्छु जब मेरो मर्ने समय आइपुग्छ, आउनेछ। आगे भनेको छ, तपाईँको लठ्ठी र तपाईँको लौरो तिनैले मलाई सान्त्वना दिन्छन्। लठ्ठी रक्षाको निम्ति थियो भने लौरो दिशा निर्देशनको थियो। उहाँले हामीलाई मन्द फटकार र कडा हप्काइदिनुहुन्छ। हाम्रो रक्षाको निम्ति उहाँसँग लठ्ठी छ, तर उहाँसँग हाम्रो मार्ग निर्देशनको निम्ति लौरो पनि छ। कहिले कहीँ उहाँले हामी माथि लौरोको प्रयोग गर्नुहुन्छ जब हामी आफ्नो बाटोदेखि बाहिर भाग्दछौ, र उहाँले हामीलाई आफ्नो झुन्डमा ल्याउनुहुन्छ। अनि त्यो वास्तवमा सान्त्वनाको लौरो हो। उहाँले त्यसको ममा धेरै पल्ट प्रयोग गर्नुभयो अनि यसको निम्ति म उहाँलाई धन्यवाद दिन्छु, किनभने यसले मलाई उहाँको आफ्नै झुन्डमा ल्याउनुभयो। हामी सबैलाई त्यसको आवश्यक छ। त्यसपछि हामी देख्छौ गोठालाको हृदयको आशा र खुसीपनको प्रतिबिम्ब। पद 5 र 6 भनिएको छ, मेरा शत्रुहरूको सामने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुभएको छ। मेरो कचौरा भरेर पोखिन्छ। निश्चय मेरो जीवनभरि भलाइ र करुणा म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा रहनेछु। मित्र, यी दुई पदहरूले गोठालाको हृदयको आशा र खुशीको प्रतिबिम्ब गर्दछ। पहिलो कुरा भनिएको छ, मेरो शत्रुहरूका सामने तपाईले मेरो निम्ति भोजन तयार पार्नुहुन्छ। यहाँ हामीसँग परम सुख, फलदायिता र पूर्णताको छ। यी सबै आनन्दले बाँधिएको छ। आज त्यो भोज के हो? म सोध्दछु कि यसले प्रभुभोजको बताउँछ। यो भजन लेखिएको समयमा यसले इसरायललाई परमेश्वरको भौतिक आशिषको प्रतिज्ञाको बारेमा बताउँथ्यो र हाम्रो निम्ति चाहिँ उहाँले आत्मिक आशिषको प्रतिज्ञा गर्नुभएको छ। दोस्रो कुरा भनिएको छ, तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुभएको छ, अनि तेलले चाहिँ पवित्र आत्माको बताउँथ्यो। आज हामीलाई त्यस अभिषेकको आवश्यक छ। हामी एक्लै जीवनको सामना गर्न सक्दैनौ। त्यसपछि तेस्रो कुरा भनिएको छ, मेरो कचौरा भरेर पोखिन्छ। यो चाहिँ आनन्द हर्षको लाक्षणिक कथन हो। हामी आज आनन्द हर्षले भरिएको हुनुपर्छ। युहन्ना 10:10 प्रभु भन्नुहुन्छ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। प्रभु चाहनुहुन्छ कि हाम्रो आनन्द पूरा भरिएको। हाम्रा प्रभुले हामीलाई हरियो खर्कबाट सुकचैनको पानीदेखि पिताको घरमा ल्याउनुहुन्छ। भनिएको छ पछामा, निश्चय मेरो जीवनभरि भलाइ र करुणा म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा रहनेछु। युहन्ना 14:2-3 प्रभु हामीलाई भन्नुहुन्छ, म तिनीहरूको निम्ति ठाउँ तयार पार्न जान्छु, औ यदि मैले गएर तिनीहरूको निम्ति ठाउँ तयार पारे भने म फेरि आउँछु र तिनीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिनीहरू पनि हुनेछौ। तपाईँलाई थाहा छ, हामी एउटै वंशबाट उत्पन्न भएका भेडाहरू हौ र भेडाहरू त्यति धेरै किमतका छैनन्। तर हामीसँग अद्भुत महान गोठाला हुनुहुन्छ। के तपाईँ यस समयमा भन्न सक्नुहुन्छ, परमेश्वर परमप्रभु मेरो गोठाला हुनुहुन्छ? यदि तपाईँ भन्न सक्नुहुन्छ भने यो अद्भुत भजनका प्रतिज्ञाहरू तपाईँकै हुन्। यदि आफ्ना भेडाहरूको निम्ति प्राण दिने तपाईँको उहाँ गोठाला हुनुहुन्छ भने र उहाँ तपाईँको उद्धारकर्ता हुनुहुन्छ भने यो भजन तपाईँकै हो। त्यसपछि झट्टै हामी 24 पनि बढ़ौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ, ख्रिष्ट मुख्य गोठाला हुनुहुन्छ। यस भजन आपसे आप दुई खण्डमा विभाजन हुन्छ। पद 1-6 राज्यमा प्रवेश गर्ने राजाको तुलनाहरू र पद 7-10 राज्यको स्थापन गर्ने राजाको आगमन। मित्र, त सबभन्दा पहिले हामी देख्नेछौ राज्यमा प्रवेश गर्ने राज्यको तुलनाहरू। भजन संग्रह 24:1-2, पृथ्वी र त्यसमा भएका जे जति थोक छन् सबै परमप्रभुकै हुन्। संसार र त्यसमा बास गर्नेहरू सबै पनि, किनभने उहाँले नै त्यो समुन्द्रमाथि बसाल्नु भएको छ र छालहरूमाथि त्यो स्थापित गर्नुभयो। आमित्र, फेरि दाउले उहाँको बारेमा सृष्टिकर्ताको रूपमा यहाँ पेश गर्दछन्। यो पृथ्वी र यसमा भएका यावत थोक उहाँकै हुन्। यो पृथ्वी र यसमा भएका यावत थोक कुनै राजा, कुनै राजनेता, कुनै पार्टीको होइन, तर उहाँको। अनि दुई पदमा भनिएको छ, किनभने उहाँले नै त्यो समुन्द्रमाथि बसाल्नु भएको छ र छालहरूमाथि त्यो स्थापित गर्नुभयो। सृष्टिको तेस्रो दिनमा परमेश्वरले उत्पत्ति 1:9-10 भन्नुभयो, आकाश मुनि भएका पानी एक ठाउँमा जम्मा होस् र ओभानो भएको पानी एक ठाउँमा जम्मा होस् र ओभानो भूमि देखा परोस्। तब त्यसै भइहाल्यो। परमेश्वरले ओभानो भूमिलाई पृथ्वी भन्नुभयो र जम्मा भएको पानीलाई समुन्द्र भन्नुभयो। परमेश्वरले हेर्नुभयो त्यो असल थियो। जब परमेश्वरले पानी र जम्मा पार्नुभयो, पानीबाट ओभानो जमिन देखा पर्यो। यो मृत्युबाटको जीवन हो, यसले पुनरुत्थानको बताउँछ। अनि 3 भनिएको छ, परमप्रभुको डाँडामा को उक्लन पाउला र उहाँको पवित्र स्थानमा को उभिन पाउला? अनि यसको उत्तर अर्को पदमा छ, पद 4, त्यही नै जसको हात निष्कलङ र जसको हृदय शुद्ध छ, जसले आफ्नो मनलाई व्यर्थका कुरातिर लगाएको छैन र छल छामसित क्रिया खालेको छैन। मित्र, त्यहाँ परमप्रभुको डाँडामा उभिन गइरहने व्यक्तिहरू ती व्यक्ति हुनेछन् जससँग निष्कलङ हात र शुद्ध हृदय छन्, अनि जसले आफ्नो मनलाई व्यर्थका कुराहरूतिर लगाएका छैनन् र छलछामसँग क्रिया हालेका छैनन्। म अनुमान गर्दछु कि म त्यहाँ हुने छुइन, त्यसले मलाई छोड्छ, तर म त्यहाँ हुन गइरहेको छु किनभने म त्यहाँ ख्रिस्टमा भएर हुन गइरहेको छु। उहाँले आफ्नो वर्तमान पुजारीय कार्यालयमा अभिभारमा अनुग्रहको सिंहासनको सामने पेश गर्न अभिभार लिनु भएको छ किनभने मैले उहाँलाई उद्धारकर्ताको रूपमा विश्वास गरेको छु। आगे पद 5 र 6 भनिएको छ, त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ र आफूलाई उद्धार गर्नुहुने परमेश्वरबाट त्यसले धार्मिकता प्राप्त गर्नेछ। उहाँको खोजी गर्नेहरूको पुस्ता यही हो जसले तपाईँको दर्शनको खोजी गर्दछन्, हे याकुबका परमेश्वर। अहिले यो शोभा यात्राको तस्विर लिनुहोस् जब तिनीहरू यरुसलेममा गाउँदै प्रवेश गर्छन्। 7 पदमा भनिएको छ, हे मूल ढोका हो तिमीहरूका शिर उठाओ, हे सनातनको ढोका हो उच्च हो, तब महिमाका महाराजा प्रवेश गर्नुहुनेछ। मूल ढोकाबाट एक आवाजले छानबिन गर्दछ, महिमाको राजा को हुनुहुन्छ? अनि कोरसले, त्यो भजनको कोरसले उत्तर दिन्छ पद 8-9 महिमाका महाराजा को हुनुहुन्छ? परमप्रभु जो सामर्थी र प्रतापी हुनुहुन्छ, परमप्रभु जो लडाईँमा पराक्रमी हुनुहुन्छ। हे मूल ढोका हो तिमीहरूका शिर उठाओ, हे सनातनका ढोका हो ती उठाओ, र महिमाका महाराजा प्रवेश गर्नुहुनेछ। मित्र, मूल ढोकाबाट अर्को आवाजले छानबिन गर्दछ, महिमाको राजा को हुनुहुन्छ? अनि फेरि कोरसले उत्तर दिन्छ, सम्भवत सम्पूर्ण क्वायरले, पद 10 भनिएको छ, महिमाका यो महाराजा को हुनुहुन्छ? सेनाहरूका परमप्रभु उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। मलाई लाग्छ यस घटनाले दुई घटनाहरूको वर्णन गर्दछ। सर्वप्रथम यो प्रभु येशु स्वर्गमा फर्की जानुभएको तथ्यको तस्विर हो, अनि यो पनि उहाँको पुनः पृथ्वीमा आगमनको तस्विर हो। भनिएको छ, हे मूल ढोका हो तिमीहरूका शिर उठाओ, हे सनातनको ढोका हो ती उठाओ, र महिमाका महाराजा प्रवेश गर्नुहुनेछ। उहाँ को हुनुहुन्छ विश्वले जान्दैन, तर यो भजनले हामीलाई उत्तर दिन्छ। महिमाको राजा, पद 8 अनुसार, परमप्रभु जो सामर्थ्य र प्रतापी हुनुहुन्छ, परमप्रभु जो लडाईँमा पराक्रमी हुनुहुन्छ। त्यसपछि मूल ढोकाहरू खोल्नलाई भनिएको छ ताकि महिमाको राजा त्यसमा प्रवेश गर्न सकुन्। अमित्र, आज उहाँ त्यसभित्र हुनुहुन्न। विश्वले उहाँलाई अस्वीकार गरे, महिमाको राजा को हुनुहुन्छ? उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ, अनि उहाँ येशु ख्रिष्ट हुनुहुन्छ, अनि राजाहरूको पनि राजा, प्रभुहरूका पनि महाप्रभु हुनुहुन्छ, अनि उहाँ महिमाको राजा हुनुहुन्छ। भजनकार लेख्छन् निष्कर्षमा सेला, त्यसको मतलब केही समय रोकेर यसमा विचार गर, यसले तपाईँको हृदयलाई आशिषित गर्नेछ। वचन अध्ययनमा तपाईँ सबैलाई प्रभु आशिष दियो।
1: मलाई आशा अनि विश्वास छ आजको अध्ययनले हामी हरेकको हृदयमा एउटा ठूलो सान्त्वना ल्याएको छ, किनभने जीवनमा जति नै चुनौती आए पनि हामी एक्लो छैनौं भन्ने कुरा चाहिँ फेरि पनि आजको अध्ययनले हामीलाई सम्झाएको छ।
2: अवश्य पनि भाइ, आज हामीले देख्यौं कि येशु टाढाको परमेश्वर हुनुहुन्न, उहाँ हाम्रो महान गोठालो हुनुहुन्छ, उहाँले हाम्रो हेरचाह गर्नुहुन्छ, मार्गदर्शन गर्नुहुन्छ, रक्षा गर्नुहुन्छ र आवश्यकताहरू पूरा गर्नुहुन्छ।
1: साँच्चै नै दाई, र मलाई अर्को कुरा विशेष गरिकन एकदमै मन परेको कुरा चाहिँ के हो भने, मृत्युको छायाको घाँटी भएर जाँदा पनि म डराउने छैन किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। वास्तवमै परमेश्वरको उपस्थिति भन्दा ठूलो सुरक्षा चाहिँ अरू केही पनि होइन रहेछ।
2: जीवनमा कहिलेकाहीँ हामी अन्धकारमय घाँटीहरूबाट जान्छौ, दुःख, रोग, असफलता, निराश वा एक्लोपनका क्षणहरू, तर हाम्रो गोठालाले कहिले पनि हामीलाई एक्लै छोड्नुहुन्न।
1: साँच्चै नै, र आज हामीले अर्को महत्वपूर्ण कुरा पनि सिक्यौं, हाम्रो गोठाला नै महिमाका महाराजा हुनुहुन्छ।
2: हो भाइ, येशु केवल हाम्रो व्यक्तिगत उद्धारकर्ता मात्र होइन, उहाँ सम्पूर्ण संसारका प्रभु हुनुहुन्छ, उहाँ राजाहरूको राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ, त्यसैले उहाँमाथि भरोसा राख्नेहरू कहिल्यै निराश हुँदैनन्।
1: आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797
4: टाइम चेक यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। रेडियो प्रस्तुति नयाँ आशाको तर्फबाट प्रिय श्रोताहरूलाई स्वागत अभिवादन। आजको यो अध्ययनमा विछोड, दुर्घटना, संघर्ष, प्रकोप, असफलता, धोका र अकल्पनीय पीड़ाको समस्याका बीचमा पनि परमेश्वरको प्रेम, सदा सहायता, करुणा, अनुग्रह, उद्धार, आनन्द र शान्तिको आशा बाँड्न क्रियाशील रेडियो अध्ययन कार्यक्रमको आजको यो भागलाई शुरू गरौं यो प्रशंसाको गीतमा।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, कुशलै हुनुहुन्छ होला भनी आरामको कामना पनि गर्न चाहन्छु। आज पनि हामी हाम्रो जुन अध्ययन क्रम छ त्यसलाई अगाडि बढाउनेछौ यो छोटो प्रार्थनाद्वारा। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं यो समयको निम्ति। तपाईँ करूणामय परमेश्वरले हामीलाई आजको दिन दिनुभएको छ तपाईँको चरणमा आउनको लागि, तपाईँ सँगसँगै वचनको अध्ययन गर्नको लागि। तसर्थ हामी जहाँ छौं, जस्तो सुकै अवस्थामा छौं, त्यहाँ तपाईँको पवित्र आत्मा हामीलाई दिनुहोस् र हामीलाई बुझ्ने पनि गर्न चाहन्छु। आज पनि हामी हाम्रो जुन अध्ययन क्रम छ त्यसलाई अगाडि बढाउनेछौ यो छोटो प्रार्थनाद्वारा। आउनुहोस् प्रार्थना गरौं।

ल्याइदिनुहोस् भनेर विन्ती गर्छौ प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, सत्यको खोजी नामक यो अध्ययन श्रृंखला जुन छ हाम्रो, त्यसमा हामी विभिन्न विषयवस्तुहरूलाई लिएर अध्ययन गर्ने गर्छौं। यसै सिलसिलामा अहिले हामीले दानीपनाबाट हुने आत्मिक वृद्धिको बारेमा कुरा गर्दैछौं। धेरैजसो मान्छे कसरी बढ्न चाहन्छन् भने, मैले जति धेरै थुपारेर राख्छु धन सम्पत्ति होस् वा अन्य कुराहरूको, जति मैले अरूलाई नदिकन आफू लिन्छु त्यति धेरै म सँग ज्यादा हुने रहेछ भनेर भन्ठान्छन् भने, कतिपयले चाहिँ लिने होइन जीवन दिने हो भनेर विश्वास गरिन्छ। यथार्थ के हो भने, परमेश्वरको वचनले हामीलाई भन्दछ, जसले खालि लिन मात्रै खोज्छ त्यसलाई कहिले पनि पुग्दैन, जसले दिन्छ उदार चित्तले त्यो आनन्दित हुन्छ। र समाजमा यदि हरेक मान्छेले प्रेम दिने, परोपकार गर्ने, अरूको हित चिताउने कामलाई आफ्नो जीवनको केन्द्रबिन्दुमा राखेको भए, परमेश्वरको प्रेम कसरी प्रवाहित हुन्थ्यो होला यो संसारभरि, र यो संसारमा कति धेरै आनन्दित वातावरण हुन्थ्यो होला भनेर हामी हेरिरहेका छौं। हामीले हाम्रो जीवनमा जुन कुरालाई महत्व दिन्छौं, चाहे त्यो सोच वा व्यवहारको सवाल होस् वा त्यो मनोरञ्जन नै किन नहोस् वा अन्य कुनै मामिला, जस्तो कुरालाई हामी महत्व दिन्छौं त्यस्तै तवरले हाम्रो आत्मिक जीवन पनि बदलिँदै जान्छ। हामीले हाम्रो दिमाग वा मस्तिष्कलाई जस्तो खुराक खुवाउँछौ वा लिन दिन्छौ त्यस्तै हाम्रो आचरण पनि बन्दै जान्छ। अघि नै उल्लेख गरेको जस्तै, चाहे पढ्ने सवालमा होस्, सुन्ने सवालमा होस्, मनोरञ्जनको सवालमा होस्, खाने सवाल, पिउने सवाल, जे कुरामा हामी धेरै घोटलिएर लाग्छौं, जे कुरालाई महत्व दिन्छौ जीवनमा, बिस्तारै बिस्तारै त्यस्तै हामी हुँदै जान्छौ। त्यसैले तपाईँले भजन संग्रहका लेखकले भजन संग्रहको 101 3 खण्डमा आफ्नो ध्यान खराब कुरातर्फ नलगाउने सवालमा यसो भनेको कुरा पाउन सक्नुहुन्छ। तपाईँले पढ्न चाहनुभयो भने त्यहाँ लेखिएको छ, मेरो आँखाको सामुन्ने म कुनै नराम्रो वा अनैतिक कुरा राख्ने छैन, त्यस्तो कुराबाट म मेरो नजर लुकाउनेछु, म त्यस्ता कुराहरूको पछि लाग्ने छैन जसले मलाई नराम्रो कुरा गर्न प्रेरित गर्छ भन्ने हिसाबले वा त्यस्तो आशयले उनी त्यसो भन्दछ। आजको यो संसार जहाँ हामी छौं श्रोता मित्रहरू, यसका हरेक चीजहरू विकार वा विकारयुक्त जुन थोकहरू यसले प्रदान गर्ने गर्छ यो संसारले, ती सबैले हाम्रो हरेक कुरामा रास लिएर आएका छन् र सबभन्दा धेरै त नैतिक स्तरमा रास लिएर आएको छ। श्रोता मित्र, अत्याधिक अनैतिकता, हिंसा र असल र खराब बीचको मिसावटले जीवनको हरेक क्षेत्रलाई गाँजिदिएको छ वा थिचिदिएको छ, जसले गर्दा धेरै भन्दा धेरै मानिसहरूको जीवन अमिलो हुन पुगेको छ। मनोरञ्जनको मामिलामा पनि कैयौं गीत, संगीत, साहित्य, चलचित्र, फेसन, खेलकुद आदि इत्यादि पनि एकदमै केलाएर ध्यान दिएर हेर्नुपर्ने वा भाग लिनुपर्ने वा सुन्नुपर्ने हुन सक्छ, किनभने ती थोकहरूले काहीँ न काहीँ हाम्रो सोच्ने शैली र व्यवहारिक पाटोलाई नराम्ररी प्रभावित पारिरहेको हुन्छ। यसको मतलब हामी केही पनि नगरी खालि चुप लाएर बस्नु भनेको हो त होइन, बल्कि आफ्नो जीवन सही कुरा वा खुराकले भर्नु भनेको हो। श्रोता मित्र, कतिपय म साधारण जीवनशैली अपनाएर हिँडेँ भने साह्रै पुरानो सोचको मान्छे देखिन्छु, अनि अरूले मलाई यो त आधुनिक सोचको मान्छे होइन रहेछ भनी खिसी ट्युरी गर्लान् भन्ठान्छन्। तर हेक्क राख्नुपर्ने कुरा के हो भने, परमेश्वर र उहाँको पवित्रता र सत वचन हिजो, आज र भोलि एकै समान छन्, ती बदलिएका छैनन्। हामीले आफूलाई बदल्यौं होला तर उहाँ बदलिनु भएको छैन, कारण मानिस जस्तो स्वार्थी उहाँ हुनुहुन्न। तपाईँ र मैले श्रोता मित्रहरू, आफ्नो निम्ति वा सुविधाको लागि बनाइएका कुराहरूलाई पनि गलत तरिकाले प्रयोग गर्यो भने त्यसले कस्तो असर पुर्याउँछ भनेर हेर्नको लागि धेरै पर जानु पर्दैन, तपाईँले आफूसँग भएको मोबाइललाई हेरे पुग्छ। हिजो अस्तिका धेरै चिटिक्क र राम्रो सुन्दर तरिकाले लेख्ने मानिसहरू आज लेखाइमा पनि पछाडि पर्दै गएका छन्, किनभने सबै कुरामा मान्छेहरू प्रविधिमा आश्रित हुन पुगेका छन्। एउटा फेसबुक पेज, एउटा फेसबुक पोस्टमा

0: मैले पढेको थिएँ, हिजो म अङ्गुठा छाप थिएँ अनि बिस्तारै शिक्षित हुन पुगेँ, तर आज फेरि अङ्गुठा छाप भए मोबाइलको कारणले गर्दाखेरि भनेर उनले लेखेका थियो। कति गहिरो कुरा लाग्यो मलाई। हुन त यसो हेर्दाखेरि सुन्दाखेरि यसो रोचक पनि देखिएला, रमाइलो पनि लाग्ला, तर त्यहाँ गम्भीर पाठ पनि लुकेको छ श्रोता मित्रहरू। हुन त यी हामीले आफ्नो आनी बानीको कुरा गर्दै गर्दाखेरि तिनीहरूको बारेमा सम्झना गर्दै वा बोल्दै गर्दा वा सँगसँगै आजको अध्ययन गर्दै गर्दाखेरि यो पाठलाई नकारात्मक दृष्टिकोणबाट कस्तो निराशाजनक कुरा गरेको होला यो साथीले भनेर भन्न पनि सकिएला। तर वास्तविकता त्यो होइन। संसारिकताबाट माथि उक्लिएर जिउने मानिसको लागि अझै पनि यो संसारमा उसलाई सृष्टिकर्ता, उद्धारकर्ता, न्यायकर्ता परमप्रभु परमेश्वरसँगको निकट सामिप्यतामा रहन मदत पुर्याउने थुप्रै असल कुराहरू छन्। फरक मात्र यति हो कि तपाईँ र मैले हाम्रो ध्यान कतापट्टि केन्द्रित गर्दैछौ र आफूभित्र कस्तो कुरालाई हामी रहन दिन्छौं वा कस्तो कुराले हामीलाई थिचोस् वा हामी माथि हावी होस् भनेर चाहन्छौ। श्रोता मित्रहरू, भजन संग्रहका लेखकले भजन संग्रहको 16:11 फेरि यसो भन्दछन्, तपाईँले मलाई जीवनको मार्ग बताउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ वा भर्नु भएको छ, तपाईँको दाहिने बाहुलीमा अनन्तीय आनन्द छ। प्रिय मित्रहरू, परमेश्वरले हामीलाई उहाँको पुत्रमा पवित्र आत्माको भरपूरीको आनन्दले भर्न चाहनुहुन्छ, तर त्यसलाई ग्रहण गर्ने कि नगर्ने यो निर्णय उहाँले हामी माथि नै छोडिदिनु भएको छ। तसर्थ कस्तो सही वा गलत बाटोमा हिँड्ने, कस्तो सही वा गलत आचरणमा रहने वा कस्तो सोच आफूमा राख्ने वा नराख्ने भन्ने सवालमा हामी एकदम होसियार हुनु पर्दछ। भजन पुस्तकको कोरस संगीतको कोरस नम्बर 200 यो सुन्दर हरफ हामी समक्ष प्रस्तुत गर्दछ। तपाईँ र मेरो परमेश्वरका ख्रीष्टसँगको सम्बन्धलाई दर्शाउँदै, म तपाईँको मुहार हेर्न चाहन्छु, म तपाईँको मुहारको खोजी गर्छु, आराधना गर्छु पवित्रताको सुन्दरतामा, हृदय सब खोली आउँछु स्तुति गाउन, स्तुति गाउन। आउनुहोस् श्रोता मित्रहरू, आज हामी परमेश्वरको सामु घुँडा टेकी प्रार्थना गरौं कि उहाँले हामीलाई शक्ति र बुद्धि प्रदान गरौं, ताकि हामी हरेक नकारात्मक, अनैतिक र पापपूर्ण कुराहरूबाट पर रही मानव हित र परमेश्वरको महिमाको निम्ति सिद्ध प्रेममा जिउन सकौं। आउनुहोस् आज परमेश्वरसँग वाचा गरौं कि उहाँको थुमालाई जीवनको हरेक पाइला पाइलामा हामी पछ्याउन सकौं, ताकि हामीबाट प्रेम, सत्यता, सदाचार, भातृत्व, शान्ति, आनन्द सदा सदा फैलिरहोस्।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: विशाल शालिक, अग्लो रूख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दाखोरी प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

बीती जाने संसारमा अनन्त जीवनको प्रेमको सुसन्देश, अप्ठ्यारो वर्तमान समयको बीचमा एउटा असल भोलिको आशा, पापको अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिस्ट येशु प्रभुमा पाइने मुक्ति, प्रेम, आनन्द र शान्तिको सन्देश दिने कार्यक्रम नयाँ आशासँग हुनुहुन्थ्यो श्रोता मित्र तपाईँ केही क्षण अघिसम्म। साँच्चै नै निराशाहरूको क्षणमा सकारात्मक आशाको संचार प्रवाहित गर्न लक्षित यो कार्यक्रमलाई सुनेर यहाँको जीवनमा ख्रिस्टीय प्रेम, आनन्द र शान्तिको बिउ रोपिएको होस् भन्ने आशाका साथ हाम्रो सम्पर्क विवरण छोड्दै हामी बिदा हुन्छौ आजको प्रस्तुतिबाट। हाम्रो सम्पर्क विवरण यस प्रकार रहेको छ। इमेल ठेगाना newhopeforall2030@yahoo.com, पोस्ट बक्स नम्बर 12950 र सम्पर्क नम्बर 9808236। हवस् त, भोलि फेरि हाम्रा प्रिय श्रोताहरूसँग यही स्टेशन यही समय भेट हुने नै छ। तबसम्मका लागि

पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले पनि मर्ने छैन। नदराओ, आदि र अन्त औ जीवित चाहिँ म नै हुँ। म मरेको थिएँ, हेर म सधैँको निम्ति जीवित छु। मृत्यु र पातालका साँचाहरू मसँग छन्। मारिएका थुमा चाहिँ शक्ति र धन, ज्ञान र बल, आदर, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यको

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बिटिएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
0: र 9813-9141-47, 9813-9141-47।
2: नमस्ते, म कलाकार आशा खड्का। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनहरूमा हामीले योहन्नाका सुसमाचारबाट हेरेका थियौं, जहाँ हामी 3 अध्याय पुगेका थियौं, र आज फेरि पनि तपाईहरूको बीचमा म योहन्नाकै सुसमाचार 3 अध्यायका बाँकीका अंशबाट केही कुराहरू बोल्न गइरहेको छु। बाँकीका अंशको कुराहरू हेर्नुभन्दा अघि थोरै पुनर्वलोकन गरौं। यो के कुरा जुन 3 अध्यायको 22 देखि 30 पदसम्म होइन 3 अध्यायको 22 देखि 30 पदसम्म तपाईँले के देख्न सक्नुहुन्छ भन्ने विषयमा, गएको दिनमा हामीले के हेर्न सक्यौं भन्ने कुराको विषयमा म थोरै बताउन चाहन्छु। गएको दिनमा हामीले हेर्दै थियौं जहाँ योन्ना जो बप्तिस्मा दिन योन्नाले के भन्दछ भने मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। बप्तिस्मा दिन योन्नाले बुझेका थिए प्रभु येशूले जे कुरा गर्दै हुनुहुन्थ्यो, प्रभु येशू ख्रीष्टको पछि धेरै मानिसहरू लागिरहेको थिए। बप्तिस्मा दिन योन्ना पनि मानिसहरू थुप्रो अब प्रभु येशू ख्रीष्टको पछि लागिरहेको अवस्थामा उसले भन्दछ यो चाहिँ परमेश्वरले नै स्वर्गबाट दिनुभएको हो भन्ने कुरा उसले मानिलिएका छन्। प्रिय हो, हामी बुझ्न सक्दछौ परमेश्वरको इच्छा बिना 2 पैसाको एउटा चरा पनि आकाशबाट तर्न खस्दैनन् भने जस्तै आज परमेश्वरको इच्छा बिना पनि कुनै कुरा हुँदैनन् प्रिय। अनि यहाँ हामी हेर्न सक्छौ कतिवटा कुरा हुन दिनुहुन्छ होइन, कतिचोटि उहाँले हाम्रो जीवनमा त्यो आउन दिनुहुन्छ। यहाँ अर्को कुरा तपाईँले गएको दिनमा हामीले हेरिरहेको थियौं जुन यहाँ भन्दछन् यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ, किनभने यो कुरा उल्लेख गरेको तपाईँले देख्न सक्नुहुन्छ जहाँ मेरो आनन्द पूर्ण भयो भनेर भन्दछ, किनभने उहाँको जिम्मेवारी उहाँको जुन प्रकारको मिसन थियो सेवा थियो काम थियो जेको लागि ऊ पठाइएको थियो परमेश्वरबाट अब त्यो पूरा भएको उसले घोषणा गर्छन्। अनि उसले भन्दछन् उहाँ बढ्नु तर म चाहिँ घट्न आवश्यक छ। धेरैभन्दा धेरै पटक मानिसहरू बढ़िरहेको अवस्थामा उसलाई घट्न मन पर्दैन, तर बप्तिस्मा दिने योन्नाले चाहिँ के भन्दछन् भने अब उहाँको पछि थुप्रो मानिस लाग्दैछन्, उहाँ चाहिँ हाम्रो दुलाहा हुनुहुन्छ भने जस्तै उहाँ अगाडि बढ्न आवश्यक छ। म त एउटा दुलहाको दुलही रोक्नका निम्ति मात्रै उसलाई सुरक्षा दिनका लागि मात्रै अथवा केही समयको लागि मात्रै म रहेको थिएँ, अब उहाँ अघि बढ्न आवश्यक छ। अनि परमेश्वरले पनि हामीलाई विभिन्न प्रकारका सेवाको निम्ति उहाँले बोलाउनु भएको छ, जुन सेवाको काम पूरा भइसके पश्चात आज हामीले भन्न आवश्यक छ उहाँ बढ्न त म चाहिँ घट्न आवश्यक छ। हाम्रो जीवनको दिन प्रतिदिनको काममा पनि उहाँ बढ्नु भएको होस्, हाम्रो कुरा हामी प्रख्यात हुने होइन, हामी अघि बढ्ने होइन, तर परमेश्वर हाम्रो जीवनमा प्रख्यात हुनुभएको होस्, अघि बढ्नु भएको होस्, हामी चिनिने होइन उहाँ चिनिनु परेको होस् भनेर गएको दिनमा हामीले हेर्दै थियौं। आज म तपाईँहरूको बीचमा सुसमाचारको पुस्तक योन्ना 3:31-36 आज हामीले त्यसलाई थोरै निहाल्ने कामहरू गर्नेछौं। यहाँ तपाईँ हामीले के देख्न सक्छौं भन्दा प्रभु येशू सबैभन्दा माथि हुनुहुन्छ भन्ने विषयमा आज यो शीर्षकमा आज यो खण्डलाई हामी हेर्नेछौ। यहाँ म तपाईँको निम्ति पढिदिन चाहन्छु। यहाँ भन्दछ माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ, पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ, स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ, उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन, जसले उहाँको गवाही ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ, किनभने जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरका वाणी बोल्दछ, किनकि परमेश्वरले बिना ना पवित्र आत्मा दिनुहुन्छ, पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यसित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यस माथि रहिरहन्छ। प्रिय भर्खरै मैले पढिदिएको खण्ड
यो सुसमाचारको पुस्तक योन्नाको 3:31-36 थियो। यसको मुख्य विषय तपाईँले के देख्न सक्नुहुन्छ? प्रभु येशू ख्रीष्ट स्वर्गबाट आउनु भएको, उहाँले सत्य कुरा बोल्नुहुन्छ अनि उहाँ मात्रै अनन्त जीवन दिने हुनुहुन्छ। जतिजनाले व्यक्तिगत रूपमा उहाँमाथि विश्वास गर्छ उनीहरूले अनन्त जीवन प्राप्त गर्छ भन्ने कुरा हामी मुख्य विषयतिर हेर्नेछौँ। यी मुख्य विचार चाहिँ के हो भन्दाखेरि, प्रभु येशू ख्रीष्ट मात्रै उहाँ एउटा धर्मगुरु हुनुहुन्न थियो, एउटा शिक्षक हुनुहुन्न थियो, उहाँ चाहिँ परमेश्वरको पुत्र जो चाहिँ हाम्रो सम्पूर्ण विश्वास र आज्ञाकारिताको निम्ति उहाँ योग्य हुनुहुन्छ भन्ने कुरा बुझ्न सक्छौ। उसको परिचय गर्नु पर्दा आजका मानिसहरूले प्रभु येशूलाई विभिन्न तरिकाले सराहना गर्ने गर्दछन्। कतिजनाले उहाँ चाहिँ एउटा महान शिक्षक हुन् भनेर भन्ने गर्छन्, कतिजनाले उहाँलाई चाहिँ अगमवक्ता भनेर पुकार गर्ने गर्दछन्, कतिजनाले चाहिँ उहाँ चाहिँ एउटा साधारण असल मानिस हो भनेर भन्ने गर्छन्, र अरू कति मानिसहरूले चाहिँ है जो चाहिँ हामी हेर्ने हो भने कुनै अरू देवी देवताहरू अरू ईश्वरसँग तुलना गरेको हामी हेर्न सक्छौँ। तर योन्नाले चाहिँ यो अध्यायमा यसरी अन्त गर्दछन् है, उहाँ चाहिँ है हामी हेर्ने हो भने प्रभु येशू चाहिँ सबैभन्दा माथि हुनुहुन्छ, सबै कुराहरूभन्दा माथि हुनुहुन्छ भनेर घोषणा गर्छन्। यो खण्डले 3 महत्वपूर्ण प्रश्नको जवाब दिएको छ। येशू ख्रीष्ट को हुनुहुन्छ, किन हामी उहाँलाई विश्वास गर्नुपर्छ, के हुन्छन् जब हामीले उहाँलाई इन्कार गर्छौँ भन्ने विषयमा हामी देख्न सक्छौ। तर यो यसको केही कुराहरूलाई हेर्दै जाँदाखेरि 31 भएको र त्योभन्दा तलका पदहरूलाई अलिकति हामी निहालौ। पहिलो बुदामा म तपाईँलाई भन्न चाहन्छु, येशू ख्रीष्ट सबैभन्दा माथि हुनुहुन्छ किनभने उहाँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा यो खण्डले बताउँदछ। म तपाईँहरूको लागि बात गर्न गइरहेको छु। यहाँ 31 भन्दछ, माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ, पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ, स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ भन्ने कुरा उल्लेख गरिएको छ। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ येशू है योन्नाले के भन्दछन् भन्दाखेरि, येशू ख्रीष्ट सम्पूर्ण मानवीय शिक्षक भन्दा उहाँ फरक हुनुहुन्छ भनेर भन्दछ। बप्तिस्मा दिने योन्ना चाहिँ परमेश्वरबाट पठाइएको हो तर ऊ चाहिँ पृथ्वीका थिए है, प्रभु येशू ख्रीष्ट चाहिँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा हामी हेर्न सक्छौ। यसले के कुरा गर्छन् भने, ख्रीष्ट येशू चाहिँ उहाँ ईश्वरीय हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौ। हामी हेर्ने हो भने बेथलेहम होइन हुनुभन्दा अगाडि प्रभु येशू हुनुहुन्थ्यो, सृष्टि हुनु सुरु हुनुभन्दा अगाडि नै प्रभु येशू हुनुहुन्थ्यो, उहाँ चाहिँ अनन्तको परमेश्वर हुनुहुन्छ। यहाँ योन्नाले चाहिँ के भन्दैछन् भने, यो जति पनि पृथ्वीमा भएको शिक्षकहरू चाहिँ उनी काम नलाग्ने भनेर भनेको त होइन, तर हामीले हेर्ने हो भने सम्पूर्ण शिक्षकहरू प्रभु येशूको तुलना चाहिँ गर्न सकिँदैन। प्रभु येशू ख्रीष्ट उहाँ अति उच्च हुनुहुन्छ, उहाँमा त एउटा सिद्ध स्वर्गीय ज्ञान भएको हुनुहुन्छ किनभने उहाँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि यस्तै अरू थुप्रो पदहरू छन् जसले हामीलाई यसको विषयमा स्पष्ट बनाउँछन्। जसरी योन्ना 1:1 भन्दछ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो भनेर भन्दछ। योन्ना 1:14 पनि यसरी भन्छ, अनि वचन देहादारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बीचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौं जुन महिमा पिताबाट आउनुभएको एक मात्र पुत्रको जस्तो थियो। कलसीको पुस्तक 1:15-17 पनि भन्छ, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएको थियो, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारा र उहाँकै निम्ति सृजिएका हुन्, उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। यसै गरी फिलिपी 2:6-8 यसरी व्यक्त गर्छन्, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन,
तर आफैलाई रित्याइकन कमराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो। स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय अर्थात क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। अनि यो सम्पूर्ण खण्डहरूले तपाईँलाई के देखाउँदछन् भने प्रभु येशू ख्रीष्ट उहाँ सबैभन्दा उच्च हुनुहुन्छ, तर उहाँले आफैलाई रित्याउनु भयो, होच्याउनु भयो। सारा सृष्टिको मालिक उहाँ हुनुहुन्छ, उहाँले नै सबै कुरा सृष्टि गर्नुभयो, अनि उहाँले चाहिँ पितालाई झल्काउनुहुन्छ भन्ने कुरा भर्खरै पढिदिएका पदहरूबाट हामी हेर्न सक्छौ। अनि आज धेरै मानिसहरूले प्रभु येशूलाई धेरै मानिसहरूसँग तुलना गर्ने गर्दछन्। कतिजनाले बुद्धसँग, कतिजनाले मोहम्मदसँग, कतिजनाले कृष्णसँग, कतिजनाले धेरै धार्मिक गुरुहरूसँग, तर बाइबलले कहिले पनि येशूलाई कुनै धार्मिक गुरुसँग यी मानिसहरूसँग तुलना गरेको छैन। प्रभु येशू सबैभन्दा उच्च हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौ। हरेक कतिचोटि मानिसहरूको अवधारणाहरू आज ख्रीष्टको अगाडि झुक्न आवश्यक छ। यदि ख्रीष्ट येशू सबैभन्दा माथि हुनुहुन्छ भने उहाँले बोलेको वचन चाहिँ अझै सबैभन्दा माथि छ भन्ने कुरा हामी हेर्न सक्छौँ। हाम्रो कतिचोटि अवधारणाहरू, हाम्रो संस्कृति, हाम्रो रीतिरिवाजको कुराहरू, हाम्रो भावनाका कुराहरू भन्दा पनि आज उहाँको वचन चाहिँ माथि हुन आवश्यक छ। थोरै एउटा सानो दृष्टान्त भन्न म तपाईँलाई चाहन्छु। कोही मानिस माथि है अग्लो हिमालमा चढ्दैछन् अरे, कतिजना आधीमा मात्रै चढे अनि उसले त्यसको अनुसार व्याख्या गर्छन्, हामी हेर्न सक्छौँ। तर कोही व्यक्ति चाहिँ एकदम चुचुरामा पुग्छन् र उसले सबै कुरा देख्छन् र व्याख्या गर्छन्। येशू ख्रीष्ट त्यस्तै उहाँ आधी मात्रै चढ्ने होइन, तर उहाँ चाहिँ सबैभन्दा माथि चढ्नु भए जस्तै उहाँले चाहिँ होइन सबैभन्दा उच्चमा भएको स्वर्गमा उहाँ हुनुहुन्छ, स्वर्गबाट आउनुभयो अनि उहाँले मात्रै है स्वर्ग जान्नुहुन्छ र स्वर्गको विषयमा उहाँले व्यक्त गर्नुहुन्छ है। अनि दोस्रो बुदा म तपाईँहरूको बीचमा बात गर्न गइरहेको छु। प्रभु येशूले एउटा सिद्ध तरिकाले परमेश्वरको सत्यताको विषयमा व्यक्त गर्नुभएको छ, जुन 32 लिएर 34 उल्लेख गरिएको छ। यहाँ भन्दछन्, म तपाईँहरूको लागि पढिदिँदैछु, उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाई उहाँ दिनुहुन्छ, तर उहाँको गवाई कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाई ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ, किनभने जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरको बानी बोल्दछ, किनकि परमेश्वरले बिना नाम पवित्र आत्मा दिनुहुन्छ। 32 भर्खरै मैले पढिदिए, यसमा तपाईँले के देख्न सक्नुहुन्छ भन्दा प्रभु येशूले गवाई दिएको छन्, जे कुरा उहाँले देख्नुभएको छ, जे कुरा उहाँले सुन्नुभएको छ, हरेक कुरा प्रभु येशूले शिक्षा दिनुभएको छ, सबै कुरा सत्य हो भन्ने कुरा हामी हेर्न सक्छौ। उहाँले अनुमान लाउनु भएन, उहाँले अँध्यारोमा झट्टारो हानेर मानिसलाई केही कुराहरू व्यक्त गर्नु पनि भएको होइन, उहाँले होइन सायद सायद भनेर पनि भन्नुभएको होइन, हुन सक्छ भनेर पनि व्यक्त गर्नुभएको होइन। उहाँले कहिले सिक्नु परेन प्रिय, उहाँलाई सबै कुरा थाहा थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। यसै गरी 33 हामी हेर्न सक्छौँ, जे सुकै कुराहरू जुन ख्रीष्टलाई होइन हामी हेर्न सक्छौँ, प्रभु येशू ख्रीष्टले गवाई दिन्छन् अनि उहाँलाई हामी उहाँलाई स्वीकार गर्छौँ भने परमेश्वरलाई स्वीकार गर्नु जस्तो हो, उहाँको सत्यतालाई स्वीकार गर्नु जस्तो हो भन्ने कुरा हामी बुझ्न सक्छौँ है। येशूलाई विश्वास गर्नु चाहिँ परमेश्वरलाई विश्वास गर्नु हो, येशूलाई इन्कार गर्नु चाहिँ परमेश्वरलाई इन्कार गर्नु हो। अनि आज विश्वासलाई स्वीकार गर्नु भनेको चाहिँ परमेश्वरलाई स्वीकार गर्नु है। यहाँ तपाईँ देख्न सक्नुहुन्छ 34 उहाँ जसलाई परमेश्वरले पठाउनु भयो है, जसले परमेश्वरको वचन पनि बोल्नुभयो, जुन 34 उल्लेख गरिएको छ। पुरानो नियममा थुप्रो अगमवक्ताहरू आए अनि उनीहरूले सीमित रूपमा परमेश्वरको प्रकाशको कुराहरू गरे। प्रभु येशू पवित्र आत्माले भरिएको थिए, जसकै नापै बिना उहाँले परमेश्वरको कुरा बोल्नुभएको कुरा हामी हेर्न सक्छौँ है। अनि हामी हेर्न सक्छौँ उहाँ चाहिँ पवित्र आत्माले भरपूर भएको थियो। पुरानो नियममा अगमवक्ताहरू केही सीमित समयको लागि मात्रै उनीहरूले शक्ति प्राप्त गरेको थिए, तर प्रभु येशू ख्रीष्टले पूरा रूपमा लगातार रूपमा पवित्र आत्माबाट बोल्ने काम गर्नुहुन्थ्यो। अनि हरेकचोटि येशू ख्रीष्टले सत्य कुरा सम्पूर्ण रूपले बोलेको कुरा तपाईँ देख्न सक्नुहुन्छ। जसरी हिब्रू 1:1-3 पनि यसको विषयमा थोरै हामीले सहायताका पदहरू हामी हेर्न सक्छौँ, जहाँ भन्दछ प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना
पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकार नियुक्त गर्नुभयो। उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ है। अनि भर्खर तपाईँलाई मैले पढिदिएको छु कसरी उहाँ होइन उहाँले बोलेका कुराहरू सबै सत्य हुन्, परमेश्वरबाट हुन् भन्ने कुरा हामी हेर्न सक्छौँ। यसै गरी युहन्ना 14 को 6 ले भन्छन्, यसुले तिमीलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन भनेर उल्लेख गरिएको छ। यसै गरी युहन्ना 17 को 7 भन्छन्, तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। यहाँ तपाईँ देख्न सक्नुहुन्छ विभिन्न तरिकाले प्रभु यीशु सत्य हुनुहुन्छ, उहाँले बोल्नुभएको वचन सत्य हो भन्ने कुरा उल्लेख गरिएको छ। आजको दिन धेरै संसारका मानिसहरूले यसो भनिरहेको तपाईँले सुन्नुभएको होला, म सत्य छु, तिमी सत्य छौ। हामी हेर्ने हो भने बाइबल मात्रै एउटा त्यो सान्दर्भिक रूपमा सत्य हो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु यीशुले भन्नुभयो म है सत्य हुँ है। इसाईहरूले इसाई मानिस अथवा इसाई जीवन जहिले पनि परमेश्वरको वचनमा निर्माण भएको हुनुपर्छ, संस्कृतिमा होइन, भावनात्मक कुराहरूमा होइन, सामाजिक सञ्जालका कुराहरूमा होइन, एकदम प्रख्यात मानिसको अवधारणामा पनि हाम्रो जीवन बनिएको हुनु हुँदैन। जस्तै उदाहरणको रूपमा एउटा डाक्टर मानव, एउटा डाक्टरले एउटा मानिसको शरीर बनायो अरे, अनि उसलाई हाम्रो हृदय कसरी काम गर्छ भन्ने कुरा सोध्यो भने होइन, जसले बनाएको हो अनि उसले के भन्छन् भने तपाईँ भरोसा गर्नुहुन्छ उसले भनेको कुरा, अथवा कोही अरू अनुमान गर्ने मानिसहरूले भनेको कुरा तपाईँ भरोसा गर्नुहुन्छ। प्रभु येशूले हाम्रो जीवनलाई निर्माण गर्नुभएको, त्यही भएको कारणले गर्दा उहाँलाई सबै कुरा थाहा छ हाम्रो जीवन कसरी जिउनुपर्छ भन्ने विषयमा। अनि यसै गरी म तपाईँहरूको बीचमा तेस्रो बुधाको विषयमा बात गर्न गइरहेको छु। येशू ख्रीष्ट मात्रै उहाँले अनन्त जीवन दिन सक्नुहुन्छ, जुन चाहिँ 35 पददेखि लिएर 36 पदसम्म हामी हेर्न सक्छौ। यहाँ भन्दछ, पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। अनि यो भर्खरै पढिदिएको खण्डबाट हामी के कुरा बुझ्न सक्छौँ भन्दा, पिता परमेश्वरले पुत्रलाई प्रेम गर्नुहुन्छ र हरेक कुराहरू ख्रीष्टको हातमा दिनुभएको छ। येशु ख्रीष्टसँग चाहिँ एउटा सम्पूर्ण अधिकारका कुराहरू छन् भन्ने कुरा हामी बुझ्न सक्छौँ। प्रिय उहाँलाई मुक्तिमाथि उहाँको अधिकार छ, उहाँले न्यायप्रति उहाँ अधिकार जमाउनुहुन्छ, जीवनप्रति उहाँले अधिकार जमाउनुहुन्छ, मृत्युमाथि पनि उहाँले अधिकार जमाउन सक्नुहुन्छ। यो पद चाहिँ दुई प्रकारले मानवको जीवनमा दुईटा समूहलाई विभाजित गर्दै बात गर्दछ। पहिलो समूह जसले प्रभु येशू उहाँ परमेश्वरको पुत्र भनिकन विश्वास गर्छन्, उनीहरूले साँच्चै त्यति नै बेला अनन्त जीवन प्राप्त गरिसकेका छन् भनेर भन्दछ। विचार गर्नुहोस्, यो पदले उनीहरूले अनन्त जीवन प्राप्त गरेको छ भनेर भन्छ, पाउने छ भनेर भने छैन, अनन्त जीवन पछि गएर प्राप्त गर्नेछ भनेर चर्चा गरिएको छैन। प्रिय है, अनन्त जीवन सुरु भएको छ जब हामीले व्यक्तिगत रूपमा प्रभु येशु ख्रीष्टलाई भरोसा गरेका हुन्छौँ। अनि दोस्रो समूहको मानिस छन् यहाँनिर जसले प्रभु येशु ख्रीष्टलाई परमेश्वरको पुत्र भनेर इन्कार गर्छन् है, परमेश्वरको क्रोध उनीहरूमाथि हुन्छ भनेर भन्दछ। अनि क्रोध यो चाहिँ है भविष्यको क्रोध मात्र नभएर ख्रीष्ट बिना मानिसहरू आज परमेश्वरको धार्मिकताको है न्यायमा परेको छ, किनभने उनीहरू पापी छन्। प्रिय किनभने पापहरू हटेको छैनन्, येशु ख्रीष्टमाथि विश्वास गर्ने बित्तिकै हाम्रो पापहरू हटिगएका हुन्छन्, पापबाट हामीले छुटकारा प्राप्त गरिसकेका हुन्छन्। येशु ख्रीष्ट उहाँ मात्रै जसले हामीलाई न्यायबाट उम्कनलाई सहायता गर्नुहुन्छ। जसरी रोमीको पुस्तक 6 को 23 भन्दछ, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तेको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा
अनन्त जीवन हो भनेर भन्दछ, जुन रोमी छ को 23 ले भन्दछ। अनि प्रेरित 4:12 ले पनि के भन्छन् भने अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्ग मुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। प्रेरित 4:12 भन्दछ है। योन्ना 5:24 ले भन्छन् साँच्चै म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनुले माथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, त्यो न्यायमा आउँदैन तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। अनि यी सबै पदहरूबाट तपाईँले देख्न सक्नुहुन्छ कसरी येशु ख्रीष्टमा जीवन छ भन्ने विषयमा हामी हेर्न सक्छौ। धेरैजनाले विश्वास गर्छ हामीले असल असल काम गरेर स्वर्ग जान सक्छौ भनेर भन्छन्, तर योनाले भन्छन् है कुनै पनि नैतिक कुरा गरेर धार्मिक कुरा गरेर इमान्दार भएर हामी पुग्ने होइनौँ। होइन कतिचोटि हामीले प्रश्न गर्नुपर्ने कुरा चाहिँ येशूलाई तपाईँले के गर्नुभयो त, येशूको विषयमा तपाईँ के गर्नुहुन्छ त। आज मण्डली गएर पनि हामी बाँच्दैनौँ, असल काम गरेर पनि हामी बचाइँदैनौँ, मुक्ति प्राप्त गर्दैनौँ, अथवा हाम्रो पारिवारिक पृष्ठभूमिको कारणले पनि हामी बाँचिँदैनौँ बचाइँदैनौँ। येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ अनि हाम्रो पापको लागि मारिनुभयो गाडिनुभयो बौरी उठ्नुभयो भनेर हामी पश्चाताप गर्छौँ, उहाँतिर फर्कन्छौँ भने हामीले अनन्त जीवन प्राप्त गर्छौँ। कल्पना गर्नुहोस् ठुलो बाढी छ अरे, त्यहाँ ढुङ्गा उपलब्ध छ अरे, तपाईँले ढुङ्गा चढ्न इन्कार गर्नुहुन्छ अरे, त्यो इन्कार गर्दैमा त्यो बाढी रोकिँदैनन् प्रिय। आज उहाँको उद्धारलाई है इन्कार गर्नु चाहिँ खतराको कुरा हो। येशु ख्रीष्ट उद्धार गर्नलाई आउनुभएको छ यो बाढको संसारमा भने जस्तै। आज तपाईँले येशूलाई के गर्नुहुन्छ, आज येशु ख्रीष्टको अधिकारमा आफूलाई सुम्पन हुन्छ किनभने उहाँ सबैभन्दा उच्च हुनुहुन्छ। उहाँको वचनले आज तपाईँलाई तपाईँको जीवनको निर्णयलाई अगुवाई गरेको छ त प्रिय। के उहाँको सत्यता सम्पूर्ण रूपले तपाईँले भरोसा गर्नुहुन्छ, तपाईँको जीवन परमेश्वरको वचनमा बनिएको छन् त, के तपाईँको संस्कृतिका कुराहरूले तपाईँलाई बदल्दैछन् त, के तपाईँ साहसित उहाँको वचनहरू सुसमाचार घोषणा गर्नुहुन्छ। मानिसहरूलाई ख्रीष्ट चाहिन्छ किनभने अनन्त जीवन उहाँ एक्लैमा मात्र प्राप्त हुन्छ होइन। उहाँको मुक्तिको निश्चयतामा तपाईँ विश्राम लिनुहुन्छ, विश्वासीहरूले अनन्त जीवन पाइसकेको छ किनभने हामीले ख्रीष्टको सिद्धिएको काम माथि हामीले विश्वास गरेको छ। अनि आज यो नाले यो 3 अध्यायलाई एउटा राम्रो चुनाव गर्नुहोस् भनेर अन्त्य गर्छ। 2 प्रकारको प्रतिक्रिया छ येशूको विषयमा, येशूलाई परमेश्वरको पुत्र भनेर विश्वास गर्नु र अनन्त जीवन प्राप्त गर्ने कि उहाँलाई इन्कार गर्ने र परमेश्वरको न्यायमा पर्ने। बप्तिस्मा दिने योन्नाको सेवकलाई येशूलाई औल्याउनु थियो आफैलाई होइन, अनि उहाँ मात्रै सबैभन्दा उच्च हुनुहुन्छ। अनि हामी विश्वासी भएको कारणले गर्दा हाम्रो बोलावट पनि त्यही हो, हामी आफैलाई औल्याउँदैनौँ, मण्डलीलाई पनि औल्याउँदैनौँ, हाम्रो सफलतालाई पनि औल्याउँदैनौँ, तर येशूलाई औल्याउँछ। यो स्वर्गबाट आउनुभयो, साँच्चै उहाँले आफ्नो वचन भन्नुभयो जसले अनन्त जीवन दिनुहुन्छ। अनि आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा, येशू साँच्चै नै तपाईँको जीवनमा सबैभन्दा माथि छ त, के उहाँलाई सम्पूर्ण रूपले भरोसा गर्नुहुन्छ कि आफ्नो जीवन अरू कुराको आवाजले भरोसा गर्नुहुन्छ, व्यक्तिगत रूपमा येशूलाई परमेश्वरको पुत्र भन्ने विश्वास गर्नुहुन्छ कि उहाँलाई इन्कार गर्नुहुन्छ। हौ प्रार्थना गरौँ। हे प्रभु येशू धन्यवाद, तपाईँ स्वर्गबाट आउनुभयो, पितालाई प्रकट गर्नुभयो, अनन्त जीवन दिनुभयो। आज हाम्रो हृदय तपाईँलाई प्रथम प्राथमिकता दिन सकेको होस्, हरेक कुराहरूमा तपाईँको वचनमा तपाईँमा भरोसा गर्न, तपाईँले बोलेको कुराहरूमा भरोसा गर्न सहायता गर्नुहोस्, विश्वास योग्य तरिकाले अरूहरूलाई पनि तपाईँतिर औल्याउन सकौँ, समर्थ दिनुहोस् तपाईँको अधिकारमा जिउनलाई हरेक दिन। धन्यवाद येशूको नाउँमा, आमेन। हामीहरूको विषयमा अथवा अझै तपाईँ हामीसँग यस्तै प्रकारका पाठहरू अथवा तपाईँले सिक्न चाहनुहुन्छ भने, जान्न चाहनुहुन्छ भने, बाइबल कलेजमा अध्ययन गर्न चाहनुहुन्छ भने,
हाम्रो फोन नम्बर यस प्रकार छन्: 98421 34370, फेरि पनि भन्न चाहन्छु 98421 34370। हस् त, फेरि भेटौँला।

0: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
1: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
0: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
2: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
3: टाइम चेक, यति बेला रातिको 8 बज्यो।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: तपाईँहरू सबैलाई जय मसीह। अब यो हप्तादेखि हामीले परिवारमा चेलापन भन्ने सिरिज शुरूआत गरेका छौँ र यो सिरिज चाहिँ फेमिली लाइफ सेमिनारसम्म हुनेछ। आज चाहिँ मैले पहिलो भाग लिएर आएको छु र मेरो वचनको विषय चाहिँ परिवारमा चेलापनको महत्व भन्ने विषय छ। र यो परिवारमा चेलापनको महत्व किन छ यो बुझ्न जरुरी छ, अनि यो हामीले बुझ्न सकेनौँ भने, यसको महत्वलाई हामीले बुझ्न सकेनौँ भने यसलाई हामीले व्यवहारमा लागू गर्न कठिन हुन्छ। त्यसैले सबभन्दा पहिले चाहिँ हामीले महत्वलाई बुझ्नुपर्छ, अनि बुझेपछि हामीले चाहिँ आफ्नो व्यवहारमा लागू गर्न चाहिँ सजिलो हुन्छ। र परिवारमा चेलापनको महत्व हुनुको पहिलो कुरा तपाईँहरूको बीचमा राख्न चाहन्छु, त्यो चाहिँ हो एक अर्कालाई सपोर्ट गर्न। अनि सपोर्ट गर्ने परिवार कि एकल काटे, कस्तो खालको परिवार निर्माण गर्ने हो, कस्तो खालको परिवार हामीले बनाउने हो, त्यो चाहिँ चेलापनमा निर्भर गर्छ। चेलापनले चाहिँ महत्वपूर्ण भूमिका परिवारमा खेलेको हुन्छ। अनि जस्तो चेलापनमा हामी हुर्काउँछौँ अनि हाम्रो परिवार चाहिँ त्यस्तै बन्दै जान्छ। अनि यो चेलापन भनेको चाहिँ यसो ख्रिस्ट जस्तै बन्दै जाने प्रक्रिया हो, होइन? परिवारका हरेक सदस्यहरू चाहिँ बोलाइमा, सोचाइमा अनि काम गराइमा दिन प्रतिदिन यसो ख्रिस्ट जस्तै बन्दै बन्दै जानु हो। अनि यो यसो ख्रिस्ट जस्तै बन्दै जाने चाहिँ एउटा चेलापनको प्रक्रिया हो। अनि परिवार चाहिँ एक अर्कालाई सपोर्ट गर्न बनिएको छ। अनि जब हामीले परिवारमा एक अर्कालाई यसरी सपोर्ट गर्छौँ अनि हाम्रो परिवार चाहिँ फल्दै फुल्दै वृद्धि हुँदै जानेछ। तर संसारमा चाहिँ यो चेलापनको अभावले गर्दाखेरि परिवार चाहिँ टुक्रिँदै गइरहेको अवस्था छ। अब सुरुमा हामीले हेर्ने हो भने त्यहाँ कुनै मण्डली थिएन, त्यहाँ कुनै समाज पनि थिएन, त्यहाँ कुनै देश पनि थिएन, अनि सबैभन्दा पहिले परमेश्वरले परिवार निर्माण गर्नुभयो। अनि परिवार निर्माण गर्नको उद्देश्य के थियो, परमेश्वरको दिमागमा के थियो? हामीले उत्पत्ति 2 अध्यायमा हेऱ्यौँ भने थाहा लाग्छ, परमेश्वरले भन्नुभयो कि मानिस एक्लो रहन असल छैन, होइन? हो, त्यो कारण एक अर्कालाई सपोर्ट गर्न, होइन, एक्लै रहन असल छैन, एक्लै अर्कालाई साथ दियोस् भनेर परमेश्वरले चाहिँ परिवारको निर्माण गर्नुभयो। त्यसैले परिवारमा चेलापनको महत्व चाहिँ धेरै छ, जसको लागि चाहिँ परिवार निर्माण भएको छ, जसको लागि चाहिँ परमेश्वरले परिवार बनाउनु भएको छ। हामीले याकुबको परिवारलाई हेऱ्यौँ भने 70 जनाको ठुलो परिवार थियो, अनि त्यो बेला यसुबको परिवार चाहिँ मिश्रमा नै थियो। अनि त्यही बेला संसारभरि ठुलो अनिकाल लाग्यो। त्यो बेला यसुबले चाहिँ मिश्र देशबाट अनाजहरू पठाएर, अन्नहरू पठाएर उसले त्यो पैसा पनि लिएन। कनान देशमा अनिकालमा परिरहेको आफ्नो परिवार, बुवा आमा, 11 जना दाजुभाइ अनि उहाँको छोराछोरी नाते नतेना गरेर 60 जनालाई चाहिँ उसले सपोर्ट गर्यो। अनि त्यो बेला उसले त्यसरी सपोर्ट नगरेको भए, सहायता नगरेको भए, साथ नदिएको भए सायद याकुबको परिवार चाहिँ यो पृथ्वीमा अस्तित्वमा पनि रहने थिएन होला। त्यहाँ 7 वर्षको चाहिँ अनिकाल थियो, तर यसुबको साथले गर्दाखेरि, उसले सपोर्ट गरेको कारण, अनि याकुबको ती 70 जना परिवार त्यहाँ हामी बाँचेको पाउँछौँ। अब यसरी नै परिवारले दुःख कष्टमा एक अर्कालाई सहायता गरोस् भनेर परमेश्वरले चाहिँ परिवार दिनुभएको छ। पहिलो तिमोथी 5 अध्यायको 8 पद, हाम्रो कर्तव्य के हो, परमेश्वरले परिवार किन दिनुभयो, परिवारको कर्तव्य के हो? पहिलो तिमोथी 5 अध्यायको 8 पदले भन्छ, यदि कसैले आफन्तको र विशेष गरी आफ्नै परिवारको पालन पोषण गर्दैन भने त त्यसले विश्वासलाई इन्कार गर्छ र विश्वास नगर्नेहरू भन्दा पनि खराब हुन्छ। समस्या आउँदा, कठिन परिस्थिति आउँदा साथ सपोर्ट गर्ने भनेको चाहिँ सबैभन्दा नजिकको मान्छे भनेको चाहिँ परिवार नै हो। जीवनमा समस्या आउँदाखेरि सपोर्ट गर्ने, साथ दिने नजिकको मान्छे भनेको परिवार हो। त्यसको लागि चाहिँ परिवार निर्माण भएको छ। अनि परिवारले नै साथ सपोर्ट दिएन भने बाइबलले भन्दछ त्यो चाहिँ सबैभन्दा खराबी हो, होइन? त्यसरी परिवारको अवहेलना गर्ने चाहिँ सबैभन्दा खराबी भन्दछ। त परिवारमा किन यस्तो एक अर्कालाई प्रेम नगर्ने खराब परिस्थिति आउँछ भन्दाखेरि त्यही हो कुरा, चेलापनको अभावले। परिवार एक अर्कालाई प्रेम गर्ने कुरा चाहिँ चेलापनको प्रक्रिया हो। अब सपोर्ट गर्ने परिवार कि एकलगाठे परिवार, कस्तो परिवार निर्माण गर्ने, यो चाहिँ चेलापनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। केही समय पहिले चाहिँ नेपालमा युवा युवतीहरू चाहिँ लागु पदार्थमा फस्दै गएको समाचार आएको थियो। अनि जवान मात्रै होइन कि स्कुल पढ्दै गरेको टिन एजका विद्यार्थीहरूमा पनि यो समस्या चाहिँ बढ्दै गरेको अध्ययनले देखाएको थियो। अनि विज्ञहरूले अध्ययन गर्दै गर्दाखेरि उनीहरूले के पत्ता लगायो भने यसको प्रमुख कारणहरूमध्ये एउटा कारण चाहिँ जुन परिवारमा चाहिँ माया अनि सपोर्ट पाएको छैन हो त्यस्तो परिवारको छोराछोरीहरू चाहिँ यो खराब बाटोमा लागेको चाहिँ अध्ययनले देखाएको छ। जुन उनीहरूले पारिवारिक माहौलमा हुर्किनु पर्ने हो त्यो चेलापनको वातावरणमा नहुर्केको कारणले चाहिँ उनीहरू चाहिँ गलत बाटो पक्रेको कुरा चाहिँ त्यो अध्ययनले देखाएको थियो। अनि प्रियहरू तपाईँले विचार गर्नुहोस्, परिवारमा चेलापनको अभावले गर्दाखेरि चाहिँ समाजलाई पनि, हाम्रो समाजलाई पनि यसरी दूषित बनाउँदै गइरहेको छ। अनि केही समय मैले एउटा बाँदरको बच्चाको भिडियो आएको थियो अनि त्यो भिडियो चाहिँ धेरै लोकप्रिय भयो। त्यो बच्चालाई चाहिँ सानैमा उसको आमाले छोडिदियो अनि अरू साथीसँग खेल्न जाँदा पनि अरू साथीले पिटिदियो। अनि यो बाँदरको बच्चाको कथा र त्यो समाजबाट त्यागिएको मान्छेहरूको कथा, जो आफन्त परिवारबाट त्यागिएको मान्छेहरूको कथासँग चाहिँ मेल खान गएकोले चाहिँ धेरै मान्छेहरू चिडियाखानमा गएर चाहिँ हेर्नको लागि भिडको भिड उर्लेको कुराहरू चाहिँ त्यो समाचारमा आएको थियो। आफ्नो आमाबाट साथीभाइबाट त्यागिएपछि बच्चाले चाहिँ यही खेलाउनलाई आफ्नो साथी बनायो अनि यही खेलाउनाले चाहिँ उसको मन भुलायो। तर अब मान्छेलाई त खेलाउनाले होइन, उसको भावनालाई साट्न सक्दैन, होइन? जब खाँचो पर्छ अनि मान्छेलाई चाहिँ अंगालो मार्ने होइन, उसको भावना साट्ने अनि साथ सपोर्ट गर्ने मानिस चाहिन्छ। अनि त्यो साथ सपोर्ट दिने भनेको, उसको भावना बुझ्ने भनेको चाहिँ सबैभन्दा नजिकको मान्छे भने चाहिँ उसको परिवार हो। अनि जब मान्छेले त्यो भावना पोख्ने ठाउँ परिवार पाउँदैन, उसले सोसल मिडियामा चाहिँ पोख्न थाल्छ। अनि त्यो सोसल मिडियाबाट पनि साँचो माया उसले पाउँदैन अनि मान्छे चाहिँ होइन एक्लो महसुस, यो बच्चा जस्तै एक्लो महसुस गर्छ। अनि त्यो एक्लोपनले गर्दा मान्छे चाहिँ समस्या, है, मानसिक समस्यामा उजिउन थाल्छ। यसमा हाम्रो परिवार कस्तो हुँदैछ प्रियहरू? समाजशास्त्रीहरूले चाहिँ संसारमा अहिले मानसिक समस्या डरलाग्दो गरी बढ्नुको एउटा प्रमुख कारण चाहिँ परिवारलाई इङ्गित गरेको छ। जब मान्छे परिवारबाट त्यागिन्छ, एक्लो हुन्छ अनि ऊ चाहिँ यो बच्चा जस्तै मानसिक सन्तापमा जिउन चाहिँ बाध्य बनाउँछ। त्यो कारण परमेश्वरले चाहिँ मानिस एक्लो रहन के छैन, असल छैन, मानिस एक्लो रहन असल छैन भनेको कारण चाहिँ के हो? उसलाई साथ सपोर्ट गर्ने मानिस चाहिन्छ। यहाँ उपदेशक 4:10 भन्छ, यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ, तर लोड्दा पनि उठाउने साथी नहुने बिचरा। मान्छे परिवारबाट त्यागिन्छ, एक्लो हुन्छ अनि ऊ चाहिँ यो बच्चा जस्तै मानसिक सन्तापमा जिउन चाहिँ बाध्य बनाउँछ। त्यो कारण परमेश्वरले चाहिँ मानिस

जीवन यात्रा गर्ने बाटोहरू कस्तो छ? त्यो सधैँ फुलै फुलको बाटो छैन, होइन? कोही बेला समस्याको खाडलमा पनि लड्न सक्छ, अनि त्यो लड्दाखेरि उठाउने भनेको नै परिवार हो, होइन? परिवारले नै साथ सपोर्ट पाएन भने चाहिँ यो बच्चा जस्तैले बिचाराको जीवन बिताउनुपर्छ। अनि यस्तो हाम्रो समाजमा हामी धेरै देख्छौँ। तपाईँले यो रोडतिर जाँदाखेरि पुलको मुनि हेर्नुहोस्, होइन, बजारतिर जानुहोस्, रत्नपार्कतिर, परिवारबाट त्यागिएका जो मानिसहरू छन् बिचाराको जीवन बिताइरहेको छ। परिवार टुटेको फुटेको कारणले मानिसहरू चाहिँ यसरी समस्यामा दिन प्रतिदिन फस्दै जाँदैछ, अनि परिवारमा चेलापनको अभावले चाहिँ यस्तो समस्या ल्याउँछ, होइन? अनि यो समस्यालाई रोक्नको लागि चाहिँ परिवारमा चेलापनको महत्वलाई चाहिँ हामीले उच्च स्थानमा राख्नुपर्छ। अब अहिलेसम्म हामीले एक अर्कालाई सपोर्ट गर्न परिवारमा चेलापनको महत्वपूर्ण भूमिका छ भन्ने बारेमा हेर्यौं। अब चेलापन महत्व हुनुको दोस्रो कुरा तपाईँको बीचमा राख्न चाहन्छु, त्यो छ परमेश्वरको सेवा गर्न। एक्लै भन्दा परिवार मिलेर गरेको सेवा चाहिँ प्रभावकारी हुन्छ, अनि त्यसको लागि चाहिँ परिवारमा चेलापनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। ऊ कसरी कुन चेलापनमा हुर्केको छ परिवारमा, त्यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। अनि सेवाकाईमा एउटा पूर्वतिर अनि एउटा पश्चिमतिर लाग्ने भयो भने सेवाकाई चाहिँ लथालिङ्गै हुन्छ, अनि यो चाहिँ चेलापनको अभावले हुन्छ। अनि परमेश्वरले चाहिँ मिलेर सेवा गर्नको लागि परिवार दिनुभएको छ। अनि यदि हामीले बाइबलमा हेर्यौँ भने धेरै उदाहरणहरू छ। अनि यहोशूले पनि म एक्लै परमेश्वरको सेवा गर्छु भनेनन्। यहोशू 24:15 उनले भन्छन्, म र मेरो सम्पूर्ण परिवार परमेश्वरको सेवा गर्नेछौ। त्यसको लागि परमेश्वरले परिवार दिनुभएको छ। त्यसै गरी हामीले अरू नयाँ नियममा पनि 1 कोरिन्थी 16:15 हामीले त्यहाँ हेर्यो भने स्टिफनस र उनका सम्पूर्ण परिवार चाहिँ परमेश्वरको सेवाको लागि समर्पित भएको कुराहरू हामी त्यहाँ पाउँदछौ। यसै गरी रोमी 16:16 तपाईँले हेर्नु भने त्यहाँ पावल भन्छन्, प्रिस्का र अकिलासको परिवारमा घरमा भएको मण्डलीलाई अभिवादन देऊ भन्नुभएको छ। त्यो बेला चाहिँ अहिलेको जस्तो मण्डली भवनहरू थिएन, अनि मानिसहरूको घरमा भेला भएर चाहिँ सेवा संगति गरिन्थ्यो, अनि त्यसको लागि चाहिँ प्रिस्का र अकिलासले त्यो सेवा सञ्चालन गर्नको लागि आफ्नो घर दिएको थियो। अनि दुवै श्रीमान श्रीमती प्रिस्का र अकिलासले पावलसँग तान बुन्ने काम गरेर उनीहरूले चाहिँ मण्डलीलाई सहायता गरेका थिए। अनि परिवार चाहिँ यसरी परमेश्वरको सेवा गर्नलाई दिनुभएको छ। अनि जब म पनि मण्डली निर्माण गर्न जान्छु, होइन, यसरी गाउँको मानिसहरूलाई चाहिँ बोलाएर सुसमाचारको कार्यक्रम गर्छु, अनि यसरी कार्यक्रम गर्दाखेरि एकैचोटिमा धेरै मानिसहरूलाई सुसमाचार सुनाउन सकिन्छ। अनि यस्तो कार्यक्रममा मेरो श्रीमतीले चाहिँ खाना बनाउन सघाउनुहुन्छ, अनि मानिसहरूले सुसमाचार सुनिसकेपछि अनि भोज खाएर अनि खुसी हुँदै घर जानुहुन्छ। आत्मिक भोजन पनि पायो उनीहरूले, शारीरिक भोजन पनि दुवै पायो, है? परिवार मिलेर सेवा गरेको कति राम्रो। यो यसरी परमेश्वरले चाहिँ सेवा गर्नको लागि परिवार दिनुभएको छ। तपाईँले फिलिपी 2:2 हेर्नुभयो भने पावलले फिलिपीको मण्डलीलाई भन्छन् कि तिमीहरूको सेवा गर्नको निम्ति, भनेको फिलिपीको मण्डलीलाई सेवा गर्नको निम्ति तिमोथी भन्दा असल व्यक्ति अरू कोही पनि छैन, सबभन्दा असल व्यक्ति तिमीहरूको सेवाको लागि चाहिँ तिमोथी हो भने, त्यसकारण म तिमोथीलाई तिमीहरूकोमा पठाउन चाहन्छु। अब तिमोथीको जीवन चाहिँ एउटा सेवकाईको लागि कसरी एउटा असल व्यक्ति बनिए त, त्यो चाहिँ तिमोथीको ब्याकग्राउन्ड पृष्ठभूमिले बताउँछ। अनि तिमोथीको पृष्ठभूमि कस्तो थियो, 2 तिमोथी 1:5 चाहिँ तिमोथीको पृष्ठभूमि यस्तो थियो, त्यो विश्वास जो पहिले तिम्रो बजै लुइसमा थियो र तिम्री आमा युनिसमा, अनि मलाई निश्चय छ त्यो विश्वास तिमीमा पनि रहेको छ। तिमोथी भन्दा अघि चाहिँ उसको बजै लोइस र आमा युनिस विश्वासमा आए, अनि उनीहरूले तिमोथीलाई त्यही विश्वासमा हुर्काउँदै लगे, अनि यसरी उनको परिवारमा चाहिँ एउटा चेलापनको वातावरण भएको कारणले तिमोथीको चाहिँ बालककालदेखि नै परमेश्वरको त्यो वचनको बिउ चाहिँ उसको हृदयमा रोपिएको थियो, त्यसले गर्दाखेरि उसको जग चाहिँ
बलियो भयो.

कारण परिवारमा त्यो सिकेको कारण त्यो चेलापनमा हुर्केको कारण ठुलो भएपछि पनि परमेश्वरको सेवाको लागि तयारी भए. त्यही कारण पावलले भन्छन् तिमोथी जस्तो असल व्यक्ति मसँग अरू कोही पनि छैन. चेलापनले चाहिँ यसरी परमेश्वरको सेवा गर्ने मानिसहरू पनि तयारी पार्दछ. प्रेयर के तपाईँ र मेरो परिवारमा त्यस्तै चेलापनको वातावरण छ? यहाँ एउटा फोटो छ, इन्डियाको सबैभन्दा पहिलो प्रधानमन्त्री चाहिँ जवाहरलाल नेहरू हो, अनि उनको छोरी इन्दिरा गान्धी पनि केही समयपछि प्रधानमन्त्री भए, अनि त्यसपछि फेरि इन्दिरा गान्धीको छोरा राजीव गान्धी पनि इन्डियाको प्रधानमन्त्री भए, अनि राजीव गान्धीको छोरा अहिले यो राहुल गान्धी पनि अहिले हालसालै भारतीय काङ्ग्रेस पार्टीको चाहिँ संसदीय दलको वरिष्ठ नेता हुनुहुन्छ. उनको परिवारमा चाहिँ एक पुस्ताले अर्को पुस्तालाई राजनीतिक चेलापनमा चाहिँ हुर्काउँदै लगे, उनीहरूले तालिम दिँदै लगे. उनीहरूको वातावरण नै राजनीतिक वातावरण थियो, अनि त्यो चेलापनको वातावरण भएको कारणले अब बाजे प्रधानमन्त्री भयो, त्यसपछि छोरी पनि प्रधानमन्त्री भयो, त्यसपछि नाति पनि प्रधानमन्त्री भयो, अहिले फेरि पनाति पनि त्यही लाइनमा छ. हो यसरी नै ख्रिस्टीय विश्वास पनि यसरी नै बाजेबाट छोरा, छोराबाट नाति, अनि नातिबाट पनातीमा सर्दै आउनुपर्छ. त्यो चाहिँ चेलापनको प्रक्रियाबाट आउँछ. अनि हाम्रो परिवार चाहिँ कस्तो छ त, चेलापनलाई कुन स्थानमा हामीले राखेका छौँ? अहिलेसम्म हामीले दुईवटा कुरा हेरेका छौँ, त्यो चाहिँ के भने परिवारमा चेलापनको महत्व किन छ त, दुईवटा कुरा हामीले हेऱ्यौँ कि एक अर्कालाई सपोर्ट गर्ने परिवार निर्माण गर्दछ. संसार जस्तो होइन, सुतुरमुर्ग जस्तो होइन, अन्डा पारे छोडिदियो त्यो होइन, तर एक अर्कालाई सपोर्ट गर्ने परिवार निर्माण गर्दछ चेलापनले. भोलि पर्सि तपाईँहरूले मेरो छोराछोरीले प्रेम गरेन भन्न पाउनुहुन्न. तपाईँले कस्तो जगमा उठाउनु भएछ, तपाईँले परमेश्वरलाई प्रेम गर्न अहिलेदेखि नै सिकाउनु भएको छ भने, त्यो चेलापनमा हुर्काउनु भएको छ भने तपाईँको छोराछोरीले अवश्य प्रेम गर्छ, त्यसको लागि परिवार बनिएको छ. तर चेलापनमा चाहिँ आफूले हुर्काउनु पर्यो. दोस्रो कुरो, हामीले चेलापनले चाहिँ परमेश्वरको सेवा गर्ने सेवकहरू पनि तयार पार्दछ. यसकारण एउटा पुस्ता बितेर गयो भने पनि चर्च बन्द गर्नु पर्दैन, अर्को पुस्ता गई परमेश्वरको सेवा गर्ने पुस्ताहरू चाहिँ तयारी हुँदछ. जसरी पावल बितेपछि तिमोथीले है सेवाकाईलाई अगाडि बढाएका थिए. अब चेलापन महत्व हुनुको अन्तिम कुरा राख्न चाहन्छु, त्यो चाहिँ हो परमेश्वरको वचन हस्तान्तरण गर्न. अब यो परमेश्वरको वचन एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्ने कुरामा पनि चेलापनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ, किनकि यो पनि वचन हस्तान्तरण पनि चेलापनको प्रक्रियाबाट नै हुन्छ. अब परिवारले वचनको चेलापनमा हुर्काएन भने चाहिँ आउँदो पुस्ताले चाहिँ परमेश्वरलाई भुल्ने सम्भावना चाहिँ धेरै छ, किनकि विश्वासको कुरा पनि परिवारमा छोराछोरीले सबैभन्दा पहिले चाहिँ स्कुलमा सिक्दैन, त्यो चाहिँ परिवारमा सिक्छ. उनीहरूको विश्वासको हुर्काई हुने पहिलो स्थान भनेको नै परिवार हो. त्यसैले यो वचन सिकाउने जिम्मा परमेश्वरले चाहिँ परिवारलाई दिनुभएको छ. अनि आज भर्खरै हामीले पढेको वचन खण्ड भजन सङ्ग्रह 78 अध्यायको 2-3-4 पदमा हामीले ती कुरा देख्यौं. यहाँ यसरी लेखिएको छ, म मेरो मुख दृष्टान्तमा खोल्नेछु, प्राचीनका भेदका कुराहरू सुनाउनेछु. ती जुन कुराहरू हामीले सुनेका र जानेका छौं र जुन कुरा हाम्रा पिता पुर्खाले हामीलाई भनेका छन्, हामी यी कुराहरू तिनीहरूका छोराछोरीहरूबाट लुकाएर राख्ने छैनौ, तर आउने पुस्तालाई परमप्रभुको महिमाको कार्यहरू र उहाँको सामर्थ्य अनि उहाँले गर्नुभएका आश्चर्यपूर्ण कामहरूको वर्णन गर्नेछौ. प्राचीनका भेदहरू भनेको के हो? पहिलेका पुराना परमेश्वरका रहस्यका गहिरा कुराहरू हो. ती प्राचीन भेदका कुराहरू, परमेश्वरका गहिरा रहस्यका कुराहरू उनीहरूले आफ्नो पिता पुर्खाबाट सुने, उनीहरूले पिता पुर्खाबाट रिसिभ गरे परमेश्वरको गहिरा भेदका प्राचीन कुराहरू. अनि उनीहरूले त्यो आफैमा राखेन, तर उनीहरूले अर्को आउने पुस्तालाई वर्णन गरे. यसरी चाहिँ परमेश्वरको वचन हस्तान्तरण गर्ने जिम्मा चाहिँ परमेश्वरले
परिवारलाई दिनुभएको छ। त्यो चाहिँ चेलापनको प्रक्रिया हो, चेलापनमा डोर्याउने प्रक्रिया हो। परमेश्वरले आदमलाई अदनको बगैँचामा लगेर यो असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु भनेर आज्ञा गर्नुभयो। मैले उत्पत्ति 2:15-17 पद पढ्यो भने, अनि त्यो फल नखानु भनेर आज्ञा गरेपछि मात्रै परमेश्वरले मानिस एक्लो रहन असल छैन भनेर स्त्री बनाउनु भयो र त्यसलाई साथीको रूपमा आदमलाई दिनुभयो। अनि 3 अध्यायमा हामी हेर्छौँ भने त्यो असल ज्ञानको र खराब ज्ञानको रुखको फल खानु हुन्छ भनेर चाहिँ खाऊ भनेर चाहिँ शैतानले हामी परीक्षा गरेको पाउँछौ। अनि त्यो बेला उत्तर चाहिँ कसले दियो, स्त्रीले दियो कि पुरुषले दियो? स्त्रीले उत्तर दिएको हामी पाउँछौ। स्त्रीले भन्यो कि परमेश्वरले यो रुखको फल नखानु भन्नुभएको छ। शैतानलाई स्त्रीले जवाफ दिए, तर जुन आज्ञा पाएको थियो त्यो बेला स्त्री बनिएकै थिएन। अनि अहिलेको जस्तो परमेश्वरको वचन चाहिँ लिखित रूपमा पनि थिएन, कसरी त्यो स्त्रीले थाहा पाए त भन्नुहोस् त? परमेश्वरको वचन के, उसको श्रीमा आदमले उसलाई भन्यो, त्यसरी उसले थाहा पायो। यसरी परमेश्वरको वचन चाहिँ पुस्ता पुस्ताबाट, परिवार परिवारबाट हस्तान्तरण हुँदै आएको चाहिँ हामी देख्छौँ। अब नुहाको समयमा पनि जल प्रलय हुँदाखेरि नुहा र उनको छोरा र बुहारीहरू मात्रै थिए, 3 छोरा र बुहारी, अनि उनको छोराछोरी नाति पनाति चाहिँ जल प्रलयपछि मात्रै जन्मेको हो। तर ती नाति नतानले कसरी थाहा पाए त जो जल प्रलय भएको थिएन उनीहरूको टाइममा? के उनीहरूले बाउले छोरालाई भन्यो, छोराले नाति नातिनीलाई हस्तान्तरण गर्दै लग्यो। यसै गरी परमेश्वर अब्राहमसँग पनि बोल्नुभयो, अब्राहमसँग बोल्नुहुँदा के भन्नुभयो त, यो उर देश छोडेर आफ्नो कुटुम्ब छोडेर कनान देशमा जा र त्यहाँ तँलाई म धेरै सन्तान दिनेछु भनेर प्रतिज्ञा गर्नुभयो। अनि अब्राहम गए र त्यतिन्जेलसम्म उहाँको छोरा पनि थिएन, नाति पनि थिएन। पछि आउने जेनेरेसनले कसरी थाहा पाए त कि अब्राहमलाई परमेश्वरले उर देशबाट प्रतिज्ञा गरेर कनान देशमा ल्याउनु भयो? त्यही भएर त बाइबल थिएन, कसरी थाहा पाए त? त अब्राहमले इसहाकलाई बतायो, इसहाकले याकुबलाई बतायो, याकुबले एसोपलाई बतायो, एसोपले फेरि आफ्नो छोराछोरी मनस्से एप्रेमलाई बतायो। त्यसो हुँदै हुँदै हुँदै हुँदै हुँदै आएर मसाले चाहिँ नि परमेश्वरको वचनलाई लिखित रूपमा राखे। अनि हामीले चाहिँ यहाँ के देख्यौँ भनेदेखि परमेश्वरको वचन हस्तान्तरण गर्नको लागि चाहिँ उहाँले परिवारलाई प्रयोग गर्नुभएको छ। त्यही जिम्मा तपाईँ र हामीलाई पनि दिनुभएको छ। अनि आज पढेको वचन खण्ड भजन सङ्ग्रह 78 पनि त्यही भन्छ कि प्राचीनका भेदहरू, परमेश्वरका गहिरा रहस्यका कुराहरू हामीले पिता पुर्खाबाट सुन्यौँ, अनि अब हामीले अर्को पुस्तालाई हस्तान्तरण गर्यौँ। अनि यो चाहिँ चेलापनको प्रक्रिया हो। अनि अब परिवारलाई यसरी चेलापनमा डोर्याउँदै लाँदाखेरि अब प्रतिफल चाहिँ के पाउँछौ त यसको उत्तर चाहिँ आज पढिएको वचन खण्ड भजन सङ्ग्रह 78:7 उत्तर दिन्छ। अब म पढ्छु, ध्यानसँग सुन्नु होला। उत्तर यस्तो छ, यसरी तिनीहरूले, यसरी भनेको चाहिँ त्यो हामीले पिता पुर्खाबाट त्यो प्राचीनका कुराहरू गहिरा परमेश्वरको रहस्यहरू हामीले पाए र हामीले हस्तारण गरेपछि यसरी, अब त्यो अगाडिको कुरालाई सम्झिनुहोस् है, यसरी हामीले चेलापनमा हुर्काएपछि भनेर सोचे पनि हुन्छ, यसरी तिनीहरूले परमेश्वरमा भरोसा राख्ने थिए र उहाँका कार्यहरू बिर्सने थिएनन् र उहाँका आज्ञाहरू पालन गर्ने थिए। अब चेलापनले ल्याउने प्रतिफल यहाँ 2 छन्। पहिलो प्रतिफल चाहिँ के अरे, आउने पुस्ताहरूले परमेश्वरमा भरोसा राख्न सिक्नेछन्। अनि दोस्रो प्रतिफल चाहिँ छ कि परमेश्वरको आज्ञा पालन गर्नेछन्। जब हामी यसरी परिवारलाई चेलापनमा हुर्काउँछौँ अनि यो चेलापनले चाहिँ परिवारमा यस्तो आशिष ल्याउने हुँदा चाहिँ चेलापनलाई चाहिँ हामीले उच्च स्थानमा राख्नुपर्छ, यसको महत्त्वलाई चाहिँ हामीले बुझ्नुपर्छ। केही हप्ता अगाडि एकजना विश्वासी चाहिँ आफ्नो विशेष कामले चर्च आउन पाइराख्नु भएको थिएन, त्यो बेलामा हाम्रो भेटघाट भयो अनि उहाँले भन्नुभयो 1 हप्ता चर्च नजाँदा पनि
कस्तो मनमा खल्लो लाग्छ भन्नुभयो। उहाँको त विशेष काम थियो, त्यो काम नगरी नहुने। अन्त एक हप्ता छुट्दा पनि उहाँलाई त्यस्तो बेचैनी, अनि किन भनेर सोद्धाखेरि उहाँले उत्तरमा दिनुभयो कि बुवाले सानैदेखि यस्तै सिकाएर जानुभयो। बितिसकेको बुवाको उहाँले याद गर्नुभयो। बुवाले यसरी हातमा सानैदेखि डोराएर लानुभयो, जवानी पनि लानुभयो, अहिले म यसरी बिहा गरेँ ठुलो, त्यो बानी अझै त्यो विश्वासीलाई परिवारभित्र चाहिँ चर्च जाने चेलापनमा उनलाई हुर्काइयो। अनि त्यसले गर्दाखेरि ठुलो भएपछि पनि उसलाई चाहिँ चर्च जाने बानी बस्यो। तपाईँ हाम्रो परिवारमा कस्तो छ प्रिय माहौल, कस्तो चेलापन? अनि अर्को एकजना विश्वासीले भन्नुभयो, त्यो चाहिँ केही दिन अगाडि मात्रै उहाँले भन्नुभयो कि उहाँले चाहिँ जीवनमा पहिलोचोटि, जवान विश्वासीले भन्नुभयो, जीवनमा पहिलोचोटि उहाँले चाहिँ तलब थाप्नु भएछ। अनि उहाँले मेरो छेउमा आएर भन्नुभयो, गुरुबा अब यो मेरो पहिलो कमाई चाहिँ म मण्डलीमा चढाउन चाहन्छु। अनि उहाँले त्यो आफ्नो पहिलो कमाई चाहिँ पहिलो फलको रूपमा मण्डलीलाई दिनुभयो। अब जवान मान्छे नयाँ लुगा लाउने रहर हुन्छ, नयाँ मोबाइल किन्ने रहर हुन्छ, तर पनि आफ्नो त्यो सबै रहरलाई थाती राखेर सबै पाएको तलब सलक्कै मण्डलीमा पहिलो फलको रूपमा उहाँले चढाउनु भयो। कस्तो अचम्म! अनि पछि यसो कुरा बुझ्दै जाँदाखेरि चाहिँ उनको आमाले जीवनको पहिलो कमाई चाहिँ पहिलो फलको रूपमा प्रभुलाई दिनुपर्छ भनेर सिकाएको रहेछ। हेर्नुहोस् परिवारमा चाहिँ चेलापनले यसरी आशिष ल्याउँछ। परमेश्वरलाई धन्यवाद भएको होस्, अझै आउने नयाँ दिनहरूमा परमेश्वरले हाम्रो जीवनमा हाम्रो परिवारमा नयाँ काम गर्नुहुनेछ। आमेन। के काम गर्नुहुनेछ? परमेश्वरले आउने दिनमा अझै उहाँले नयाँ काम गर्नुहुनेछ। हामी सबैजना पढौँ त, के काम गर्नुहुन्छ? ल पढौँ। परमेश्वरले नयाँ हृदय दिनुहुनेछ, यसुको जस्तै आज्ञाकारी मन दिनुहुनेछ, तब हाम्रो परिवार फल्दै फुल्दै वृद्धि हुँदै जानेछ, अनि मण्डली समाज चाउरी नपरेको प्रतापी मण्डलीको रूपमा स्थापित हुनेछ। यी साना साना गवाई यतिमै परमेश्वर रोक्न चाहनुहुन्न। उहाँले मण्डलीलाई आफ्नो दुलैलाई चाउरी नपरेको सिङ्गारिएको दुलै सुन्दर दुलैको रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ। सिङ्गाने दुलै होइन, सुन्न एकदम छाउरी नपरेको। यसकारण आउने दिनहरूमा परमेश्वरले अझै तपाईँ र मेरो जीवनमा हाम्रो परिवारमा नयाँ दिनमा चाहिँ नयाँ कामहरू गर्नुहुनेछ, अनि नयाँ हृदय दिनुहुनेछ, यसो जस्तै आज्ञाकारी मन दिनुहुनेछ, अनि हाम्रो परिवार फल्दै फुल्दै वृद्धि हुँदै जानेछ। त्यसको लागि दिएको परिवार। आमेन।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
4: सुन्नु न बजे, कोता
5: सामान नभेटेर बेपत्ता।
4: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
5: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
6: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98-5-10-74-2-36, 98-5-10-74-2-36,
6: र फोन नम्बर 01-5-13-010 छ। 01-5-13-010 छ।
3: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, एलआरआई स्कुलको नजिकै।
5: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
6: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
3: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली।
7: हाम्रा सेवाहरू
3: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
3: चर्च, सोरुम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
3: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
8: एड हिन्डसन प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।

0: बाटुली दिदी, ए बाटुली दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी,
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत हामी तपाईँलाई नाटकीय प्रस्तुतिहरू विभिन्न विषयहरूमा प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि हामी प्रस्तुतितर्फ अगाडि बढ्नुभन्दा पहिला कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज चाहिँ हामी भरोसाको सही ठाउँ भन्ने विषयमा केही महत्वपूर्ण कुराहरू गर्न गइरहेको छौं। जीवनमा हामी सबैले कुनै न कुनै समय कसै न कसैमाथि भरोसा गरेका हुन्छौं, कहिले साथीमाथि, कहिले परिवारमाथि, कहिले आफूले माया गरेको मानिसमाथि। तर जब भरोसा गरेको मानिस नै बदलिन्छ त्यति बेला मनले धेरै प्रश्नहरू सोध्छ र आज हाम्रो नाटक पनि भरोसाको सही ठाउँ भन्ने विषयमा नै रहेको छ। हामीलाई एउटा गहिरो सत्य सम्झाउने प्रयास आजको प्रस्तुतिले गर्नेछ र मानिस सीमित छ तर परमेश्वर चाहिँ विश्वासयोग्य हुनुहुन्छ है भन्ने विषयमा हामी आज केही कुराहरू चर्चा परिचर्चा गर्नेछौ र प्रस्तुतिद्वारा तपाईँलाई साथ दिन गइरहेको छौ र ढिला नगरिकन आउनुहोस् हामी प्रस्तुतितर्फ अगाडि बढौं। र आज पनि हामीसँग हुनुहुन्छ दुईजना पात्र, माया र अजी। उहाँहरू बीचको कुराकानी यो समय हामी प्रस्तुत गर्न गइरहेको छौं।

हेर्नु न अजी, मानिसहरू किन यति छिटो बद्लिन्छ नै? के भएर ल्याए माया नानी, के भयो? केही होइन अजी, बस जसलाई धेरै भरोसा गर्यो उसैले टाढा भनेर अलिक गाह्रो बनाइदिँदाखेरि चाहिँ मन चसक्क दुख्दो रहेछ, त्यति मात्रै हो। मन दुखेको बेलामा त्यस्तो केही होइन भन्ने मानिसहरू नि अझन सबैभन्दा धेरै मनभित्र रोइरहेका हुन्छन् भनेर सुनिन्छ नानी। तिमीलाई पनि त्यही भएको जस्तो मलाई महसुस हुँदैछ है कटा कटा। अझै तपाईँ पनि त्यस्तो केही भएको छैन, केही भएको छैन, बस यत्तिकै के मनमा कुरा खेल्छ त्यही भएर हो। अब म बुढी भए पनि नानी, जीवनले धेरै कुराहरू सिकाएको छ मलाई, तिम्रो हावभाव स्वभाव सबै कुराले के भन्न खोज्दैछ भन्ने कुरा म बुझ्छु नि नानी। ल नानी, अब कुराकानीहरू गर्दै गरौं, तर चिया पिउँदै कुरा गरौं न ल। आऊ चिया पिउँ। अजी, किन होला है मानिसको शब्द यति छिटो बदलिन्छ? उनीहरू हिजो एउटा कुरा गर्छन् अनि त्यही मुखले फेरि आज अर्को कुरा गर्छन्। अब हिजोको दिनमा हेर्नु न, त्यही मुखले म माया गर्छु पनि भन्न सक्छन्, फेरि त्यही मुखले म घृणा गर्छु पनि भन्न सक्छन्। किन यस्तो हुन्छ होला है? किनकि मानिस मौसम जस्तै हो नानी, कहिले घाम। अझै किन होला है मानिसको शब्द यति छिटो बदलिन्छ? उनीहरू हिजो एउटा कुरा गर्छन् अनि त्यही मुखले फेरि आज अर्को कुरा

0: तर कसैले म सधैँ तिम्रो साथमा छु भन्यो भने विश्वास त लागिहाल्छ नि हजी। अब मानिस बदलिँदो खालको छ भनेर पनि त त्यो अनि उसले गरेको कुराहरूमा अनि विश्वासै नगरिकन त हामी बस्न सक्दैनौ। खै के हो म त सही भन्यो नानी, सही भन्यो, विश्वास लाग्छ किनकि हाम्रो मन भरोसा खोज्ने मन हो नानी। अनि त्यसपछि पनि किन यति धेरै मन दुख्छ त हजी? किनकि कहिले काहीँ हामीले मानिसलाई परमेश्वरको ठाउँमा राखिदिन्छौ क्या नानी, त्यही भएर हो। आज बिहान मैले एउटा वचनको पद पढेको थिएँ हजी, तर अलिकति मलाई कस्तो अनौठो लाग्यो क्या। कुन वचनको पद नानी? यसैया 2:22 पद। त्यहाँ चाहिँ के लेखेको थियो भन्दाखेरि, नाकको पालमा सास हुने मानिसमाथि भरोसा नराख भनेर लेखेको थियो। अनि तिमीलाई के त्यस्तो अनौठो लागेर ल्याए त? पहिलो कुरा त मानिसलाई विश्वास नै नगर्नु भनेको हो जस्तो लाग्यो मलाई त। होइन नानी होइन, बाइबलले मानिसलाई घृणा गर भनेको होइन, मानिस सिमेट छ भन्ने सम्झाएको मात्रै हो।
1: सिमेट भन्नाले अझै
0: ऊ आज सामर्थ्य छ, भोलि कमजोर पनि हुन सक्छ मानिस। आज प्रतिज्ञा गर्छ नि, त्यो अङ्ग्रेजीमा भन्छ नि प्रमिस, भोलि डराउन पनि सक्छ, प्रतिज्ञा पुरा नगर्न पनि सक्छ। अब मानिस आज 60 दिन्छ है, अब भोलि परिस्थिति बदलिन सक्छ, उसले 60 नदिन पनि सक्छ। त्यो त साँच्चै नै हो हजी, तपाईँले ठिकै भन्नुभएको। आजकल धेरै मानिसहरू आफ्नो खुसी अरूको प्रतिक्रिया, अरूले कस्तो व्यवहार गर्छ भन्ने कुरामा खोजिरहेको छ या नानी। यो नै हो खासमा एकदमै हृदय टुटाउने कुरा। ठ्याक्कै हजुर, ठ्याक्कै यही कुरा हो क्या मैले तपाईँसँग गर्न खोजेको चाहिँ। ऊ नानी, कसैले राम्रो बोल्यो भने खुसी भइदिने, कसैले त्यो अङ्ग्रेजीमा भन्छ नि इग्नोर व्यवस्था गर्यो भने दुखी भइदिने, अनि अनि अहिलेको समयमा हेर हेर कसैले मेसेज गर्यो भने पनि रमाइदिने है, ओहो फोन गर्यो मेसेज गर्यो भने पनि रमाइदिने, अनि त्यो मेसेज गरेको कुराहरू फेरि अनि आफूले मेसेज गर्दाखेरि रिप्लाई गरेन भनेर फेरि निराश भइदिने, त्यस्तो त्यस्तो कुराले गर्दा निराश हुन्छ यी हेर त नानी। हजी तपाईँलाई अहिलेको यो मोडर्न कुराहरू कस्तो राम्रोसँग थाहा रहेछ है, कति मजाले तपाईँले भन्नुभयो यो कुराहरू। हामी बुढाबुढीले पनि फेसबुक नचलाए पनि मानिसको मन चाहिँ बुझेर ल्याउँछ है नानी। हामीलाई पनि अलिअलि ज्ञान बुद्धि चाहिँ छ अहिलेको समयमा, के भइरहेको छ के भइरहेको छैन भनेर नानी।
1: तर हजुर यस्तो खालको मनमा भावनाहरू चाहिँ आइरहन्छ क्या, अनि अरूले यस्तो गर्यो भने पो म राम्रो हुन्छु कि अनि खुसी हुन सक्छु कि भनेर खालि त्यो अरूप्रति भरोसा गर्ने, अरूलाई हेर्ने, अरूको कुराले आफ्नो खुसी खोज्ने होइन, अरूको कुरामा हेर्नु न, अनि यस्तो यस्तो कुराहरू आइरहँदाखेरि चाहिँ यो कुरालाई कसरी कम गर्ने होला? जब तिमीले आफ्नो महत्व मानिसमा होइन परमेश्वरमा खोज्न थाल्छौ नि, त्यसपछि तिम्रो मनमा भएको यस्तो खालको भावनाहरू हटिएर तिमीलाई शान्ति हुन्छ नानी, र गर्नुपर्ने कुरा पनि यही नै हो। हामी कतिचोटि बुझेर ल्याउँदैन, हाम्रो खुसी चाहिँ मानिस माथि खोजेर ल्याउँछ, फलानुले यस्तो गर्यो भने म खुसी हुन्छ, फलानुले वास्ता गर्यो भने म खुसी हुन्छ, त्यसरी मानिसमाथि भरोसा गर्ने होइन नानी। हाम्रो खुसी हाम्रो भविष्य परमेश्वरको हातमा छ, अनि उहाँलाई नै हेर्ने काम चाहिँ हामीले गर्नुपर्छ नानी। सबै थोक मानिस होइन, अब यो भन्दै गर्दा मानिसहरू केही पनि होइन त, अह त्यो भन्नु खोजेको होइन, मानिसहरू सबैजना सिद्ध छैन नि त, सबैजना राम्रो छ, कतिचोटि अवस्था परिवर्तन हुन्छ, मानिसको सोच विचारहरू पनि परिवर्तन हुन्छ, त्यही भएर सबै खुसीको स्रोत मानिसलाई बनाउने होइन, परमेश्वरलाई हेर्ने काम गर्नुपर्छ या नानी।
0: हजुर मलाई कहिले काहीँ यस्तै हुन्छ, यदि कसैले मलाई

भने म त पुरा रित्तो हुन्छु, त्यस्तो खालको मलाई महसुस हुन्छ। किन होला? तिमीलाई थाहा छ किन यस्तो भएको? किनकि तिमीले आफ्नो सम्पूर्ण शान्ति एउटा मानिसमा राखिएको छ, त्यही भएर हो नानी। अब मानिस जीवनको लागि आशिष हुन सक्छ, तर जीवनको जग चाहिँ परमेश्वर फाउन्डेसन भनेर ल्याउँछ नि, त्यो चाहिँ परमेश्वर नै हुनुहुन्छ यार। अनि यसमा भिन्नता के छ त? यदि घरको जग कमजोर भयो भने घर डल्छ, त्यसरी नै जीवनको जग मानिस भयो भने मानिस बढलिँदा मन पनि ढलेर ल्याउँछ। तर जब जग परमेश्वरमाथि हुन्छ नि नानी, परिस्थिति हल्लिए पनि तिमी समाप्त हुँदैनौ।

0: अजी, सायद मैले धेरै आशा मानिसहरूमाथि राखेको छु नि, त्यही भएर मलाई यस्तो निराशा भएको। ऊ नानी, आशा नराख्नु होइन, आशा राख्नुपर्छ, तर परमेश्वर भन्दा माथि कसैलाई राख्नु हुँदैन। त्यसैले होला मानिस पर्दिँदा म यति धेरै भत्किएँ। ऊ नानी हो, किनकि तिमीले आफ्नो मुटुको सिंहासन परमेश्वरलाई होइन मानिसलाई दिएकी थियौ नि त, त्यही भएर हजुर म फेरि कसरी स्ट्रङ हुने, कसरी म फेरि बलियो बन्ने क्या। नानी, परमेश्वरलाई फेरि आफ्नो पहिलो भरोसा बनाएर राख या, परमेश्वरलाई आफ्नो त्यो हृदयको सिंहासनमा विराजमान हुन देऊ, उहाँलाई हेरेर ल्याऊ। केही पनि बिग्रिएको छैन, केही पनि बड्किएको छैन, परमेश्वरलाई हेर तिमीले, सबै ठिक हुन्छ।
1: बाहिरको पानी रोकिएको थियो, तर मायाको मनभित्र एउटा नयाँ यात्रा शुरू हुँदै थियो। उसले बुझ्दै थिइन्, मानिसको माया सुन्दर हुन सक्छ तर पूर्ण होइन, पूर्ण भरोसा योग्य केवल परमेश्वर हुनुहुन्छ। यसाया 2:22 हामीलाई डराउन खोजेको होइन, सही ठाउँमा भरोसा राख्न सिकाएको हो। मानिसलाई प्रेम गरौं, सम्मान गरौं, तर आफ्नो अन्तिम सुरक्षा, अन्तिम आशा, अन्तिम शान्ति परमेश्वरमा राखौं। हजुर, आजदेखि म मानिस भन्दा पनि पहिले परमेश्वरलाई हेर्छु। कस्तो राम्रो कुरा आज तपाईँले मलाई सिकाउनु भएको छ, धेरै धेरै धन्यवाद तपाईँलाई।
0: ला ला ला, त्यही नै जीवनको सबैभन्दा सुरक्षित ठाउँ हो नानी, खुसी लाग्यो, यसरी नै अगाडि बढेर ल्याऊ।
1: आदरणीय श्रोता, आज हामीले भरोसाको सही ठाउँ, हामीले कहाँ भरोसा गर्नुपर्छ भन्ने विषयमा केही महत्वपूर्ण कुरा तर सहजताका साथ यहाँको लागि नाटकीय प्रस्तुतिद्वारा प्रस्तुत गरेको छौ। आजको प्रस्तुति तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ, र फेरि पनि यही उत्साह दिन चाहन्छौ कि तपाईँको भरोसा परमप्रभु परमेश्वर मात्रै हुनुपर्दछ। संसारमा भएका थोक र मानिसहरूमा गरेको भरोसाले कतिचोटि हामीलाई तोड्न सक्छ, निराश बनाउन सक्छ, तर परमेश्वरमा मात्र गरेको भरोसाले हामीलाई शान्तिमा राख्न सक्छ। मानिसहरूको लागि प्रेम र प्रार्थना सधैँ निरन्तर गरौं, तर पहिलो स्थानमा परमेश्वरलाई नै राख्नुहोस् भन्ने उत्साह सहित अब चाहिँ भने कार्यक्रमको अन्तिमतिर आइसकेको छु, र कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद, र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै अर्को श्रृंखलामा यसरी नै भेट्ने आशाका साथ म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: आज यो समयहरूमा के हुँदैछ भनेदेखिलाई परमेश्वरलाई महिमा चढाउनु भन्दा आधुनिक प्रविधिहरूलाई महिमा दिएर समय दिएर भनौं हामीले परमेश्वरको समयलाई लुटिरहेको अवस्थाहरू छ। आज यो संसारमा हामी हेर्छौँ भनेदेखिलाई विभिन्न थोकहरू छ जुन कुराले हामीलाई परमेश्वरको उपस्थिति जानबाट रोक्छ, हामीलाई नगरौं भन्ने कुराले हामीलाई गर्न लगाउँछ। हामी अल्झिराखेको छौँ त्यहाँ, नहेरौं भन्ने कुराले हामीलाई हेर्न लगाइरहेको छ, हामीलाई दास बनाइरहेको छ, अनि हामी पनि त्यसको पछि दौडिराखेका छौँ। परमेश्वरको समयलाई हामीले लुटिराखेका छौँ। परमेश्वरलाई समय दिनुपर्नेमा आज हामी आधुनिक प्रविधिहरूको लागि व्यग्र भइराखेका छौँ, त्यसको हामी एकदमै लागि परिराखेका छौँ। तर मित्र, यो कुरा देखेर परमेश्वर साँच्चै नै दुखित हुनुहुन्छ। यी प्रविधिहरूको जब तपाईँ र म पछि लाग्छौँ भनेदेखिलाई प्रिय, तपाईँ र मैले परमेश्वरको उपस्थितिलाई बिर्सन थाल्छौँ। हामीले यो कुरालाई भुल्न हुँदैन। हो, कतिवटा प्रविधिहरू राम्रो छ, असल छ, यदि हामीले सही तरिकाले प्रयोग गर्यौं भने त्यो कुरा सही छ। तर त्यसमा हामी बढी लागि पर्न थाल्यौं भने त्यहाँ चाहिँ खतराको कुरा छ। मलाई एकचोटि एउटा भाइले प्रश्न गर्नुभयो, हामीसँग स्मार्टफोन छ के यो परमेश्वरबाट आएको भनेर उहाँले मलाई प्रश्न गर्नुभयो। अनि मैले त्यो भाइलाई जवाफमा भनिदिए, यदि यो स्मार्टफोनलाई तिमीले सही तरिकाले प्रयोग गर्दैछौ भने यो चाहिँ परमेश्वरबाट आएको, तर खराब मनसायले यो स्मार्टफोनलाई प्रयोग गर्दैछ भने यो चाहिँ परमेश्वरबाट आएको होइन भनेर मैले उसलाई जवाफमा त्यसरी फर्काइदिए। मित्र, आज हामीसँग स्मार्टफोन छ, अहिले त विभिन्न फोनहरू निस्किसकेको छ, यति स्मार्टफोनहरू छ, हामीले यी स्मार्टफोनहरूलाई कसरी सदुपयोग गर्दैछौ? के हामीले बढी समय खर्च गर्ने कुराहरूलाई ध्यान केन्द्रित गर्दैछौ, जुन कुराले परमेश्वर र तपाईँको सम्बन्धमा बिगारको कुरा ल्याउँछ, त्यो कुराको लागि हामी व्यग्र हुँदैछौ? आज यो प्रश्न म तपाईँलाई गर्न चाहन्छु। आज हामीसँग फिल्म हेर्ने समय छ, प्रशस्त छ, हामीसँग गेम्स खेल्ने समय छ, हामीसँग घुम्नका लागि प्रशस्त समय छ, तर दुःख लाग्दो कुरा परमेश्वरको लागि भने समय छैन। जब परमेश्वरको कुरा आउँछ नि, परमेश्वरको लागि समय नै छैन। एउटा सानो ट्याब्लेटले विशेष गरी हाम्रो समयहरूलाई लुट दिइराखेको छ, हामी घन्टौं घन्टा स्मार्टफोनमा अल्झिराखेको हुन्छौं, तर जब प्रभुलाई समय दिने कुरा आउँछ यो कुरामा हामी चुकिरहेका छौँ। हामी एकदमै होसियार हुनपर्छ। के तपाईँले आफ्नो सेलफोनलाई कसरी प्रयोग गर्दै हुनुहुन्छ? के तपाईँको सेलफोनले परमेश्वरलाई महिमा दिँदैछ कि संसारको थोकलाई खोज्दैछ? बढी संसारको कुरामा व्यग्र हुँदैछौ? हामीले यो प्रश्न आफैले आफैलाई गर्न सक्नुपर्छ। परमेश्वर चाहनुहुन्छ उहाँलाई समय दिएको। तपाईँ अहिले स्मार्टफोनमा हुनुहुन्छ, तपाईँले हेरिराख्नु भएको छ, हामी सबैजनाले युट्युब त हेर्छौ नै हेर्छौ, गुगल त खोज्छौ नै खोज्छौ। यी कुराहरूलाई हामीले सही तरिकाले प्रयोग गर्ने हो भने नि यहाँनिर हजारौं मिलियन ट्रिलियन यहाँनिर प्रभुको विषयमा रिसोर्सेसहरू छ, हामीले त्यो कुराको लागि प्रयोग गर्न सक्छौ। तर आज दुष्ट शैतानले ठ्याक्कै विपरीत काम गरिदिइराखेको छ। जुन कुरा चाहिँ नकारात्मक छ, जुन कुरा चाहिँ परमेश्वरको वचन विरुद्ध छ, वचन विपरीत छ, ती कुराहरूलाई हाम्रो मगजमा ल्याइदिन्छ अनि हामी त्यो कुराको लागि बढी कुद्छौ। गुगल सर्च गरे हामी नराम्रो कुराहरू खोज्छौ, गलत हो। हामी युट्युब हेर्छौ, युट्युबमा पनि हामी बढी नानाभाती कुराहरू हेरेर हामी समय बर्बाद गर्छौ, अनि स्मार्टफोन हामीसँग गेम्स खेलेर समय बर्बाद गर्छौ। तर हामी जब समयको कुरा आउँछ परमेश्वरलाई दिने, त्यहाँ चाहिँ चुकिराखेका छौ। मित्र, हामी होसियार हौ। दुष्टले आज यो प्रविधिहरूलाई यति खतरा तरिकाले चलाउनु खोजिराखेको छ, यति त्यसले रणनीति रचिराखेको छ। आज हामी यसहरू धेरै होसियार हुनुपर्छ। मलाई फिलिपीको पुस्तक 3:7-8 अति नै मन परेको छ, म यहाँहरूलाई अध्ययन गरेर सुनाउनेछु। तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर अनि नै ठाने। हेर्नुहोस् है, प्रेरित पावलले कति असल कुरा बताउनु भएको छ। उनले जुन कुरा चाहिँ लाभदायक ठानेको थिइन् ती कुराहरू चाहिँ ख्रिस्टको खातिर चाहिँ हानि ठान्दैछु म भनेर फिलिपीलाई बताउँदै हुनुहुन्छ। कतिचोटि हामीले सोच्ने कुराहरू हुन सक्छ, परमेश्वरलाई बिर्सेर हामी धनको लागि बढी व्यग्र भइराखेको छौँ, त्यसको लागि हामी दिन रात नभनिकन खटिराखेको छौँ। हो, सबैलाई धनी हुन मनपर्छ, रुपियाँ पैसा जम्मा बोकेर हिँड्नु मनपर्छ, तर हामीले त्यो कुरालाई लाभदायक सोच्दैछौँ त्यो राम्रै हो, तर यहाँ पावलले चाहिँ बताउँदैछ, तर जति कुरा मेरो निम्ति लाभदायक थियो ती ख्रिस्टको खातिर त हानि नै पो रहेछ, मैले हानि नै ठाने भनेर पावलले बताउँदै हुनुहुन्छ। मित्र, यो संसारमा कुनै पनि कुरा पर्मानेन्ट छैन, एक दिन न एक दिन त्यो कुरा चाहिँ खत्म भएर जान्छ, त्यो कुराको लागि हामी किन व्याग्र हुने। तर पावलले फिलिपीलाई बताउनु भएको कुरा चाहिँ, पावलले जुन कुरा चाहिँ असल छ, यो चाहिँ राम्रो चिज हो, राम्रो थोक हो भन्ने कुरा सोचेको थियो, लाभदायक हो भन्ने कुरा सोचेको थियो नि, त्यो चाहिँ जब ख्रिस्टको कुरा आउँछ, ख्रिस्टको खातिर चाहिँ हानि ठानेको कुरा छ। मित्र, म तपाईँलाई बताउन चाहन्छु, विभिन्न कुराले हामीलाई आइडियल बनाएको होला, हामी विभिन्न कुराको लागि हामी त्यसको पछि दौडिराखेका छौँ होला, तर मित्र हामीले पावलले जस्तै भन्न सक्नु पर्यो, ख्रिस्टको खातिर त त्यो हानि नै हो प्रिय, हामीले हानि ठान्नुपर्छ, किनभने अनन्तता चाहिँ के हो, पर्मानेन्ट हो, कहिले त्यो चाहिँ खत्म हुँदैन, ख्रिस्टको राज्य चाहिँ कहिले पनि खत्म हुन सक्दैन, तर यो संसारमा भएको यथावत थोकहरू चाहिँ एक दिन बर्बाद भएर जान्छ, कुनै पनि थोकहरू स्थिर छैन, यिनीहरू एक दिन न एक दिन बर्बाद भएर जान्छ। अनि आठले भन्दा साँच्चै भन्ने हो भने, ख्रिस्ट येशु मेरो प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। राम्रो कुरा छ नि है, ख्रिस्ट येशु प्रभुलाई चिन्न पाउनु अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्छु। यहाँ त ख्रिस्ट येशुलाई चिन्नु कति असल कुरा छ, ख्रिस्ट येशुलाई विश्वास गर्नु, ख्रिस्ट येशुमा रहनु, उहाँलाई चिन्न पाउनु भनेको साँच्चै नै यो संसारमा कुनै पनि थोक भन्दा शक्तिशाली कुरा हो। तर यो संसारको जति हामीले लाभदायक सोचेको कुराहरू चाहिँ ख्रिस्टको अगाडि चाहिँ मैले पनि सोचे कि ती सबै थोकहरू चाहिँ हानि नै हो, ख्रिस्टको तुलनामा रुपियाँ पैसा केही पनि होइन मेरो लागि। पावलले त्यो कुरा बताउँदैछ, कुनै पनि थोक चाहिँ यदि ख्रिस्टमा आएर अड्किन्छ भने चाहिँ, यदि कुनै पनि कुरा चाहिँ ख्रिस्टमा आएर कम्पेयर हुन्छ भने चाहिँ, त्यो कुरा चाहिँ ख्रिस्टको तुलनामा चाहिँ, प्रभु येशूको तुलनामा चाहिँ सबै संसारको थोकहरू चाहिँ हानि नै ठानेको कुरा पावलले बताए। हामीले पनि भन्न सक्नुपर्छ, हामी के कुराको लागि बढी दौडाउँदैछौ, कुद्दैछौ, कुन कुराले हामीलाई बढी व्यग्र बनाउँदैछ, हाम्रो समयलाई लुट्दैछ, हामीले आजदेखि हानि ठान्न सक्नु पर्यो। त्यो कुराहरू परमेश्वरबाट होइन भनेदेखिलाई हामी एकदम होसियार हुनुपर्छ। ख्रिस्टलाई प्राप्त गर्न सकौँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबै फोहोर मैला तुल्य म गन्दछु। हेर्नुहोस् त, ख्रिस्टलाई प्राप्त गर्नु चाहिँ पावलले के पनि सोचेका छन्, उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु। पावल कति हुन्छ नि आदरणीय आज्ञाकारी व्यक्ति है, कति असल सेवक। आज परमेश्वरले तपाईँ मेरो जीवनमा यस्तै कुरा चाहनुहुन्छ, हामी कहिले बन्ने यस्तो व्यक्ति पावल जस्तो, जब संसारको थोकको कुराहरू आउँछ हामीले ती कुराहरूलाई नोक्सानीको रूपमा हामीले हानिको रूपमा हामीले त्यसलाई सम्झनु पर्छ। तर धेरैचोटि हामीलाई यो मोडर्न टेक्नोलोजीहरूले गर्दाखेरि होला सायदै हामीलाई यति अल्छे बनाएको छ, हामीलाई प्रार्थना गर्नु मन पर्दैन, वचन अध्ययन गर्नु मन पर्दैन, परमेश्वरसँग स्पेन्ड गर्ने हामीसँग समय छैन, किनभने आधुनिक प्रविधिले हामीलाई धेरैचोटि अल्झाएको छ। बट वी हेभ टु बी केयरफुल, हामी एकदम सचेत हुनुपर्छ, शैतान सक्रिय छ। हामी 8 घण्टा काम गर्छौ, तपाईँको देशमा गभर्नमेन्टले कस्तो आवरलाई सेट गरेको छ काम गर्नको लागि, अमेरिकाको कानूनले चाहिँ 8 घण्टा काम गर्न अनुमति दिएको छ, त्यहाँभन्दा अलिकति बढी 12 घण्टा पनि गर्न सकिन्छ, तर दुष्ट शैतान त 24 घण्टा काम गरिरहेको हुन्छ, त्यो त एक्टिभ छ। अनि तपाईँ र म के कुरा गर्दैछौ त्यो कुरालाई त्यसले मोनिटर गरिराखेको हुन्छ, किनभने त्यो पनि एक्टिभ छ। सो त्यही कारणले गर्दाखेरि हामी के कुरा हेर्दैछौ, के कुरा खाँदैछौ, हाम्रो जुन पनि स्मार्टफोनले हामीलाई कतातिर लाँदैछ, कुन डाइरेक्सनतिर लाँदैछ, हामी होसियार हुनुपर्नेछ, किनभने दुष्ट शैतान जहिले पनि हाम्रो जीवनमा त्यो विद्रोह ल्याउनका लागि, अशान्ति ल्याउन, तनाव ल्याउनका लागि, परमेश्वरदेखि तपाईँ र मलाई टाढा बनाउनका लागि त्यो तयार छ, तत्पर छ। परमेश्वर त्यो कुरा चाहनुहुन्न, परमेश्वर तपाईँ हामी उहाँको वचन अनुसार जिएको, उहाँलाई समय दिएको, उहाँको उपस्थितिमा गएको, उहाँलाई आदर गरेको उहाँ चाहनुहुन्छ। तर धेरैचोटि हाम्रो समयहरू यस्तै कुराहरूले लुटिदिइराखेको छ, जहाँ हामी घण्टौं घण्टा फिल्म हेर्ने समय चाहिँ हामीसँग प्रशस्त छ, फिल्म हेर्न भनेपछि हामी व्यग्र हुन्छौँ, पैसा तिरेर भए पनि हामी कुद्छौँ, हो नहेर्नुहोस् भनेको पनि होइन, मैले कतिवटा ज्ञान दिने कुराहरू फिल्महरू मुभिजहरू निक्लेको छ भने हेर्नुपर्छ, तर हामीमा त्यो एक प्रकारको एडिक्सन भइसकेको छ। हामी जहाँ नयाँ कुराहरू आउँछ, फिल्महरू मुभीको कुराहरू आउँछ, हामीलाई घरेलु संगति के हो, उपवास संगति आराधना संगति के हामीलाई मतलब छैन, त्यो कुरालाई हामी हेर्नका लागि दौडन्छौ, तर परमेश्वरको कुरा आउँदाखेरि हामी कतिचोटि यो कुरामा हामी चुकिराखेका हुन्छौ, उहाँको उपस्थितिको कुरा आउँदाखेरि। तर पावलले जस्तो हामीले भन्न सक्नु पर्यो कि यो संसारको थोकहरू नि टेम्पररी हो प्रिय, जुन कुरा हामी लिएर जान पनि सक्दैनौ, जुन कुरा हामी माथि लिएर गएर हामी त्यो कुरालाई प्रयोग गर्न पनि सक्दैनौ, यो त नोक्सानीको कुरा हो, यो त हानिको कुरा हो, यो त हामीले छोडेरै जानुपर्छ। अनि यो कुराको लागि हामी बढी त्रसित हुँदैछौ भने यसले तपाईँले मेरो आत्मिक जीवनलाई बर्बाद गर्नेवाला छ। मित्र, हामी होसियार हौ, तपाईँसँग फिल्म हेर्ने समय प्रशस्त छ भने आजदेखि तपाईँले रेजेक्ट गर्नुहोस्। तपाईँसँग गेम्स खेल्ने समय प्रशस्त छ भने आजदेखि रेजेक्ट गर्नुहोस्। घुम्ने समय घुम्न पनि पर्छ, तर यदि तपाईँको समय पुरै परमेश्वरको समयलाई लुट्दैछ भनेदेखिलाई आज तपाईँले क्यान्सल गर्नै पर्छ। परमेश्वर थोत्र विश्वासी भएर बसेको चाहनुहुन्न। हामी नयाँ सृष्टि गरेको मानिसहरू हौ, पुरानो कुरा बितेको छ, अब हामी नयाँ सृष्टिमा छौ। नयाँ सृष्टिमा भएका मानिसको सोच विचार व्यवहार स्वभावहरू नयाँ सृष्टिकै जस्तो हुनुपर्छ। आमेन। हुन्छ, वचनलाई यतिमै राख्न चाहन्छु। म यही कुरा बताउन चाहन्छु, हामीले केमा समय खर्च गर्दैछौ। यदि परमेश्वरको समयलाई लुट्दैछ त्यो प्रविधिले, त्यो थोकहरूले, ती कुराहरूले भने आज हामीले रोक्नु पर्यो, परमेश्वरलाई समय दिनुपर्छ। परमेश्वर त्यो कुराको अपेक्षा गर्नुहुन्छ। आमेन। हुन्छ, वचनलाई यतिमै राख्न चाहन्छु। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: यसैले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।